0: हर्मुज जलमार्गमा दुईवटा ट्याङ्करमा इरानी क्षेप्यास्त्र प्रहार हुँदा एकजना चालक दलका सदस्यको मृत्यु र अन्य धेरैजना घाइते भएको युएईले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज भएर आवाजावत गर्ने जहाजबाट अमेरिकाले 20% भन्सार शुल्क लिने घोषणा गर्नुभएको छ। ओभल अफिसबाट सम्बोधन गर्ने क्रममा ट्रम्प
1: You look at the five countries, you have Saudi Arabia, you have UAE, you have Qatar, or Qatar as I always say, you have Qatar, Bahrain, and by the way, you have others, you have Kuwait, and you have others, and they will do very well, but we think it's appropriate that we don't need them. You know, we have more oil than any other country in the world. When you add Venezuela...
0: पास्टिल दिवसको अवसरमा बेलायती र फ्रान्सेली सुरक्षा कर्मीहरूले 20 वर्षपछि पहिलो पटक आज सँगै मार्च गर्ने भएका छन्। थप विवरण सेवान ह्यारिसबाट।
2: British soldiers, sailors and aviators will march and fly in Paris today alongside French forces and service personnel from nearly 30 countries. The parade marks the deepening of one of Europe's strongest defence partnerships as the Prime Minister Sir Keir Starmer visits France along with other coalition of the willing leaders. Soldiers from the Grenadier Guards will march with French guardsmen and those of other countries, and a single RAF F-35 will fly alongside French Rafales in the Bastille Day flypast, joined by a British A400M, flying in formation with two from France and one from Germany.
0: ललितपुर महानगरपालिकाले भदौ 1 गतेबाट आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
3: यसअघि साउन 1 गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ 1 गतेदेखि मात्रै सेवा सुरु गरिने नगर प्रमुख श्री बाबु महर्जनले जानकारी दिनुभयो। महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरे को महानगर प्रमुख श्री बाबु महर्जनको भनाइ छ। उहाँका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामीको आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्ने र घरमै उपचार सम्भव नभए मात्रै सम्बन्धित अस्पतालमा रेफर गरिनेछ।
0: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्न सुझाव दिएको छ। अर्थ समितिको आज बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता ल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो।
4: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ। राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 वटा आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो। 50% भन्दा बढी प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरी 2 वर्षभित्र सम्पन्न गर्ने गरी काम सुरु गर्नुपर्छ। 50% भन्दा कम प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यक्षेत्र पुनरावलोकन गरी काम अघि बढाउने, लामो समयदेखि कार्यान्वयन नभएका तर राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका आयोजनाहरूको बाह्य मूल्याङ्कन गराई प्राप्त सुझावको आधारमा सूचीमा राख्ने सम्बन्धमा निर्णय लिनुपर्छ भन्ने अर्को सुझाव छ। राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 वटा कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
0: काठमाडौँ उपत्यकाका केही संचार गृह व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढेको छ। ती गाडी प्रहरीले क्रेन लगाएर उठाएको छ। केही गाडी रासुपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ भनेर हामीले नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीसँग कुरा गरेका छौं।
5: के हुन खोज्या हो यो एकदम शङ्कास्पद कुराहरू आइराखेका छ।
6: मैले एउटा कुरा बुझेन, किनकि केही संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
5: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो।
6: यो

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभएको गीत सरर मोटर चढेर, मिठो गीत थियो ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको स्वरमा। र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टामा अगाडि बढिसकेका छौँ। ब्रुनाईको समय अहिले बिहानको 8:08 गएको छ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। र आज दोस्रो घण्टामा गोर्खा मेजर 2RGR मेजर दिल्ली कुमार राई एमबिओ साहेब आउँदै हुनुहुन्छ हामीसँग भलाकुसारी गर्नका निमित्त। र उहाँले मुख्यतया हिज म्याजेस्टी द सुल्तान्स कपको विषयमा जानकारी गराउनुहुनेछ। यसको इनिसिएसनको विषयमा केही जानकारी दिनुहुनेछ र उहाँसँगको कुराकानी कार्यक्रमको यो दोस्रो घण्टामा हुनेछ। एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला। अब ढिला नगरिकन आजको राशिफलतर्फ म यहाँहरूको ध्यान आकर्षण गराइहाल्छु। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। नयाँ काम प्रारम्भ गर्ने समय छ, मेहनतले दिगो फाइदा दिलाउनेछ अनि प्रतिस्पर्धीहरूले हार खानेछन्। वृष राशि, आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउनेछ अनि अस्वस्थताका बावजुद जिम्मेवारी थपिँदै जानेछन्। मिथुन राशि, मिथुन राशि हुनेहरूको आजको दिन रमाइलो हुनेछ, रचनात्मक काम प्रारम्भ गर्ने समय छ अनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। कर्कट राशि, आकस्मिक खर्च बढ्नेछ भने आमदानी कम हुनेछ अनि व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ कर्कट राशि हुनेहरूलाई। सिंह राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ अनि आमदानी बढ्नाले उत्साह जाग्नेछ। कन्या राशि, नयाँ कामले नाम र दाम दिलाउनेछ, कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ अनि मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। तुला राशि, आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ, सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ अनि नियमित कामलाई निरन्तरता दिन सकिएला। वृश्चिक राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ, अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिएला अनि कामका लागि निकै दौडधुप गर्नुपर्ला। धनु राशि, घुमफिर तथा मनोरञ्जनको समय छ, प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ अनि परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। मकर राशि, साहसी काम गरेर अरूको मन जित्न सकिएला अनि प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् मकर राशि हुनेहरूको। कुम्भ राशि, कामको मेसो नमिल्दा पछि परिएला, अरूका लागि बुद्धि खर्चनु पर्ला अनि स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। मीन राशि, छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ, हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्ने देखिन्छ अनि समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ सुरज पण्डित र बेनिसा पौडेलको माथि माथि लेखाइमा।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा माथि माथि लेकैमा सुरज पण्डित र बेनिसा पौडेलको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रिटिस फोर्सेस बुनाईवासीका लागि जरुरी सूचना। भोलि 15 जुलाईका दिन हिज म्याजेस्टी द सुल्तान्स बर्थडे परेका कारण रामधनी शप दिनको 1 बजेसम्म मात्र खुला रहनेछ। स्मरण रहोस्, भोलि 15 तारिक रामधनी शप दिनको 1 बजेसम्म मात्र खुला रहन्छ, त्यसपछि बन्द हुनेछ। यदि तपाईँ केही खरिद गर्न चाहनुहुन्छ भने 1 बज्नु अगावै रामधनी शप पुग्नुपर्ने भयो, त्यसपछि भने बन्द रहनेछ। अब पालो अनमोल गुरुङको आज भोली।

0: BFBS Gorkha Radio.
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: बीएफबी

चौलागाईको गुलाब सरी बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। भोलि ब्रुनाईमा हिज म्याजेस्टी सुल्तान्स बर्थडे परेकाले केही डिपार्टमेन्टहरू बन्द हुनेछन् र अघि यहाँहरूले जानकारी पाइसक्नु भएको छ रामधनी सब दिनको एक बजेसम्म मात्रै खुला हुन्छ, त्यसपछि बन्द हुन्छ भनेर। एवमृतले 15 तारिक भोलिको दिन पिसिएमएफ पूर्ण रूपले बन्द हुनेछ, बुधबार 15 तारिक बन्द हुनेछ अनि कुनै पनि रुटिन अपोइन्टमेन्टहरू हुने छैनन्। तर यदि तपाईँलाई साह्रो गाह्रो पर्यो भने स्वास्थ्य सल्लाह लिन चाहनुहुन्छ भने ड्युटी नर्सलाई फोन गर्नुपर्ने हुन्छ 8330246 ड्युटी नर्स स्ट्यान्ड बाईमा हुनेछ तपाईँलाई सल्लाह सुझाव दिनका लागि। अनि 16 तारिकदेखि भने फेरि सुचारू हुनेछ पिसिएमएफको अपरेसन, तर 15 तारिक भोलिको दिन भने बन्द रहनेछ।

0: मधुरो फोटो स्नेहाको एकदमै मेलोडियस गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अहिले प्रभातकालीन आवाज कार्यक्रमको यो दोस्रो घण्टामा छौँ हामी र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। मैले केही समयदेखि नै यहाँलाई जानकारी गराउँदै आएको छु, आज मेरो पाहुना आउँदै हुनुहुन्छ भनेर। टु आरजिआरका गोर्खा मेजर साहेब मेजर दिल्ली कुमार राई एमभिओ साहेब यहाँ स्टुडियोमा आइसक्नु भएको छ। जेएम साहब यहाँलाई बिएफएस गोर्खा रेडियोमा स्वागत छ। हजुर
1: सर, थ्याङ्क यू। अनि जेस दुई चार शब्द राख्ने मौका दिनुभएको छ यो बिएफएस, स्पेसली हाम्रो ब्रुनाईको स्टेसन, त्यसको लागि पनि थ्याङ्क यू। अनि अहिले सम्पूर्ण नेपाली दाजुभाइ अनि गोर्खाली दाजुभाइहरू संसारमा छरिएर बस्नु भएको छ, उहाँहरूले जो जसले रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि गुड मर्निङ, नमस्ते भन्न चाहन्छु।
0: व्यस्तताको कुरै नगरौँ, अहिले पल्टन अनि यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई अत्यन्तै व्यस्त छ किनभने अब समर लिभ आउन आँट्यो। तर आज हामी जुन कुराको वर्णन गर्न आँटेका छौँ त्यसमा यहाँको ठुलो हात छ भन्ने मैले बुझेको छु। यो सुल्तान कप, हिज म्याजेस्टी द सुल्तान्स कप आउँदो 18 जुलाईमा हुँदैछ, तर त्यसभन्दा अगाडि फुटबल खेल 16 तारिकदेखि नै सुरु हुँदैछ। त्यो अब यहाँ कार्यक्रमको पाटो भयो, तर यो सुल्तान कपको सुरुवात कसरी भयो साहब? किनभने हामीले यसभन्दा अगाडि सुल्तान कप यहाँ आयोजना भएको मलाई सम्झना छैन, यसको सुरुवाती कसरी भयो अलिकति बताइदिनुहोस् न हाम्रो श्रोतालाई।
1: साहब थ्याङ्क यू। यो हिज म्याजेस्टी सुल्तान कपको पक्का रासनल बिहाइन्ड चाहिँ के छ भने साहब, यो हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई यहाँ हामी 1963 बस्न थालेको हो पल्टन, अनि त्यसमा अहिले हामी यस्तो खालको सिचुएसनमा छौँ ताकि हाम्रो यो एउटा ब्रिटिस फोर्सेस ब्रुनाई त्यसमा पनि पर्टिकुलरली हाम्रो एउटा गोर्खाली पल्टन त्यसमा नम्बर अफ हाम्रो बिजी वाइडको डिट्याचमेन्टहरू यहाँ हुनुहुन्छ र त्यसलाई चाहिँ अब एनदर पल्टन बसेको यहाँ अब 63 इयर्स भइसक्यो है, अब एनदर 50-60 इयर्स चाहिँ हाम्रो पोजिसन कसरी सेक्युर गर्ने त हाम्रो फ्युचर। अनि यसमा मेरो एज पार्ट अफ हाम्रो कमान्डर ब्रिटिस फोर्सेस ब्रुनाई सिओ साहबको लाइन्स अफ एफर्टमा चाहिँ यो नम्बर 4 पर्छ, अनि त्यो चाहिँ सेक्युरिङ आवर फ्युचर इन ब्रुनाई, अब त्यसमा चाहिँ लिड गर्ने टास्कै मेरो हो। सो मैले धेरै कुरा सोचेँ साहब, अनि यस हाम्रो पहिला 1963 हाम्रो लेफ्टेनेन्ट कर्नल एलबी पुन, लाल बहादुर पुन साहब, ओबीएमसी साहबको ठुलो देन छ, बट द्याट हिस्ट्री इज नाउ फेडिङ आउट। अब इन ओर्डर टु हामीले अझै हाम्रो पोजिसन यहाँ कसरी सेक्युर गर्ने, बट अल्सो मेन इम्पोर्टेन्टली यहाँको यत्रो वाइडर कम्युनिटी रोयल फ्यामिलीले चाहिँ हामीले कसरी ब्रिटिस फोर्सेस ब्रुनाई त्यसमा पनि गोर्खाली पल्टन यहाँ छ भनेर चाहिँ उहाँहरूलाई इन्फर्म गर्ने, प्लस उहाँहरू चाहिँ लाई थाहा हुनु पर्यो कि गोर्खाली पल्टन यहाँ किन छ।

0: के गर्छ अनि हाम्रो राजाले किन त्यत्रो पैसा पे गर्नुहुन्छ भन्ने उनीहरूले थाहा हुनुपर्छ अनि त्यसको पछाडि चाहिँ देयर इज ओन्ली वान वे टु इन्फर्म पिपल इज थ्रु ओ मिन्स अफ स्पोर्ट्स त्यो मैले सोचेछ अब अनि हाम्रो राजालाई हिज म्याजेस्टी द सुल्तानलाई एउटा चिठी प्रपोजल चिठी पठाइयो थ्रु हाम्रो ब्रिटिस हाई कमिसनर डिए अनि उहाँले चाहिँ लास्टमा गएर आई थिङ्क उहाँले मेनली त इन्डोर्स गर्नुभएको चाहिँ उहाँको 80th बर्थडे सेलिब्रेसन पनि हो दिस इयर अनि त्यही भएर आफ्टर 15th अफ जुलाईमा गरेको हो एट द सेम टाइम उहाँले चाहिँ आई एम ह्याप्पी टु प्रोसिड अनि यसलाई चाहिँ फुटबल टुर्नामेन्टलाई चाहिँ हिज म्याजेस्टी द सुल्तान कप भनेर नामको लागि पनि आइएम ह्याप्पी भनेर उहाँले चिठी पठाउनु भयो रिप्लाई एप्रुभल चिठी त्यो चाहिँ जस्ट लेस देन अ मन्थ थियो अनि त्यति भइसकेपछि चाहिँ एभ्रिथिङ किक्ड अफ अनि अहिले सो मच ह्यापनिङ अनि 10 टिमले टेक पार्ट गर्दैछ सो आई थिङ्क यो सक्सेस गरेपछि यो चाहिँ एनुअल इभेन्ट हुन्छ सर अनि देयर इज ओन्ली वान वे टु ब्रिङ हाम्रो रोयल फ्यामिली एभ्री इयर टु कर्लाइन्समा इज दिस नत्र भने उहाँहरू एकदमै बिजी हुनुहुन्छ अनि आउनुहुन्न तर यो भइसकेपछि त उहाँहरूको क्यालेन्डर प्यालेसको क्यालेन्डरमा जान्छ अनि देयर विल बी समवन टु कम एन्ड प्रेजेन्ट द हिज म्याजेस्टी सुल्तान कपको ट्रफी अनि अरू सो That's the main reason, securing our future for another 50-60 years. And yesterday, chahi lancha jasto lagcha sab. Kinabhane so many people are excited ani to come and watch their football ni. Ani younger generation le pray so man parne pani tei sports ho. Ani sarlakai coincidentally aile World Cup is happening. So everybody
1: tei prashna yahalai sodhna chahiraheko thie. Kasto samyog hai sab thyakkai हाम्रो यो सुल्तानको बर्थडेको मेसो पनि परेको त्यही बेलामा तपाईँहरूको इनिसिएसनमा तपाईँहरूको रिक्वेस्टमा अब उताबाट अब स्वीकार गरेको कुरा पनि आएको फुटबल पनि खेल सुरु हुने अनि यही बेलामा वर्ल्ड कप पनि चलिरहेको संयोग त एकदमै यो शुभ सङ्केत हो कि के हो साहब
0: आई थिङ्क त्यही नै भन्नुपर्छ साहब यो सक्सेस गर्नुलाई चाहिँ एकदमै निकै साह्रो परेको छ किनभने बटालियन चाहिँ इमिडिएट आफ्टर चाहिँ च्याम्पियन कम्पनीमा सुरु हुन्छ च्याम्पियन कम्पनी त्यसले गर्दा त्यो च्याम्पियन कम्पनीको प्रिपरेसनको बेलामा चाहिँ यो भइरहेको छ बट इट ह्याज टु बी डेलिभर्ड अनि इट ह्याज टु बी डेलिभर्ड इन अ प्रोफेसनल वे अनि यो फर्स्ट टाइम हो नेक्स्ट इयरदेखि चाहिँ अलिकति टाइम हाम्रो हिज म्याजेस्टिजको बर्थडेलाई एभोइड गरेर अलिक स्लाइटली राइट लगेर चाहिँ अज अ म्यासिभ अनि इन्टेन्ट इज टु हाम्रो बिजी ब्यान्डलाई पनि इन्भाइट गर्ने अनि मोर म्यासिभली अनि कतिपय लेसन लर्नको कुराहरू इम्प्रुभ गर्दै जानेछ तर यसपालि चाहिँ अलिकति लेस देन अ मन्थ भएको बेला हामी एकदमै रसमा छौँ बट एभ्रिथिङ इज इन प्लेस हुँदैछ सो सबभन्दा ठुलो कुरा अब यसमा राजा त आउनु सक्नु भएन तर हाम्रो भेरी फेमस अनि वेल लभ्ड हाम्रो हिज रोयल हाइनेस प्रिन्स मथिन आउँदै हुनुहुन्छ फुल म्याच हेर्नुहुन्छ देयर आफ्टर उहाँले प्राइजहरू ट्रफिजहरू प्रेजेन्ट गर्नुहुन्छ आई थिङ्क यो जतिको ठुलो इभेन्ट एज अ डिफेन्स इङ्गेजमेन्ट एज अ कम्युनिटी इङ्गेजमेन्ट नेभर ह्यापन्ड बिफोर तर यो चाहिँ हुनुपर्छ एन्ड देयर इज ओन्ली वान वे टु सेक्योर आवर फ्युचर इज दिस साहब
1: साह्रै राम्रो उपाय हजुर र तपाईँहरूले जुन इनिसिएट गर्नुभयो त्यसको लागि एकदमै मुरीमुरी धन्यवादका पात्र हुनुहुन्छ र गोर्खालीको भविष्यसँग जोडिएको कुरा हो यो हामी स्पोर्ट्सबाट एउटा भाइचाराको विकास गरेर हामी अगाडि बढ्छौँ साह्रै राम्रो उपाय साहब र तपाईँ अनि तपाईँको टिम यसको लागि पक्कै पनि धन्यवादका पात्र हुनुहुन्छ आज आएर जानकारी गराइदिनु भयो र हाम्रो यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई कम्युनिटीलाई गोर्खा मेजर साहेबको सन्देश के छ हजुर मुख्यतया यो सुल्तान्स कपको वरपर रहेर
0: यसमा अझै अलिकति एलाबोरेट गर्नु पर्यो साहब यो सुल्तान्स कपको सक्सेस चाहिँ के हो भने इट्स नट ओन्ली हाम्रो फ्युचर सेक्युर गर्ने भन्ने होइन दिस इज द बिगेस्ट डिफेन्स इङ्गेजमेन्ट हो गर्दाखेरि एज पार्ट अफ हाम्रो युके गभर्मेन्ट इन्ट्रेस्ट हाम्रो डिफेन्स इन्ट्रेस्ट, हाम्रो नेटोको इन्ट्रेस्ट मेनली इन्डो पेसिफिक रिजन भएको भएर, सो देयर आर सो मेनी स्ट्रेटेजिक भिजन यो पछाडि छ. अनि होपफुली एउटा पल्टन यहाँ रहनु अथवा ब्रिटिस फोर्सेस बुढ्नै रहनु भनेको चाहिँ फ्रम द नेटो पर्सपेक्टिभ, फ्रम युके गभर्मेन्ट अनि डिफेन्स इन्ट्रेस्टमा इट प्लेस सिग्निफिकेन्ट पार्ट यो ब्रुनाई. सो यो चाहिँ आई थिङ्क सक्सेस गर्नुपर्छ हामीले, अनि यो चाहिँ गऱ्यो भने हाम्रो गोर्खालीको फ्युचर एट द एन्ड अफ द डे ब्रिगेड अफ गोर्खाजमा चारजना गोर्खाली नआउनु, भर्ती नआउनु भनेको चारजना फ्यामिली नआउनु हो. उहाँहरूको मिनिमम दुई दुईजना मात्रै नानी केटाकेटी भयो भने आठजनाको फ्युचर को अन्धकारमा हुनु हो. सो इट ह्याज लङ टर्म ठुलो के अरे इम्प्याक्ट हुन्छ जस्तो लाग्छ. सो अहिले हाम्रो टिम स्पेसली हाम्रो अन्डर जितेन्द्र साहब टु आइसी बिकम पनि उहाँ फुटबल ओआइसी हो, त्यो पनि उहाँले एकदमै दुःख गरिराख्नु भएको छ. बट एट द सेम टाइम ब्रिटिस फोर्सेस ब्रुनाई ओपन डे ह्यापनिङ सेम डे गर्दाखेरि आई रिक्वेस्ट होल बिएफबी फ्यामिली टु कम एन्ड इन्जोय बिएफबी ओपन डे फर्स्ट, त्यसपछि चाहिँ हिज म्याजेस्टी सुल्तान कप हेरेर आएर हेरिदिनु होला अनि एकदमै सक्सेस गरिदिनु होला भन्ने रिक्वेस्ट थ्रु दिस बिएफबिएस.
1: गोर्खा मेजर साहेब धेरै धन्यवाद छ, तपाईँ असाध्यै बिजी हुनुहुन्छ अहिले मलाई थाहा छ, र अर्को के अरे मिटिङमा पनि हुनुहुन्छ, समय दिनुभयो त्यसको लागि धन्यवाद छ. र तपाईँहरूले सुरु गर्नुभएको यो इनिसिएटिभ वान्स अगेन एकदमै के अरे राम्रो कुरा हो, र भविष्यको लागि झनै राम्रो एउटा बेस तयार भएको छ. त्यसको लागि वान्स अगेन हामी धेरै धन्यवाद यहाँलाई ज्ञापन गर्न चाहन्छौँ, र आज समयको लागि पनि धन्यवाद छ साहब.
0: Sir, thank you. Once again, please come and enjoy the football, but at the same time, British Forces Brunei Open Day. Thank you, sir.
1: Of course. Thank you very much. Hazur, waha hununthyo GM 2RGR, Major Dilip Kumar Rai, MBO Sahib. Hami sanga kurakani garnu hudai, mukhyataya His Majesty the Sultan's Cup ko bishayama, jun 18 July ma hudai cha, yaha Garrison Sports Complex ma, hami sabai jane chhau, ani tyo din ramailo garne chhau. अब गीत सुनौ केविन ग्लान तामाङको किना.

जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। गोर्खा रेडियो।

Pal pal, har pal, sugam pokrelesson de unantio. British Forces, Brunei Basi ka lagi, Forces Post Office ko zaruri suchana, aaudo 16 ra 17 tarik, yani ki parsi ra nika parsi, dui din ka lagi, Forces Post Office purna ruple banda hunesa. Yaad garnu hola, 16 ani 17 tarik, Forces Post Office banda hunesa, yasko mukhya karan bhaneko, tyaha ka staff, एक्सरसाइज जीएसटी जंगल सफारी 26 मा सहभागी बन्ने हुनाले फोर्सेस पोस्ट अफिस बन्द हुने भनिएको हो. स्मरण रहोस्, 16 अनि 17 जुलाईका दिन ब्रुनाईमा फोर्सेस पोस्ट अफिस बन्द रहनेछ.

सञ्जय बक्तानको यो ब्युटिफुल सङ पछि अब हामी कार्यक्रमको दोस्रो घण्टालाई बिट मार्दैछौ बुद्ध लामाको यो गीत मेरो लागि मायाबाट इन्जोय

0: सुकुम्बासीमाथि भइरहेको अत्याचार र गणेश नेपालीको आत्मदाह घटनामा सरकारमाथि प्रश्न उठाएपछि संचार गृहका मूल गेटमा शंकास्पद रूपमा गाड़ी राखेर तर्साउने प्रयास भएको छ। संविधानमै लिपिबद्ध प्रेस स्वतन्त्रताको अधिकार नै हनन हुने गरी भएको घटनामा सरकार संरक्षित व्यक्तिहरूकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। संचार सम्बद्ध संघ संस्थादेखि राजनैतिक दलहरूसम्मले यसको भत्सना गरेका छन्। हिजो बिहान हिमालयन टेलिभिजन कान्तिपुर र अनलाइन खबरका कार्यालयको मूल गेट नै छेकिने गरी शंकास्पद रूपमा गाड़ी राखिएको थियो। अज्ञात व्यक्तिले बिहानै गाड़ी छोडेर गएको सूचना सम्बन्धित मीडियाका कर्मचारीले प्रहरीलाई तत्काल जानकारी गराउँदा पनि घण्टौंसम्म कार्यवाही प्रक्रिया अघि बढेको थिएन। केही दिन अघि उदयपुरको चौदण्डीगढ़ी नगरपालिका वडा नम्बर 7 र 4 को लामा चौरी गाउँमा जंगली हात्तीले 11 घरमा आक्रमण गर्दा 16,20,000 बराबरको क्षति पुग्यो। हुल बाँधेर आएका हात्तीले मानव बस्ती पसेर भौतिक संरचना नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार जंगली हात्तीको आक्रमण वर्षेनी बढ़दै गएको छ। पछिल्लो 6 आर्थिक वर्षको विवरण अनुसार जंगली हात्तीका कारण भौतिक तथा आर्थिक क्षति निरन्तर बढ़दो छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी गणेश बहादुर बमका अनुसार 77-78 चालु आर्थिक वर्षसम्मको तथ्याङ्कमा हात्तीबाट हुने क्षति निरन्तर बढ़ेको देखिन्छ। सम्पत्ति छानबिन आयोगले पूर्व न्यायाधीश तथा पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति छानबिनलाई निरन्तरता दिने भएको छ। अदालतको अन्तरिम आदेशले अन्यको हकमा छानबिन नरोकेको आयोगको निष्कर्ष छ। गत शुक्रबार सर्वोच्चको संयुक्त इजलासले आयोग गठन विरूद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको थियो। डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमाथि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले पूर्ण इजलास मार्फत यसको वैधानिकता परीक्षण गर्न भनेको थियो। सर्वोच्चको आदेश थियो छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने स्थिति देखिँदा प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु, पेश हुन आएको सम्पत्ति विवरण उप छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उप पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु। अदालतले एमिकस क्यूरी समेत झिकाउने आदेश दिँदै 15 दिनभित्र पेशीमा प्राथमिकता पाउने गरी अग्राधिकार सहित पेशी चढ़ाउन भनेको थियो। नेपाली कांग्रेसले साउन दोस्रो हप्ताबाट नयाँ अभियान सञ्चालन गर्ने भएको छ। 6 साउनमा जरा अभियान समापन भए लगत्तै 7 साउनबाट नयाँ अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी छ। साउन 6 गते पार्टीको जरा अभियान सम्पन्न भए लगत्तै 7 गतेको कार्यक्रमबाट भदौ 24 सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने सभापति गगन थापाले जानकारी दिनुभयो। नयाँ अभियानबारे उहाँले विस्तृत भने बताउनु भएन। उहाँले कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रूपमा नरहने बरू सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको बताउनु भयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले 6 साउनमा पार्टीका तर्फबाट 5 किलोमिटरको ग्रीन रन, चित्रकला र संवाद कार्यक्रम हुने जानकारी गराउनु भयो। सहमहामन्त्री प्रकाश स्नेहीले नयाँ अभियानको मोडालिटीबारे छलफल भइरहेको बताउनु भयो। सुशासन, पार्टी पुनर्निर्माण, सामाजिक अभियान सञ्चालन, पार्टीलाई बलियो बनाउने अभियान, जनताप्रति सरकारलाई उत्तरदायी बनाउने लगायतका विषयमा आन्तरिक गृह कार्य गरिरहेको उहाँको भनाइ छ। बजेट विवादले सरकार धरापमा परेपछि मुख्यमन्त्री कमल बहादुर शाह काठमाडौँ आइपुग्नु भएको छ। कांग्रेस नेतृत्वसँग बजेट विवादबारे छलफल गर्न उहाँ हिजो बिहान नियमित हवा उडानबाट काठमाडौँ आउनु भएको हो। मुख्यमन्त्री निकट स्रोतका अनुसार पार्टी नेतृत्वले नै उहाँलाई बोलाएको हो। कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक सरस्वती खड्काले पार्टी नेतृत्व तहमा छलफलपछि मुख्यमन्त्री शाह आज धनगढ़ी फर्कने जानकारी दिनुभयो। मुख्यमन्त्री शाह कांग्रेस संसदीय दलका नेता हुनुहुन्छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बजेटमा भएको प्राविधिक त्रुटिलाई सच्याउँदै बजेट पास गरेर जाने विषयमा छलफल भएको थियो। बजेट पुनर्लेखनको माग गर्दै आएको सत्ता साझेदार एमाले सरकारका 6 वटै मन्त्रालयको खर्च कटौती गरी 1 रूपियाँ कायम गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपाले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौतीको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ। सत्ता पक्षबाटै संशोधन प्रस्ताव दर्ता भएपछि सुदूरपश्चिमको बजेट अन्यलमा परेको छ। असार मसान्तभित्र प्रदेश सरकारको बजेट प्रदेशसभामा पारित भइसक्नुपर्ने नमस्कार।
1: BFBS, Gorkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 9:10 गएको छ यतिखेर, र हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ शम्भु राईले गाउनुभएको गीतबाट, लाहुरे आज घर फर्क्यो नाची नाची रमाईबाट। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

माछा भयो तिमीलाई मेरो स्वप्ना सुमनले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. डिआइओको सेड्युल वर्क अहिले चलिरहेको छ यो जुलाई महिनाभरि नै, र त्यस अन्तर्गत सेड्युल फुल टेस्टिङ एन्ड इन्सपेक्सन अफ इलेक्ट्रिकल इन्स्टलेसन यो काम अहिले चलिरहेको छ. एक्स वानका घरहरू 1, 2, 3, 4 आज 14 तारिक हुनेछ, बिहान 8 बजेदेखि दिनको 4:30 बजेको समयमा. र एक्स वानका अन्य घरहरू 5, 6, 7, 8 and 9 यी घरहरूमा 16 तारिक पर्सि हुनेछ भने निकै पर्सि 17 तारिक एक्स वानका 10, 11, 12 and 13 यी घरहरूमा हुनेछन्. समय हो बिहान 8 बजेदेखि 4:30 बजेसम्म फुल टेस्टिङ एन्ड इन्सपेक्सन अफ इलेक्ट्रिकल इन्स्टलेसन. र यसरी डिआइओको सेड्युल वर्क सर्भिस हुँदाखेरि डिआइओका स्टाफहरू तपाईँको घर दैलोमा आउनेछन्, उहाँहरूलाई एक्सेस दिन नबिर्सनुहोला. उस्तै छ माया छेवाङ.

0: SBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UKको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTLको हिस्सा बनेर UKको सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

लेपसाङ ब्लुजको सानी नानी निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 9:27 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा छौँ. अब कार्यक्रममा हामी प्रस्तुत गर्दैछौँ सोसल मिडिया ट्रेन्ड्स. हुन त हामी कार्यक्रमको दोस्रो घण्टामा यो डेली सप्लिमेन्ट पस्कने गर्दथ्यौँ, तर आज मेरो पाहुना हुनुहुन्थ्यो कार्यक्रमको दोस्रो घण्टामा गोर्खा मेजर साहेब 2RJR का, र त्यही भएर यो दोस्रो घण्टाको सेगमेन्टलाई मैले तेस्रो घण्टामा सार्न बाध्य भएँ र अब हामी त्यसतर्फ लागिहाल्छौँ. सोसल मिडिया ट्रेन्ड्स. अहिले सोसल मिडियामा के कुराहरू एकदमै ट्र्याक्सनमा आइरहेका छन् अर्थात् ट्रेन्डिङ भइरहेका छन् त्यस सम्बन्धी हामी चर्चा गर्नेछौँ. अहिले एआई जेनेरेटेड भिडियोज एकदमै बढी स्थान पाइरहेको हामी देख्छौँ सोसल मिडियातिर, र मानिसहरूले विभिन्न किसिमका उपायहरू अप्नाउँदैछन्, एआई जेनेरेटेड भिडियोहरू क्रिएट गर्दैछन्, कन्टेन्ट क्रिएट गर्दैछन्, र त्यसले निकै अहिले स्थान पाइरहेको पनि हामी देख्छौँ. र एआई जेनेरेटेड भिडियोहरू प्रड्युस गर्दाखेरि अथवा क्रिएट गर्दाखेरि कन्टेन्ट क्रिएटरहरूले त्यसमा अहिले एउटा डिबेट चलिरहेको छ डिस्क्लोजर अनि कपिराइट इस्युज सम्बन्धी, किनभने एआई टुल्स एकदमै एक्सेसिबल भएको छ अहिले, एकदम सर्वसुलभ भएका कारण अहिले त्यसमा डिबेट चल्दैछ. अब डिस्क्लोजरको कुरा अनि कपिराइटका कुराहरू, चिल्ड्रन्स सोसल मिडिया एक्सेस, अहिले यो एकदमै स्पटलाइटमा आइरहेको छ. युरोपियन कमिसनले एउटा प्रपोजल पनि गरेको छ यु वाइड ब्यान गर्नुपर्छ चिल्ड्रन अन्डर 13 लागि सोसल मिडियाको युज भन्ने कुरा चलिरहेको छ. अब युकेमा पनि अब 2027 अप्रेलदेखि त्यो लागु हुन्छ र अस्ट्रेलियामा लागु भइसक्यो गत वर्ष नै. र यसरी नानी केटाकेटीहरू धेरै सोसल मिडियामा एक्सपोजर हुनाले उनीहरूको पढाइ लेखाइमा पनि बाधा पुगेको कुरा सबैलाई महसुस भएको छ, र त्यसैले अहिले युरोपियन कमिसनले यस्तो प्रपोजल ल्याएको हो र वर्ल्ड वाइड डिबेट यसले चलाएको छ, किनभने अनलाइन सेफ्टी, प्यारेन्टल रेस्पोन्सिबिलिटी र एज भेरिफिकेसन सम्बन्धी तर्क वितर्क भइराखेका छन्. र ठिक भन्ने एक समूह छ भने होइन यो गलत हो, किनभने नानी केटाकेटीहरूलाई पनि त इन्फर्मेसनको एक्सपोजर चाहिन्छ, त्यही भएर यो ठिक होइन भन्ने समूह पनि कम छैन. तर बहुसङ्ख्यक प्यारेन्ट्स ह्याप्पी नै देखिन्छन् ब्यानका लागि. र अहिले म्युजिक कस्ता खालका अथवा कस्ता विधाका म्युजिकहरू ट्रेन्डिङमा परेका छन् विशेष गरी टिकटक अनि इन्स्टाग्राममा. एकदमै अपबिट समर पप ट्र्याकहरू अहिले निकै छ्यास्ती निस्किन थालेका छन्, अनि नोस्टाल्जिक रिमिक्सेस, पुरानो अब 2026 2016 मान्ने कुरा आदि इत्यादि चलिरहेको छ, र अझै त्यसभन्दा अगाडि पुराना गीतहरूको रिमिक्स भर्जनहरू आउन थालेका छन्, अनि डान्स च्यालेन्जेस, साथसाथमा ओरिजिनल क्रिएटर अडियो पनि उत्तिकै हावी भएको छ.

बुझिएको छ त्यो भने एकदमै ध्यान दिएर सुन्नुपर्ने हुन्छ, विचार गर्नुपर्ने हुन्छ, किनभने फाइनेन्सियल जुन एडभाइस तपाईँलाई प्राप्त हुन्छ त्यो एडभाइस दिनका लागि इन्फ्लुएन्सर क्वालिफाइड छन् कि छैनन् भन्ने कुरा हो। त्यतिकै अन्दाजको भरमा र अलिअलि जानेको भरमा जसले एडभाइस दिन्छ त्यो खतरनाक पनि हुनसक्छ, त्यही भएर विचार गर्ने बेला भएको छ। र अब यहाँ विशेष गरी प्यारेन्ट्सले सोच्ने बेला आएको छ, शुड देयर बी स्ट्रिक्टर एज लिमिट्स फर सोसियल मिडिया, सोसियल मिडियाका लागि एकदमै स्ट्रिक्ट एज लिमिट हुन जरुरी छ भन्ने कुरो अरूलाई त होइन, विशेष गरी प्यारेन्ट्सलाई एकदमै जरुरी भएको छ। अहिले तपाईँको छोराछोरीलाई तपाईँले कसरी नियन्त्रणमा राख्न सक्नुहुन्छ? नियन्त्रण भन्नुको अर्थ सधैँ एकदमै कुनै कुरो गर्न नदिएर दबाबमा राख्नु भनेको होइन। अब इन्फर्मेसन पनि चाहिन्छ, तर सही इन्फर्मेसन पाउनको लागि अथवा गलत इन्फर्मेसन सोसियल मिडियाबाट प्राप्त हुन्छ भने त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा हो। र सधैँ एक्सपोजरले पनि ठिक नहुन सक्छ, र एक्सपोजर दिँदै नदिँदा पनि त्यो गलत हुन्छ कि भन्ने अहिले एकदमै डिस्कसनको विषय भएको छ। र अहिलेको अवस्थामा यो प्रश्न एकदमै टड्कार रूपमा हामी सामु आएको छ, यो टाइमली पनि हो, यसले प्यारेन्ट्सलाई असर पार्दछ, टिनेजर्सलाई असर पार्दछ, अनि एजुकेटरहरूलाई पनि असर पार्दछ, टिचरहरू स्कुलका उनीहरूलाई पनि यो प्रश्नले पक्कै पनि गिथोलिरहेको छ। किनभने सोसियल मिडिया ब्यान गर्दाखेरि पर्न सक्ने मानसिक असर पनि त्यस सम्बन्धी पनि विचार गर्नु पर्यो, नानी केटाकेटीहरूलाई त्यसबाट पर्न सक्ने असर, एक त बढी एक्सपोजरको असर, अर्को पाउँदै नपाउँदाखेरि ब्यान भएको अवस्थामा त्यसले पार्न सक्ने असरको विषयमा पनि हामी चिन्तित हुन जरुरी छ। र यसले वाइड रेन्ज अफ ओपिनियनहरूलाई इन्भाइट गरेको छ, अनि कतिले यसलाई पोलिटिसाइज गर्न पनि थालेका छन्, जुन कुरो गलत हो, तर मानिसहरूको आफ्नो आफ्नो धारणा हुन्छ। तपाईँले राम्ररी विचार पुर्याउनु पर्नेछ, विशेष गरी प्यारेन्ट्स जसका छोराछोरीहरू टिनेजर्स अथवा इर्दगिर्दका छन्। यिनै जानकारीका साथ आजको लागि सोसियल मिडिया ट्रेन्ड्स यति नै। अब अर्को एउटा जोसिलो रमाइलो गीत सुनौ समृद्धि राईको, तरेर कर्णाली।

गोर्खा रेडियो, गोर्खा रेडियो। तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

सुस्वादु गरी सुशान्त केसीको यो हिन्दी गीत टी सिरिजद्वारा रिलिज गरिएको हो र सुशान्त केसीले अहिले हिन्दी गीत कोलाबोरेसनमा गाउन थालेका छन् र एकदमै फेमस पनि भइराखेका छन्। शुभकामना उनलाई। बेस्ट बिफोर डेट खानेकुरामा त्यसले तपाईँलाई कतिको असर पारेको छ, तपाईँको बजेटलाई पनि असर पारेको हुनुपर्छ। मलाई त पारेको छ, किनभने मलाई यस सम्बन्धी अब समस्या त नभनिहालौँ यसलाई तर बेस्ट बिफोर भनेर खानेकुरामा लेबल लगाइन्छ भने त्यसले तपाईँको मस्तिष्कमा असर पारिहाल्दो रहेछ। तर जानकारहरूले के भनेका छन् भने त्यो बेस्ट बिफोर डेट चाहिँ एउटा क्वालिटी इन्डिकेटर हो, त्यसले तपाईँको स्वास्थ्यलाई असर पार्छै भन्ने हुँदैन भनेर भन्छन् जानकारहरू। किनभने बेस्ट बिफोर डेट दिएको छ भने त्यो डेटसम्म त्यो प्रडक्ट एकदमै फ्रेस रहन्छ अनि क्रिस्प रहन्छ अनि फ्लेभरफुल रहन्छ, तर त्यसपछि अलिकति बिस्तारै खस्किँदै जान्छ त्यसको क्वालिटी भनेर भनेका छन्। र बेस्ट बिफोर डेट सकियो भनेर खानेकुरा फालिहाल्नुपर्छ भन्ने छँदै छैन, तर हामीलाई एउटा यस्तो भूत चढेको छ त्यो बेस्ट बिफोर डेट क्रस हुने बित्तिकै हामीले सिधै त्यसलाई ढङमा फालिदिइहाल्छौँ। त्यसो गर्नाले तपाईँको मन्थली बजेटमा असर पुर्याउँछ। तपाईँ घर चलाउनको लागि कति छुट्याउनुहुन्छ, तपाईँले खानपानमा कति, मदिरामा कति र अन्य कुरामा कति, र त्यसले तपाईँको बजेटमा असर पार्छै पार्छ। त्यसै गरी युज बाई डेट अहिले बेस्ट बिफोर डेट युज बाई डेट जे भने पनि त्यसमा खासमा युज बाई डेट जब म्यानुफ्याक्चररले स्ट्याम्प गर्छ त्यो प्रडक्टमा, त्यो प्रडक्ट चाहिँ त्यो दिनसम्म एकदमै टेस्ट बेस्ट भनेर भनिन्छ, एकदमै स्वादिलो हुन्छ त्यतिन्जेलसम्म, त्यसपछि अब बिस्तारै खस्किँदै जान्छ त्यसको क्वालिटी, तर त्यो तपाईँको स्वास्थ्यको लागि खतरा भइहाल्छ भन्ने छैन भनिएको छ। अपार्ट फ्रम इन्स्टन्ट फर्मुला मिल्क, नानीहरूको विशेष गरी इन्स्टन्ट फर्मुलावाला त्यो मिल्क भने युज बाई डेट गइसकेपछि बिल्कुलै खुवाउनु हुँदैन, र अन्यथा अरू प्रडक्टहरूमा खासै फरक पर्दैन। तपाईँ आफै विचार गर्दै त्यसलाई डिस्कार्ड गर्ने कि राख्ने भन्ने कुरा सोच्न सक्नुहुन्छ, तर बेस्ट बिफोर र युज बाई डेटले मानिसहरू एकदमै दासी भइरहेका छन्। त्यो हेर्ने बित्तिकै त्यो एक दिन क्रस भयो भने ढुवाङ परेड गरिहाल्ने हुन त ढुवाङ परेड भनेर यो एकदमै झर्रो शब्द बोले, त्यसको लागि क्षमा चाहेँ, फालिहाल्ने ढङमा भन्नु खोजेको हुँ। अब यस हिसाबले घरमा विशेष गरी मैले, मलाई भन्नुहुन्छ भने मैले धेरै मदिरा, हुन त मदिरा अब एकदमै त्यो स्पिरिटहरू होइन, बियर आदि इत्यादि अनि अरू ड्रिङ्कहरू धेरै फालेको छु मैले, किनभने अब त्यो बेस्ट बिफोर डेट हेऱ्यो, अब त्यस्तो गुज्रिसकेको घरमा पाहुनालाई पनि के दिनु, त्यो मनले मान्दैन, त्यही माथि त्यो अब नैतिकताले पनि दिँदैन, तर दिए हुँदो रहेछ खासमा खासै फरक नपर्दो रहेछ। अब आफूले घरमा अब अल्कोहल कन्सम्सन नगर्ने भएपछि अब पाहुनाका लागि भनेर पनि सधैँ ल्याइराख्नु पर्यो, डेट सकिन्छ छ महिनापछि, छ महिनाको मात्रै हुन्छ डेट प्राय, छ महिनापछि त्यसलाई सबै फाल्ने हो, र अहिलेसम्म मैले धेरै फालिसकेको पनि छु। त्यो सुन्दाखेरि तपाईँलाई विश्वास नलाग्न सक्छ तर फालेको छु, पुरा क्यान फोर्दै सिङ्कमा सबै खन्याएर फाल्नु परेको अवस्था छ, र अब यसबाट पार पाउनको लागि अरू उपाय नै म देख्दिनँ, किनभने अब बेस्ट बिफोर डेट त्यहाँ लेखेपछि फाल्नु पर्यो। अब कसैलाई अब जो खाने मान्छे छन् उनीहरूलाई जस्तै छिमेकीहरूलाई दिन पनि हुन्थ्यो,
तर दिने बेलामा अब भनौँ न अब हप्ता 10 दिन अथवा 1 महिनासम्मको मात्रै डेट छ भने अब यस्तो त्यो डेट सकिन लागेर दिएको भन्ने त्यो एउटा अब भान पर्न सक्छ. त्यो भएर पनि बरु अरूलाई दिन भन्दा त्यत्तिकै फाल्ने यस्तो मलाई मात्रै परेको होइन होला, तपाईँहरूलाई पनि परेको हुनसक्छ र यो कुराले हामीलाई सताइरहेको छ. त्यही भएर बेस्ट बिफोर डेट र युज बाई डेटमा तपाईँको आफ्नो विवेक प्रयोग गरेर मात्रै त्यसलाई डिस्कार्ड गर्नुहोला, नभए केही दिनसम्म त्यसलाई खान अथवा पिउन सकिन्छ. अब सुनौ ट्रिसा प्रधानलाई मेरो कान्छा.

यादमा सुन्दै हुनुहुन्थ्यो आविष्कार ब्यान्डको गीत र यो गीतको साथमा हामी प्रभातकालीन आवाज कार्यक्रमको अन्त्यतिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिन पर्ने बेला भएको छ. जाँदा जाँदै सबिन राई एन्ड द फेरोको यो गीत मलाई हेर यहाँहरूलाई सुनपन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि. र यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 10 बजेको. त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ सहकर्मी धनराज राई. म भने बिदा भएँ, भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समयमा भेट गरौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

0: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकारी परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाराकिङबाट
1: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
2: I'm so grateful to have such a cool experience because it wasn't only words, it was a lot of practice. I practiced to put bandages all around the head, to put bandages inside the wounds. At least I have a understanding that I can go on a monitoring visit with them so I won't die eventually. I'm so grateful and thank you, just like a lot of thanks.
1: Hannah King, BFBS Forces News in Ukraine.
0: बेलायतवासी गुल्मेली नेपालमा क्यान्सर पीड़ित बिरामीको उपचारका लागि करिब 16 लाख सहयोग गरेका छन्। पीड़ितको निवास रूपन्देहीको सालझण्डीमा हिजो 15,95,950 रूपियाँको चेक हस्तान्तरण गरिएको छ। गुल्मी जिल्ला समाज युकेबाट 4,57,000, भार्सेली समाज युकेबाट 4,11,000, गुवाघाली समाज युकेबाट 2,96,000 र गुल्मेली थरभाइका सहकोषाध्यक्ष श्रीमती मीना श्रेष्ठबाट संकलित 4,26,000 प्रदान गरिएको हो। सहयोग रकम संकलनका संयोजक ओम प्रसाद थापाका उचाले बेलायतवासी गुल्मेली तथा अन्य परोपकारी मनप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ। गुल्मी भार्सेको दबुङ घर भई हाल रूपन्देहीको सालझण्डी बस्दै आएकी मुक्ति श्रेष्ठ मगरको किडनी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार कठिनाई भएपछि अहिले राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर रोहिणी नयाँ दिल्लीमा उपचार भइरहेको छ। परिवारले उहाँको जीवन बचाउन गुल्मी जिल्ला समाज युकेलाई अनुरोध गरेपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव महालाल घिमिरे र समाजका संस्थापक अध्यक्ष एवं हाल ट्रस्टी तथा प्रथम नौमती बाजा गुल्मी युकेका संस्थापक प्रमुख संयोजक ओम प्रसाद थापा काउचाले सहयोग जुटाउनु भएको हो। काउचाको पहलमा समाजका भातृ संगठन विशेष गरी भार्सेली समाज युकेका अध्यक्ष प्रेम बुढा थोकी, गुवाघाली समाज युके अध्यक्ष देव कवर, एएफसी गुल्मेली थरभाई युकेका सहकोषाध्यक्ष तथा बिरामीको भाउजू श्रीमती मीना श्रेष्ठ संस्थाका सदस्य, आफन्तजन, इष्टमित्र तथा अन्य परोपकारी दाताबाट ठूलो धनराशि संकलन भएको हो। संकलित रकम गुल्मी जिल्ला समाज युके र भार्सेली समाज युकेका आजीवन सदस्य दुर्गा राणा मगर साथै भार्सेली समाज तराईका अध्यक्ष सुविधार सोम भुजेल, सदस्य मेला चित्र दगामीको रोह वर्मा, बिरामीको आमा एक कुमारी श्रेष्ठ मगरलाई चेक हस्तान्तरण गरिएको हो। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1,00,000 बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाले आज ललितपुरको जावलाखेली स्थित प्रदेश सुशासन केन्द्रको सभाहालमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ। केही दिन अघि मुख्यमन्त्री बानियाको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
3: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरिआएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभ कालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंक मुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

0: Radio BFBS Gorkha Radio.
1: नमस्ते, यो BFBS गोर्खा रेडियो हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा. हजुर, हामी मझेरी कार्यक्रम सुरु गऱ्यौँ श्रोता ब्रुनाईको स्टुडियोबाट. बिहानको 10:10 जानै आँट्यो श्रोता, र आजको मझेरी कार्यक्रम हो मङ्गलबारको 14 जुलाई 2026 साल तद अनुसार असार 30 गते विक्रम सम्वत 2083 सालको. सदा जस्तै आज पनि विविध सामग्रीहरू सहित उपस्थित भइसकेको छु. विविध सामग्रीहरूको साथमा विविध मनोरञ्जनात्मक खालको गीत सङ्गीतहरू पनि साथमा बोकेर ल्याएको छु. कोसेली स्वरूप र तिनै कोसेलीहरूलाई हामी आजको 3 घन्टै बसाएका क्रममा बिस्तारै फुकाउँदै जानेछौँ र रमाइलो गर्ने कोसिस रहनेछ आज पनि सदा जस्तै. र सोही क्रममा तपाईँले सुन्नुभयो हाम्रो पहिलो गीत मझेरी कार्यक्रमको सान नानी विकास बियोन र पवनले गाउनुभएको मिठो गीत. हजुर, यस्तै गीतहरू सुन्दै सुनाउँदै आज पनि हामी कार्यक्रमको अन्त्य गर्नेछौँ. तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गरे म धनराज राईले. अब फेरि गीत नै सुनिहालौँ. खड्काजीकी छोरी भन्ने एउटा रमाइलो गीत छ, कालीप्रसाद बास्कोटा र सज्जा चौलागाईले गाउनुभएको छ यो गीतलाई. यो गीत सुनेर कार्यक्रमलाई अगाडि बढाउँ.

हजुर, हातमा लाठी पिठ्यूमा डोको, तिमीसँग त पैसा भए पो मलाई सुन किनिदिन्छौ, यस्तै यस्तै भन्ने गीत सुन्यौँ हामीले कालीप्रसाद बास्कोटा र सज्जा चौलगाईको आवाजमा खड्का झिकी छोरी। अब एकैछिन मौसमको कुरा गरौँ। ब्रुनाईमा अहिले बिहानको 10:15 गयो श्रोता, 24 डिग्री सेल्सियस छ अहिले सेरिया ब्रुनाईको तापक्रम, 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज, र छिटफुट वर्षा हुनका साथै मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ आजको लागि सेरिया ब्रुनाईमा। ब्रुनाईमा अन्य स्थानमा पनि के कसो छ सुन्दै हुनुहुन्छ, बाहिर हुनुहुन्छ, कतै जाँदै हुनुहुन्छ भने यसो कृपया हामीलाई सम्पर्क गरेर भन्नुहोला। यता त पानी पो पर्दैछ अथवा टन्टलापुर घाम लाग्दैछ सेरिया ब्रुनाईमा, जहाँ चाहिँ हाम्रो स्टुडियो छ, घाम त लागिरहेको छ तर मजाले उज्यालो घाम भन्ने छैन, बादलले छेकिएको हो कि भन्ने खालको छ, मन्द गतिमा हावा भने चलि नै रहेको छ। नेपालमा बिहानको ठिक 8 बज्यो श्रोता, 21 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 27 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि मापन गरिएको छ भने काठमाडौँमा पनि अहिले छिटफुट वर्षा भइरहेको छ र मन्द गतिमा हावा चलिरहेको छ। दिनभरि जसो नै आज पानी पर्ने सङ्केतहरू देखाइएको छ मौसमी पूर्वानुमानमा। तपाईँहरू नेपालमा अलिकति सजगताका साथ चाहिँ यात्रा गर्नुहोला, यताउता सावधानी अपनाउनुहोला। बाढी पहिरोले निकै वितण्डता मचाइरहेका खबरहरू हामीले सुन्न पाइरहेका छौँ, देख्न पाइरहेका छौँ विभिन्न सामाजिक सञ्जालहरूमा। तपाईँहरू आफ्नो कुनै अत्यन्त के अरे जरुरी काम बाहेक तपाईँ साह्रै यात्रा नगर्नुहोला र पूर्व जानकारी यसो लिनुहोला, कतै बाटो बन्द भएका छन्, कतै बाटो बगाएका छन्, कतै सडकहरू भत्किएका छन्, कतै घरतिर भलबाडीहरू पसेका छन्, त्यही भएर अलिकति आफै नै होसियार भएर चाहिँ हिँडडुल गर्नुहोला भन्ने मैले सुझाएँ। बेलायतमा बिहानको 3:16 गयो र अहिले लन्डनको आकाशमा चाहिँ बादलले, हल्का बादलले ढाकिएको अवस्था छ भने मन्द गतिमा हावा चलिरहेको छ, 17 डिग्री सेल्सियसको वरिपरि तापक्रम मापन गरिएको छ लन्डनको लागि, र आज दिनभरि 17 डिग्री सेल्सियस नै न्यूनतम तापक्रम र 31 डिग्री सेल्सियस अधिकतम तापक्रमको वरिपरि चाहिँ तापक्रम रहने अनुमान गरिएको छ आज। आज पनि हिजोको जस्तै लन्डन खुला छ, लन्डनको आकाश खुला छ, घमाइलो छ, रमाइलो नै होला आज पनि। हुन त लन्डनमा 31 डिग्री सेल्सियस भनेको निकै गर्मी हो, तर पनि तपाईँहरूले हिजो अस्ति 34-35 पुगेको भन्दा त धेरै शीतल हो, त्यही भएर सकेसम्म रमाइलो गर्नुहोला, यसो आफ्नो सेफ्टी चाहिँ यो विशेष गरेर घामबाट हुने गर्मीको सेफ्टी चाहिँ आफैले अपनाउनु होला। सनस्क्रिन चाहियो, पानी चाहियो, सेड चाहियो, छाता चाहियो, विभिन्नहरू छन्। त्यही भएर कुनै एक्टिभिटी गर्नुहुन्छ भने बिचमा ब्रेक लिँदै चाहिँ आजको दिन व्यतीत गर्नुहोला, तपाईँहरूको दैनिकी चाहिँ शुभ रहोस्, मैले त्यही शुभकामना व्यक्त गरेँ श्रोता। अब मिलनामा त्यसले सुनौ गयो तिमी भन्दै हुनुहुन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर अन्त बोल न माया बोल भन्दै हुनुहुन्थ्यो नवाज अन्सारी कार्यक्रम मझेरीको पहिलो घण्टामा हुनुहुन्छ श्रोता म धनराज राईले यो कार्यक्रमलाई सदा जस्तै चलाइरहेको छु ब्रुनाईमा बिहानको 10:27 साढे 27 गएको छ श्रोता आज विश्व चिम्पान्जी दिवस रहेछ श्रोता 14 जुलाई हरेक वर्ष यो मनाउन थालिएको रहेछ सन् 2018 सालदेखि जेन गुडविल इन्स्टिच्युटको पहलमा सुरु गरिएको यो दिवस प्रसिद्ध वैज्ञानिक डाक्टर जेन गुडलले सन् 1960 तान्जानियाको गोम्बे राष्ट्रिय निकुञ्जमा चिम्पान्जीहरूको अध्ययन सुरु गरेको ऐतिहासिक दिनको सम्झनामा चाहिँ मनाउन थालिएको रहेछ सन् 2018 सालदेखि चिम्पान्जी चाहिँ तपाईँहरूले पक्कै पनि थाहा छ यो कुरा मानवका सबैभन्दा नजिकका जीवित नातेदार मानिन्छन् उनीहरू अत्यन्तै बुद्धिमानी औजार प्रयोग गर्न सक्छन् र भावना व्यक्त गर्न सक्छन् त्यसका साथमा समूहमा मिलेर पनि बस्ने गर्दछन् यो दिवस संयुक्त राष्ट्रसङ्घको क्यालेन्डरको आधिकारिक दिवस नभए पनि यो विश्वभर मनाइने एक किसिमकै अन्तर्राष्ट्रिय सचेतना दिवसका रूपमा लिइँदो रहेछ श्रोता विशेष गरी यो चिम्पान्जी संरक्षणमा काम गर्ने संस्था चिडियाखाना वन्यजन्तु उद्धार केन्द्र विद्यालय विश्वविद्यालय तथा वातावरण संरक्षणसँग सम्बन्धित सङ्घ संस्थाहरूले चाहिँ के अरे विभिन्न कार्यक्रमहरू गरेर चाहिँ यो दिवस मनाउने गर्दोरहेछन् तर अनि यो दिवस मनाउनुको औचित्य चाहिँ के रहेछ भने वन विनाश अवैध शिकार वन्यजन्तु तस्करी र रोगका कारण यो चिम्पान्जीहरूको सङ्ख्या चाहिँ निरन्तर घटिरहेको छ त्यस सम्बन्धी सचेतना जनचेतना बढाउन अथवा मान्छेहरूलाई बुझाउनका लागि चाहिँ यो दिवस मनाउन थालिएको रहेछ तपाईँहरू कोही चाहिँ चिम्पान्जीको रेखदेखमा अथवा स्याहार सुसारमा लागिरहनु भएको छ तपाईँले काम त्यस्तो गर्नुहुन्छ भने आउनुहोस् हामी कुरा गरौँ अन एयरै कुरा गरौँ अफ एयर कुरा गरौँ तपाईँको विचारहरू व्यक्त गर्नुहोस् तपाईँले के सोच्नुहुन्छ अन्य श्रोतालाई पनि हामी सुनाउनेछौँ त्यसो गर्न चाहनुहुन्छ भने स्टुडियोमा फोन गर्न सक्नुहुन्छ 3224167 अथवा 3220098 ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने चाहिँ श्रोता 00673 डायल गर्न नभुल्नुहोला र ब्रुनाई ग्यारिजनभित्रबाट कोही हुनुहुन्छ त्यस्तो हो भने 3284 डायल गर्नुहोला यो मिलिटरी एक्सटेन्सन हो इमेल मार्फत लेखेर पठाउँछु आजको बारेमा अथवा अन्य कुनै विषयमा भन्नुहुन्छ भने bfbsgorkha@bfbs.com छँदैछ र अन्य माध्यम मध्येमा फेसबुक म्यासेन्जर चलाउँछु भन्नुहुन्छ भने बिएफबिएस गोर्खा रेडियो खोज गर्नुपर्ने हुन्छ तपाईँहरूले फेसबुकमा भेटाउनु भएपछि त्यस पेजलाई लाइक गर्नुहोस् र त्यस पछाडि तपाईँ हामीसँग जोडिनुहुनेछ त्यहाँबाट पनि पठाउन सक्नुहुनेछ

हारे हारे हारे भन्दै हुनुहुन्थ्यो तिम्रो मिठो भन्ने गीतमा दिपा लामा अनि को हुनुहुन्छ मेल गायक तारा प्रकाश लिम्बु, उहाँहरूको मिठो आवाजमा हामीले यो गीत सुन्यो श्रोता। हजुर, म झेरी कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ र यो समयमा एउटा छोटो जानकारी, विशेष अब हलिडे सिजन आउँदैछ ब्रिटिस फोर्सेस ब्रुनाईमा, अब आज स्कुलको पनि अन्तिम दिन, आज त छिटै घर आइपुग्छन् छोराछोरीहरू पनि, टिचरहरू पनि छिटै घर फर्किनुहुन्छ, 12 बजी आज उहाँहरूको स्कुल बन्द हुन्छ, उहाँहरूको यो शैक्षिक सत्र सक्यो, 25-26 को शैक्षिक सत्र सक्यो र अब उहाँहरू शैक्षिक सत्र 26-27 को लागि तयारी र त्योभन्दा अगाडि चाहिँ 6 हप्ते छुट्टीमा लाग्नुहुन्छ, स्कुल बन्द हुन्छ पूर्ण रूपमा र यसको साथसाथै अब बिस्तारै तपाईँहरू पनि परिवार सहित कतै कोही नेपाल जानुहुन्छ, कोही बेलायत फर्किनुहुन्छ, कोही यतैतिर लोकल हलिडे जानुहुन्छ, कोही भने ब्रुनाई छाडेर पनि हलिडे जानुहुन्छ र यसै सन्दर्भमा चाहिँ मिरीको होटलहरूको सम्बन्धमा ग्यारिजन डिस्काउन्टेड रेट को लिस्ट चाहिँ हाइभ पेजमा उपलब्ध गराएको छ, कुन कुन होटलले कति कति प्रतिशत छुट दिन्छन् भन्ने कुराहरू चाहिँ त्यहाँ लिस्ट गरिएको छ, अनि कस्तो रुम टाइपहरूमा कतिसम्म पाइन्छ भन्ने कुराहरू गरिएको छ। त्यसैमध्येमा मिरी म्यारियट रिजोर्टले चाहिँ यस्तो अफर पठाइसकेको रहेछ र यो चाहिँ 20 डिसेम्बर 2026 सालसम्म चाहिँ भ्यालिड रहेछ। अब यो छुट्टीको उपयोग, छुट्टीको समयमा यो ग्यारिजन डिस्काउन्टेड रेटको उपयोग गर्न चाहनुहुन्छ भने पक्कै पनि तपाईँले बुक गर्नुभएको छ, गर्नुभएको छैन भने नि समय अझै पनि छ र तपाईँहरूले गर्न सक्नुहुनेछ। अरू होटलहरू पनि छन्, पुलमन होटलहरूको पनि आएको छ, तपाईँहरूले हेर्न होला हाइभ पेजमा। अब स्वरलाई सुनौ अपरिभाषित भन्दै हुनुहुन्छ, के चाहिँ परिभाषा उहाँको बुझाइमा पुगेन अथवा पुग्यो त्यो सुन्न जाउँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

मनकिरानी सुन्यो श्रोता, कुमा सागरले गाउनुभएको यो गीत हामीले मझेरी कार्यक्रमको पहिलो घण्टाको बसाइमा सुन्यो। 10:11 बज्नको लागि अब 14 मिनट बाँकी रहेको छ। आज फेरि एउटा छोटो अङ्ग्रेजी इडियम्सहरूको कुरा गरौँ श्रोता। पहिलो उदाहरणको रूपमा लिएको छु टेकिङ द माइक, अर्थात् जिस्क्याउनु अथवा मजाक गर्नु। मिकरी भनिन्छ नि माइक, होइन मिक भनौँ न। आर यु टेकिङ द मिक? आई कान्ट बिलिभ यु सेड द्याट। तैँले मलाई त्यस्तो भनेको, त्यस्तरी जिस्काएको, त्यस्तो मेरो मजाक गरिदिएको, मैले त पत्याउनै सकिनँ, त मेरो साथी भएर यस्तो भन्छस् भन्ने अर्थमा हामीले भन्न सक्ने रहेछौँ। अर्को, अब हामी यो विशेष गरेर पल्टन घरमा हामीले सुनिराखेको कुरा हो, म त धेरै थाकेको छु भन्ने, एउटा आइ एम टु टायर्ड भन्ने भन्दा पनि आइ एम नाकेड भन्दो रहेछ। नाकेड, अब आई हेभ बिन वर्किङ अल डे, आइ एम एब्सोल्युटली नाकेड, म दिनभर काम गरेको छु, म चाहिँ थकित अवस्थामा छु भन्नु पऱ्यो भने त्यो भन्यो भने पनि बुझिँदो रहेछ। हजुर, र अर्को एउटा अर्को पनि लिइहालौँ समय पाएको बेलामा। इट्स चकिङ इट डाउन, अर्थात् मुसलधारे पानी परिरहेको छ भन्न पर्यो भने चाहिँ यो इडियम चलाउँदा हुने रहेछ। इट्स चकिङ इट डाउन, टेक एन अम्ब्रेला, इट्स चकिङ इट डाउन भन् डाउन आउटसाइड, छाता लगेर जाऊ, यहाँ बाहिर चाहिँ भारी वर्षा, मुसलधारे पानी परिरहेको छ, भिज्छौ भन्न कसैलाई चाहनुभयो भने तपाईँले यो इडियम चलाउन सक्नुहुने रहेछ। हजुर, आज 3 इडियम्सको कुरा गऱ्यौँ। हामी फेरि पनि भोलि अर्को रमाइलो इडियमहरू, निकै रमाइलो रमाइलो इडियम्सहरू हुन्छन् अङ्ग्रेजीमा। हामी विशेषतः नेपालीले अब त्यस्तो यो त्यति चलाइँदैन, चलाए पनि थोरै थोरै मात्रै, क्रिस्टल क्लियर भन्ने जस्तो सजिलो, अब धेरै सुनिराखेकोहरू चाहिँ हामीले प्रयोग गर्छौँ कता कता कुरा गर्दाखेरि, नत्र भने अब अङ्ग्रेज साथीहरूसँग कुरा गर्दाखेरि उहाँहरूले चाहिँ कतिपय यस्तो इडियम्सहरू चलाउनुहुन्छ र हामी एकैछिन जिल्ल पर्छौँ, र कन्टेक्स्ट के को बारेमा भइरहेको थियो कुरा भनेर एकपल्ट गमेर त्यस पछाडि मात्रै बुझ्छौँ। धेरैभन्दा धेरै श्रोता हामी विशेषतः जो चाहिँ अङ्ग्रेज साथीहरूसँग काम गर्छौँ उहाँहरूसँग चाहिँ कोही कोही बेला यस्तो स्थिति आउन पनि सक्छ, र जानिराखे सुनिराखे ओहो यो भनेको त यो हो भनेपछि चाहिँ हामीलाई धेरै कुरामा होमा हो, हाँसोमा हाँसो, रिस उठेको बेलामा रिस उठेको भन्न सक्छौँ पक्कै पनि। नवाज अन्सारीकै पालो परेको छ फिचरिङ नोइस्ट, ओ ना ना भन्दै हुनुहुन्छ।

ओ नाना सुन्यो श्रोता हामीले र अब हामी एउटा गीत सुन्छौँ उता गाउँमा गम्बु शेर्पाले गाउनु भएको छ र यो गीतले अहिले नेपालमा भइरहेको वातावरणीय विशेष गरी बर्सातको समयको विपत्ति आएको बेलाको के हुन्छ भन्ने कुरा चाहिँ उजागर गर्न खोजेको छ यो गीतले. अब पहिरो जान्छ, बाढी आउँछ, भल आउँछ, घर बगाउँछ, मानिसहरूको ज्यान जान्छ, विविध कुराहरू हुन्छन् र यो गीतमा गम्बु शेर्पाले त्यस्तै चाहिँ कुरा गर्नुभएको छ. गम्बु शेर्पा चाहिँ ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुँदो रहेछ. मैले यो कुरा भर्खर भर्खर मात्रै चाल पाएको हो. अस्ति काठमाडौँबाट प्रसारण हुने तुलसी बस्नेतको फ्यामिली कनेक्टिङ प्रोग्राममा कुरा गर्दाखेरि त्यहाँनिर मैले यो कुरा पत्ता लगाएको हो र उहाँ गायक पनि हुनुहुँदो रहेछ, लिरिक्स पनि लेख्नुहुन्छ जस्तो लाग्यो र सङ्गीत पनि कतिपयमा त आफैले भर्ने गर्नुहुँदो रहेछ र यो एउटा समय सान्दर्भिक असारको पनि अब अन्तिम अन्तिममा आइपुगेका छौँ श्रोता. एउटा के अरे वर्षा मौसमको समयको रहेको गीत हामी अब सुन्दै कार्यक्रमको पहिलो घण्टालाई बिदाई गरौँ. हामी दोस्रो घण्टामा भेट्नेछौँ.

0: काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी राष्ट्रपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
1: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
2: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
1: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
2: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यसले, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ फेरि।
1: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
2: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि, यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
1: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
2: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्तो गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेको छ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु म त। कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
1: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
2: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनुभयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानुनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
1: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
2: मैले यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीकोले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने होली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश राम्रो दिँदैन प्रहरी प्रति पनि।
0: चालू आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रिएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिट्यान्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड़ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुदित्य आय 21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड़ थियो। गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,335 रहेको राष्ट्र ब्याङ्कले जनाएको छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

यो PFBS गोरखा रेडियो रेडियो हजुर यो BFBS गोरखा रेडियो नै हो र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति हो यो प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ हामी दोस्रो घण्टामा प्रवेश गऱ्यौँ मझेरी कार्यक्रमको र यो कार्यक्रमलाई मैले डोर्याउँदै ल्याइआएको छु धनराज राईले र साथ दिँदै हुनुहुन्छ भन्ने विश्वासको साथमा कार्यक्रमलाई अगाडि बढाउन चाहे श्रोता कार्यक्रमको दोस्रो घण्टामा हामीले समाचार सुन्यौँ त्यस पछाडि मेजर हेम तामाङ र प्रविशा अधिकारीले गाउनुभएको मिठो गीत सुन्यो श्रोता मेजर हेम तामाङ पहिला 2RGR का सदस्य हुनुहुन्थ्यो सायद अहिले त कता हुनुहुन्छ रिटायर्ड लाइफ बिताउँदै हुनुहुन्छ कि उहाँ FTRSतिर हुनुहुन्छ त्यो भन्ने पत्तो भएन तर उहाँले निकै धेरै गीतहरू निकाल्नु भएको छ र ब्रिगेड अफ गोर्खाजलाई सङ्गीत मार्फत पनि चिनाउन उहाँले मद्दत गर्नुभएको छ भूमिका खेल्नुभएको छ प्रविशा अधिकारी अहिले कता हुनुहुन्छ विवाह गर्नुभयो उहाँले विवाह गरिसकेपछि उहाँ त्यति एक्टिभ हुनुहुन्न गीतहरू त निकाल्दै हुनुहुन्छ दुई तिनवटा गीतहरू त यो 2026 पनि निस्केको थियो निर्माण सिटौलासँग जस्तो लाग्छ उहाँको विवाह भएको भोइस अफ नेपालको कुन सिजन हो सिजन त्यस पछाडि त्यो कोच भए पछाडि उहाँ पर्दामा त्यति देखिनु भएको छैन कि मैले त्यति याद नगरेको जस उहाँ अहिले त्यति एक्टिभ हुनुहुन्न भनौँ न जति पहिला हामीले देख्ने गर्थ्यौँ उहाँका गीतहरू म्युजिक भिडियोहरूमा आफै स्वयं पनि अभिनय गर्ने गर्नुहुन्थ्यो कतिपय उहाँको आफ्नो गीतहरूमा अहिले त्यो भने अलिकति घटेको छ हुन त पहिला पनि उहाँ यो उहाँको प्राइभेट लाइफ चाहिँ अलिकति प्राइभेटमै राख्ने रुचि भएको व्यक्तिको रूपमा हामीले चिन्ने गरेका छौँ तर पनि पर्दातिर नै हामीले देखिराख्ने के अरे सेलिब्रेटीको रूपमा हामीले चिन्ने थियौँ तर अहिले विवाह भएपछि उहाँ चाहिँ चटक्कै हराउनु भएकै जस्तो चाहिँ भइरहेको छ हजुर अब हेम साहेब र प्रविश अधिकारीको मिठो स्वर पछाडि हामी कार्यक्रममा लागिहालौँ ब्रुनाईमा 11 बजेर 12 मिनट गएछ र अहिले ब्रुनाईमा मौसम परिवर्तन खासै भएको छैन श्रोता सेरियामा विशेषतः अघि हामीले पहिलो घण्टामा जसरी सुरु गरेको थियौँ त्यस्तै नै भइरहेको छ अधिकतम तापक्रम पनि परिवर्तन भएको छैन पानी पर्ने सङ्केतहरू छन् तर पानी परिरहेको छैन र अब हामी के गरौँ गफ त छँदैछ गीत सुन्न नै लागौँ सागर संसार राई फिचरिङ इन्द्रकला राई नैनी रेशम सुन्न जाउँ

हजुर, मिठो गीत नै निरे सम्सुन्यो सागर संसार राई, अनि फिचरिङ हुनुहुन्थ्यो त्यहाँ इन्द्रकला राई, अन्तिममा मात्रै अलिकति गाउनु भएको रहेछ इन्द्रकला राईले मिठो स्वरमा यो गीत सुन्यो हामीले। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, अब आजदेखि स्कुल बन्द हुन्छ र तपाईँहरू छुट्टी जाने त जानुहुन्छ, नजानु हुनेहरू, बिस्तारै जानुहुनेहरू अब परिवार सहित यसो साँझ बिहान टहल्नु निस्किनुहुन्छ, वकिङका लागि निस्किनुहुन्छ र विशेष गरेर बिहान भन्दा पनि साँझ पख चाहिँ तपाईँ निस्किनुहुन्छ, बत्तीको अँध्यारो मुनि हिँड्नुहुन्छ अथवा स्ट्रिट लाइट नभएको ठाउँ भनौँ न, अथवा स्ट्रिट लाइट भएकै ठाउँमा पनि हिँड्नुहुन्छ भने यसो हाई विज कपडाहरू चाहिँ, यसो रिफ्लेक्टिभ कपडाहरू चाहिँ लगाएर टाढैबाट देखिने गरी चाहिँ हिँड्नु होला। यो हुन त यो ब्रिटिस फोर्सेस ब्रुनाई का श्रोतालाई मात्र होइन, तपाईँहरू जहाँसुकै भए पनि तपाईँहरू राति चाहिँ सडकको साइडबाट अथवा फुटपाथतिर हिँड्नुहुन्छ भने यो सुरक्षा उपाय चाहिँ अपनाउनका लागि मैले विशेष अनुरोध गरेँ, किनभने राति देखिँदैन, गाडीबाट हिँडिराखेको हुन्छौँ हामी कोही अथवा अरू कोही हिँडिराखेको हुन्छ, हामी चाहिँ ढुक्कै सडक कब्जा गरेर हिँडिराखेका हुन्छौँ, त्यसो गर्दाखेरि सडक अरू अन्य सडक प्रयोगकर्तालाई पनि अप्ठ्यारो हुन्छ, देखिनुहुन्न र घटना हुनसक्छ, धेरै घटनाहरू पहिला भएका छन्, हालैमा त सुनिएको छैन, तर पनि यसो कोही कोही बेला साँझतिर यसो गाडी निकालेर हिँड्यो भने ग्यारिजनको एरियामा यो G15, H15, J16 वरिपरि धेरै हिँड्नुहुन्छ, तपाईँहरू मध्येमा धेरैजना चाहिँ फेरि अब यस्तो न हेड टर्च हुन्छ, न ह्यान्ड टर्च हुन्छ, न रिफ्लेक्टिभ कपडाहरू हुन्छ, त्यसो नगर्नु होला, तपाईँ आफ्नो सुरक्षा अनि अरूको सुरक्षाको बारेमा सोच्नु होला। अझै त्यसमाथि पनि साना साना केटाकेटीहरू छन् भने त अब उनीहरू यताउता कुद्छन्, गाडी आएको याद हुँदैन, पछाडिबाट अगाडिबाट आएको त हामीले मोटामोटी देख्छौँ, तर अब तपाईँले त्यसमाथि पनि अब हाई भिज अब रिफ्लेक्टिभ कपडाहरू लाउनु भएको छैन भने त मुस्किलै हुन्छ। त्यसो भएको हुनाले यो मेरो व्यक्तिगत रूपमा अनि एज अ होल सबैलाई जानकारी होस् भन्ने रूपमा चाहिँ यो जानकारी राखे। अब सबिन राईलाई सुनौ, सुन्दरताको तिमी भन्दै हुनुहुन्छ, के बखान गर्दै हुनुहुन्छ, सुनिहालौ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।

हजुर बैना छ लागिहाल्छु भन्ने कुरा गर्दै हुनुहुन्थ्यो राजेश पाल राई, अनि बैना चाहिँ कति छ किन लान्छौ भन्ने सोध्ने गायिका हुनुहुन्थ्यो मेलिना राई, र यी दुई जोडीको सुमधुर स्वरमा हामीले यो गीत सुन्यो श्रोता मझेरी कार्यक्रमको दोस्रो घण्टामा। अब एकैछिन टेक्नोलोजी र इनोभेसनको कुरा गरौँ, र कुरा गर्ने क्रममा एउटा तपाईँलाई टिप्स जस्तो नै भनौँ, हामीले दैनिक पढ्ने समाचार वेबसाइट नै नक्कली भयो भने के गर्ने त? अहिले साइबर अपराधीहरूले ठ्याक्कै यही नयाँ तरिका अपनाउन थालेका रहेछन् श्रोता। नयाँ रिपोर्ट अनुसार ठगी गर्ने समूहहरूले प्रतिष्ठित समाचार वेबसाइटहरूको हुबहु नक्कल बनाइरहेका छन्। के भन्दाखेरि डिजाइन, लोगो, फोटो, यहाँसम्म कि पत्रकारको नाम समेत उस्तै देखिने रहेछ श्रोता। तपाईँ हामीले सुनेको पत्रकार अथवा कतै देखेको पत्रकारहरू सबै उस्तै, नाम समेत उस्तै देखिने रहेछ। पहिलो नजरमा हेर्दा यो नक्कली हो भनेर छुट्याउन लगभग असम्भव नै हुन्छ। अहिले हामी अफिसको इमेल आउँछ, हेर्छौँ, क्लिक हेर भन्ने हुन्छ, ढ्याक्कै क्लिक गर्छौँ, थ्याङ्क यू भेरी मच भन्ने आइहाल्छ। त्यहाँदेखि तपाईँको चाहिँ के अरे पैसा लग्ने कुराहरू, तपाईँको इन्फर्मेसन, प्राइभेट एन्ड कन्फिडेन्सियल डेटाहरू लाने कुरा हुनसक्छ। हजुर, यो यी नक्कली समाचारमा प्राय कुनै चर्चित व्यक्ति वा सफल लगानीको सनसनीपूर्ण कथाहरू राखिन्छ। इक्जाम्पलको रूपमा के लिन सकिन्छ भने ब्रेकिङ न्युज अथवा यस्तो भयो, फलानाले यस्तो गर्यो भने त्यस पछाडि एउटा क्लिक हेयर भन्ने लिङ्क दिइएको हुन्छ, र यदि हामीले उक्त लिङ्क क्लिक गरेर आफ्नो विवरण वा पैसा पठायौँ भने त्यो सिधै ठगको हातमा पुग्न सक्छ। वास्तविक लगानी भने कहीँ पनि केही पनि हुँदैन। त्यसैले अबदेखि केवल वेबसाइटको स्वरूप होइन, वेबसाइटको ठेगाना अर्थात् युआरएल पनि ध्यानपूर्वक जाँच्नुपर्ने भइसकेको छ। हुन त हामी सबैले हेर्छौँ, तर पनि कोही कोही बेला झुक्किहाल्छौँ र क्लिक पनि गरिहाल्छौँ। हामी पनि त्यो बाट अछुतो रहन सकेको छैनौँ श्रोता। म पनि घरिघरि अरे के पायो भनेर अघि वास्ता नगरी हेरिन्छ, सब्जेक्टमाथि सब्जेक्ट लाइन हेऱ्यो ए हे भन्ने हेरिन्छ, तल चाहिँ के हो कसो हो पुरै चाहिँ स्टडी नगरिकन अघि क्लिक गर्ने ठाउँमा पुगेर क्लिक गरिसकिएको हुन्छ। म जस्तै तपाईँ पनि धेरै फसिनु भएको होला, तर यति हो, पैसा अथवा प्राइभेट पर्सनल कन्फिडेन्सियल डिटेलहरू भने मैले आजसम्म दिए जस्तो लाग्दैन। अब ह्याकरले गर्न त के गर्दैन र कसरी लान्छ त्यो हामीलाई थाहा हुँदैन, बा गइसकेको छ त्यो भने अर्कै कुरा हो। आइफोन चलाउनुहुन्छ, आइफोन प्रयोगकर्ताका लागि वाट्सएपले नयाँ फिचर परीक्षण गर्न थालेको रहेछ, यसलाई ग्रिन डट भनिँदो रहेछ श्रोता। अब कुनै व्यक्ति वाट्सएपमा एक्टिभ वा अनलाइन भएमा उनको प्रोफाइल तस्विरको कुनामा सानो हरियो बिन्दु देखिने रहेछ। तपाईँले फोन आइफोन याद गर्नुभएको छ, तपाईँले फोन चलाउनु हुँदाखेरि माथि त्यो के अरे कानमा राख्ने के अरे अडियो इनपुट आउटपुट डिभाइसको छेउमा यसो सानो हेर्नु भने हरियो बत्ती बल्छ तपाईँले फोन चलाउनु भएको बेला, त्यस्तै खालको एउटा बिन्दु डट, यसले चाहिँ कसलाई सन्देश पठाउँदा तत्काल जवाफ आउने सम्भावना छ भन्ने कुरा चाहिँ थाहा पाउने रहेछ अबदेखि। हाल यो फिचर आइफोनको बिटा भर्जन प्रयोग गरिरहेका केही प्रयोगकर्ताहरूको लागि

दौली मिठो गीत सुनेर श्रोता देउडा भाकाको गीत रहेछ पश्चिमेली ठिटोहरू र पश्चिमेली ठिटीको कुरा आउँदै थियो यहाँ. हजुर यो समयमा एउटा अनुरोध गीत आएको छ र अनुरोधकर्ता श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू. उहाँले केही समय अगाडि नै पठाउनु भएको थियो. हेलो नमस्ते राई सर भन्नुभएको छ. घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ मझेरी कार्यक्रममा. र सदा जस्तै आज पनि हजुरको लवली प्रोग्राम मझेरी सुरुदेखि सुन्दै 5.91 किलोमिटर जगिङ सके भन्नुभएको छ. सकेर उहाँ उही आफ्नो दैनिकीको तयारीमा छु भन्नुभएको छ. दैनिकी अब गर्नु नै पर्यो घिमिरेजी. सबैले अब ढिलो चाँडो कसैको अलि अगाडि कसैको अलि पछाडि. तपाईँ त अझै अघि उठेर पनि 5.91 झन्डै 6 किलोमिटर नै जगिङ पनि सक्नुभयो. योभन्दा राम्रो सुरुवात त अब के गर्नु र होइन. अब तपाईँ ब्रेकफास्ट खाँदै हुनुहुन्छ होला. हजुरको समय मिलेमा एउटा गीत चरी लैजा समाचार भन्ने सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा. ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ. ब्रेकफास्ट खाँदै हिजोको जस्तो स्वास्थ्य फलफुलहरू मात्रै फेरि फलफुल मात्रै धेरै खाँदा त घिमिरेजी एसिडिटी बढ्ला तपाईँलाई. फेरि त्यहाँ मैले सजेसन मात्रै दिएको. अब तपाईँको आफ्नो स्वास्थ्यको के होला. हुन त एक किसिमको मात्रै थुप्रै फलफुल खानु हुँदो रहेछ. मिक्स गरेर खानु हुँदो रहेछ. राम्रै हो त्यो पनि. र तपाईँले अनुरोध गर्नुभएको अञ्जन बाबु र सङ्गीत. सङ्गीत भनेको चाहिँ मान्छेको नाम हो अथवा के हो यो मलाई थाहा भएन. लैजा चरी समाचार तपाईँको अनुरोधमा अन्य श्रोताले पनि परदेशी घिमिरे माइलोज्यूको अनुरोध स्वीकार्नुहोला.

0: बिरामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

हजुर, कति राम्री हौका भन्दै हुनुहुन्थ्यो आशिष विरल अनि सुशीला पाठक. निकै जोसिलो रमाइलो गीत सुन्यो श्रोता. स्ट्रोकबाट प्रभावित बिमारीहरूका लागि रिकभरीलाई अझै प्रभावकारी बनाउन घरमै प्रयोग गर्न मिल्ने नयाँ प्रविधिको विकास भइरहेको रहेछ श्रोता. यो पनि टेक्नोलोजी खबरबाट नै मैले तपाईँलाई सुनाउँदैछु. यो प्रविधिले बिरामीलाई अस्पतालमा मात्र निर्भर हुनुपर्ने अवस्थाबाट केही हदसम्म मुक्त गराउँदै घरमै नियमित अभ्यास गर्न सहयोग पुर्याउने रहेछ श्रोता. विशेष सेन्सर, क्यामेरा र एआई प्रयोग गर्ने यो प्रणालीले हात खुट्टाको चाल मापन गर्ने, अभ्यास सही तरिकाले भइरहेको छ कि छैन भन्ने प्रतिक्रिया दिने र चिकित्सकलाई बिरामीको प्रगति टाढैबाट अनुगमन गर्न सहयोग पुर्याउने क्षमता राख्दो रहेछ. अब कस्तो, यो घरमा हामीले सिसिटिभी राख्छौँ नि, अनि नेपालमा भएको पनि हामीले हेर्न सक्छौँ, त्यस्तै खालको भन्ने चाहिँ मेरो बुझाइ रह्यो श्रोता. यसमा विशेषज्ञहरूका अनुसार स्ट्रोकपछि नियमित र सही अभ्यास नै निको हुने प्रक्रियाको महत्त्वपूर्ण आधार भएकाले यस्ता प्रविधिले पुनःस्थापनालाई, रिकभरीलाई सहज, सुलभ र व्यक्तिगत बनाउन ठुलो भूमिका खेल्न सक्ने रहे सक्छ भविष्यमा. यद्यपि यो प्रविधि चिकित्सकको प्रत्यक्ष उपचारको विकल्प नभई त्यसको पूरकका सप्लिमेन्ट्री बनाउन श्रोता रूपमा प्रयोग गरिनुपर्ने चाहिँ सुझाव पनि दिएका छन् विज्ञहरूले. हजुर, विज्ञहरूले अब यो के भन्छ, टेक्नोलोजी र इनोभेसन कति ल्याउँछन् ती मध्ये अब यो स्ट्रोकबाट प्रभावित बिरामीहरूलाई केही सहजता हुने चाहिँ मैले बुझेँ श्रोता. अब सबैको पहुँचमा त नहोला, अब फेरि महँगो पर्ला, तर पनि केही न केही नहुनुभन्दा यो भएको नै उपलब्ध भएको खण्डमा केही श्रोताले चाहिँ पक्कै पनि यसको फाइदा लिन सक्नु होला. अब एउटा गीत सुन्नतर्फ लाग्छौँ. चोलुङ पार्क, पेपराज माबुहाङ र सुमिता सान्याक लिम्बुले गाउनु भएको छ यो गीतलाई, र यो गीतको लागि अनुरोधकर्ता श्रोता आउनुभएको छ लोक सुब्बा दाजु रेडिङ युकेबाट. सेवारो नमस्कार धन भाइ भन्नुभएको छ. लोक सुब्बा दाई, तपाईँलाई पनि सेवा नमस्कार र ड्युटीबाटै इन्जोय लिँदै हाजिर जना है भन्नुभएको छ. अवश्य नै तपाईँलाई स्वागत छ र धन्यवाद पनि हामीलाई साथ दिनुभएकोमा. अनि समय मिलेमा यो अहिले भर्खर भनेको गीत चोलुङ पार्क भन्ने गीत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूलाई सुनाइदिन आग्रह गर्दछु. धन्यवाद भन्दै बिदा हुनुभएको छ लोक सुब्बा दाजु, र उहाँले चाहिँ अनुरोध गर्नुभएको पेपराज माबाङ र सुनिता सान्याक लिम्बुको आवाजमा रहेको चोलुङ पाक अब सुन्छौँ. तपाईँहरू पनि इन्जोय गर्नुहोला.

हजुर, चोलुङ पाक सुन्यो पेपराज माबहाङ र सुनिता सान्याक लिम्बुकको आवाजमा लोकसुभा दाजुको अनुरोधमा। अब एउटा गीत सुन्दै हामी कार्यक्रमलाई अन्त्य गरौँ। श्रोता, सिक्का नोटैमा मेलिना राई र समीर खरेलले गाउनुभएको छ यो गीतलाई, र यो गीत चाहिँ मैले एनपी परदेशी ज्यूको अनुरोधमा राखेँ श्रोता, र उहाँले केही मिनट अगाडि नमस्कार हजुर भन्नुभएको छ। तपाईँलाई पनि नमस्कार, स्वागत छ। यता नि सुनेर रमाउँदैछौँ। उहाँ चाहिँ के अरे नर्थ क्यारोलाइनाबाट आउनुहुन्छ, र मसँगै सुन्दै रमाउने मनिष खड्का भाइलाई बब्बाल एउटा गीत सुनाउनु पर्ने भयो हजुर भन्दै हुनुहुन्थ्यो। अब बब्बाल गीत अब कस्तो होला, यो सिक्का नोटैमा बब्बाल जस्तो लाग्यो, र तपाईँहरूको लागि यो गीत राखेँ, र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप हुनेछ। अब हामी तेस्रो घन्टामा भेट्नेछौँ। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। एनपी परदेशी ज्यू, तपाईँहरू पनि यो बब्बाल गीत सुनेर रमाइलो मान्नुहोला।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको मुगली नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। यो सडक खण्डका तुइन खोला, केराबारी र जलबिरेमा पहिरो गएको थियो। तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि मेसिन परिचालन गरी सडकको पहिरो हटाएसँगै सवारी साधन दुईतर्फी सञ्चालनमा आएका हुन्। गएको साँझ विभिन्न ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो। सडक सञ्चालन भए पनि साँझदेखि होल्ड भएकाले सवारी साधनको चाप बढेको छ। वर्षाका कारण चितवनको भरतपुर 11 विभिन्न ठाउँ डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन्। सामाजिक सञ्जालमा सार्वजनिक केही भिडियोहरूमा पानी घुँडासम्म आएको देखिन्छ। उनीहरू कपडामाथि सार्दै आउजाउ गरिरहेका छन्। घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन्। पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन्। विद्युत आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा एकजना कर्मचारी घाइते भएका छन्। सोमबार राति दुहबी धरान 33 केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो। सोही क्रममा प्राधिकरणको स्कर्पियो इटहरी 20 सेउती पुलबाट करिब 200 मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो। नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति पाउने 10 लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो, तर गन्तव्यमा पुग्नु अघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा स्कर्पियो चालक धरान 13 33 वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान 16 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यानदारी कर्मचारी धरान 20 32 वर्षीय पदम राईको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
4: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरी आएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभ कालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंक मुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
3: गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ। गत शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचाररत मण्डलको बिहान निधन भएको हो। शुक्रबार साँझ 7:30 किर्तिपुरको वर्ण अस्पताल पुर्याइएकोमा मण्डलको आइसियूमा राखेर उपचार भइरहेको थियो। उहाँको आज बिहान निधन भएको किर्तिपुर वन अस्पतालका मेडिकल डिरेक्टर किरण नकर्मीले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। 25 वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उहाँ घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। बिहिबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। उहाँलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो। शनिबार काठमाडौँको बुद्धनगरमा पनि एकजनाले आत्मदाह गरेका थिए। प्रतिनिधि सभा बैठक आज बस्दैछ। बिहान 11 सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामला मन्त्री सुमिता गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन पेश गर्ने, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिनुभएको छ। आज सामाजिक सञ्जाल मार्फत धारणा राख्दै उहाँले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनता बीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको हो। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ अर्थात धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको निष्कर्ष छ। पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कड़ा आलोचना गर्नुभएको छ। नेतृत्वले सबैको सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको अवस्था। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो।
1: नमस्ते, ढोक दिया मैले पनि। खेम सेन्चुरी अनि कविता खत्रीले भन्नुभयो जस्तै तपाईँहरू सम्पूर्ण प्रिय प्रिय श्रोतालाई ढोक दिया नमस्ते अनि स्वागत छ। मझेरी कार्यक्रमको तेस्रो यानि कि अन्तिम घण्टामा प्रवेश गरे श्रोता, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी हो र प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। तेस्रो घण्टामा पुग्यौं हामी। यसरी नै रमाइला रमाइला मिठा मिठा गीतहरू सुन्दै, कतिपय अनुरोध गीतहरू सुन्दै सुनाउँदै यहाँ आइपुगेका छौं। बिच बिचमा चाहिँ विभिन्न जानकारीहरू छोटा लामा, अलिकति कतिलाई त अलिकति नरमाइलो लाग्यो होला, अब कस्तो अल्छी लाग्दो जानकारीहरू दिएको भन्ने पनि भयो होला, तर सबैलाई त्यस्तो नभएको नि हुनसक्छ। कतिलाई काम लाग्दो अथवा नौलो नयाँ खबर पनि भएको हुनसक्छ र हामी सकेसम्म सबैलाई केटर गर्ने प्रयास गर्दछौँ श्रोता। मध्याहको 12:12 गयो श्रोता ब्रुनाईमा र अन्य टाउँतिर के कति बज्यो। बेलायतमा बिहानको 5:12 गयो, नेपालमा बिहानको 9:10 अब 3 बाँकी रहेको छ श्रोता। हजुर, अन्य स्थानमा अब के कति बज्यो। मध्य पूर्वतिर गयो भने बिहानको 8:12 गयो, 7:12 गएको ठाउँहरू पनि छ। रियादमा, साउदी अरेबियातिर, हेलसिन्कीतिर, फिनल्यान्डतिर बिहानको 7:12 गयो। अब अमेरिकन महाद्वीपतिर गयौँ भने चाहिँ साँझको समय छ कतिपय ठाउँमा, रातको कति ठाउँमा मध्यरात भइसक्यो, कतिपय ठाउँमा रातको 10:12 गएको अवस्था छ। हजुर, यसरी विभिन्न समयमा विभिन्न स्थानबाट विभिन्न तरिकाले सुन्ने गर्नुहुन्छ बिएपिएस गोर्खा रेडियो। विभिन्न माध्यमभन्दा पनि अब कतिले एप नै डाउनलोड गरेर सुन्नुहुन्छ, कतिले चाहिँ अब युके, नेपाल र ब्रुनाईमा त फ्रिक्वेन्सी मार्फत पनि सुन्नुहुन्छ, एएम एफएम फ्रिक्वेन्सी मार्फत, भने कतिले अब इन्टरनेटमा विशेष गरी हाम्रो पात्रो चलाउनु हुँदो रहेछ। हाम्रो पात्रोबाट चाहिँ विभिन्न एफएम स्टेसनहरू मध्येबाट तपाईँले फेभरेट बारमै राख्नुभएको छ कतिले, त्यहाँ चाहिँ बिएबिएस गोर्खा रेडियो त्यसरी सुन्नुहुन्छ भने तपाईँहरूले कतिको चलाउनुहुन्छ बिएबिएस के अरे यो स्मार्ट स्पिकरमा, स्मार्ट स्पिकरमा पनि बी स्मार्ट स्पिकरको नाम सहित फलाना प्रोग्राम सुनौ भन्दाखेरि सुन्ने अवस्था आइसकेको छ र तपाईँहरू जसरी सुन्दै हुनुहुन्छ त्यही अवस्थामा त्यही अनुसारको तपाईँहरूलाई नमस्कार फेरि पनि र धन्यवाद पनि। अब गीत सुनौ, अलिक लामै पो बोलियो कि क्या हो, नखेल भन्दै हुनुहुन्छ प्रजिना गुरुङ।

प्रजिना गुरुङको नखेल सुन्यौँ हामी श्रोता। हर्नबिल स्कुल आजदेखि अब अघि 12 बजेदेखि बन्द भयो। यो शैक्षिक सत्र पुरा भयो हर्नबिल स्कुलको र ब्रुनाईमा हामी युके भन्दा एक हप्ता अगाडि नै शैक्षिक सत्र सुरु पनि गर्छौँ र एक हप्ता झन्डै कोही बेला 10 दिन भनौँ जतिमा चाहिँ शैक्षिक सत्र पुरा नै गर्छौँ। हाम्रा छोराछोरीहरू अब आजदेखि घर बस्नेछन् र तपाईँहरूको पनि छुट्टी सुरु हुन आँट्यो। कतिको त आजैदेखि छुट्टी लिनुभएको होला, भरे बेलुका फ्लाइट होला। तपाईँहरू अब जहाँ जहाँ जानुहुन्छ यो छुट्टीको समयमा ब्रुनाई गारिजनका श्रोता, तपाईँहरूको छुट्टी सुखमय रहोस् र सुरक्षित रहनुहोस्। जता गए पनि रमाइलो गर्नुहोस्, पारिवारिक माहौलमा बितोस् र रमाइला क्षणहरू चाहिँ कब्जा गरेर आउनुहोस्, सम्हालेर आउनुहोस् मेमोरीमा। भविष्यमा तपाईँले सम्झिँदा पनि ओहो त्यो छुट्टी त हामी सबैले कस्तो मजाले रमाइलो गरेर बिताइएको थियो, फेरि जान पाए हुन्थ्यो भन्ने त्यस्तो मेमोरी बनाएर आउनको लागि मैले सुझाव दिएँ। अब फेरि घर बसेर नानीहरू छुट्टीको समयमा अब अहिलेको यो टेक्नोलोजीमा झुन्डिने नानीहरू छन् भने अलिकति तपाईँ होसियार हुनुहोस्। साह्रै अब 24 घन्टा छुट्टी त हो भनेर हेर्न पनि नदिनुहोस्। यसो घरिघरि बाहिरभित्र गराउनुहोस्, एक्टिभिटीहरू लानुहोस्। ब्रुनाईमा पनि थुप्रै छन् इन्डोर एक्टिभिटी हुने एरियाहरू, पैसा धेरै थोरै अलिकति तलमाथिको प्राइसमा छन्, तर तपाईँहरूले नानीहरूलाई समय चाहिँ बाहिर धेरै व्यतीत गर्न दिनुहोस् भन्ने मैले सुझाएँ। म आफै पनि 3 छोराहरूको बाबु भएको नाताले त्यति मैले सुझाव दिन चाहिँ सक्छु जस्तो लाग्छ श्रोता। अब यो सुझाव पछाडि निदरीको निम्ति हुन त सुत्ने बेला भएको छैन, वार्तिका यी हामीलाई सुनौ गीत हो श्रोता।

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, भीरमौलीले चिरिसकी भन्दै हुनुहुन्थ्यो सत्यकला राई, र चिल्दैन हौ भन्ने कलाकार हुनुहुन्थ्यो भानु ओली। सरमा सर भन्ने एउटा पूर्वेली लोक भाकाको गीत सुन्यो श्रोता हामीले कार्यक्रमको तेस्रो घण्टाको यो चरणमा। 12:28 गयो मध्याहको 28:30 श्रोता ब्रुनाईमा, र यो समयमा एउटा यो अहिलेको यो समसामयिक विषय भनौँ न, चाइनामा आएको टाइफुन बाबीको कुरा गर्न मन लाग्यो। तपाईँहरूले समाचारहरूतिर सामाजिक सञ्जालहरूतिर धेरै यसका बारेमा पक्कै सुन्नु भएको छ। अलिकति कमजोर अवस्थामा पुगेको छ भन्ने चाहिँ मौसमविदहरूले भनिरहेका छन्। अहिले आएर चाहिँ यो शक्तिशाली टाइफुन बाबी रहेछ, बाबु होइन श्रोता, यो स्टोर्म ट्रपिकल स्टोर्ममा परिणत भए पनि यसको प्रभाव भने अझै कम भएको छैन भन्ने कुरा चाहिँ रहेछ। कम भयो भन्ने कुरा होइन, कमजोर नभइसकेको अवस्था छ, यसले अझै पनि विध्वंस मचाउँछ भन्ने कुराहरू सुनिरहेका छौँ। मौसमविदहरूका अनुसार आँधी कमजोर भए पनि यसले पूर्वी र उत्तर पूर्वी चिनका धेरै क्षेत्रमा भीषण वर्षा, तीव्र हावा र बाढीको जोखिम बढाइरहेको छ। चिनको झेजियाङ प्रान्तबाट मात्रै करिब 22 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको रहेछ। सङ्घाईमा पनि 2,90,000 र फुजियानमा 1,80,000 भन्दा बढी मानिसहरूलाई जोखिमयुक्त क्षेत्रबाट हटाइसकिएको रहेछ। सयौँ उडानहरू रद्द भएका छन् भने हजारौँ हजारमा चाहिँ रुखहरू ढलेका छन्, जसले चाहिँ जनजीवन प्रभावित भएको छ। यसैबीच उत्तरी चिनका केही क्षेत्रमा बाढीले सडकहरू बगाएको, डुबाएको, सवारी साधनहरू बगाएको र उक्त सवारी साधनमा रहेका सर्वसाधारणहरू बगाएको कुराहरू हामीले देखिरहेका छौँ, र सयौँ गाउँहरू चाहिँ प्रभावित भएको समाचारहरू देखिरहेका छौँ। टिकटक हेर्नुभयो भने त्यस्तै छ, रिल्स फेसबुकको होइन, अनि अर्को के अरे थ्रेड्सहरूमा पनि तपाईँहरूले यस्ता स्टोरीहरू देख्न पाउनुहुन्छ। मौसमविदहरूले आँधी कमजोर हुँदै गए पनि त्यसपछि आउने लगातार वर्षा र बाढी नै सबैभन्दा ठुलो खतरा हुने चेतावनी दिएका छन्। र हिजो पनि हामीले छोटो चर्चा गर्यौँ यसकै इफेक्टले गर्दाखेरि चाहिँ चिनकै प्रान्तजी भूले जस त्यहाँ 900 भन्दा बढी विषालु सर्पहरू चाहिँ भाग्न सफल भएका, र तिनीहरूले गर्दाखेरि कति मानिसको ज्यान के अरे ठुङ्गेर भनौँ न ज्यान गएको कुराहरू पनि हामीले चर्चा गरेका थियौँ। यस्तै छ, प्राकृतिक विपदमा सबैलाई असर पर्छ, उनीहरू भाग्न पाए तर भागेपछि तिनीहरूले मानिसहरूलाई फेरि मृत्युको मुखमा पनि पुर्याएको खबर हामीले सुन्यौँ। रोकेर रोक्न सकिँदैन, छेकेर छेक्न सकिँदैन भन्ने कुरा चाहिँ प्रकृतिबाट हामीले सिक्न सक्छौँ। अब बलबहादुर राजवंशीले यसपालि त बिहे गर्ने हो भन्दै हुनुहुन्छ आउने गीत।

हजुर, यसपालि त बिहे गर्ने हो, झ्यानकुटी झ्यानकुटी बाजा ठोक्ने हो। बलबहादुर राजवंशीले निकै जोस गर्नुभयो, तर बिहेको सिजन भने होइन होइन श्रोता, अहिले नेपालको मौसम अलि बिहे गर्नको लागि अलिक ठिक छैन, अलिकति समय कुर्नु होला। तपाईँहरू बिहे गर्ने तर्खर गर्दै हुनुहुन्छ भने पुस माघ छँदैछ, भोलि पर्सि अलिकति चाहिँ तपाईँहरूले प्लान राम्रो गर्नुहोला र राम्रो विवाह गर्नुहोला, गर्न आँट्नु भएको श्रोताहरू। हजुर, बिए बिए परिवार ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूका लागि जरुरी सूचना, भोलि बुधबार 15 जुलाईका दिन चाहिँ बिएफबी चिल्ड्रेन्स लाइब्रेरी बन्द हुने भएको छ। यो चाहिँ ब्रुनेका सुल्तान को जन्मदिन परेकाले गर्दाखेरि उक्त दिन भोलि बन्द हुने भएको छ। त्यस्तै अर्को हाइभ पनि बन्द हुने छ श्रोता, भोलिका दिन नै हो यो चाहिँ, त्यो सुल्तानको बर्थडेकै अवसर परेर चाहिँ यो पनि बन्द गर्न आँटिएको। पर्सि बिहिबारदेखि सुचारू हुनेछन् दुवै संस्थाहरू। अब हामी समृद्धि राईलाई सुन्न जाउँ। रक स्टार भन्दै हुनुहुन्छ, रक स्टार हो कि रक स्टार हो, हामी सुनिहालौँ।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
3: यो BFBS गोर्खा रेडियो हो।

साना र सुख सुन्यो श्रोता मेलिन राई र गोविन्द छेमजोङ लिम्बुको आवाजमा सोनीको प्ले स्टेसन कतिको खेल्ने गर्नुहुन्छ तपाईँहरू? त्यहाँ अब सिडी तपाईँहरूले किन्ने गर्नुहुन्थ्यो होला। अब भने सोनीले सन् 2028 पछाडि आफ्ना नयाँ फर्स्ट पार्टी प्ले स्टेसन खेलहरूमा डिस्कमा नभई पूर्ण रूपमा डिजिटल रूपमा मात्र उपलब्ध गराउने तयारी गरेको समाचारहरू सार्वजनिक भएको छन्। खेल पारखीहरूको लागि अब यो कतिको उत्साहजनक खबर हो त्यो अब मैले भ्यू पाउन सकिनँ, तर कम्पनीका अनुसार अधिकांश खेलाडीले अहिले अनलाइन डाउनलोड मार्फत खेल खरिद गर्न थालेकाले यो परिवर्तन आवश्यक भएको हो। तपाईँले याद गर्नुभएको छ भने थुप्रै खेलहरू चाहिँ डिजिटल अनलाइन नै खेल्ने गरिन्छ र अब प्ले स्टेसन पनि अब यसको यो ट्रेन्डलाई पछ्याउन बाध्य भएको कुरा हामीले अब बुझ्यौँ यहाँ श्रोता। यस निर्णयसँगै गेम उद्योगमा डिजिटल वितरणको प्रवृत्ति अझ तीव्र हुने अपेक्षा गरिएको छ। डिजिटल बिक्रीले उत्पादन र ढुवानी खर्च घटाउने भए पनि धेरै गेमरहरूले भने भौतिक डिस्क हराउँदा खेल साटासाट गर्ने हुन्छ नि, सेयर गर्ने, मेरोमा त यो छ लान्छ भने अब डिजिटलमा त अकाउन्ट दिनु पर्यो, अकाउन्ट दिएपछि त आफ्नो पर्सनल डिटेल सबै गयो, त्यस्तो हुने र सेल भनौँ न पुनः बिक्री गर्ने अनि दीर्घकालीन रूपमा खेल सुरक्षित राख्ने सुविधा चाहिँ गुम्ने चिन्ता गरेका छन्। विशेष गरी यसको पारखीहरूले अब तपाईँ हामी जस्तो साधारण अब खेल्ने नखेल्नेलाई त यो साह्रै केही न केहीको कुरा भयो, तर पारखीको लागि चाहिँ अलिक चिन्ताको विषय रहेको रहेछ। आगामी वर्षहरूमा खेल उद्योगमा अझ बढी डिजिटल सेवातर्फ केन्द्रित हुने सङ्केत चाहिँ देखिएको छ। अब अन्य प्लेटफर्महरूको के छ, तर प्ले स्टेसनले अब यो पाइला चालेको देखिन्छ। उपभोक्ताहरूको स्वामित्व अधिकार, पुराना खेलहरूको संरक्षण र इन्टरनेटमा निर्भरता जस्ता विषयहरूमा बस भने अझै बढ्ने सम्भावना रहेको छ यो खबरले। अब आफ्नो एउटा डिस्कमा भएको प्रगति चाहिँ अब डिजिटलमा कसरी सार्ने सर्ने आफ्नो लेभल हुन्छ होला नि खेलको पनि, त्यस्तो कुराहरू चाहिँ सायद यहाँ चिन्ता गरिएको हुनसक्छ। हजुर, केही समय अगाडि नूतन भुषालजीले पनि सम्पर्क गर्नुभएको थियो, जय गणेश भन्नुभएको थियो, उहाँलाई पनि जय गणेश नमस्कार अनि स्वागत छ। र अब इस्माइल दासले गाउनु भएको छ यो गीत, नूतन भुषालजीले नै लेख्नुभयो जस्तो लाग्यो, आऊ है बसौँ भन्ने गीत छ। हो भने हो भनिदिनुहोस् है, नूतन भुषालजी सुनिराख्नु भएको छ भने इजरायलबाट हुनुहुन्छ उहाँ, र यो गीत सुनेर रमाइलो गर्नुहोला।

हजुर, जुनी काट्नु मन छ आउही बसौँ भन्ने गीत सुन्यो इस्माइल दासको आवाजमा श्रोता हृदयमा। मध्याहको एक बज्नको लागि 6:30 बाँकी रह्यो श्रोता, र अब हामी एउटा मिठो गीत सुन्छौँ। पूर्वेली लोकभाकाको गीत छ यो, पूर्वै धराना, सत्यकला राई र जितेन राई। र यो गीतलाई चाहिँ अनुरोध गर्न आइपुग्नु भएको छ खर्क गुरुङ मामा, उहाँले चाहिँ केही समय अगाडि सम्पर्क गर्नुभएको थियो। नमस्कार धनराज भान्जा, रेडियो सुन्दै साथमा छु भन्नुभएको छ। साथ दिनुभएकोमा मामालाई धेरै धेरै धन्यवाद, अनि स्वागत पनि छ मामालाई, र धन्यवाद पनि छ साथ दिनुभएकोमा। समय मिलेमा एउटा लोकगीत पूर्वै धराना भन्ने गीत सुनाइदिन भन्नुभएको छ। सम्झनामा चाहिँ हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु भन्दै धन्यवाद भनेर बिदा हुनुभएको छ। खर्क गुरुङ मामाको अनुरोधमा रहेको यो गीत सुन्दै अब हामी कार्यक्रमको बसाइबाट बिदा लिने तर्खर पनि गरे श्रोता। र आज मलाई मझेरी कार्यक्रममा सुनेर साथ दिनुभयो, प्रतिक्रिया जनाएर साथ दिनुभयो, सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र अब हामी गीततर्फ लागौँ, र यो समय यो गीत पछाडि तपाईँहरू जोडिनुहुनेछ नमस्ते युके कार्यक्रममा, बेलायतबाट प्रसारण हुने कार्यक्रम हो यो। र ब्रुनेका श्रोताहरू भने 89.5 MHz FM साङ्गीतिक तरङ्ग कार्यक्रममा जोडिनुहुनेछ प्रस्तुता बहिनी बिना गुरुङसँग। तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। र हर्नबिल स्कुल बन्द भएको छ, तपाईँहरूको हलिडे सिजन पनि रमाइलो होस्। शैक्षिक सत्र 26-27 को शुभकामना सहित बिदा भए, भोलि भेटौँला। नमस्ते बाबा।

0: काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी राष्ट्रपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
1: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
2: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
1: त्यो भनेको कुनै विषयवस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
2: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि यसले आतंकित पार्छ, र यसले सन्देश पनि राम्रो जान्छ। मैले फेरि
1: सरकार अलिकति आलोचित भइरहेको बेलामा सञ्चार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
2: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ, र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
1: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
2: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेछ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु म त। कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
1: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
2: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानुनले नचिनेका व्यक्ति मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
1: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
2: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीको ले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश राम्रो दिँदैन प्रहरी प्रति पनि।
0: चालू आर्थिक वर्षको 11 महिनामा 21 अर्ब 20 अर्ब रेमिट्यान्स भित्रिएको छ।
3: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिटेन्सा प्रवाह 38.2% वृद्धि भएर 21 अर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। गत जेठमा मात्र 2 अर्ब 3 अर्ब 89 करोड़ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह 1 अर्ब 76 अर्ब 32 करोड़ थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद द्वितीय आय 21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16 अर्ब 69 करोड़ थियो। गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिने

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित भगवान गणेशको उपासना गर्ने गर्दछौँ। त्यसै गरी मातृशक्ति देवीको तथा भक्तराज हनुमानको पनि हामी मङ्गलबार उपासना गर्ने गर्दछौँ। हामीद्वारा उपासित देवी देवताहरूले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चाका साथ उपस्थित हुने गर्दछौँ र विविध विषयहरू हाम्रा सामान्य हुने गर्दछन्। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा सद्ग्रन्थहरूको महिमाको विषयमा चर्चा गर्नेछु। किनभने यी सद्ग्रन्थहरू भनेर कस्ता ग्रन्थहरूलाई भनिन्छन्, ग्रन्थहरूको महिमा भनेर हामी भन्न सक्दैनौँ, किनभने ग्रन्थहरूको महिमा त छन् तर त्यसमा सत् अर्थात् सत्य अर्थात् भगवान्को चर्चा छैन भने ती ग्रन्थहरूले हामीलाई कुनै लाभ प्रदान गर्न सक्दैनन्, किनभने उनीहरू नै भगवान विमुख छन् त उनीहरूले के दिन सक्छन्। त्यस्ताको अध्ययन गरेर केही हुन सक्दैन, त्यो बेकारै हुने गर्दछ, किनभने मनुष्यको एउटै मात्र कर्तव्य लक्ष्य जीवनको सम्पूर्ण ध्याउन केवल भगवान्को चरणमा कृति उत्पन्न गराउनलाई नै अध्ययन अध्यापन यो जीवनयापन यी सब कुराहरू गर्ने हो। यदि भगवान्भन्दा टाढा रहेर गरिएको जीवनलाई सन्तहरूले शास्त्रहरूले जीवन भनेका छैनन्, त्यसैले जुन पाते ग्रन्थ धार्मिक छ भन्दैमा उठाएर हेरेर त्यसको अध्ययन गरेर वास्तवमा मनुष्यले लाभ प्राप्त गर्न सक्दैन। आफू खुसी केही मनुष्यले गर्दछ भने त्यो संसारी हुने गर्दछ, किनभने उसको मनबाट त्यस कुरालाई गर्ने जो प्रेरणा आउँछ त्यो वासनाको पूर्तिको लागि आउने गर्दछ भनेर भनिएको छ। त्यसैले सद्गुरु भनेर त्यहाँ पनि भनिन्छ। त्यहाँ गुरु त अनेक किसिमका हुन्छन् तर भगवान्तर्फ लाने गुरु मात्रै सद्गुरु हो। त्यसैले सद्ग्रन्थहरूको महिमा के छ, कस्ता ग्रन्थहरूलाई सद्ग्रन्थ भनिएको छ, त्यसको विषयमा हामी आजको यस कार्यक्रममा चर्चा गर्नेछौँ। भगवत भक्तिमा सत्सँग समान अर्को कुनै सहायक छैन। यदि भगवान्को चर्चा आउँछ, भगवान्को कुरा आउँछ भने त्यहाँ भगवत भक्तिको कुरा हुन्छ र सत्सङ्ग चाहिन्छ नै। यदि सत्सङ्ग भएन भने सत् भन्नु पनि भगवानै हो, किनभने भगवान्भन्दा फाल्टु केही पनि छैन र भगवान् सत् हो र सत्य नै भगवान् हो र सत्यसँगको सँग नै सत्सङ्ग हो। सत्यमा शास्त्र रहन्छ, सत्शास्त्रहरू रहन्छन् र सत्य पुरुषहरू महापुरुषहरू रहन्छन्। त्यसैले सन्त र सद् ग्रन्थहरूको सँग नै सत्सङ्ग हो भनेर उल्लेख गरिएको छ। त्यसैले सद्ग्रन्थहरूले सत्सङ्ग प्रदान गर्ने भएका हुनाले उनीहरूको महिमाको आकलन हामीले गर्न सक्दैनौँ। सत्पुरुषहरूको सङ्ग प्राप्त भएन भने सद्ग्रन्थहरूको आश्रय लिनुपर्छ। सत्पुरुषहरू जहाँ तहीँ नहुन सक्छन्, भएर पनि पहिचानमा नआउन सक्छन्। हाम्रा अगाडि भगवत प्राप्त सन्तहरू घुमिरहेका हुन सक्छन् तर उनीहरूले नचाहँदासम्म हामीले उनीहरूलाई उहाँहरू भगवत प्राप्त सन्त हो भनेर भन्न सक्दैनौँ। उहाँहरू मैलो कुचैलो अथवा दरिद्र दस्तो भएर भेख मागेर सडकमा लडिरहेको पनि हुन सक्नुहुन्छ, यही भनेर यसै हो भनेर भन्न सक्ने यो अवस्था छैन भनेर उल्लेख गरिएको छ। त्यसैले त्यस्ता सन्तहरूको पहिचान हुन सकेन भने अथवा हुँदैन पनि स्वाभाविकै हो। यदि त्यस्तो अवस्थामा सद्ग्रन्थहरूको आश्रय लिनुपर्दछ। सद्ग्रन्थहरूको पठन श्रवण र मननद्वारा भगवान्को नाम रूप लीला गुण र अवतारको कथा पटक पटक सेवन गर्नुपर्छ। वास्तवमा कुरा भगवान् बाहेक अरू कहीँ केही छैन। सद्ग्रन्थहरूको आश्रय लिनुपर्छ र सद्ग्रन्थहरूको आश्रय लिँदा के हुन्छ भनेर हामीले जिज्ञासा गर्ने हो भने सद्ग्रन्थहरूको पठन श्रवण भनेको सुनेर, पठन भनेको पढेर र मनन भनेको मनमा तिनीहरूको विषयमा सोचेर जो भगवान्को नाम त्यहाँ सद्ग्रन्थहरूमा भगवान्को नाम हुन्छ, त्यहाँ भगवान्को रूप यस्तो हुनुहुन्छ, भगवान् उस्तो हुनुहुन्छ भन्नु, श्री राम श्री कृष्ण नृसिंह अवतार वामन अवतार भगवान्का अनेक अवतारहरूका ती चिन्तनहरू हुन्छन्, लीला उहाँहरूले गर्नुभएको त्यहाँ विभिन्न लीलाहरू छन्, भगवान्का गुण कस्ता स्वभाववाला हुनुहुन्छ त्यहाँ हाम्रो भगवान् नृसिंह भगवान्, अब गर्जनाको कुनै सीमा छैन, त्यहाँ लक्ष्मीजी ब्रह्माजी भोले बाबा
कोही पनि जान सक्नु भएन। नरसिंह भगवान् जब गङ गर्जेर चाहिँ उहाँले क्रोधको एउटा विशिष्ट अवस्थालाई प्रदर्शन गर्नुभयो, त्यो लीला गर्नुभयो, त्यतिखेर स्वयं लक्ष्मीजी जो भगवान्को चरण सेविका हुनुहुन्छ उहाँ पनि भगवान्को सान्निध्यमा जान सक्नु भएन। केवल बच्चा 5 वर्षको एउटा बच्चा जो भगवत भक्त हुनुहुन्थ्यो प्रह्लादजी, उहाँ गएर भगवान्ले उहाँलाई वात्सल्य प्रदान गर्नुभएको कथा हाम्रो सामान्य छ। यस्ता र भगवान्को अवतारहरू श्री राम श्री कृष्ण जो अवतारहरू भएका छन्, नृसिंह वामन कच्छप अरू धेरैवटा अवतारहरू छन्, तिनीहरूका कथाहरू पटक पटक हामीले सेवन गर्नुपर्छ गरिन्छ। त्यस कारणले ती त्यो सेवन गरेबाट चित्त शुद्ध हुने गर्छ र भगवत भावको सृष्टि र पुष्टि हुने गर्छ। त्यसैले भगवानको भावको सृष्टि र पुष्टिका लागि सद्ग्रन्थहरूको सेवनद्वारा चित्त शुद्ध हुन्छ र त्यो भगवत भावको सृष्टि र पुष्टि हुने गर्छ। त्यस कारणले सद्ग्रन्थहरूको आश्रय लिन अत्यन्त आवश्यक छ भनेर उल्लेख गरिएको छ। यतातर्फ हाम्रो चित्तवृत्ति जाओस् भगवान्सँग प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा हामी सद्ग्रन्थहरूको महिमाको विषयमा चर्चा गर्दैछौँ र सद्ग्रन्थहरूको महिमा सद्ग्रन्थहरूको पठन श्रवण र मननद्वारा भगवानको नाम रूप लीला गुण र अवतारको कथा पटक पटक सुनिन्छ र त्यस्तो सुनाइबाट चित्त शुद्ध हुने गर्छ र भगवत भावको सृष्टि र पुष्टि हुने गर्छ शुद्ध भएको चित्तमा भनेर जो सद्ग्रन्थहरूको महिमालाई गाइएको छ त्यसको हामी चर्चा गर्दैछौँ। सनातन हिन्दू वैदिक धर्ममा श्रीमद् भागवत महापुराण अध्यात्म रामायण श्रीमद् वाल्मीकि रामायण श्री रामचरित मानस श्री विनय पत्रिका महाभारत श्रीमद् भगवत गीता श्री भक्तमाल प्रभृति अर्थात् त्यस्ता प्रकारका सद्ग्रन्थहरूले हाम्रो जन्म जन्मान्तरको पापहरूलाई नष्ट गर्न प्रज्वलित अग्निको काम गर्ने गर्दछन् भनेर उल्लेख गरिएको छ र हाम्रो यो सनातन परम्परामा कस्ता शास्त्रहरूलाई सशास्त्र भनिएका रहेछन् र के शास्त्रहरू सबै हामीले चिन्तन मनन गर्नु आवश्यक रहेछ त भन्दा त्यसरी भन्न सकिँदैन किनभने 18 पुराण पनि तपाईँ हाम्रो लागि अनुकूल नहुन सक्छन्। त्यसैले श्रीमद् भागवत महापुराण पुराणहरूमा श्रीमद् भागवत महापुराण रामायणमा अध्यात्म रामायण श्रीमद् वाल्मीकि रामायण श्री रामचरित मानस श्री विनय पत्रिका जो श्री तुलसीदासजी महाराजले लेख्नुभएको एउटा भगवानको स्तुति हो महाभारत व्यासजीको एउटा ठुलो कीर्ति हो श्रीमद् भगवद् गीता भगवान स्वयंको बाणीमा छ श्री भक्तमाल भक्तहरूका चरित्रहरू जहाँ जहाँ प्राप्त हुन्छन् तिनीहरू नै सद्ग्रन्थहरू हुन् यो परम्पराका सद्ग्रन्थहरू अरू धेरै खोजिरहनु पर्दैन भनेर पनि उल्लेख गरिएको छ। तिनीहरूको श्रवण मनन र अध्ययनबाट जन्म जन्मान्तरको पापहरूलाई नष्ट गर्न प्रज्वलित अग्निको काम गर्दछन् भनेर उल्लेख गरिएको छ। श्री चण्डी सप्तशती श्री देवी भागवत आदिको पाठले सबै पाशविक वृत्तिहरूलाई नष्ट गरेर सबै पापबाट मुक्त गर्दछ सबै पासबाट मुक्त गर्दछन् भनिएको छ। चण्डी र देवी भागवत पनि सद्ग्रन्थहरूमै आउने गर्दछन्। सद्ग्रन्थ सबै पुराणहरू हुन् त्यसमा होइनन् भनेर भन्न मिल्दैन तर सद्ग्रन्थ सबै पुराणहरू हुँदैमा सबै पुराणहरू सबै मनुष्यलाई अनुकूल हुन्छन् भन्ने पनि छैन। श्री वाल्मीकिका अवतार श्री तुलसीदास श्री कृत्तिवास र श्री टीकाराम आदिका ग्रन्थहरूले सनातन हिन्दू परम्परालाई जीवन्त बनाएका छन् भनेर यी केही महापुरुषहरूका नाम पनि हामीले शास्त्रहरूमा प्राप्त गर्ने गर्दछौँ। जो हाम्रो सनातन परम्पराबाट उहाँहरूको प्रसङ्ग नआउने हो भने त्यसलाई कुनै पनि रूपमा सद्ग्रन्थहरू सत्सङ्गहरू भनेर भन्न सक्ने अवस्था रहँदैन भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत सद्ग्रन्थहरूको महिमाको चर्चा गरिरहेका छौँ। यस प्रसङ्गमा सत्सङ्गको विषयमा शास्त्रको भनाइ यस्तो रहेको छ सद्ग्रन्थहरूको अध्ययन नै सत्सङ्ग हो र त्यसलाई शास्त्रले के भनेको छ शास्त्रकै बारेमा हेरौँ। अत्यन्तोत्कृष्ट सुकृत परिपाक वसात् सद्विहि सङ्गो जायते तस्मात् विधि निषेध विवेको भवति ततः सदाचार प्रवृत्तिर्जायते सदाचारादखिल दूरितक्षयो भवति तस्मादन्तः करणः मतिविमलं भवति ततः सद्गुरुः कटाक्षमन्तःकरणः माकाङ्क्षति यथा जात्यन्धस्य रूपज्ञानं न विद्यते तथा गुरुपदेशेन विना कल्पकोटिभिः तत्त्वज्ञानं न विद्यते तस्मात् सद्गुरुकृपा कटाक्ष लेश विशेषेणा चिरादेव तत्त्वज्ञानं भवति यदा सद्गुरु कटाक्षो भवति तदा भगवत कथा श्रवण ध्यानादौ श्रद्धा जायते तस्मात् हृदय स्थितना दुर्वासना ग्रन्थि विनाशो भवति ततो हृदय स्थितः कामः सर्वनश्यन्ति तस्मात् हृदय पुण्डरीक कर्णिकायां परमात्मा वीरभावो भवति भनेर शास्त्रले सत्सङ्गको महिमालाई उल्लेख गरेको छ। त्यसमा शास्त्रले के भनेको रहेछ हामी त्यसको नेपाली रूपान्तरको छोटो चर्चा गरौँ। अर्थात् अत्यन्त उत्कृष्ट पुण्यको परिणामद्वारा सत्सङ्ग प्राप्त हुन्छ
त्यसबाट विधि निषेधको विवेक उत्पन्न हुन्छ। यो गर्ने र यो नगर्ने, यो ठिक अथवा यो बेठिक भन्ने जो ज्ञान हो त्यसलाई नै विधि निषेधको विवेक भनिन्छ। विवेकबाट सदाचारमा प्रवृत्ति हुन्छ, सदाचारबाट सबै पापहरूको क्षय हुन्छ, तब अन्तकरण अत्यन्त निर्मल हुने गर्छ, तब सद्गुरु कटाक्ष पाउने इच्छा अन्तकरणमा उत्पन्न हुन्छ। जन्मान्ध व्यक्तिलाई जसरी रूपको बोध हुँदैन त्यसरी नै गुरुको उपदेश बिना कोटि कल्पमा पनि कसैलाई तत्त्वको ज्ञान हुँदैन। सद्गुरुको कृपा दृष्टिको लेस मात्रले तुरुन्त तत्त्व ज्ञान हुन्छ। जब सद्गुरुको कृपा दृष्टि पर्दछ तब भगवत कथा श्रवण ध्यानादिमा श्रद्धा उत्पन्न हुन्छ। त्यसबाट हृदयस्थित अनादि दुर्वासना ग्रन्थिको विनाश हुन्छ। त्यसपछि हृदयस्थित सबै काम नष्ट हुन्छन्। तब त्यसबाट हृदपत्यको कर्णिकामा परमात्माको आविर्भाव हुने गर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले यो शास्त्र वाणीले जो भनेको छ वास्तवमा यही सत्य हो, यसमा तलमाथि छैन। किनभने जब हृदयमा भगवान्को आविर्भाव हुन्छ तब यो सृष्टि चक्रबाट त्यो मनुष्यले आनन्दको पोखरीमा पौडी खेल्ने अवसर प्राप्त गर्छ। पशु जीवनमा मनुष्य जीवन प्राप्त गरेर पशु जीवनमा वृक्ष कीट पतङ्ग आदि यो जो नरक लगायतका यस धेरै ठुलो एउटा जन्जालमा प्रपञ्चमा त्यो फस्न पर्दैन, भगवान्ले कृपा गर्नुहुन्छ भनेर नै सद्ग्रन्थहरूको सेवन गर्नु पर्दछ भनिएको छ। यसैलाई हाम्रो हृदयले पक्रन सकोस्, भगवान्ले यही कृपा गर्नुहोस्, सद्ग्रन्थबाट यही सत्सङ्ग प्राप्त होस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक देशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ। बिहानको समय 6:37 गइसकेको छ। बेलायतमा बिहानको समय घाम टनटन लागिरहेको छ। अहिले तपाईँहरू कहाँ पनि लागिसकेको छ सायद, अलिअलि बादल लागे पनि पानी पर्ने चान्स एकदमै कम्ती रहेको छ। र आज पनि घमाइलो दिन अनदर होइन। र अब हिजो अलिक चिसो थियो, हिजो हावा पनि निकै जोडले चल्यो इङ्ल्यान्डको दक्षिणी भेगतिर, सामानै उडाउला जस्तो गमलाए नै मेरो त ढलाइ पनि दियो होइन। र अलिक जोडले हावा चलिरहेको थियो, शीतल भइरहेको थियो, झाडो झाडो पनि हुने होइन। तर अब फेरि हावा आज अलिक कम छ, एकदमै धेरै कम चलिरहेको छ। शीतल त छ बिहान पख, तर आज फेरि यो हिट वेभ कन्टिन्यू छ बेलायतमा, सबै ठाउँमा नभए पनि केही स्थानमा। तर अब यो साता फेरि 30 डिग्रीभन्दा बढी तापक्रम हुन्छ इङ्ल्यान्ड अनि वेल्समा भन्ने भनाइ चाहिँ मौसमविदहरूको छ। त्यसैले गर्दाखेरि एम्बर अनि येल्लो हिट हेल्थ अलर्ट जारी गरिएको छ बेलायतमा युके हेल्थ सेक्युरिटी एजेन्सीले। र यो समय चाहिँ 15 जुलाईसम्म, यसपालि चाहिँ यो साता चाहिँ 15 जुलाईसम्म यो जारी गरिएको छ, रातिको 9 बजेसम्म यो हिट हेल्थ अलर्ट। आज 14 तारिक मात्र, भोलि बेलुका 9 बजेसम्म। टुवर्स द विकेन्डतिर जाँदै गर्दाखेरि बिस्तारै तापक्रम घट्छ, तर एकदम धेरै घट्नेवाला चाहिँ छैन। समय अब अगाडिको हेरौँ। अहिले भर्खरै हामीले आकाङ्क्षा बस्सालले गाउनु भइरहेको गीत सुनिरहेका थियौँ भने, अब अगाडि चाहिँ सञ्जीव सिंहले गाउनु भएको गीत सुन्दै अगाडि बढ्छौँ हामी। र अरू डिटेल जानकारीहरू त छँदै नै छन्। क्वेसन

प्रश्न के छ त्यो पनि म राखिहाल्छु. आज सूर्योदयको टाइम बाई द वे यति बेला जान्न चाहनुहुन्छ भने बिहानको 5 बज्नभन्दा 1 मिनट अगाडि नै लन्डन एरियाबाट सूर्योदय भइसकेको छ. आज 30 डिग्री सेल्सियस वरपर लन्डन एरिया वरपर तापक्रम हुने रहेछ. डिटेलमा 7 बजेपछिको समयमा. अब सुनौ सञ्जीव सिंहलाई.

चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि

द एज ब्यान्डको प्रस्तुति थियो यो बिहानीको समयमा हामी सुन्दै थियौँ. बिहानको 6:51 गएको छ. गुड मर्निङ फेरि पनि बेलायतबाट म आशाको सिलास फुलमायाको. अनि जहाँ जहाँ बिहानको समय छैन त्यहाँ त्यहाँ यहाँहरूलाई शुभ शुभ समयको कामना गर्न चाहन्छु, न्यानो नमस्कार टकाउन चाहन्छु. अहिले अब 7 बजेको समाचार हामी सुन्छौँ एकैछिनमा. हरेक घन्टा 5-5 मिनट समाचार हाम्रा नेपाल न्युज टिमले प्रस्तुत गर्ने गर्नुहुन्छ. काठमाडौँमा चाहिँ बेस्ड हुनुहुन्छ उहाँहरू, काठमाडौँ स्टुडियोमा हजुर. र काठमाडौँ गएको बेलामा काठमाडौँ भिजिट जान तपाईँहरू जानुभयो भने थाहा पाउनुहुन्छ, मान भवनमा रहेको छ हाम्रो स्टुडियो. र यहाँ बेलायतमा चाहिँ यहाँ फोक्सटनमा छ, साउथ इस्ट केन्टमा पर्छ यो एरिया चाहिँ. र हामी नजिकै छौँ, समुद्र पनि देखिन्छ यहाँबाट. यसो बाहिर निस्केर हेर्ने हो भने, 2-4 पाइला अगाडि गएर हेर्ने हो भने तल समुद्र छ. र यहाँ एउटा सानो ब्यारेक छ, त्यही ब्यारेकभित्र हामी रहेका छौँ, हाम्रो सानो स्टुडियो छ. अब ब्रुनाईको कुरा गर्ने हो भने ब्रुनाईको पनि ब्यारेक नजिकै रहेको छ, ब्यारेककै बिल्डिङभित्र नै स्टुडियो रहेको छ. आजको यो कार्यक्रम नमस्ते युकेमा प्रश्न राख्नुपर्छ. अब यो साताको लागि राखिएको प्रश्न सिम्पल वर्ल्ड कपकै कुरा छ. यो अब वर्ल्ड कप नसकिएसम्म हामी यही नै हो हजुर. अब यही नै सम्भवतः यो सालको अन्तिम प्रश्न हो. अन्तिम प्रश्न भन्दाखेरि पनि यो नेपाल कप सम्बन्धी त हामीले राखिसकेका छौँ, यो वर्ल्ड कप सम्बन्धी, फुटबल सम्बन्धी चाहिँ अन्तिम प्रश्न, वर्ल्ड कप सम्बन्धी विशेष गरिकन है. अब नेक्स्ट 4 इयर कुर्नुपर्छ फेरि. आज हजुर अब यो साता यही नै अन्तिम समय होला यो उसको लागि, फुटबलको लागि. एनिवे प्रश्न चाहिँ छ, फिफा वर्ल्ड कप 2026 को फाइनल गेम आइतबार 19 जुलाईमा बेलुका 8 बजे हुनेछ. अब फाइनलमा को जान्छन् त्यो हामीलाई अझै पनि थाहा छैन, किन भन्दाखेरि आज एउटा गेम हुन्छ फ्रान्स भर्सेस स्पेनको, र भोलि चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम हुन्छ. अब यो क्वार्टर सेमी फाइनलबाट को टिम अगाडि जान्छन् त्यो हामीले हेर्न बाँकी नै छ. तर अब फाइनलमा पुग्ने टिमहरूको स्कोर चाहिँ तपाईँले अनुमान गरिकन हामीलाई बताउनु पर्नेछ हजुर. विश्वकप फुटबलको फाइनल खेलमा पुग्ने टिमहरूको स्कोर अर्थात् कति कति गोल लगाउँछन् होला उनीहरूले, त्यो तपाईँले हामीलाई पठाउनु पर्नेछ. अब गेसै गर्ने हो होइन, कतिले त यसको लेखाजोखा राम्रोसँग गर्नुभएको छ, फुटबलका पण्डितहरूले चाहिँ, फुटबल पारखीहरूले चाहिँ गेस गर्न सक्नुहुन्छ कि खेल कस्तो छ, कुन टिमको खेल कस्तो छ, खेलाडीहरू कस्ता कस्ता छन्, कुन रणनीतिमा उनीहरूले खेल खेल्छन्, कसरी ट्याकल गर्छन् होला, यो सब तपाईँहरूले हिसाब किताब गरेर भन्न सक्नुहुन्छ कतिले. तर केही छैन, यो अब फुटबल भोलि भइसकेपछि मात्र तपाईँले बल्ल थाहा पाउनुहुन्छ को जान्छ भनेर होइन. र अब गएपछि चाहिँ बल्ल भन्नु होला है, भोलिसम्म त कुर्नै पऱ्यो होइन हजुर. त्यसपछि आन्सर फटाफट पठाउन सक्नुहुन्छ. यो साताको क्वेसन यही नै हो. र पुरस्कार हाम्रो BFBSको चिन्ह भएको फुटबल छँदैछ. अनि द ग्लोबल बुलियन वल्ट आसफोर्ड क्यान्टको तर्फबाट जहाँ चाहिँ सुन चाँदी गर गहना होइन, आफ्नो बहुमूल्य कागजातहरू वस्तुहरू त्यहाँ सुरक्षित राख्न सक्नुहुन्छ यो वल्टमा, त्यसको तर्फबाट चाहिँ भाउचर छ यहाँहरूलाई हजुर. सो ट्राई गर्न नभुल्नु होला. अब गीत राखेँ मैले अर्को, शिव परियार अनि प्रमोद खरेल गाउँदै हुनुहुन्छ. यो गीत सुन्दै समाचारतिर लागौँ.

काठमाडौँ उपत्यकाका मुख्य नाकाहरूबाट सवारी साधनको आउजाउ खुला गरिएको छ। वर्षाका कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधन आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो। अहिले नागढुङ्गा, साँगा, माछा पोखरी लगायतका नाकामा सवारी साधनको चाप छ। ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको बट्टे डाँडामा बाहेक अरू ठाउँमा सवारी आवागमन जारी छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर सवारी साधनलाई गन्तव्यमा पठाइरहेका छन्। मुगलिन नारायणघाट सडक खण्ड पनि आज बिहान 7 बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ। पूर्व मन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्न राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्ति भन्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको छ। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको तर्क छ। पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अप्नाएको भन्दै कडा आलोचना गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि मिटर ब्याज पीडित निजगढमै रोकिएका छन्। राति उद्योग वाणिज्य संघको सभा हलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्कन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुदन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटर ब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिनुभएको छ। असार 25 गते जनकपुरबाट निस्केको मिटर ब्याज पीडितको पैदल न्याय मार्च गएको साँझ 12 निजगढ पुगेको छ। सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुर वन अस्पतालमा उपचाररत मण्डलको आज बिहान मृत्यु भएको हो। शुक्रबार साँझ 7:30 बजे किर्तिपुरको वन अस्पताल पुर्याइएका मण्डलको आइसियूमा राखेर उपचार भइरहेको थियो। उहाँको गैराती मृत्यु भएको किर्तिपुर वन अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मेले जानकारी दिनुभएको हो। मण्डलको शरीरको 85% भाग जलेको थियो। 25 वर्ष विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको थियो। घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा उहाँले आगो लगाउनु भएको थियो। बिहिबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँलाई शुक्रबार वीर अस्पतालमा उपचारको क्रममा मृत घोषणा गरिएको थियो। शनिबार काठमाडौँको बुद्ध नगरमा पनि एकजनाले आत्मदाह गरेका थिए। विद्युत आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा एकजना कर्मचारी घाइते भएका छन्। सोमबार राति दुहवी धरान 33 केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ र मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो। सोही क्रममा प्राधिकरणको स्कर्पियो इटहरी 20 सेउती पुलबाट करिब 200 मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो। नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति 10:15 बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो, तर गन्तव्यमा पुग्न अघि नै दुर्घटना हुँदा दुईजना कर्मचारीको ज्यान गएको उहाँले जानकारी दिनुभएको हो। दुर्घटनामा स्कर्पियो चालक धरान 13 33 वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान 16 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका प्राधिकरणका जालादारी कर्मचारी धरान 20 32 वर्षीय पदम राईको त्रिवी बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। बेलायतवासी गुलमेलीले नेपालमा क्यान्सर पीडित बिरामीको उपचारका लागि करिब 16 लाख सहयोग गरेका छन्। पीडितको निवास रूपन्देहीको सालझण्डीमा हिजो 15,95,950 रुपियाँको चेक हस्तान्तरण गरिएको छ। गुलमी जिल्ला समाज युकेबाट 4,57,000, बार्सेली समाज युकेबाट 4,11,000, ग्वाघाली समाज युकेबाट 2,96,000, गुलमेली थरबाईका सहकोषा अध्यक्ष मीना सुरेशबाट संकलित 4,26,000 प्रदान गरिएको हो। सहयोग रकम संकलनका संयोजक ओम प्रसाद थापा काउचाले बेलायतवासी गुलमेली र अरू परोपकारी मनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। गुलमी भार्सेको दबङ घर भएर हाल रूपन्देहीको सालझण्डी बस्दै आएका मुक्ति सुरेश मगरको किडनी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार गर्न कठिनाई भएपछि अहिले राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर रोहिणी नयाँ दिल्लीमा उपचार भइरहेको छ। परिवारले उहाँको जीवन बचाउन गुल्मी जिल्ला समाज युकेलाई अनुरोध गरेपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव महालाल घिमिरे र समाजका संस्थापक अध्यक्ष हाल ट्रस्टी तथा प्रथम नौमती बाजा गुल्मी युकेका संस्थापक प्रमुख ओम प्रकाश थापा काउचाले सहयोग जुटाउनु भएको हो। विश्वकपको सेमी फाइनल अघि इङ्ल्यान्डको टोली अमेरिकाको अटलान्टा पुगेको छ। भोलि हुने सेमी फाइनलमा इङ्ल्यान्डले अर्जेन्टिनाको सामना गर्दैछ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7 बजेर अहिले 10 मिनट जाने लागेको छ यहाँ युकेमा, अनि नेपालमा चाहिँ दिउँसोको 12 बज्नै लागेको छ। त्यहाँ 6 मिनट, एक्चुअली 5.5 मिनट बाकी रहेको छ, र ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर अहिले 10 मिनट पनि गयो। ब्रुनाईमा, हङकङमा दिउँसोको समय, अब यहाँ बिहानको समय छ। अलिअलि शीतल शीतल हावा त चलिरहेको छ, मौसमको कुरा गर्ने बेला पनि भयो, र यहाँहरूको मेसेजहरू पनि आइरहेका छन्। गुड मर्निङ मेसेजहरू, कतिले उत्तर पनि पठाइदिनु भएको छ, होइन। प्रश्न चाहिँ सिम्पल, यो वर्ल्ड कप फाइनलको कुरा गरेको छु, अब सेमी फाइनल हेरिसकेपछि बल्ल चाहिँ हामीलाई त्यसको आइडिया आउँछ कि उत्तरको आइडिया, हजुर। सो सेमी फाइनलमा पुग्ने देशहरूको चाहिँ स्कोर यहाँहरूले, गोल यहाँहरूले गेस गर्नुपर्छ यसपालि। यहाँहरूको मेसेजहरूको लागि अग्रिम धन्यवाद दिन चाहन्छु। यहाँहरूले मलाई अब एकछिन साथ दिनुहुन्छ वेदरको लागि भनेर। मौसमको चर्चा गर्नुपर्दाखेरि आज अब सुक्खा, यो साता पुरै सुक्खा घमाइलो यस्तै नै छ। हिट हेल्थ अलर्ट छ, एम्बर अनि येल्लो यहाँ बेलायतमा, अन्टिल भोलि जुलाईको राति 9 बजीसम्म इङ्ग्ल्यान्ड वेल्समा हो। अब 30 डिग्री सेल्सियस पुग्न सक्ने र त्यसबाट नाग्न सक्ने सम्भावनाका कुरा गरिरहेका छन् मौसमविदहरूले। र यतिखेर वाइल्ड फायरको लागि ध्यान दिनुपर्छ यहाँहरूले। यहाँ बेलायतको कतिपय ठाउँहरूमा वाइल्ड फायरहरू भइ पनि रहेका छन्, अहिले चाहिँ निभाउने काम तुरन्तै भइरहेको, र फायर ब्रिगेडहरू, दमकलहरू कतिपय ठाउँमा पुगेको स्थितिहरू पनि रहेको छ। र यो हावा चलिरहेको छ कि सुक्खा छ, एकदम सुक्खा, जमिन सुक्खा, घाँसपात सुक्खा, अनि यो झारहरू तल जमिनमा सुक्खा, हावा चलिरहेको, घाम लागिरहेको। यस्तो अवस्थामा आगोको झिल्को सल्किने बित्तिकै यो कतै उड्ने बित्तिकै चाहिँ फैलिहाल्छ आगो, त्यसैले गर्दाखेरि एकदम केयरफुल रहनुहोला। र मौसम घमाइलो छ, अब यो तेस्रो हिट वेभ हो, 9 डेज होइन भइसक्यो। यो हिट म्याप हेर्ने हो भने अहिले वेल्स र इङ्ल्यान्डको पश्चिमी भेगमा छ हिट म्याप चाहिँ, उता लिभरपुल बर्मिङह्यामसम्म। आजको कुरा गर्ने हो भने आज पनि पुरै घमाइलो हुन्छ, सुक्खा हुन्छ, हल्का उत्तर पूर्वी हावा चाहिँ चलिरहेको छ, तर यो बिस्तारै कम हुँदै हुँदै जान्छ, हिजोभन्दा आज धेरै कम भइसक्यो। र तापक्रम लन्डनमा 31 डिग्री सेल्सियस आज म्याक्सिमम्, कार्डिफतिर 30 डिग्री सेल्सियस, लिभरपुल बर्मिङह्यामतिर 28-29 डिग्री सेल्सियस हुन्छ भने बेलफास्टमा आज 23 र माथि स्कटल्यान्डतिर 19-24 डिग्री सेल्सियसको तापक्रम अनुमान गरेको छ आज। र यो भयो आजको कुरा। अब भोलि बुधबार पनि सुक्खा हुन्छ, घमाइलो हुन्छ, बिहान पख अलिअलि इङ्ग्ल्यान्डको उत्तर पूर्वी र स्कटल्यान्डको पूर्वी भेगमा बादल लागे पनि यो फेरि हट्छ, पुरै घमाइलो हुन्छ। तापक्रम लन्डनमा 29, भोलि कार्डिफतिर 30 अनि बेलफास्टतिर 24, माथि स्कटल्यान्डमा 19-25 डिग्री सेल्सियस हुन्छ। र थर्सडे, अब आउने पर्सि बिहिबारको दिन पनि सेम वेदर जस्तो बुधबार हुन्छ, आज जस्तो छ बुधबार जस्तो त त्यस्तै नै हुन्छ। र फ्राइडे शुक्रबार चाहिँ अलिकति परिवर्तन हुन्छ, उत्तरी हावा चल्न थाल्छ शुक्रबार चाहिँ, र यसले अलिअलि शीतलता ल्याउँछ, तर त्यही दिन चाहिँ ल्याइसक्दैन सबै, घमाइलो हुन्छ शुक्रबार, जताततै उत्तरी हावा चल्छ अलिअलि, र इङ्ल्यान्ड र माथि उत्तरी इलाकातिर अलिअलि त्यसले असर गरे पनि इङ्ल्यान्ड र वेल्समा चाहिँ तापक्रम उस्तै नै हुन्छ फेरि बिहिबार जस्तै नै। र शनिबारको दिन, त्यसपछि त शनिबार हाम्रो कार्यक्रमहरू धेरै छन्, शनिबारतिर लागिहाल्छौँ हामी आफ्नो गन्तव्यतिर, होइन। सुक्खा अनि घमाइलो हुन्छ शनिबार पनि, तर तापक्रम चाहिँ केही कम हुन्छ है शनिबार चाहिँ, उत्तरी हावा निरन्तर आइरहन्छ। त्यसैले लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ शनिबारको दिनमा, कार्डिफतिर घटेर 28, लिभरपुल बर्मिङह्यामतिर पनि 25 डिग्री सेल्सियस, र बेलफास्टतिर 22 डिग्री सेल्सियस हुन्छ भने माथि स्कटल्यान्डमा 16-25 डिग्री सेल्सियस नै हुन्छ, हजुर। र अब आगामी दिनमा चार्टमा हेर्ने हो भने स्टिल त्यस पछाडि पनि कुनै प्रकारको यो कुनै प्रकारको छैन कि, पानी नै छैन चार्टमा, नो पानी एट अल, अनि हिट वेभ स्टिल रहन्छ विशेष गरिकन। अब तर तापक्रम चाहिँ अलिअलि घट्छ है लन्डनमा चाहिँ, एटलिस्ट स्याटरडे सन्डे चाहिँ 26-27 डिग्री हुन्छ, त्यसपछि फेरि नेक्स्ट विक त 28 डिग्रीमा चढिहाल्छ। कार्डिफतिर त्यस्तै 28-29 डिग्री सेल्सियस रहिरहन्छ नेक्स्ट विकसम्म पनि, र माथि बेलफास्टतिर र एडिनबर्गतिर चाहिँ 20-23 डिग्री सेल्सियसको तापक्रम रहन्छ, यस्तै छ।
अगाडि दिन पनि अगाडिका दिनहरूमा पनि पानी देखिन्न चाटमा, अलिअलि देखिन्छ कि भनेको, त्यही पनि फेरि नदेखेला जस्तो भयो भोलि बुधबार. अब भक्त ब्यान्डलाई हामी सुन्दैछौँ.

भक्त ब्यान्डको यो छोटो मिठो प्रस्तुति थियो। बिहानको 7 बजेर अहिले 17 मिनट गएछ यहाँ बेलायतको घडीमा। अब हामी एकछिन पात्र हेरौँ। आज विक्रम सम्बत 2083 साल असार महिनाको 30 गते मङ्गलबारको दिन हो। तदनुसार जुलाई 14 तारिक सन् 2026 दिन असार महिना सकिन अब भोलि र पर्सि गरेर जम्मा 2 दिन मात्रै बाँकी रहेको छ। त्यसपछि त साउने संक्रान्ति शुक्रबार सुरु भइहाल्यो। लुतो फाल्ने दिन पनि सोही नै दिन परेको छ, साउन 1 गते। तुलसी रोपण गर्ने दिन आउनको लागि चाहिँ 11 दिन बाँकी छ। त्यसपछि गुरु पूर्णिमा आउँछ अनि खिर खाने दिन आउँछ, जुन चाहिँ साउन 15 गते पर्छ, जुलाई 31 तारिकको दिनमा पर्दो रहेछ। हजुर, छन् अगाडि अहेड। अब बिस्तारै बिस्तारै हाम्रो चाडपर्वहरू आउँदै जान्छन्। नाग पञ्चमी अनि ऋषि यो जनै पूर्णिमादेखि होइन रक्षाबन्धन पछाडिबाट त हाम्रो गाई जात्रादेखि रोपाई जात्रा सबै आउन सुरु गर्छ क्यालेन्डरमा हाम्रो चाडपर्वहरू। अब आजको एक्सचेन्ज रेट हेरौँ। आज पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204 रुपियाँ 47 पैसा छ। बिक्री दर 205 रुपियाँ 28 पैसा। पाउन्ड स्टर्लिङ फेरि एकचोटि, आज 1 को खरिद दर 204 रुपियाँ 47 पैसा, बिक्री दर 205 रुपियाँ 28 पैसा। अनि सुन र चाँदीको मूल्य आज 2,84,000 रुपियाँ। सुन प्रतितोलाको मूल्य 2,84,000 रुपियाँ छ भने चाँदी प्रतितोलाको मूल्य छ 4,360 रुपियाँ। 4,360 रुपियाँ सुन र चाँदीको मूल्य चाहिँ लगभग यसै स्थानमा स्थिर भएको हामी पाउँछौँ, होइन? यसलाई एकदम धेरै बढेको पनि छैन, एकदम धेरै घटिरहेको पनि छैन, तर तेलको मूल्य चाहिँ बढिरहेको हामीले पाइरहेका छौँ। $85 पर ब्यारल पुगेको छ आज भन्ने कुरा सुनिरहेको छु। अब तेल उतातिर अमेरिका र इरानको प्रहार कन्टिन्यू जारी छ स्ट्रेट अफ हर्मुजमा, त्यहाँनिर उहाँहरू उतातिरको टेन्सनले गर्दाखेरि तेलको मूल्य फेरि अहिले चाहिँ बढिरहेको छ। अब फेरि अर्को एउटा गीत सुनाऊ, यहाँहरूलाई म लोक भाकाहरू पनि सुनाउँछु, तर त्यसभन्दा अगाडि चाहिँ कर्म रुम्बाले गाउनुभएको देखे जब भन्ने गीत छ, यो सुनाऊ एकैछिन।

0: थियो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

लौ म घुम्छु मायाले भरेको छायाले भन्दै हुनुहुन्थ्यो पुष्पा नेपाली. पुरानो गीत हामीले सुन्यौँ, शीतलु माथि शीतलु नि. हजुर, गीत सुन्दा नि कति शीतल हुने है. कुनै कुनै गीतहरू यस्ता हुन्छन् मिठा, कालजै, सुमधुर, अत्यन्तै तपाईँको मनलाई चाहिँ कस्तो मिठासपूर्ण भावनाहरू व्यक्त गरिरहेको हुन्छ. त्यो गीत सुन्दाखेरि तपाईँको मनले त्यो ग्रहण गरिरहेको हुन्छ कि. एनिवे, त्यसलाई कसरी लिनुहुन्छ त्यो तपाईँको आफ्नो चोइस हो होइन. तपाईँले कुनै पनि चिजलाई कसरी लिनुहुन्छ, कुन दृष्टिले हेर्नुहुन्छ, त्यो त नितान्त तपाईँको व्यक्तिगत कुरा हो नि त. त्यसैले गर्दाखेरि मैले त आशा मात्रै गरेको छु यहाँबाट इन्जोय गर्नुभयो होला यो गीत. अब अरू गीतहरू पनि छन्, हामी सुन्दै जान्छौँ. अहिलेलाई 7:30 हुन लागेको छ, 7:28 गयो. अब राशिफल सुन्ने बेला भएको छ आजको. आउनुहोस् राशिफलतिर लागौँ. सबभन्दा पहिले मेष राशि हुने गर्छ. आज मेष राशिको लागि अध्यात्म वा आर्थिक क्षेत्रमा विकास हुनेछ. व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्ला. सामाजिक सञ्जालमा बोल्दा आज विशेष ध्यान राख्नुहोला. वृष राशिको आज कार्यक्षेत्रमा मेहनत अनुरूप परिणाम नमिल्न सक्छ. स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला. अरूलाई ऋण दिनदेखि बस्नुहोला. अनि प्रतिस्पर्धामा आज सफलता मिल्नेछ. मिथुन राशि, नोकरी वा पेसामा आफ्नो योजना गुप्त राख्दाखेरि नै, गोप्य राख्दा नै ठिक होला. अनि मसिनरी का आदिमा काम गर्दाखेरि सावधान रहनुहोला. कार्यक्षेत्रमा आज काम समयमा सम्पादन हुला अलिक गाह्रो हुनेछ. कर्कट राशि, व्यवहारमा वृद्धि हुनेछ, व्यापारमा वृद्धि हुनेछ. आज कार्य समयमा सम्पादन गर्ने प्रयास गर्नुहोला. विद्यार्थीहरूलाई पढाइमा आइरहेको बाधाहरू समाप्त हुनेछन्. सिंह राशि, कार्यक्षेत्रमा विरोधीहरूले तपाईँको कार्यप्रणालीमा प्रश्न चिन्ह उठाउन सक्छन्. राम्रो सफलताको लागि समय अनुसार चल्नुहोला. आध्यात्मिक रुचि बढ्नेछ. आज कन्या राशिको भने घर र कार्यक्षेत्रमा सामञ्जस्य मिलाउन गाह्रो हुनेछ. साझेदारी व्यापारमा आपसी मतभेद हुने सम्भावना देखिन्छ. सोसल मिडियाको खबरहरूलाई धेरै चासो नदिँदा नै ठिक होला. आफ्नो स्वास्थ्यमा ध्यान राख्नुहोला. तुला राशि, कानुनी मामिलाहरूमा आज पक्ष मजबुत रहनेछ. आएका नयाँ स्रोतहरू बढ्नेछन्. धर्म कर्ममा आस्था बढ्नेछ. नयाँ कार्यमा जग बसाउने मौका पनि मिल्नेछ. वृश्चिक राशि, आज तपाईँको बोलीले अरूको मन जित्नेछ. नयाँ चिन्जान बन्न सक्छ. आफूले थालेको काम बिचैमै नछोड्नुहोला. बेलुकातिर खुसीको समाचार सुन्न पाइनेछ. धनु राशि, घरका साना काम पुरा गर्ने दिन छ आज. सानातिना कामहरू, थन्किएका सामान मिलाउन समय निकाल्नुहोला. शरीरलाई आराम दिन पनि बिर्सनु हुँदैन. परिवारसँग बसेर समय बिताउँदा रमाइलो हुनेछ. मकर राशिको आज साथीभाइसँग भेट हुने सम्भावना छ. धेरै दिनपछि भएको कुराकानीले सम्बन्ध अझ राम्रो बनाउला. अरूलाई सहयोग गर्दा सम्मान पनि बढ्नेछ. कुम्भ राशि, बोलेको कुरा पूरा गर्ने दिन छ. तपाईँले कसैले तपाईँको कामको प्रशंसा गर्न सक्छन्. रिसलाई नियन्त्रणमा राख्नु राम्रो हुनेछ. आफ्नो योजना सबैलाई प्रकट नगर्दा बुद्धिमानी होला. अब अन्तमा मीन राशिको पालो छ. आज नयाँ ठाउँ देख्दा मन रमाउनेछ. आफूलाई मन लागेको काम गर्न समय निकाल्नुहोला. परिवारबाट राम्रो साथ पनि मिल्नेछ. आज यात्रा गर्दा सावधान रहनुहोस्. यो भयो मीन राशिको राशिफल. अन्तमा अब राशिफल यहीँसम्म समाप्त भयो. हाम्रो पात्रबाट हामीले राखिसक्यौँ राशिफल. अब गीत सुन्नुपर्छ राशिफल पछि. यो गीत चाहिँ यो गीत गाउने कलाकारहरू देवी घरती मगर अनि प्रजापति पराजुली. उहाँहरूको नाम आउने बित्तिकै लोक भाका भनेर तपाईँले बुझिहाल्नुहुन्छ होइन.
उहाँहरूलाई सुनाउ आउनुहोस् अब एकैछिन।

0: यो BFBS गोरखा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि

सुगम पोखरेलले गाउनुभएको दामी गीत हामीले सुनिरहेका थियौँ। अहिले समय बिहानको 7:44 गयो। यहाँ बेलायतको समय नेपालमा दिउँसोको 12:29 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:44 गइसकेको छ। अब प्रश्न एकचोटि फेरि रिपिट गर्न चाहन्छु। यो साताको लागि राखिएको प्रश्न विकेन्डसम्म नै रहन्छ, यो किन भन्दाखेरि फाइनल खेल, यो फिफा वर्ल्ड कप 2026 को फाइनल खेलको कुरा गरिरहेको छु मैले। जुन फाइनल चाहिँ आइतबार 19 जुलाईमा यहाँ बेलायतको समय बेलुका 8 बजेदेखि सुरुवात हुन्छ। जुन खेल हेर्नको लागि अब तपाईँहरू को को कहाँ कहाँ जानुहुन्छ त्यो त किनभने यो फाइनलमा चाहिँ को को देशका धेरै मानिसहरू त्यहाँ जान्छन् भन्ने कुरा अझै पनि हामीले त्यो हेर्न बाँकी नै छ कि सेमी फाइनल भएकै छैन। अब आज र भोलि गरेर सेमी फाइनल हुन्छ अनि हामीले थाहा पाउँछौँ को चाहिँ जान्छन् फाइनलमा भनेर। र फाइनलमा पुग्ने टिमको स्कोरहरू बताउनुपर्छ यहाँहरूले। अब भोलि मात्रै थाहा हुन्छ होइन, पक्का पक्का, त्यसैले गर्दा भोलि राति मात्रै सम्भवतः 8, 9, 10, 11 सकिन्छ गेम, हजुर अर्को दिन जाँदैन तन्किएर। ओके, यो आउने प्रश्न यही नै हो, यो आउने आइतबार 19 जुलाईमा हुने फिफा वर्ल्ड कपको फाइनल फुटबल गेममा, हजुर फाइनलमा चाहिँ जाने दुई देशहरूको स्कोर बताउनुपर्छ तपाईँहरूले, गोल कसले कति गर्छन् होला। सेमी फाइनलको कुरा गरेको छैन, सेमी फाइनल त हुन बाँकी नै छ होइन। फाइनल गेममा अब को पुग्छन् थाहा छैन, तपाईँ गेस गरेर अहिले नै पठाउन सक्नुहुन्छ अथवा बुधबारसम्म पर्खिन पनि सक्नुहुन्छ होइन। अब भएन भने फेरि बुधबार फेरि हेरि गर्ने, एनिवे पर्खिँदा राम्रो है दुईवटा गेमहरू हेरिकन। हजुर यही हो प्रश्न, गेस गर्दै गर्नुहोस्। हाम्रो धेरै श्रोताले यहाँहरूले पठाइसक्नु भएको छ, मेसेजहरू पठाउनु भएको छ। हाम्रो कृष्ण चामलिङ दाजुले त अहो उहाँहरूको क्याम्पेन त यति राम्रो भएन छ, यति राम्रो भएछ, यति राम्रो भएछ कि पुरा इन्जोय गर्नुभएको, भिडियो फोटोहरू नाचेको गाएको खानेकुरा कति सजाएको हो। त्यो क्याम्पिङ गर्ने ठाउँमा पुरा टेन्टहरू टाँगेको वरिपरि होइन, बिचमा खाली ठाउँ राखेर अनि त्यसपछि ठुलो ठुलो टेन्ट पनि लानुभएको रहेछ फेरि, र त्यो पानी पऱ्यो भने जोगिने भनेर पनि त्यो पनि राम्रो एकदम व्यवस्था गर्नुभएको रहेछ कि त्यहाँनिर त। ओहो टेन्टहरू पनि छ है, क्या दामी अर्गनाइज गर्नुभएको रहेछ। लु कृष्ण चामलिङ दाजु तपाईँहरूको नम्बरीहरूलाई सबैलाई एकदम वेल डन, बधाई छ है। लाहुरीको गीत एउटा भन्नुभएको छ, एकछिनमा हामी सुन्छौँ है त। अनि अरू थुप्रै हुनुहुन्छ हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूमा, फुलमाया आशा बहिनी, हजुर फुलमाया आशा बहिनी, म जस्तो लाखौँको यो मौसम हिटले गर्दाखेरि बिहाल छ है, फल्ने बेलामा बोट बिरुवा सबै सिकुटी भाषन फुल बुढिया सबै सिकुटी भाषन है, फुलमाया आशा बहिनी भनेर उहाँले भन्नुभएको छ कि। झन् राम्रो, मलाई तपाईँले यो नाम दिनुभयो तारा दाजु, हाम्रो मन्जु बहिनीले फुलमाया नाम दिनुभएको, तपाईँले फुलमाया आशा भनेर भन्नुभएको छ, स्ल्यास भन्नै परेन, ठिक भन्नुभयो, हजुर फुलमाया आशा म अबदेखि यस्तै भन्छु। ओके थ्याङ्क यू। अनि यस्तै अरू पनि हुनुहुन्छ, तपाईँहरूको मेसेजहरू यहाँ आइरहेको छ फटाफट, बिहानैदेखि हो। झुम्बहादुर गुरुङ लगेन्जी बार्सिलोनाबाट होइन, हामी रमेश रेशम खड्का उता नटिङहामबाट, नटिङहाम मेला नजिकै आउँदैछ है, यसो भनिदिनु होला भन्नुभएको छ। हो नि नटिङहाम मेला आउँदैछ, 27 तारिक हो, 27 जुलाईमा नटिङहाम मेला, दिउँसो 12 बजेदेखि मेलबर्न पार्क नटिङहाममा हुन्छ, पक्का दामी हुन्छ। त्यहाँनिर विशेष थुप्रै आकर्षणहरू छन् अनि नेपाली समाज नटिङहामले अर्गनाइज गरेको कार्यक्रम हो, जान नभुल्नु होला। उक्त दिन चाहिँ रनिङ पनि हुन्छ है, यो 4th मिडल्यान्ड नेपाली मेलामा चाहिँ 500 मिटरको रनिङ पनि हुन्छ, र यो चाहिँ 3 फेजमा हुँदो रहेछ, बिहान 9 बजे, 10 बजे, 11 बजे अनि 3:30 बजे फाइनल राउन्ड, र प्राइजहरू पनि छ, ग्रुप पनि छन् रनिङ ग्रुपहरू, 18-25 वर्षको, 12-17 वर्षको, 6-11 वर्षको, हजुर यसरी नै छन् रनिङ चाहिँ, 25 वर्षदेखि माथिको छैनन्, 50 वर्षदेखि माथिको 40 वर्षदेखि, 30 वर्षदेखि माथिकोहरू छैनन् हजुर यसो हेर्दै थिएँ क्या मैले छ कि छैन भनेर, देखिनँ। एनिवे तपाईँहरूको मेलाको विशुभ लक है सबैलाई। हाम्रो अरू श्रोता पनि आउनु भएको छ, बमजी बम गुरुङज्यू पनि आउनु भएको छ उता ग्रिनफोर्डबाट, ज्ञान गुरुङ पनि है,
रनिता राई, शोभा गुरुङ, नुतन भूषाल सबै आइसक्नु भएको छ यहाँहरू बिहानै। अब एकछिनमा म तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा गर्छु, अहिलेलाई चाहिँ गीतै सुनाउनु पर्छ आज। गीत अब गीत सुन्ने हो, कला सुप्तिहाङ राईले गाउनुभएको छ यो गीत, सम्झना मेरो प्रियतमलाई भन्दै हुनुहुन्छ उहाँ। हजुर, उहाँले भन्नुभएको कुरा अब एकैछिन सुनाऊ।

कला सुप्तिहाङ राईले गाउनु भएको यो गीत लाहुरेको जिन्दगीको कुरा गर्दै हुनुहुन्थ्यो उहाँले. हजुर, अब यो गीतपछि फेरि अर्को एउटा गीत बाँकी रहेको छ, धर्मेन्द्र सेवानले गाउनु भएको, जुन गीत सुन्दै हामी समाचारतिर लाग्ने हो. त्यसभन्दा अगाडि यहाँहरूको कार्यक्रम सम्बन्धी जानकारी अलिकति राखौँ र आज समाचार पछि समाचारको हेडलाइन 8 बजेपछिको समयमा र त्यसपछि चाहिँ कुराकानी सुन्न सक्नुहुन्छ. आजको कुराकानी योगजीले गर्नुभएको छ विभिन्न व्यक्ति व्यक्तिसँगको, जस्तै चित्रराज लिम्बू, WO2 चित्रराज लिम्बू, अनिल कपरल निश्चल थापा र यस्तै गरिकन वनआरजिआरका LSGC मेडल पाउनुहुने व्यक्तिहरूसँग पनि उहाँले कुराकानी गर्नुभएको छ. दुई भागमा आज सुन्नुहुनेछ तपाईँहरूको कार्यक्रम. 25 जुलाईमा बारपाकी समाज युकेको तपाईँको भेटघाट कार्यक्रम छ, एन्युअल गेट टुगेदर, बिहान 10:30 बजेदेखि हुन्छ. यो चाहिँ श्यामुल कोट स्कुल फानबरमा हुँदो रहेछ. अनि यस्तै गरिकन याङ्जा कोट परिवार युकेको पनि 18औं वार्षिक भेटघाट कार्यक्रम रहेको छ, यो पनि 25 जुलाईमा नै हुन्छ र यो चाहिँ शनिबार बिहान 11 बजेदेखि क्रानफोर्ड कलेज कम्युनिटी हल हन्सलोमा हुन्छ. 25 तारिक पञ्चासे समाज युकेको भेटघाट कार्यक्रम पनि छ, दिउँसो 12 बजेदेखि अल्डरवुड लेजर सेन्टर अलोसटमा. जीवन विज्ञान युकेको कार्यक्रम पनि छ, 25 जुलाईदेखि सुरुवात हुन्छ, दुई भागमा कार्यक्रम छ. 25 जुलाईदेखि 31 जुलाईसम्म चाहिँ चक्र विज्ञान हुनेछ कार्यक्रम. अनि अर्को फेजमा चाहिँ ऐश्वर्य विज्ञान सिक्न सक्नुहुनेछ यहाँहरूले 1 अगस्तदेखि 7 तारिकसम्म. बिहान 8 बजेदेखि 5:30 बजेसम्म दैनिक रूपमा यी दुई हप्ते कार्यक्रम छन् प्लम स्ट्रिट म्यानर स्कुलमा. जीवन विज्ञानका गुरुहरू नेपालबाट आउँदै हुनुहुन्छ र प्रत्यक्ष उहाँहरूसँग नै यी तपाईँले क्लास लिन सक्नुहुन्छ. 27 जुलाईमा नेपाली मेला मिडल्यान्डमा जान नभुल्नुहोला. नटिङ्गहाम सहरमा घुम्न जानुहोस् होइन, यसपालिको छुट्टी त्यतैतिर मनाउन जानुभए पनि हुन्छ. दिउँसो 12 बजेदेखि मेलबर्न पार्क नटिङ्गहाममा यो भव्य मेला लाग्नेछ. जुलाई महिनाको कार्यक्रमहरू भए यी. अब चाहिँ गीत सुनाउँछु म, धर्मेन्द्र सेवानले गाउनुभएको गीत सुरु गरिसकेको छु. यो गीत सुन्दै समाचारतिर

0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो कोलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृंखला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्। राप्रपा सांसद ज्ञानबहादुर साई,
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाउ, तर मान्छेको जीवन भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको हौ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अट्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
0: बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर राजा हिरण्यकश्यपको शासनसँग समेत तुलना गर्नुभयो।
2: सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री आठ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री आठ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण्य कश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
0: आकस्मिक समय लिएर बोल्दै राप्रपा सांसद अमरेश सिंहले भने अब सबै दल मिल्ने वातावरण नबने, लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाउ, तर मान्छेको जीवन
0: गलत बाइट रोल भएकोमा क्षमा प्रार्थी छौँ। हामी अर्को बुलेटिनमा प्रसारण गर्नेछौँ। चालु आर्थिक वर्ष 2082-83 को 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटेन्स भित्रिएको छ।
3: राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठमा शान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठमा शान्तसम्म रेमिटेन्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड़ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद द्वितीय आय 21.7 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16.69 अर्ब थियो। गत जेठमा शान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,335 रहेको राष्ट्र ब्याङ्कले जनाएको छ।
0: नेपालको 19 वर्षीय महिला टिमले अर्को खेलमा हङकङलाई 181 रनको विशाल अन्तरले पराजित गरेको छ। एसिसी अन्डर 19 महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो खेलमा नेपालले सिङ्गापुरलाई 151 रनले हराएको थियो। आज भएको दोस्रो खेलमा नेपालले पहिली ब्याटिङ गर्दै 6 विकेटको क्षतिमा 211 रनको स्कोर खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाखरिनले 60 बलमा सर्वाधिक 90 रन बनाउनु भयो। उहाँले 13 चौका र 1 छक्का प्रहार गर्नुभएको थियो। ओपनर सावित्री धामी 36 बलमा 52 रन बनाएर आउट हुँदा एलिसा कुमारी यादवले 12 बलमा 23 रनको पारी खेल्नुभयो। हङकङका लागि निम्रा हरबले 2 विकेट लिनु भएको थियो। जवाफी ब्याटिङमा हङकङले लक्ष्य पछ्याउने चेष्टा नै गरेन। हङकङकी वङ विङ क्यू हेलीले मात्रै दोहोरो स्कोरमा रन जोड्न सक्नुभयो। उहाँले टेस्ट शैलीमा ब्याटिङ गर्दै 45 बलमा 13 रन मात्रै जोड्नु भएको थियो। नेपालकी कप्तान सोनी पाखरिन बलिङमा चम्किँदा 4 ओभरमा 4 रन मात्रै दिएर 4 विकेट लिनुभयो। मनिषा उपाध्यायले 2 विकेट हात पार्नुभयो। कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा राज्यसभा सांसद मधु चौलागाईले बढ्दो ट्राफिक जरिवानाबारे बोलेको विषयलाई लिएर ट्राफिक प्रहरीले आपत्ति जनाएको छ। उहाँले 25% कमिसन पाउने लोभमा ट्राफिकहरू जरिवाना गराउन तत्पर रहेको आरोप लगाउनु भएको थियो। ट्राफिकले विज्ञप्ति निकालेर उहाँको आरोपको खण्डन गरेको हो। नमस्ते, अहिलेसम्मको खबर यति नै।

को जिन्दगीको कुरा यो गीत भरि नै रहेको छ. अब अर्को साल भेटौँला नम्बरी भनेर भन्ने कलाकारहरू तारा प्रकाश लिम्बू हुनुहुन्छ र भोइस पनि उहाँको, सङ्गीत पनि उहाँको, तर लेख्नु भएको चाहिँ हाम्रो कृष्ण चामलिङज्यूले हो. हाम्रो स्थानीय गीतकार कृष्ण चामलिङज्यूले लेख्नु भएको यो गीत लाउरेको गीत सुनाइदिनुहोस् है बहिनी, हामी त घर फर्किसकेका छौँ भनेर उहाँले पुरै त्यो उहाँको भिडियो नक्सा फोटो होइन सबै पठाइदिनु भएको छ. उहाँहरूको नम्बरीको क्याम्पेनको एकदम रमाइलो गरेर आउनुभएछ र त्यो रमाइलो उहाँहरूले गरेको देख्दाखेरि हामीलाई पनि आनन्द हुने प्रकारले फोटो भिडियो पठाइदिनु भएको छ. थ्याङ्क यू. र गीत पनि सुनाइदिनुहोस् है भन्दै हुनुहुन्थ्यो. गीत हामीले सुन्यौँ आज बिहानको 8:12 गइसकेको छ. अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतिर लागौँ एकैछिन अनि कुराकानी सुन्छौँ. योगजीले गर्नुभएको विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानी हुनेछ आज, मेडल रिसिपियन्टहरूसँग गरेको कुराकानी. र पत्र पत्रिकाको हेडलाइनमा आज हामीले फेरि पनि फोर्मर एमपी एन्ड विटकम को हत्याको बारेमा नै पत्र पत्रिकामा धेरै कुरा आज सुनेका छौँ. अस्तिदेखि नै यो प्रसङ्ग आइरहेको छ. उहाँको मृत्यु भएको कुरा आएको थियो पहिले होइन, त्यसपछिबाट चाहिँ यो इन्भेस्टिगेसन हुँदै गर्दाखेरि 28 वर्षीय एकजना व्यक्तिलाई पक्राउ गरिएको. उनी किन भन्दाखेरि सिसिटिभी फुटेजमा चाहिँ उनी त्यहाँबाट निस्किँदै गरेको घरबाट लागेको देखिएको थियो भने अहिले चाहिँ फेरि डेभन अनि कर्नवालको प्रहरी विभागले चाहिँ यसलाई फुल स्केल टेरोरिज्म इन्क्वायरी गरिरहेको छ. यो आतंकवादीको आतंककारी हो कि अथवा आतंकवादी आतंकवाद सम्बन्धी यसलाई चाहिँ इन्भेस्टिगेट गर्ने विभागले चाहिँ यो अहिले यो के ह्यान्डल गरिरहेको छ. र यो अहिले उनको मृत्यु पछिको घटनाक्रम यसरी डेभलप भएको छ र अहिले चाहिँ अब काउन्टर टेरोरिज्म प्रहरी विभाग लागेपछि चाहिँ यो कतै राजनीतिक आक्रमण यो कस्तो भने राजनीतिक हिसाबले हेरिएर गरिएको यो पोलिटिकली मोटिभेटेड आक्रमण हो कि भनेर यसलाई अहिले अनुसन्धान गरिरहेको छ प्रहरीले. सो यो छ अहिलेको नयाँ प्रसङ्ग. यसमा चाहिँ 28 वर्षीय व्यक्तिलाई शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको, जुन व्यक्ति चाहिँ एक आफ्नो कुकुरसँग घरमा बसिरहेको बेलामा चाहिँ शनिबार बिहान नौ बजे साउथ योर्कसायरबाट पक्राउ गरिएको हो. र यी व्यक्ति चाहिँ आफ्नो घरबाट 300 माइल्स ड्राइभ गरेर एन विडकमको घरमा पुगेका थिए र उनलाई चाहिँ क्यामेरामा क्याप्चर गरिएको छ. हजुर, यही नै प्रसङ्ग आज पनि पत्र पत्रिकामा अगाडि निकै नै छ. र यस्तै गरिकन अर्को चाहिँ अब वर्ल्ड कप इङ्ल्यान्डको खेलाडीहरूको तस्विर पनि हामी देख्न सक्छौँ. आज विशेष दुईवटा पत्र पत्रिकाले चाहिँ जुड बेलिङ्ग्याम 23 वर्षीय ए इङ्ल्यान्डका स्टार फुटबल स्टारको तस्विर छापेको छ भनौँ. र उहाँहरूको अब गेम अर्जेन्टिनासँग हुन्छ, इङ्ल्यान्डको गेम अर्जेन्टिनासँग भोलि. अनि म्याच हुनुभन्दा अगाडि पुलमा बसेर रिल्याक्स गरिरहेको तस्विर उनको देख्न सक्छौँ हामी. र यस्तै गरिकन अर्को तस्विर भनेको अर्को एकदमै हिरो लेजेन्ड स्विट हार्ट स्याम निल प्रतिको ट्रिब्युट गरेको तस्विर पनि हामी देख्न सक्छौँ. स्याम निलको यी कलाकार 78 वर्षको उमेरमा उनको देहान्त भएको छ. जुरासिक पार्क हेर्नुभएको छ होइन? हजुर, जुरासिक पार्कमा उहाँ एकदमै धेरै पपुलर, त्यहाँ उहाँको यो पपुलर मुभीमध्ये एउटा हो. र हो, उनको चाहिँ मृत्यु भएको खबर हिजो नै आइसकेको थियो र पत्रिकामा आज चाहिँ उनको तस्विर हामी देख्न सक्छौँ. र यस्तै गरिकन उता हर्मुजमा के भइरहेको छ, हर्मुजको जलमार्गमा भन्ने कुराहरूमा पनि आइरहेका छन् र निरन्तर फेरि यो त्यहाँ पनि निरन्तर चाहिँ आक्रमण भइरहेको छ, तनाव चर्किँदै गइरहेको देख्न सकिन्छ. यो चर्किँदो तनावको माझमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ त्यो जलमार्गमा चाहिँ ताजा नाकाबन्दी लगाउने भन्दै त्यहाँबाट आवत जावत गर्ने जहाजहरूमाथि 20% शुल्क लगाउने बताउनु भएको रहेछ. अब यो क्रम तेस्रो रात पनि इरानमाथि हमला भइरहेको र उता यता हमला भइरहेको, आरोप प्रत्यारोप भइरहेको छ अझै पनि. सो यो पनि प्रसङ्ग आज पत्र पत्रिकामा उल्लेख गरिएको छ. र अर्को चाहिँ फेरि यहाँनिर हामीले होस पाइप ब्यानको कुरा गरिरहेका छौँ, त्यो सुनि पनि रहेका छौँ र अहिले
साउदर्न वाटर अनि एफिनिटी वाटर, साउदर्न वाटर एन्ड एफिनिटी वाटरका कस्टमरहरूले चाहिँ होस प्याप त्यो पाइपहरू गार्डनमा चाहिँ प्रयोग नगर्ने, अब त्यहाँनिर सानो स्विमिङ पुलहरू पनि नभर्ने होइन. यो फ्राइडेदेखि नै सुरु भइसकेको छ र यो होस पाइप ब्यान्ड अब यसमा थुप्रै पर्छ नि. तपाईँले आफ्नो आफ्नो ठाउँमा हेर्नुपर्छ होइन. पाइप लगाएर गाडी पनि धुन मिल्दैन, गार्डनहरूमा पाइप लगाएर पानी हाल्न मिलेन, पुलहरू भर्न भएन होइन त्यो गार्डनमा. हो यस्तो छ र यसमा यो फ्राइडेदेखि नै सुरुवात भएको. तर यहाँ चाहिँ टु टियर रेस्ट्रिक्सन रहेछ कि यसमा बेनिफिट क्लेम गर्ने व्यक्तिहरूले चाहिँ यो होस पाइप ब्यानलाई इग्नोर गर्न सकिन्छ भनेर भनिएको रहेछ. उनीहरूले चाहिँ पर्मिसन पाएका रहेछन् हाल्नलाई यो बेनिफिट क्लेम गर्नुहुने व्यक्तिहरूको लागि चाहिँ भनेर टेलिग्राफले लेखेको छ. र यो चाहिँ के हो त्यो हेर्नै पर्ने हुन्छ होइन. सो यो छ है टु टियर सिस्टम रहेछ त्यहाँ भनेर टेलिग्राफले लेखेको छ. र यस्तै गरिकन एड मिलिमेन्ट एनर्जी सेक्रेटरीको प्रसङ्ग पनि आज आएको छ. उहाँले अब नर्थ सीमा उता एभरडिन स्कटल्यान्डको माथि एभरडिनदेखि नै अझै पर त्यहाँनिर चाहिँ यो नेट जिरोलाई ध्यान दिँदै त्यहाँनिर ड्रिल गर्न रोका गरे गर्नुभएको हो. तर अब फेरि त्यसलाई फेरि ब्याक ल्याउने कि नर्थ सीमा तेल निकाल्ने काम फेरि सुरुवात गर्ने हो कि पर्मिसन दिने हो कि भन्ने कुरामा उहाँले विचार गरिरहनु भएको छ अरे. र नेक्स्ट मन्थ चाहिँ अब कन्सल्टेसन गरेर मात्रै पब्लिकली भयो भनिनेछ. तर अब फैसला गर्न बाँकी नै रहेको छ. सो यिनै प्रसङ्गहरू आज पत्र पत्रिकामा रहेका छन्। यति नै गरिकन आउनुहोस् अगाडि बढौँ गीततर्फ. गीत गाउँदै यो गीत गाउँदै हुनुहुन्छ दीपक लिम्बू अनि त्रिशला गुरुङ. उहाँहरूले गाउनुभएको गीतपछि चाहिँ हामी आजको अर्को गीत पनि छ कुराकानीतर्फ पनि लाग्छौँ. आज योगजीले गर्नुभएको कुराकानी क्यु अप छ, अब क्युमा छ डब्लुटु चित्रराज लिम्बू, कपरल निश्चल थापा अनि बनर्जीआरका एलएसजीसी रिसेप्टेन्टहरूसँग गरिएको कुराकानी दुई भागमा यहाँहरूले सुन्न सक्नुहुनेछ.

0: SBS गोरखा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम व्यवसाय संवादबाट म योगराज राईको आदरणीय श्रोता, गत बुधबार चाहिँ यहाँ वान आर जिएलमा मेजर जेनरल रोबर्ट हेडरविक साहब हुनुहुन्छ। उहाँ चाहिँ जिओसी वान युके डिभिजनको हुनुहुन्छ र उहाँको चाहिँ यहाँ भिजिट भएको थियो र उक्त दिन चाहिँ वान आर जिएलका मेम्बर्सहरूलाई उहाँले चाहिँ अवार्ड्स एन्ड अनर्सहरू प्रदान गर्नुभएको थियो। त्यस सम्बन्धी कुराकानीहरू तपाईँहरूले दुईवटा पार्ट्समा सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ अथवा पहिलो पार्टमा चाहिँ तपाईँहरूले डब्लुडो चित्रराज लिम्बू भाइ हुनुहुन्छ र उहाँ चाहिँ वान आर जे सी कम्पनीको सिएसएम हुनुहुन्छ र उहाँलाई चाहिँ कमान्डर फिल्ड आर्मी सिएफए कमेन्डेसन प्रदान गरिएको थियो। उहाँसँग कुराकानी गर्नेछु। त्यसपछि यही पार्टमा कप्रोल निश्चल थापा भाइ हुनुहुन्छ, उहाँ पनि वान आर जेको अफकोर्स, उहाँलाई चाहिँ द चिफ अफ द जेनरल स्टाफ चाहिँ कमेन्डेसन प्रदान गरिएको थियो सिजिएस, र उहाँहरू दुवैजनासँग चाहिँ पहिलो पार्टमा कुराकानी गर्नेछु। अनि सेकेन्ड पार्टमा चाहिँ वान आर जेका केही सदस्यहरूले चाहिँ एलएसजिसी मेडल पाउनुभएको थियो र उहाँहरूसँग म कुराकानी गर्नेछु। अब भने डब्लुटो चित्रराज लिम्बू भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु। भाइ नमस्ते तपाईँलाई।
1: नमस्कार योग दाई।
0: आज 3 स्टार कमेन्डेसन पाउनुभयो, हाम्रो जेनरल साहबले तपाईँलाई प्रदान गर्नुभयो, कस्तो लागेछ?
1: फर्स्ट अफ अल तपाईँलाई थ्याङ्क यू यो इन्टरभ्यूको लागि। अनि आज चाहिँ हाम्रो डिप कमान्डर साहबबाट चाहिँ कमेन्डेसन पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ दाइ।
0: अब न्यु इयर्स अनर्स लिस्टमा पाउनुभयो, फर्स्ट टाइम त्यो देख्दा चाहिँ कस्तो फिल भएको थियो तपाईँलाई?
1: फर्स्ट अफ अल चाहिँ म चाहिँ कम्प्लिटली यसको बारेमा चाहिँ अनअवेर नै थिएँ यो कमेन्डेसनको लागि चाहिँ। पहिला मैले एकपल्ट कमेन्डेसन पाउँदा चाहिँ त्यो बेला पनि म एकदमै अनअवेर थिएँ। योपालि पाउँदा चाहिँ अझ मेरो नाम चाहिँ किङ्स बर्थडे अनर लिस्टमा आउँदा चाहिँ पहिलो कुरा चाहिँ मलाई थाहै पनि थिएन। पछि फेरि साहबहरूले चाहिँ इन्फर्म गरेर चाहिँ हेर्दा चाहिँ अलिकति म सरप्राइजै भएको दाइ, तर खुसी पनि डेफिनेटली म भएकै नै थिएँ दाइ।
0: यो अनर लिस्टमा किन परे जस्तो लाग्छ त?
1: यो अनर लिस्टमा चाहिँ अब मेरो आई थिङ्क दुईवटा कामको रिजनले चाहिँ म सायद यसमा चाहिँ नोमिनेट भएँ अनि मैले जितेँ जस्तो लाग्छ। पहिलो कुरा चाहिँ योभन्दा अगाडि चाहिँ म आइबिएसमा चाहिँ जुनियर डिप इन्स्ट्रक्टरको काम गरेको थिएँ। त्यो इन्स्ट्रक्टरको काम गर्दा चाहिँ त्यसमा चाहिँ अलिकति हाम्रो एउटा प्रोजेक्ट चाहिँ मैले लिड गरेको थिएँ, जुन प्रोजेक्ट चाहिँ त्यो बेला सक्सेसफुल भएको थियो। अनि त्यो सक्सेसफुल भएर चाहिँ अहिले चाहिँ वाइड होल आर्मीमा पनि त्यही मेरो लिड गरेको प्रोजेक्ट नै अहिले चाहिँ इम्प्लिमेन्ट भएको छ। त्यो रिजनले पनि हो एउटा चाहिँ। अनि प्लस अर्को कुरा चाहिँ फेरि मेरो नर्मल बेसिक जब बटालियनमा आएपछि चाहिँ हाराका स्टोमदेखि लिएर एज अ सिकिएमएस मैले अर्को काम गर्ने मौका पाएँ। सो समग्रमा चाहिँ आई थिङ्क सबै कामहरूको चाहिँ समेटेर भन्दा चाहिँ त्यसैले नै मैले चाहिँ यो अवार्ड चाहिँ जित्न सफल भए जस्तो मलाई लाग्छ दाइ।
0: यस्तो अवार्डले चाहिँ काम गर्नमा कतिको प्रोत्साहन दिँदो रहेछ एउटा सोल्जरलाई?
1: डेफिनेटली तपाईँले भनेअनुसार कुनै पनि मान्छेले काम गरेपछि चाहिँ त्यसलाई चाहिँ अब एउटा रेकग्निसन चाहिँ जरुरी छ। अनि त्यो रेकग्निसनले चाहिँ आई थिङ्क इच एन्ड एभ्री हामी सोल्जर्सलाई चाहिँ मोटिभेट गर्छ। अनि डेफिनेटली यसले चाहिँ मोटिभेट मलाई पनि गरेको छ अनि आई बिलिभ यसले सबैलाई पनि गर्छ अनि यो एकदमै जरुरी पनि छ दाइ।
0: अब अवार्डको साथसाथै रेस्पोन्सिबिलिटी पनि थपियो नि होइन, त्यो महसुस हुन्छै हुँदैन?
1: डेफिनेटली अवार्डको साथसाथै रेस्पोन्सिबिलिटी त आइ नै हाल्छ, तर त्योभन्दा पनि मोस्ट के अरे सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ एउटा पोजिटिभ अब आफूमा चाहिँ एउटा मोटिभेसन चाहिँ यसले चाहिँ डेफिनेटली सिर्जना गर्छ, विच इज त्यसलाई चाहिँ हामीले चाहिँ फ्युचरमा पनि यसलाई नै मेन्टेन गर्दै लानुपर्ने एउटा चाहिँ जिम्मेवारी पनि तपाईँले भन्नु छ काँधमा आइपरेको छ, विच इज म चाहिँ गर्ने चाहिँ ट्राई चाहिँ गर्नेछु दाइ।
0: सम्पूर्ण चेन अफ कमान्ड जसले तपाईँलाई रिकमेन्ड गर्नुभयो उहाँहरूलाई के भन्नुहुन्छ?
1: सबै चेन अफ कमान्ड इन्क्लुडिङ हाम्रो बटालियनको चाहिँ कमान्डिङ अफिसर हाम्रो सिओ साहब हुनुहुन्छ गोर्खा मेजर साहब, अनि मेरो कम्पनीको चाहिँ ओसी हाम्रो मेजर सुभाष साहब हुनुहुन्छ, अनि ट्वाइस साहब सो अन, अनि प्लस मेरो कम्पनीको चाहिँ सम्पूर्ण भाइहरूलाई पनि म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु, जुन चाहिँ साथ अनि सपोर्ट मैले थ्रु आउट मेरो टाइममा चाहिँ पाएँ, त्यसको लागि पनि म सबैलाई चाहिँ थ्याङ्क यू भन्न माग्छु दाइ।
0: सी कम्पनीको सिएसएम गरिराख्नु भएको छ, कस्तो चाहिँ हुँदो रहेछ एउटा सिएसएम कम्पनीको?
1: सिएसएम सी कम्पनी चाहिँ मैले गरिरहेको चाहिँ अहिले 2 महिना भयो दाइ, अनि म चाहिँ एज अ राइफलम्यान पनि सी कम्पनीमा आएको हो। अनि तपाईँलाई याद छ होला तपाईँले म राइफलम्यान आउँदा पनि इन्टरभ्यू लिनुभएको थियो, अनि हेर्दा हेर्दै जस्ट टाइम 18 इयर्स चाहिँ पास्ट भइसक्यो। तपाईँको क्वेसनको एन्सर सर्टमा दिनुपर्दा चाहिँ सी कम्पनीको सिएसएम लट अफ रेस्पोन्सिबिलिटी जिम्मेवारी छ काँधमा चाहिँ, अनि त्यसलाई चाहिँ म राम्रोसँग चाहिँ निर्वाह गर्ने चाहिँ कोसिस चाहिँ गर्नेछु आउँदो दिनहरूमा पनि, त्यही भन्न माग्छु दाइ।
0: ह्युज कङ्ग्रेचुलेसन, गो अल द वे टु द टप।
1: थ्याङ्क यू भेरी मच दाइ, थ्याङ्क यू भेरी मच।
0: अब भाइ पछि भने यहाँ कप्रोल निश्चल थापा भाइ हुनुहुन्छ, उहाँ चाहिँ ए कम्पनीको र उहाँलाई पनि आज अवार्ड प्रदान गरिएको छ र उहाँसँग कुराकानी गरौँ र उहाँले चाहिँ सिजिएस कमेन्डेसन पाउनु भएको छ। र निश्चल भाइ नमस्ते अनि ह्युज कङ्ग्रेचुलेसन।
2: दाइ नमस्ते, थ्याङ्क यू भेरी मच।
0: ल, कतिको गर्व लागेको छ आज जेनरल साहबले तपाईँलाई यो कमेन्डेसन प्रदान गर्नुभयो?
2: हजुर, एकदमै खुसी लागेको छ परिषद है अनि एकदम एब्सोल्युटली ग्रेटफुल टु माई बटालियन अनि मेरो सबै चेनहरूको मनप्रति उहाँहरूले गर्दा नै म यो कम्पिटिसनको लागि सिलेक्ट भएको छु. त्यसको लागि आइएम रियली ग्रेटफुल एन्ड यहीँबाट म थ्याङ्क यू सो मच टु माई बटालियन अनि टु अल अफ माई चेनहरूको मन भन्न चाहन्छु.
0: ओके, अब तपाईँ त थ्री टाइम्स इनर हो, टप सर्ट हुनुहुन्छ, क्विन्स मेडलिस्ट, त्यसपछि किङ्स मेडलिस्ट पनि हुनुहुन्छ. के गरे बापत चाहिँ पाए जस्तो लाग्छ यो
2: अहिलेसम्म? यसमा चाहिँ बटालियनलाई डिफेन्स सुटिङ कम्पिटिसन, हाम्रो अब इन्फेन्ट्रीको मेन कोर स्किल, वान अफ द बेसिक कोर स्किल नै सोल्जरिङ. पछि चाहिँ सोल्जरिङ हो अनि सोल्जरिङमा पनि अब मार्क्समेनसिप अथवा सुटिङलाई एकदम हाम्रो प्रायोरिटी गरिन्छ. अनि अहिलेको लिथालिटी, हाम्रो अब इन्टेन, सिओसापको इन्टेन, त्यसलाई चाहिँ मल्टिप्लाई गर्नको लागि यो सुटिङमा निकै हेल्प हुन्छ. यो बिना चाहिँ कम्प्लिट हुँदैन लिथालिटी. अनि कम्पिटिसनमा नै हो एउटा प्रुभ गर्ने, वान अफ द वे अफ प्रुभिङ हाउ लिथल हाम्रो बटालियन भन्ने कुरा. अनि त्यसमा चाहिँ मैले बटालियनलाई रिप्रेजेन्ट गरेर तिनचोटि जित्न सफल भएँ. त्यो मात्र नभएर कोचिङहरू गरेर विदिन द कम्पनीहरूमा भाइहरूलाई, त्यही कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ मेरो विचारमा सिजिएस कम्पिटिसनको लागि सेलेक्ट भएको छु जस्तो लाग्छ.
0: अघि जेनरल साहबले निकै लामो कुराकानी गर्नुभयो, अझै टेक पार्ट गरेर चाहिँ अझै जित्नु भन्दै हुनुहुन्थ्यो, हिस्ट्री क्रिएट गर्नु भन्दै हुनुहुन्थ्यो, उनीहरूले हिस्ट्री अलरेडी तपाईँले बनाइसक्नु भएको छ. उहाँले के भन्नुभयो तपाईँलाई समग्रमा चाहिँ?
2: उहाँले क्युरियस हुनुहुन्थ्यो जेनरल साहब, नेक्स्ट टाइम जाने कि नजाने भन्ने कुरामा. अनि उहाँले गुड लक पनि भन्नुभयो, नेक्स्ट टाइम यदि जाने हो भने चाहिँ नेक्स्ट भिक्ट्रीको लागि गुड लक भन्नुभयो. अनि जेनरल साहबले चाहिँ सुटिङको टिप्सहरू आउट अफ मेनी एउटा मात्रै हो भने चाहिँ के, वाट इज द मेन टिप्स भनेर सोध्नुभयो त्यो साहबले. आई थिङ्क उहाँ साहब क्युरियोसिटीको लाइक कुरामा हजुर. अनि अरू नर्मल कुराहरू एकदम प्राउड हुनुहुन्छ बटालियनको एचिभमेन्ट रिसेन्ट इयर्सहरूमा, स्पेसली यो इयरमा, थ्रु आउट दि बिगिनिङ अफ इयरदेखि अहिलेसम्म. अनि एकदम राम्रो भन्नुभएको त्यो साहबले.
0: अब अवार्ड त पाउनुभयो, एउटा रेस्पोन्सिबिलिटिज पनि अलिकति बढेको त्यस्तो फिल गर्नु भएको छ कि छैन?
2: हजुर, म एभ्री टाइम रिकगनाइज गर्दाखेरि एकदम खुसी लाग्छ. त्यही माथि अब रेस्पोन्सिबिलिटी बढेको डेफिनेटली फिल हुन्छ मलाई.
0: हुन्छ ल, तपाईँ ह्युज कङ्ग्रेचुलेसन अनि अझै करियर राम्रो होस्. थ्याङ्क यू भेरी मच है त.
2: हजुर दाइ, थ्याङ्क यू सो मच आइदिनु भएकोमा. अनि अगेन थ्याङ्क यू सो मच टु माई बटालियन, सबै एभ्री मेम्बर अफ वान अफ यर, अनि त्यसपछि मेरो चेन अफ कमान्ड सबैलाई. थ्याङ्क यू सो मच दाइ.
0: हजुर, भाइसँग कुराकानी तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. दुवैजना चाहिँ भाइहरूलाई चाहिँ कङ्ग्रेचुलेसन भन्दै अब हामी साङ्गीतिक विश्रामतर्फ लागौँ र त्यसपछि भने सेकेन्ड पार्टमा चाहिँ एलएसजिसी रिसिपेन्टहरू हुनुहुन्छ वान आर जेको, उहाँहरूसँग म कुराकानी गर्नेछु अनि बहिनीहरू पनि हुनुहुन्छ अनि एकजना आमा पनि हुनुहुन्छ, उहाँसँग म पाले पालो कुराकानी गर्नेछु.

0: यो PFBS गोरखा रेडियो हो।
1: लाइनमा हो? अँ
2: हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: हजुर आदरणीय श्रोता, यो बीएफएस गोर्खा रेडियो नै हो। केही गीतहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो बीएफएस संवादमा। अहिले चाहिँ वान आरजेका केही सदस्यहरूले चाहिँ अवार्ड्स एन्ड अनर्सहरू चाहिँ उहाँहरूले पाउनु भएको थियो। मेजर जेनरल रोबर्ट हेडरविका जिओसी युके वान डिभिजनको हुनुहुन्छ र उहाँको चाहिँ गत बुधबार यहाँ भिजिट भएको थियो। त्यसै सन्दर्भमा उहाँले चाहिँ यो अवार्ड्सहरू अनि कमेन्डेसनहरू चाहिँ प्रदान गर्नुभएको थियो। अब भने वान आरजेका केही मेम्बर्सहरूसँग कुराकानी गर्न चाहिँ चाहन्छु। उक्त दिन उहाँहरूलाई चाहिँ यो एलएसजिसी मेडल चाहिँ प्रदान गरेको थियो र उहाँहरूसँग म पाले पालो कुराकानी गर्नेछु। सुरुमा चाहिँ साजन विजय राई भाइ हुनुहुन्छ, वान आरजे सपोर्ट कम्पनीको, उहाँसँग कुराकानी गर्दैछु। भाइ नमस्ते।
1: नमस्ते भाइ।
0: प्राउड मोमेन्ट आज तपाईँले एलएसजिसी मेडल पाउनुभयो।
1: हजुर, फाइनल्ली हाम्रो यो लङ सर्भिस गुड कन्डक्ट मेडल चाहिँ हामीले रिसिभ गर्यौँ। मेबी यो हाम्रो एकदमै अल्टिमेटली अल एट्रिब्युट्सहरू चाहिँ अब गुड कन्डक्ट भएर होला।
0: ठकै कति वर्ष नोकरी भयो? 15 वर्षमा दिन्छ?
1: हजुर, 15 वर्ष लास्ट डिसेम्बरमा भएर अहिले चाहिँ अब 16 वर्षमा रनिङ भनौँ न दाइ।
0: विदाउट एनी काम नबिगेकन यहाँसम्म नोकरी गर्नु भनेको त ठुलो कुरा हो नि त, होइन?
1: हजुर, अभियसली यो चाहिँ एउटा एस्पिरेसन पनि दिन्छ हाम्रो जुनियर भाइहरूलाई। अब राम्रो काम गर्नुपर्छ, एउटा हाम्रो लागि केही एचिभमेन्ट अवार्ड छ हो, त्यस्तोको लागि एउटा गुड पाथवे चुज गर्नको लागि मान्छेलाई एउटा चाहिँ राम्रो एस्पिरेसन पनि दिन्छ यसले चाहिँ। साहब,
0: तपाईँको आमा हो?
1: हजुर, मेरो आमा भन्दा पनि मेरो श्रीमती मिसेसको चाहिँ आमाको आमा गर्दाखेरि सासु बोजू हुनुहुन्छ। हजुर।
0: अनि कस्तो जाँदैछ त सपोर्ट कम्पनीमा?
1: अहिले राम्रै गइरहेछ। अब हाम्रो लास्ट मन्थदेखि नै अहिले चाहिँ सपोर्ट कम्पनीको चाहिँ कार्य भएर क्वाइट बिजी भइरहेछ। अहिले चाहिँ अब तपाईँले अहिले हालमा हेर्नुहुन्छ भने मेरो प्लटुन सबै हाम्रो 5 वटै प्लटुन चाहिँ चिङ्कीपोर्ट ट्रेनिङ एरियामा चाहिँ अहिले बिजी छ। सबै उनीहरू चाहिँ फाइनल एफटिएक्स गरिरहेछ दाइ।
0: ल, कङ्ग्रेचुलेसन भाइ।
1: हुन्छ, धन्यवाद दाइ। थ्याङ्क यू भेरी मच।
0: आज चाहिँ जेनरल साहबले यहाँ वान आरजेको मेम्बर्सहरूलाई चाहिँ अवार्ड्स एन्ड अनर्सहरू प्रदान गर्नुभयो र हाम्रो बहिनीहरू यहाँ भाइहरूलाई चाहिँ प्रदान गरेको छ। एकजना भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। भाइ नमस्कार है।
2: नमस्कार दाइ।
0: हजुर, भाइको पुरा नाम अनि कुन कम्पनी हो?
2: मेरो नाम चाहिँ उमेश राणा, म चाहिँ अहिले पाइनर पिएनडीमा छु।
0: अब आज चाहिँ जस यो एलएसजिसी मेडल पाउनुभयो, गर्वको कुरा होइन?
2: हजुर दाइ।
0: कतिवटा मेडल भयो?
2: अहिलेसम्म 4 वटा भयो।
0: योसँग 4 वटा हुने?
2: हजुर हजुर दाइ।
0: कस्तो लागेको छ त विदाउट काम नबिगारिकन चाहिँ 15 वर्ष नोकरी, ठ्याक्कै नोकरी चाहिँ कति भयो तपाईँको?
2: ठ्याक्कै 15 वर्ष भयो।
0: कति गर्व लागेको छ अनि कसरी लिनुभएको छ यो मेडललाई चाहिँ?
2: एकदम खुसी लाग्छ दाइ। अब अहिलेसम्म अब सम्झिँदाखेरि त हिजो भर्खरै भर्ती लाग्यो जस्तो लाग्छ, तर अहिले 15 वर्ष कटिसकेकोमा अनि विज त्यो एचिभमेन्टमा यो पाउँदाखेरि चाहिँ साह्रै खुसी लाग्छ दाइ।
0: झुङ्गान मजाले पाल्नु भएको रहेछ होइन?
2: हजुर,
0: निकै सुहाउने रहेछ होइन?
2: हजुर।
0: यता चाहिँ हजुरको श्रीमती हो?
2: हजुर हजुर।
0: ल, बहिनी छ, कुराकानी गरौँ न। ल, बहिनीको नाम चाहिँ?
3: बबी राणा दाई।
0: श्रीमानले त मेडल थाप्नु भयो त आज?
3: हजुर, एकदम खुसी लाग्छ अनि प्राउड फिल पनि भयो दाइ। हजुर।
0: अनि कस्तो लाग्यो त यस्तो खालको प्रोजेक्ट त देख्नु भएको छ होइन?
3: हजुर, एकदम खुसी लाग्यो दाइ।
0: अब श्रीमान कोही बेला कामबाट ढिलो आउनुहुन्छ होला होइन, कस्तो लाग्छ त उहाँको काम आर्मी लाभ कहिले कहाँ जानुपर्छ होइन?
3: त्यो देख्दा चाहिँ एकदम दुःख लाग्छ दाइ, किनभने यता काममा पनि बिजी, फेरि हामी पनि अब छोरा हेर्नु पर्यो है, यहाँ आइसिएर अलिअलि काम नै गर्नु पर्यो है। त्यो बिजी हुँदा चाहिँ अलिकति आफूलाई मेन्टल्ली चाहिँ अलिकति प्रेसर पर्दो रहेछ, त्यो फिल चाहिँ हुन्छ मलाई।
0: अब आज भाइ खुसी हुनुहुन्छ, रेस्टुरेन्टतिर लानुहुन्छ कि के छ प्लान?
3: सोच्दैछु दाइ।
0: अनि एउटा लाउरेनी हुनु चाहिँ कति साह्रो रहेछ त?
3: एकदम साह्रो दाइ।
0: के हुन्छ अनि भाइलाई के भन्नुहुन्छ त? सिल्लो रेडियोबाट आज भनिदिनुहोस् के भन्नुहुन्छ?
3: एकदम बधाई छ, यति लामो वर्षसम्म दुःख गरिराख्नु भयो होइन, अनि मेडल पाउनु भयो त्यसको लागि एकदम खुसी छु। त्यही नै हो दाइ।
0: आज चाहिँ छुट्टी नै थियो कि काममा छुट्टी लिएर आउनु भयो आज?
3: मेरो चाहिँ खासमा आज काम थियो दाइ, अनि एउटा दिदीलाई साटेर अनि फेरि गरिदिनु भनेर अनि म चाहिँ छुट्टी लिएर बसेको।
0: यस्तो बेला त लिनै पर्छ। थ्याङ्क यू भेरी मच बहिनी, कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू दाइ।
0: अब हाम्रो विजय भाइको चाहिँ सासु हुनुहुँदो रहेछ। नमस्कार है आमा।
4: बोझै सासु पो म त।
0: राइट, हजुरको नाम चाहिँ?
4: कृष्ण कुमारी।
0: छोरीको नाम चाहिँ के हो?
4: छोरीको नाम कल्पना।
0: अनि ज्वाइँले आज मेडल पाउनुभयो, कति खुसी हुनुहुन्छ त नि?
4: खुसी।
0: अनि यस्तो खालको प्रोजेक्ट देख्नु भएको थियो पहिला?
4: खोइ पहिला त हाम्रो पालामा खोइ।
0: तपाईँ पनि लाउरेनी हुनुहुन्छ?
4: लाउरेनी हो।
0: कुन पल्टनको?
4: सिकिन समय भन्थ्यो उहिले, हामी त कता जङ्गल जङ्गलतिर बसेको।
0: कता? मलायमा।
4: मलायमा, हङकङ मलाया बस।
0: दाउरामा भात पकाउनुहुन्थ्यो?
4: दाउरामा, यत्रो यत्रो दाउरा दिन्थ्यो, दुःख थियो नि हाम्रो पालामा।
0: अनि ज्वाइँलाई के भन्नुहुन्छ त?
4: राम्रो राम्रो अलिक मान बढ्दै जाओस् भन्छु।
0: थ्याङ्क यू आमालाई।
4: हजुर,
0: हाम्रो विजय बहिनी हो यहाँ चाहिँ?
5: हजुर, नमस्ते दाइ।
0: तपाईँको आमा हुनुहुँदो रहेछ होइन?
5: बोजू।
0: ए, बोजू हो?
5: मेरो आमाको आमा, माओली बोजू।
0: बोजू जस्तो देख्नु नि त, आमा जस्तो देख्नुहुन्छ त।
5: मेरो बोजू हो क्या, 94 इयर्सको।
0: कति भाग्यमा नि तपाईँ त बोजूसँग बस्नु पाउने होइन?
5: हजुर, मेरो अहिले उहाँ चाहिँ ननिङटनमा हुनुहुन्थ्यो, अहिले ल्याएर आएको बोजू। बोजूलाई
0: म त जन्मिँदा बाजे बोजू खसिसक्नु भएको थियो देख्नै पाइएन नि
5: ए है मेरो बोजू त अझै आफै चियाहरू पनि बनाएर खानुहुन्छ
0: कतिको स्ट्रिक्ट हुनुहुन्छ कतिको हकार्नुहुन्छ
5: हकार्नु हुँदैन सबसे सोझो मेरो बोजू
0: आमा चाहिँ कहाँ हुनुहुन्छ
5: आमा चाहिँ नेपालमै हुनुहुन्छ अब
0: आमा भनिरहेको कति भन कसरी यस्तो कलिलो हुनुहुन्छ यो उमेरमा पनि
5: मेरो बोजू हो नि अब यसो खोइ मेरो आमालाई बोजूको बडा बोलाम भन्ने विचार छ हेरौँ के हुन्छ
0: ओके अनि आज भाइले त मेडल पाउनुभयो त है
5: हजुर एकदम धेरै धेरै उहाँलाई कङ्ग्रेचुलेसन अनि म एकदमै खुसी छु मेडल पाएर अनि उहाँको त्यो हार्डवर्किङ अहिले जस्ट पेड अफ भयो एकदमै खुसी लागिरहेको छ मलाई
0: गीत पनि गाउनुहुन्छ तपाईँ के छ
5: म चाहिँ गीत गाउनुहुन्छ म चाहिँ नाच्छु
0: हो र अब यहाँ रेडियोमा देखाउनु नमिल्ने होइन
5: हजुर अन्त उसले चाहिँ गाउँछ म चाहिँ फेरि नाच्छु उसले चाहिँ फेरि राम्रो गाउँछ
0: उहाँ त कलाकार हो उहाँ तपाईँको लभ म्यारिज हो
5: हजुर हजुर हो नि हामी सबै कलेज साथी हो क्या कलेजकै कलेजमै भेटेर अनि बिहा गरेको हामी
0: एउटा गीत छ नि त्यो टिचर उता पढाउने के त्यस्तै भयो कि होइन
5: हजुर त्यस्तै त्यस्तै भयो अनि एकदमै हामीहरू चाहिँ अब ऊ पनि गाइन्थ्यो अनि यसो त्यतिकै त्यतिकै उसको गाउनेहरू राम्रो लाग्थ्यो
0: ल त भने इन्सपायर गर्दै गर्नु होला है त
5: एकदमै उहाँलाई त मेरोबाट एकदमै धेरै इन्सपायर छ उहाँलाई त उसलाई बोल्नु
0: अब अर्को एकजना बहिनी हुन्छ सेतो साडीमा हुनु भएको छ फुल पनि बोक्नु भएको छ ल बहिनी नमस्कार है
6: नमस्ते दाई
0: अनि तपाईँको श्रीमान त गइसक्नु भयो के हो होइन हजुर श्रीमानको नाम चाहिँ
6: पेमा लामा
0: मेडल पाउनु भएन
6: हजुर दाई
0: कति खुसी हुनुहुन्छ त
6: एकदमै खुसी अनि प्रिभिलेज होइन टु विटनेस यस्तो राम्रो अब 15 इयर्स कम्प्लिटको एकदम प्राउड फिल भएको छ
0: यो फुल चाहिँ कसले दिएको तपाईँलाई
6: एक्चुली मेरो छोरीको नि बर्थडे हो दाई आज फोर्थ बर्थडे हो अनि प्लस 2-in-1 के छोरीलाई जस्तो पनि अनि बुढालाई पनि यसो कङ्ग्रेचुलेट
0: आज बेलुका होला नि त कार्यक्रमहरू
6: हजुर हजुर दाई अब एकछिनमा मन्दिर पनि भिजिट छ छोरीलाई लगेर अनि त्यसपछि त्यस्तै छ दाई
0: अनि भाइ चाहिँ कुन कम्पनीको
6: सपोर्ट कम्पनी मोटर प्लटन दाई
0: कतिको प्राउड हुनुहुन्छ तपाईँको पनि भाइलाई यहाँसम्म ल्याउनुमा ठुलो हात छ होइन
6: एकदमै प्राउड दाई अनि मेन त अब यो आजको इभेन्ट जुन भयो नि अरू दिदी बहिनीहरूले भनेको सुने अनुसार चाहिँ लाइक छुट्टै क्या यस्तो चाहिँ आई थिङ्क इट्स क्वाइट रेयर होला दाई मलाई चाहिँ थाहा छैन है त्यो रिजनले पनि आइएम भेरी ग्रेटफुल भनौँ न यसरी अब विटनेस गर्नु पायो त्यही मात्रै सेरोमनी एउटा फङ्सन राखेको त आई थिङ्क इट्स क्वाइट गुड होला दाई हजुर
0: एलएसजिसी हो नि त पठाउनु भएको
6: हजुर हजुर
0: एलएसजिसी भनेको चाहिँ 15 वर्षसम्म कुनै पनि काम नबिगारिकन पाउने मेडल हो के
6: अन्त त्यो चाहिँ केही काम बिगार्यो भने यताउता अब होइन गडबड भयो भने नपाउने रहेछ झन् त्यो कुरा सुन्दा त थाहा पाउँदा त झन् मोर आइम फिलिङ मोर प्राउडर दाई होइन अनि आफ्नो नम्बर निहरूसँग साइड बाई साइड यसरी
0: ल त बहिनी तपाईँलाई पनि कङ्ग्रेचुलेसन
6: थ्याङ्क यू दाई हजुरलाई पनि आई मिन आइदिनु भएकोमा होइन आजको स्पेसल हाम्रो टाइमलाई रेकर्ड गरिदिनु भयो यताउता त्यसको लागि एकदम थ्याङ्क यू दाई

आजको कार्यक्रम नमस्ते युकेको यो अन्तिम दोस्रो गीत भयो. अब अन्तिम गीत चाहिँ आस्था मास्केले होइन हजुर आस्था मास्केकै रहेछ. हजुर उहाँकै स्वरमा हामी सुन्दै छुटिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट. र यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु जो जतिले लेख्नु भएको छ, साथ दिनुभएको छ, सुनेर लेखेर अथवा कुनै चिज पठाएर होइन हामीलाई यस्तै कुनै सूचना पठाएर. हाम्रो ओम थापा काउचा दाले पठाउनु भएको छ आज भर्खरै एउटा सूचना. जुलाई 18 तारिकको दिनमा शनिबार पर्छ र यो दिन चाहिँ दिउँसो 12 बजीदेखि कोलचेस्टर सिटी र लोअर क्यासल पार्कमा चाहिँ कोलचेस्टर कार्निभल अनि फनफेयर हुँदै रहेछ. र यसमा दिउँसो 12 बजीदेखि यो सुरुवात हुन्छ हिँड्न र परेड दिउँसो 12:45 बजेबाट चाहिँ परेड सुरु हुँदो रहेछ. र यसमा चाहिँ रुट आफ्नै छ त्यहाँनिर अनि पर्फमेन्सहरू हुन्छ. 28 कम्युनिटीबाट दिउँसो 2 बजेदेखि चाहिँ परेड सकिएपछि विभिन्न सोहरू पर्फमेन्सहरू हुन्छन्. सो गएर इन्जोय गर्न नभुल्नु होला. इभन चाइनिज ड्रागन डान्स पनि हुन्छ है. कोलचेस्टर पाइप्स एन्ड ड्रम्स, नेपाली बाजा, ताइची डेमोन्स्ट्रेसन सबै हुन्छ त्यहाँनिर. तपाईँहरू कोलचेस्टर वरपर हुनुहुन्छ भने गएर इन्जोय गर्न नभुल्नु होला. यस्तो बेलामा त जानुपर्छ बाहिर होइन, इन्जोय गर्नुपर्छ. अब छुट्टिन्छु. जानुभन्दा अगाडि यो गीत छ आस्था तामाङ मास्केले गाउनु भएको. यही गीत राख्दै आजको कार्यक्रम नमस्ते युकेबाट बिदा हुन्छु. भर्खरै हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरू ओम थापा दाई, विष्णु गुरुङ, गोपाल रसाइली, विष्णु कुमारी विश्वकर्मा, देवेन्द्र गुरुङ, खड्ग गुरुङ मामा, उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु. दिपेन्द्र प्रजापतिजी पनि भर्खरै आउनु भएको छ आशा दिदी भन्दै. हजुर हजुर सन्चै हुनुहुन्छ होला भनेर म पनि यहाँलाई रिप्लाई गरौँ. ओके अब छुट्टिन्छु है त यहाँहरूबाट. भोलि बिहानै हामी फेरि भेट्नेछौँ. ह्याभ अ नाइस डे. बाई बाई. नमस्ते.

0: Pe Line Buddy.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जनकपुरबाट हिँडेर काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीडितलाई बाह्रको निजगढमै रोकेर गृहमन्त्री सुदन गुरुङले वार्ता प्रक्रिया सुरु गर्नु भएको छ। उनीहरूलाई आज बिहान निजगढमा रोकेर गृहमन्त्री गुरुङले पीडितका कुरा सुन्नु भएको हो। पटक पटक आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितले यो असार 25 गतेदेखि जनकपुरबाट काठमाडौँको पैदल यात्रा सुरु गरेका थिए। विगतका सरकारसँग भएका सहमति कार्यान्वयनको माग र बालेन्द्र शाहले जनकपुरको चुनावी सभामा गरेको प्रतिबद्धता स्मरण गराउन भन्दै उनीहरू काठमाडौँका लागि हिँडेका हुन्। अहिले गृहमन्त्री गुरुङ र पीडित पक्षबीच छलफल भइरहेको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले गुरुङलाई माग पत्र पनि बुझाएको छ। गृहमन्त्रीसँग एक सरो संवाद सकिएको र आज दोस्रो चरणको वार्ता हुने संघर्ष समितिका अगुवा मनोज पासवानले जानकारी दिनुभएको छ। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लङ्घन गरेको भन्दै अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले अवहेलनाको निवेदन हाल्नु भएको छ। आयोगले अदालतको आदेशलाई गलत व्याख्या गर्दै केही विशेष पदका व्यक्ति बाहेक अरूको सम्पत्ति विवरण संकलन जारी राख्ने सूचना निकालेपछि अधिवक्ता सिल्वालले अदालतको अवहेलना निवेदन हाल्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यो निवेदन अब एकल इजलासमा पेश हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले गएको शुक्रबार सम्पत्ति जाँचबुझ आयोगमाथि अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशमा सर्वोच्चले रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आएको काम यथास्थितिमा राख्न र कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनेको थियो। प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो कलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृङ्खला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्। राप्रपा सांसद ज्ञानबहादुर साई
4: गर्न सक्छौ, गर जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवन भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको हो भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
3: बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई असुर राजसँग तुलना गर्नुभयो।
5: सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री 8 हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण्य कश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
3: आकस्मिक समय लिएर बोल्दै राजसभा सांसद अमरेश सिंहले भने अब सबै दल मिल्ने वातावरण नभए लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
4: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ,
3: पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
6: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरी आएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 जना संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभका गाउँपालिकामा दुई, सन्नी त्रिवेणीमा चार, पचाल झरनामा एक र पलाता गाउँपालिकामा तीनजना संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंक मुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
3: विश्वकपको सेमी फाइनल खेल अघि इङ्ल्याण्डको टोली अमेरिकाको एटलान्टा पुगेको छ। भोलि हुने सेमी फाइनलमा इङ्ल्याण्डले अर्जेन्टिनाको सामना गर्दैछ। यी दुई मुलुकबीच फुटबल इतिहासकै सबभन्दा तीव्र प्रतिद्वन्दिता मध्ये मानिन्छ। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
0: BS Gurkha Radio.

Hazur Timi Bina Vagol Dangol featuring Ritu Lama. बड़ो मिठो गीत तिमी बिना मेरो प्राप्ति भनेको तिमी हो कस्तो समर्पण हैन त यही गीतबाट आजको कार्यक्रमको शुरुआत भयो सञ्चालक विनोद काठमाडौँको सौगात लिएर हजुरको सेवामा उपस्थित छु सम्पूर्ण आदरणीय श्रोताहरू जो नेपालमा हुनुहुन्छ विभिन्न फ्रिक्वेन्सीमा हामीलाई सुन्नुहुन्छ दिउँसोको समय यानिकि 1:55 जाँदा हामीलाई सुनिरहनु भएको छ भर्खरै काठमाडौँको सौगात कार्यक्रम सुरु भयो त्योभन्दा अगाडि अङ्ग्रेजीका विभिन्न कार्यक्रमहरू सुन्नुहुन्छ यसपछि फेरि अन्य कार्यक्रममा हाम्रो काठमाडौँको सौगातपछि स्वर्णिम संगम सुन्न पाउनुहुन्छ यहाँले त्यो तुलसी बसन्तले प्रस्तुत गर्नुहुन्छ र भर्खरै बेलायतको कार्यक्रम सकियो हामी यसरी नै एकअर्कामा सपोर्ट गर्छौँ र विभिन्न वरुण कार्यक्रमहरू युके ब्रुनाई काठमाडौँका विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्छौँ यहाँलाई 24 घन्टा श्रोताहरू त्यो बिचमा टप अफ द अङ्ग्रेजी समय यानि कि बेलायतको समयको टप अफ द आवरमा हामी 5-5 मिनटको समाचार दिन्छौँ 7:45 तपाईँले लामो हाम्रो समाचार बुलेटिन बेलुकीको समय नेपालमा सुन्न पाउनुहुन्छ यो हो 10 मिनटको समाचार हाम्रो न्युज टिमले प्रस्तुत गर्नुहुन्छ बिएबिएस गोर्खा रेडियोको विभिन्न प्रस्तुति हाम्रो ग्रेडमा तपाईँले पाउनुहुन्छ गएर हेर्नुहोला हाम्रो वेबसाइटतिर पनि गएर हेर्नुहोला ओके समयको कुरा गर्दाखेरि अमेरिकादेखि जापानसम्म बेलायतदेखि ब्रुनाईसम्म यहाँहरूले हामीलाई सुन्नुहुन्छ फोकल्यान्ड टापुदेखि फिनल्यान्डसम्म हुनुहुन्छ यहाँलाई गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्न चाहन्छु र अहिलेको समयको कुरा गर्दाखेरि मलाई कन्ट्याक्ट गर्न खोजिरहनु भएको छ निलफा सुब्बा बहिनीले किन हो थाहा भएन केही जरुरी पर्यो होला ठिक छ उहाँ हाम्रो रिपोर्टर हुनुहुन्छ उहाँको कुरा सुनौला एकछिन पछि भनौँ र अब विभिन्न समाचारका शीर्षकहरू कुरा गरौँ वेदरको कुरा गरौँ आन्तर्वार्ताको कुरा गरौँ आज महानगरपालिका काठमाडौँ मेट्रोपोलका प्रवक्ता नवीनजीसँग कुराकानी हुन्छ विविध पक्षमा मुख्य गरेर मुगुको स्वर गाउँपालिका एक घर भएका 25 वर्ष गणेश नेपालीको आत्मदाह र त्यसपछि भएको भनौँ न अब उहाँको मृत्यु देखि घटनाले चाहिँ सदन सडकदेखि सदनसम्म तातेको थियो बारेमा कुराकानी गर्छौँ र के कस्तो परिस्थितिमा हुन पुग्यो महानगरपालिकाको काम कर्तव्य अधिकार के हो उहाँले के गर्दै हुनुहुन्छ भन्ने कुरा बुझौँला तपाईँका पनि प्रश्न जिज्ञासा भए राख्नुहोला फेसबुकमा ओके अन्य खबरहरूतर्फ जानुपर्दाखेरि नेपालतिरको खबरमै सुरु गरौँ सबभन्दा पहिला रोपाईँको गुड न्युज दिउँ गोर्खामा 58% धान रोपाई सकिएछ रातोपाडी लेख्छ गोर्खामा समयमै मनसुन सक्रिय भएपछि 58% धान रोपाई सम्पन्न भएको छ जिल्लाभर 90,500 हेक्टरमा रोपाई गर्ने लक्ष्य रहेको छ कृषि अधिकारीहरूले 95% रोपाई हुने र उत्पादन बढ्ने अनुमानले गरेका छन् यो चाहिँ गुड न्युज हो अझ पनि रोपाई सकेको छैन रोपाई हुने बाँकी नै छ वन संरक्षणको लाभ खोज्दै आश्रित समुदाय भनेर रातोपाटी लेख्दछ वनमा आश्रित समुदायहरू जस्तै वनकरिया र वन संरक्षणको सफलताका बावजुद जग्गा अधिकार र जीविकोपार्जनको चुनौती भोगिरहेका छन् विज्ञहरूले दिगो व्यवस्थापन र सामुदायिक न्यायका लागि नीतिगत परिवर्तन लैङ्गिक समावेशीकरण र वन कार्बन क्रेडिटबाट लाभ बाँडफाँडको आवश्यकता उल्याएका छन् ती वन संरक्षण गर्नेहरूको लागि पहिलो अभ्यास खेलमा नेपाल विजय भएको समाचार बारखरीबाट लिए मैले नेपालले जर्जीलाई पहिलो एक दिवसीय अभ्यास खेलमा 81 रनले हरायो कुशल भुर्तेलले 105 रन बनायो भने हेमन्त धामीले 4 विकेट लिए नेपालले 50 ओभरमा 258 विकेट गुमाएर बनाउन सफल भयो जर्जीलाई 41 ओभरमा 169 रनमा रोक्न सफल भयो दोस्रो खेल चाहिँ बुधबार हुने भन्ने गुड न्युज छ अर्को भने सूचना तथा संचार मन्त्रालयको फोटो सहित समाचार राख्दछ बारखरी.com समाचारको शीर्षक छ नेपाल र छिमेकी देश विरुद्ध आवाज उठाउने विदेशी सेनाले प्रदर्शन अनुमति नपाउने भन्ने समाचार यस्तो छ सूचना तथा संचार मन्त्रालयले नेपालको सुरक्षा शान्ति र मित्र राष्ट्रको सम्बन्धमा विरोध पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिने निर्देशन दिएको छ चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै मन्त्रालयले चलचित्र ऐन 2026 दफा 8(3) अनुसार यस्ता चलचित्र जाँच पास नहुने स्पष्ट पारेको छ श्रोताहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख मार्ग बन्द लामो दूरीका सवारी साधन बस पार्कमै रोकिएको समाचार यस्तो छ लगातार अविरल वर्षाका कारण पहिरो र बाढीले काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै प्रमुख
मार्ग बन्द गरिएको छ, लामो दूरीका सवारी साधन बस पार्कमै रोकिएका छन् र प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र आधिकारिक सूचना पालना गर्न आग्रह पनि गरेको समाचार छ। बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा पूजा अर्चना बन्द भएको करिब चार घण्टा अगाडिको खबर लोकान्तर डट कमबाट लिएँ मैले। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला लगातार वर्षाका कारण डुबानमा परेको छ। कालीगण्डकी र सेती खोलाको जलस्तर बढेपछि पूजा अर्चना बन्द भएको समाचार छ भने पुजारी तथा भक्तजन विस्थापित भएका समाचार पनि छ श्रोताहरू। र अर्को पनि दुःखदायी खबर सेतोपाटी लेख्दछ, पेट्रोल छर्केर जलेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु। सर्लाईमा हवाईमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको कीर्तिपुर स्थित बर्न हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ। उनलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो। यसअघि गणेश नेपाली र अश्विन राउतको पनि आत्मदाहबाट मृत्यु भएको थियो। श्रोताहरू, दुःखदायी कुरा भने पैदल यात्रीको सुरक्षाको लागि जावलखेलमा स्मार्ट सेफ्टी ब्यारेट निर्सञ्चालन, तस्विर सहितको फोटो, यो चाहिँ गुड न्युज भन्न चाहन्छु किनभने ड्राइभरलाई पनि पैदल यात्रीलाई बचाउन हम्मेमै पर्छन्। कहिले कहिले यस्तो स्थिति पनि आउँदो रहेछ, कहिले कहिले हेर्दै नहेरी फुटपाथमा खुट्टा लम्काइहाल्ने धेरै हामीले भोगेका छौँ। समाचार यस्तो छ, ललितपुर महानगरपालिकाले जावलखेलमा पैदल यात्री सुरक्षाको लागि स्मार्ट सेफ्टी ब्यारेड सञ्चालनमा ल्याएको छ। ट्राफिक बत्तीसँग समन्वय गरी सञ्चालन हुने यो ब्यारेड हरियो बत्ती खुल्ने र रातो बत्तीमा बन्द हुने गर्दछ। यसले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गरी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। एकदम जरुरी कुरा ल्याएको रहेछ यो चाहिँ ललितपुर महानगरपालिकाले। यो बारेमा हामी चर्चा गर्ने पनि पर्छ किनभने यो जरुरी छ। यस, राइट अफ वे कसको भनेर चाहिँ यहाँ चाहिँ जहिले पनि कन्फ्युजन हुन्छ। रातो बत्तीमा तिन चार मिनट कुरे आफ्नो पालो आएपछि फेरि अगाडि बढ्न खोजियो पैदल यात्रीहरू। ट्राफिक लाइट चाहिँ छलेर भन्नुपर्छ, रातो बत्तीमै जेब्रा क्रसिङमा हिँडिदिन्छन्। अनि यसो सोध्यो भने जेब्रा क्रसिङ त हाम्रो राइट अनर भन्छन्, त्यस कारणले राइट अफ वे कसको भनेर बुझ्न सबैले जरुरी छ। पैदल यात्रीको पनि त्यतिकै अधिकार हुन्छ र ड्राइभर पनि हुन्छ अथवा चाहिँ भेहिकलको पनि हुन्छ भन्ने कुरा यो जनमानसमा लागू हुनुपर्ने हो तर भइरहेको छैन। तर स्मार्ट सेफ्टी ब्यारेटले चाहिँ यो दिक्कतलाई चाहिँ अलिकति न्यूनीकरण गर्छ कि भन्ने आशा सबैको होइन त। देशतिरको धेरै हामीले समाचार राख्यौँ भने अब देश विदेशका समाचारमा यहाँलाई म लान चाहन्छु। चाइनातर्फ एआईको मागले चीनको निर्यातमा उछाल आएको खबर मैले सावार गरेँ। रासलाई कृत्रिम बौद्धिकता एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा 27% वृद्धि भएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको भन्ने समाचार छ श्रोताहरू। अन्य खबरतिर छोटकरीमा लगिहालौँ यहाँलाई, खमेनी परिवार बारे ट्रम्पको नयाँ दावी यस्तो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्ला अली खमेनीका छोरा मौजतावा खमेनी सैन्य कारवाहीपछि 90% निष्क्रिय भएको दावी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताउनु भएको छ। यो दावी अमेरिकाले हर्मुज जलघाटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवाजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कार्यवाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दावी गर्नुभएको छ। उहाँका अनुसार इरानको नौसैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको बताउनु भएको छ श्रोताहरू। अर्को एउटा खबर राखौँ, पाकिस्तानमा वर्षाका कारण 9 जनाको मृत्यु, 14 जना घाइते भन्ने खबर राखौँ है त। पाकिस्तानको उत्तरी पश्चिम खाइबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा 9 जनाको मृत्यु हुनुको साथै 14 जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन्। उद्धार अधिकारीहरूका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षतिग्रस्त हुँदा 23 जना उक्त घरको भग्नावशेष मुनि फसेका थिए। श्रोताहरू,
खबर देश विदेशको यति नै. अब मौसम सम्बन्धी छोटो जानकारी यहाँलाई राखौँ. मेट अफिस के भन्दछ, आगामी 24 घण्टाको नेपालको पूर्वानुमान यस्तो छ. मौसम सम्बन्धी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ भने विभिन्न ठाउँमा वर्षाको पनि सम्भावना छ. कर्णाली प्रदेशको पहाडी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ. मेट अफिसको एनालिसिसमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने काठमाडौँ भ्यालीमा आज 27 डिग्री सेल्सियस तापक्रम छ. वर्षा वर्षा वर्षा देखाएको छ. दक्षिण पश्चिमी हावा छ 13 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ. यहाँबाट हामी लागौ पोखरातर्फ. पोखरामा 29 डिग्री सेल्सियस तापक्रम, अधिकतम 32, न्यूनतम 26 र 29 भने चाहिँ सरदर रूपमा. पुरा दिन बादल लाग्ने देखिन्छ. धरानमा आज 43 डिग्री सरदर रूपमा तापक्रम छ. अधिकतम 43 नै भनेको छ भने 31 अधिक न्यूनतम श्रोताहरू. मैले समाचार राखे, समयको कुरा गरे, मौसमको कुरा गरे भने अब तपाईँहरूलाई मिठो मिठो गीत सुनाउँदै कार्यक्रम अगाडि बढाउँ. आजको पहिलो हाम्रो कुराकानी नवीन मानन्दर जो काठमाडौँ मेट अफिसका स्पोक्स पर्सन हुनुहुन्छ उहाँसँग कुराकानी. अहिलेलाई तपाईँहरूलाई मिठो गीत राख्न खोज्दैछु. नयाँ नयाँ गीत परोस् भन्ने हाम्रो चाहना हुन्छ. ओके, अहिलेलाई तपाईँलाई म आशिष ताम्राकारको आवाजको यो गीत राखौँ है त.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: हजुर, यहाँले विभिन्न गीतहरू सुन्नुभयो। अहिलेलाई रीमा गुरुङ होडाको आवाजको गीत थियो। श्रोताहरू, अब हामी कुराकानीमा जानुपर्छ। महानगरका स्पोक्स पर्सन हुनुहुन्छ नवीन मानन्दजी, उहाँसँग हाम्रो बेला बेलामा कुराकानी भइरहन्छ। आज पनि केही अपडेट लिनको लागि उहाँलाई मैले सम्पर्क गरिसकेको छु। भर्खरै टेलिफोन लाग्यो, उहाँलाई कार्यक्रममा ल्याइहालौँ। अब यहाँलाई थाहा छ, विभिन्न राम्रा कुराहरू नराम्रा कुराहरू भइरहेका छन्। मौसमले पनि साथ दिएको छैन, मनसुनी प्रभाव चारैतिर छ, बाटो घाटो अहिले कति ठाउँमा पटहोल्सहरू भइरहेको छ, र महानगरले यी सबै कुरा हेर्ने हुँदाखेरि भनौँ न विभिन्न वडाको पनि आफ्नो आफ्नो जिम्मेवारी छ, सडक विभागको आफ्नो छ, त्यसले गर्दाखेरि तर ओभरअल महानगरले के कसो गर्छ भन्ने कुरा अपडेटहरू इन्फर्मेसनहरू हामी लिन्छौँ। र नवीनजीलाई धेरै नकुराउँ, उहाँ व्यस्त हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु। नवीनजी नमस्ते, स्वागत छ सर। व्यस्तताको बावजुद पनि बिएबिएस गोर्खा रेडियोका श्रोताहरूलाई समय दिनुभयो, थ्याङ्क यू सो मच है सर। ओके, कहाँबाट सुरु गरौँ? ओके, यही कुरा गरौँ गरौँ होला। मुगुको सुरु गाउँपालिका एक घर भएका 25 वर्षीय गणेश नेपालीले आत्महत्या गरेको घटनाले सबैलाई अलि स्तब्ध पनि बनाएको छ। सडकदेखि सन्दनसम्म अलि तातेको अवस्था छ। अब महानगरको प्रहरी पनि संलग्न भएको कारणले गर्दाखेरि के कसो भइरहेको छ, के हुनु पर्थ्यो, घटनाको विवरण हुन त पत्र पत्रिकाहरूले सुन्यौँ, देख्यौँ, पढ्यौँ, तर तपाईँहरूको एक्चुअल रिपोर्टिङ के भएको थियो त्यो बुझ्न चाहन्छु म, भनिदिनुहोस् न प्लिज।
1: अब हाम्रो रेकर्डिङमा त के छ भन्दाखेरि, अब सहर व्यवस्थित गर्दै गर्दाखेरि अब विभिन्न विषयमा काम गर्छौँ, त्यसमध्येको हामी ट्राफिकको पनि काम गरिरहेको अवस्था छ। र ट्राफिकको काम गर्दै गर्दाखेरि यो राजधानी विभाग सिद्धेश्वरमा त्यहाँको बाटोहरू क्लियरेन्स गर्ने क्रममा अब एउटा राइड सेयरिङ जसले चाहिँ पठाउ सञ्चार चलाउँछ, त्यो व्यक्तिले चाहिँ 2 नम्बर गेटमा चाहिँ मोटरसाइकल रोक्यो, अनि मोटरसाइकल रोकेर राखिरहेको कारणले गर्दाखेरि अब नगरपालिका चाहिँ त्यहाँ नरोक्नुहोस् भनेर भन्नुभयो, र नरोक्नुहोस् भन्दै गर्दाखेरि उहाँहरू तिनजनाको चाहिँ अलिकति कुराकाटहरू भयो, र कुराकाट गर्दै गर्दाखेरि उहाँले गरिएको गल्तीलाई चाहिँ हाम्रो नगरपालिकाले अगाडि क्याप्चर गर्नुभएको थियो। क्याप्चर गर्दै गर्न खोज्दै गर्दाखेरि उहाँले यस्तो चलाउँदा मोबाइल खोज्यो फुट्यो, र मोबाइल फुटेको मोबाइल चेप्दै नगर प्रहरी गर्दै गर्दाखेरि चाहिँ उहाँ 2 नम्बर गेटबाट 3 नम्बर गेटमा जानुभयो, र 3 नम्बर गेटमा चाहिँ हाम्रो नगर प्रहरीले किन मैले रोक्दा रोक्दा तिमी चाहिँ यहाँ पार्किङ गरेर नहुने ठाउँमा आएर बस्यो भन्दाखेरि, होइन म चाहिँ यहाँ बस्छु भन्ने खालको चाहिँ कुरा गर्नुभयो, र त्यहाँ चाहिँ विलक भयो, विलक भएपछि विवाद भयो, विवाद गरेपछि त्यहाँ 2-3 घन्टापछि एउटा चाहिँ भावीहोल भन्ने खालको घटना घट्यो। आफै आफ्नो पेट्रोल बनाएर आग लागि भयो, 8 घन्टा भयो, र अन्त्यमा भोलिपल्ट उहाँको अस्पताल रुम पनि भयो। त्यसपछि अब त्यो के हो कुराहरू आम नागरिक सर्वसाधारणमा जिज्ञासा भयो, भइसकेपछि एउटा नागरिकलाई विलम्बको कारणले गर्दाखेरि उहाँले चाहिँ आत्मदाह गर्नुपर्ने कारण के हो भनेर चाहिँ ठुलो क्वेसन भयो, र त्यसपछिले चाहिँ छानबिन समिति बनाएको छ, र अब छानबिन समितिले आउने रिपोर्टलाई हामी कुरेर बसिरहेको अवस्था चाहिँ छ।
0: ओके, छानबिन समिति कस्तो भनेको छ, को को सम्मिलित छन् यस समितिमा?
1: अब पहिलो एउटा छानबिन समिति भयो हाम्रो डिआइजीको संयोजकमा, त्यसपछि फेरि चाहिँ हिजो चढेर अस्ति चाहिँ फेरि पूर्व न्यायाधीशको चाहिँ संयोजकमा छानबिन समिति गठन भएको छ, एक हप्ताभित्र रिपोर्ट ल्याउने भनेको छ।
0: ओके, अब विभिन्न पत्र पत्रिकालाई हामीले पढ्छौँ, होइन, अब कति सही गलत यहाँले भनिदिनु होला। के एउटामा चाहिँ मैले के देखेँ भने मोटरसाइकलमा हुल लगाइयो, त्यसपछि घटनाक्रममा टेजर पनि प्रयोग भएको भनेर भनेको छ, त्यसमा सत्यता कतिको छ सर?
1: के प्रयोग
0: टेजर भन्छ नि, एउटा टेजर कसैले अब हुलदङ्गा गर्दाखेरि मानेन भने त्यसलाई कन्टेन गर्नको लागि उसलाई उसलाई मतलब सम्हाल्नुको लागि टेजर गनको पनि प्रयोग भएको भनेर भनेको छ, सत्यता छ यसमा?
1: होइन, त्यो त थाहा
0: भएन।
1: अब त्यो नवजवाडीसँग गन हुँदै हुँदैन।
0: गन भन्दाखेरि त्यो अलिकति इलेक्ट्रिक सक जस्तो हुन्छ, त्यो ट्रेजर चाहिँ होइन। ओके, तपाईँले चाहिँ बुझेकै छैन टेजर भएको त भन्दा मतलब भएको भए भन तपाईँले थाहा छ भनिहाल्नुहुन्थ्यो नि होइन। ओके, अब नगरपालिकाको तर्फबाट महानगरपालिकाको तर्फबाट ती पीडित व्यक्तिलाई के कसो सहयोग साथ हुन्छ? हुन त अब गल्ती कसको हो भनेर पछि आउला, तर पनि तपाईँहरूको एउटा चाहिँ एउटा मोरल रेस्पोन्सिबिलिटी होला, केही छ तपाईँहरूले यसो उहाँलाई हेरविचार गर्नु पर्ने स्थिति?
1: होइन, एउटा महानगरपालिकाले हामीले जहिले पनि विपदमा परेका व्यक्तिहरूलाई राहत र उद्धार गरेर आइरहेकै हो। त्योभन्दा पहिला हाम्रो पोलिसनमा घटना घट्दाखेरि पनि दुईजना मृतकको लागि चाहिँ हामीलाई आर्थिक सहयोग गरेकै हो।
0: ज्यू
1: र हाम्रो त्यो जिम्मेवारीभित्र पर्छ। कहीँ चाहिँ आगलागी भयो, विपद भयो, खोला नाली आलीको कारणले गर्दाखेरि चाहिँ क्षति भयो भन्ने ठाउँमा पनि हामीले सहयोग गरेर आएकै छ भने, यो घटना पनि महानगरभित्रै परेको कारणले गर्दाखेरि पीडित परिवारहरूलाई सहयोग गर्ने, दाह संस्कारमा सहयोग गर्ने, उहाँलाई आवत जावतमा सहयोग गर्ने र पीडित परिवारको लागि चाहिँ रोजगारीको व्यवस्था गर्ने, बालक बालिकालाई चाहिँ पठन पाठनको व्यवस्था गर्ने, यो हामी जिम्मेवारीभित्र पर्छ र त्यो काम गर्छौँ भन्ने कुरा एउटा मेरै आफ्नै हस्ताक्षर भएर प्रेस विज्ञप्ति निस्किसकेको अवस्था छ।

0: पार्किङ बनाउने यी यहाँसम्म कि अन्डरग्राउन्ड पार्किङ टुडिखेल को मुनि पनि पार्किङ बनाउने पार्किङको स्पेसको कमीले गर्दा भन्ने कुरा उठेको थियो त्यसले गर्दाखेरि ती कुराहरू कहाँ छन् स्टल भयो कि अड्के कि त्यो विचारमै अहिले चाहिँ त्यो अहिले भनौँ न अब विभिन्न कारणले रोकियो खोइ कि के हो त्यो बुझ्न चाहन्छु म सर
1: होइन पार्किङ पनि दुई प्रकारको हुन्छ एउटा पार्किङ भनेको पार्किङ गरेर आफ्नो व्यवसाय या काम व्यस्तमा जाने र चाहिँ एउटा पार्किङ भनेको तपाईँलाई भने जस्तै यो राइड सेयरिङहरू जसले चाहिँ अहिले पठाउ लगायतको काम गरेर व्यवसाय गर्नेहरू अब यो मोटरसाइकलकै व्यवसाय गर्नेहरूको लागि चाहिँ कहाँ पार्किङको व्यवस्था गर्न सके होला र त्यो त खासै चाहिँ त्यति चाहिँ सहजीकरणको कुरा भएन अनि अर्को चाहिँ जो व्यवसायमा जाने अफिसियली जाने तिनीहरूको लागि त अहिले पनि तरहको अन्डरग्राउन्डमा पार्किङ भइरहेको अवस्था छ भने हाम्रो बस पार्कमा बनिरहेको भ्यू टावरको तल पनि पार्किङ भइरहेको अवस्था छ र अरू अन्य निकायहरूमा प्राइभेट पार्किङहरू पनि छ र विभिन्न मलहरूमा अन्डरग्राउन्ड पार्किङ चलिरहेको अवस्था छ खास चाहिँ पार्किङको चाहिँ विषयमा त्यही नै हो र मान्छेलाई अहिले के छ भन्दाखेरि जहाँ व्यवसाय गर्ने जहाँ आफूले खरिद गर्ने जहाँ आफू काम गर्न जाने त्यही ठाउँमा पार्किङ गरेर जाने भन्ने सोच चाहिँ यो दुनियाँमा कहीँ पनि छैन र त्यस्ता त्यो काम गरिन पनि हुन्न जस्तो लाग्छ र चाहिँ सडकलाई चाहिँ सडकै बनाउनुपर्छ पार्किङलाई पार्किङ गराउनुपर्छ अब राइड सेडिङहरूको लागि चाहिँ मात्र चाहिँ विशेष पार्किङको व्यवस्था भन्ने चाहिँ अब यसको बारेमा पनि अब प्रथम कथा चाहिँ यो छानबिन समितिले ल्याइयो भने त्यो त्यसको बारेमा महानगरले सोध्छ र काठमाडौँ महानगरमा काम गर्दै गर्दाखेरि एउटा महत्त्वपूर्ण कुरा कहाँनिर छ भन्दाखेरि यहाँ सिंहदरबार पनि छ बाघदरबार पनि छ र कुन काम सिंहदरबारले गर्ने कुन काम बाघदरबारले गर्ने भन्ने कुरा चाहिँ अलिकति कन्फर्टेसन पनि छ र अहिले लाइटको प्रब्लम हुनु विभिन्न खाता खुल्ली हुनु यो यसले गर्दा यसलाई चाहिँ अलिअलि चाहिँ सिंहदरबारतिर र बाघदरबारतिर तिर्साउने कामहरू हुन्छ
0: सिंहदरबार बागदरबारको साथमा यातायात व्यवहार पनि काम जस्तो लाग्छ मलाई यो चाहिँ जिम्मावारीको हकमा होइन त सिंहदरबार हो तर तपाईँले माथि जानुभयो मैले चाहिँ अब मिड लेभलको कामको कुरा गर्छु किनभने जिम्मेवारी त उहाँलाई हो नि त मन्त्रीहरूले गर्ने होइन नि इन्स्ट्रक्सन दिनुहुन्छ तर मेन काम गर्ने त यातायात विभाग हो नि त होइन त अब मुख्य गरेर सबैको समस्या हेर्ने हो भने सबैले आफ्नो समस्या टड्काल रूपमा राखेको पाइन्छ यहाँ चाहिँ लेन भनेको छ लेन को डिसिप्लिन गरेन भनेको छ तर लेनै नदेखिने अवस्था पनि छ लेन कुन हो भनेर नै कन्फ्युजन छ गर्दाखेरि त्यसमा 81 लेनमा भनौँ न अब फाइन गराइ हाल्नुपर्ने अवस्थामा चाहिँ अब पैदल यात्रीलाई पनि गाह्रो ड्राइभरलाई पनि व्हीकल राइडर्सहरूलाई भन्दै ड्राइभर्सहरू पनि गाह्रो अवस्था छ त्यसले गर्दाखेरि यसमा अलिकति सोच पुर्याउनु पर्छ कि जस्तो लाग्छ एकैताली फाइनको सिस्टम गर्दाखेरि यो यस्तो यस्तो कन्फन्ट्रेसन आएको हो कि के भन्नुहुन्छ तपाईँ
1: होइन अब फाइन बिना त हामीले चाहिँ कसरी चाहिँ सञ्चालन हुन सक्छ र कानुन नगरी कानुन नभइकन यदि सञ्चालन हुन्छ र त्यस कारणले गर्दाखेरि फाइन त अनिवार्य नै हो र ल्यान्डको पनि अब मूल सडकहरूमा राम्रै छ जस्तो लाग्छ सानो सानोतिरो चाहिँ बाटो
0: पहिलाभन्दा धेरै सुधार भएको छ तर लेनै भनेर चाहिँ एकदमै त्यो छुट्टाइएको लेन विदेश जस्तो त छैन कति ठाउँमा एउटै लेनमा यता जाने कि उता जाने उता उडाउने कि भएको छ किनभने लेनकै अभाव छ पनि कति ठाउँमा तपाईँले पनि मान्नुहुन्छ होला लेनको अभावमा लेन डिसिप्लिन मेन्टेन गरेन भनेर फाइन लगाउँदा पनि अलिकति अशोभनीय हो कि जस्तो लाग्छ मलाई
1: होइन अब त्यो त अब प्लानिङ अनुसार जाने हो सुधार गरेर जाने हो तर चाहिँ फाइन चाहिँ गर्नुपर्छ फाइन गरिएन भने मान्छे चाहिँ नियमभित्र नबसिकन अराजक ढङ्गबाट चाहिँ गयो भने त
0: होइन त्यो मैले माने एउटा कुरा के छ भने यो मान्छेलाई प्रश्न चाहिँ के छ भने फाइन गरेको पैसा चाहिँ अर्बमा उड्दो रहेछ हुन त यो तपाईँहरूको जिम्मेवारी हो होइन मलाई थाहा भएन सङ्घीय सरकारकै होला त्यो चाहिँ केमा युज हुन्छ त्यो फाइन रेज गरेको पैसा कुन पटमा जान्छ र कसरी त्यसलाई युटिलाइज हुन्छ केमा युटिलाइज हुन्छ केमा गर्नुपर्ने जस्तो लाग्छ
1: होइन यही अब फ्यानको पैसा राजस्वमा जान्छ अब राजस्वमा गइसकेपछि विकास निर्माण

0: लगायतको काममा बजेटमा चाहिँ जान्छ। हाम्रो महानगरमा चाहिँ त्यस्तो छ, मेरो विचारमा नेपाल सरकारमा पनि त्यस्तै होला।
1: ओके, भने मतलब त्यो सडकमा उठेको फाइन सडकमै जानुपर्ने भन्ने आम धारणा छ, त्यस कारणले तपाईँहरूको जिम्मेवारीको कुरा गर्दाखेरि सडकमै जान्छ अथवा चाहिँ बाटो घाटो बत्ती बिजुली साइनेज आदिमै जान्छ, लाइन लाइनहरू कोर्नेमै जान्छ,
0: त्यतातिर चाहिँ जानु भएन। के छ भन्दाखेरि अहिले सडक बनाउनुको लागि लाइनका कुराहरू बत्ती घाटोका कुराहरू एउटै ठाउँबाट उठेको कुरा एउटालाई पुग्दैन, त्यसलाई पुग्दैन, त्यसमा खर्च हुने बजेटबाट अरू ठाउँबाट राजस्व उठाएको बजेटसम्मै त्यसमा जान्छ भनेदेखि फाइनबाट उठाएको पैसा अरूमा जाने चाहिँ तपाईँहरूले पर्दैन होला। तर चाहिँ विनियोजित गर्दाखेरि चाहिँ एकमुष्ट विनियोजित गर्छ, सबै पैसा चाहिँ सेन्ट्रल कलेक्सन हुन्छ, त्यो सेन्ट्रल कलेक्सन भएकोलाई विनियोजित गर्छ।
1: ओके, अब नयाँ कुरा एउटा देखेँ, हुन त यो काठमाडौँ महानगरपालिकाले होइन, ललितपुर महानगरपालिकाले भर्खरै आजको समाचारमा देखेँ, करिब दुई घन्टा अगाडिको समाचारमा पैदल यात्रीको सुरक्षाको लागि स्मार्ट सेफ्टी ब्यारेड सञ्चालनमा ल्याउने, जुन चाहिँ ट्राफिक बत्तीसँग समन्वय हुने गरी सञ्चालन हुने, यानि कि रातो बत्दाखेरि त्यो चाहिँ बन्द हुने, हरियो हुँदाखेरि उनीहरूको लागि चाहिँ खोल्दाखेरि, त्यसले अलिकति धेरै अब सबैलाई एजुकेसनले दिएर पुगेन, किनभने गाडी हिँड्ने पर्ने बेलामा मान्छेहरू हिँडिँदाखेरि त्यहाँ चाहिँ दुर्घटना हुने सम्भावना पनि बढी भएको थियो र अलिक कन्फन्ट्रेसन पनि आइरहेको अवस्थामा यसले चाहिँ केही केही सहजीकरण गरे जस्तो लाग्यो। काठमाडौँले गर्नु सम्भावना कतिको छ, सोचमा छ कि छैन सर?
0: स्वाभाविक हुन्छ, यो अब स्मार्ट सिटी बनाउँदै गर्दाखेरि यस्ता कुराहरू आउँछ र यसैलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ लाग्नु पर्छ र त्यो प्लानिङमा गइहाल्छ, यो स्मार्ट सिटी अन्तर्गतै पर्छ त्यो गर्नु।
1: यो चाहिँ किन
0: ललितपुरलाई गर्नु जति सजिलो छ, काठमाडौँलाई झन् त्यति गाह्रो हुन्छ, किनभने ललित काठमाडौँमा अब 77 जिल्ला मात्र नभइकन अब विश्वभरिका मान्छेहरू पनि आउने भएको कारणले गर्दाखेरि
1: अलिक ठुलो एरिया पनि भयो, धेरै प्रयोगमा ल्याउनु पर्छ होला र साथसाथमा बाटो पनि ठुलो छ, धेरै चाप पनि छ, गर्दाखेरि अझै जरुरती जरुरत पर्यो जस्तो लाग्छ मलाई चाहिँ।
0: हुन्छ, अब त्यो अब क्राउड सिटी हो, अब स्मार्ट सिटी बनाउन चाहिँ ल्याइएका कुराहरूलाई हामी हेरेर त्यसमा पनि राम्रो कुराहरूलाई छानेर महानगरमा चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ।
1: ज्यू, अब तपाईँसँग जहिले पनि अब पोजिटिभ कुराहरू अब क्रिएटिभ कुराहरू हामी गर्छौँ होइन, खालि दोषहरू पनि गर्दैनौँ, अरूले के भन्यो कहाँ के भन्यो कुन पत्रिकाले तपाईँहरूलाई त्यो दोष लगायो भने हामी त्यो कुरा कहिले पनि गर्दैनौँ, तर आएका आइडियाजहरू थाहा भएको कुराहरू सेयर गर्छौँ होइन। त्यसले गर्दाखेरि आजको यो बसाइमा तपाईँहरूलाई सुझाव दिनु पर्यो भने हामीले चाहिँ अलिकति त्यो महानगरले प्रयोग गरेका जुन चाहिँ भनौँ न पुलिसिङ छ, उहाँहरूको व्यवहारमा अलिकति नरम पनि ल्याइदिए राम्रो हुन्छ कि, किनभने उहाँहरूलाई पनि ट्रेनिङको आवश्यकता पर्छ, कुन बेलामा के कसो प्रकारले उहाँहरूलाई व्यवहार गर्नुपर्ने तिर अलिकति ध्यान दिए राम्रो हुन्छ कि, एउटा चाहिँ सुझाव मात्रै। तपाईँ के भन्नुहुन्छ, तपाईँहरूको ट्रेनिङ व्यवस्था छ कि छैन त महानगरका पुलिसहरूको लागि?
0: छ, त्यो टाइम टाइममा अब ओरिएन्टेसन भइहाल्छ, अहिले भर्खरै मात्र हाम्रो चाहिँ नगर प्रहरीहरू नमस्ते सेवा भनेर आइरहेको अवस्था छ, सेवामा चाहिँ सरकार हुन्छ, त्यो सेवालाई चाहिँ प्रयोग गर्नुहोला, महानगर प्रहरी सरैको तपाईँहरूकै चाहिँ आसपासमा रहन्छ भनेर हामी यो सेवा दिइरहेको अवस्था थियो, हरेक दिन चाहिँ अवेरनेस प्रोग्राम भइरहेको अवस्था थियो, उहाँहरूले चाहिँ एक आपसमा चाहिँ काउन्सिलिङ गरिरहेको अवस्था छ, यस्तै अवस्थामा अब चाहिँ
1: अब त्यो घटना कसरी घट्यो भन्ने अब छानबिन समिति भइसकेपछि हामीले त्यसमा प्रश्न गर्ने कुरा भएन, त्यसको नतिजा आएपछि मात्रै निचोड आएपछि कुराकानी गरौँला, त्यस कारणले मैले यसमा धेरै समय दिइनँ। तर पनि मैले यसो तपाईँहरूको वेबसाइट हेर्न कोसिस गरेँ, कुनै कुनै पुरानो होला वेबसाइट, एउटा कुनै नयाँ जस्तो पनि लाग्यो मलाई, महानगर प्रहरीको चाहिँ काम कर्तव्य अधिकार पढ्न मन लागेको थियो के रहेछ उहाँहरूको, एउटा चाहिँ भनौँ न टिओआर के रहेछ, उहाँले गर्नुपर्ने के हो, पुलिसिङ हो कि होइन, ट्राफिकिङ ट्राफिक नियन्त्रण गर्नुपर्ने हो कि होइन भन्ने बुझ्न मन लागेको थियो, तर मैले देख्न सकिनँ कुनै त्यो पर्टिकुलर वेबसाइट छ अथवा चाहिँ कुन क्षेत्रमा गए पनि छिटो हेर्न पाइन्छ, आम जनताले कसरी पढ्ने बुझ्ने त्यो यसो भनिदिनुहुन्छ कि सर?
0: अनि त्यो हामीसँग त अब राजपत्रमै प्रकाशित भएको छ, त्यही महानगर चाहिँ प्रहरी एमको त्यहाँभित्र रहेर चाहिँ महानगरले आफ्नो जिम्मेवारी कार्य
1: आम जनतालाई इजी एक्सेस हुनु पर्यो, फिङ्गर टिपमा इन्फर्मेसन हुनु पर्यो. राजपत्र कसले कहाँ गएर चाहिँ पल्टाएर हेर्ने हो र होइन र समय पनि हुन्न, कहाँ पनि पाइन्न होला. त्यसले गर्दाखेरि त्यो वेबसाइटमै बुझ्ने गरी महानगरको यो प्रहरी होइन को चाहिँ काम कर्तव्य अधिकार बुझ्न पाए सजिलो हुन्थ्यो भन्न खोजेको मैले.
0: हुन्छ हुन्छ,
1: त्यो त्यो अपलोड हुन्छ कि गरिसकेको छ कि मैले नभेटेको हो कि के हो सर?
0: मैले पनि सोध्नुपर्छ.
1: ल त्यो ती यदि छैन भने राखिदिनु होला, किनभने इन्फर्मेसनको एक्सेस त हुनु पर्यो नि होइन र. ओके, यो बाहेक सर यहाँले गरेको हरेक कामको हामी एप्रिसिएट गर्छौँ, एप्रिसिएसन हुन्छ. अहिले त्यो बाटो हिँड्दाखेरि कति बलि झलमल्ल पनि छ, पहिला अँध्यारो थियो बाटो, टोयलेटको फेसिलिटी पनि दे के भन्छ मेट्रोपोल अफको क्षेत्रभित्र धेरै ठाउँमा मैले पाएँ. र अर्को कुरा, ठुलो टुँडी खेलमा अहिले घाँसको ऊ भइरहेको छ, प्लान्टेसन भइरहेको छ, त्यो चाहिँ कहिले सकिन्छ? सानो टुँडी खेल यानि कि उसमा त्योमा चाहिँ पब्लिक एक्सेस भन्ने भएको पाएँ मैले, तर ठुलो टुँडी खेल चाहिँ कहिले सकिन्छ?
0: यही वर्ष सकिन्छ होला, उनीहरू 8 महिना भन्ने
1: थियो. उद्घाटन त होला नि होइन त, धुमधामको साथमा होइन, किनभने यसले त पब्लिकको आँखामा परेको चिज हो नि, तपाईँले गरेको कामको सराहना पनि गर्नु पर्यो नि. किनभने यतिका वर्षसम्म हामीले त्योमा खेल्यौँ, हुर्क्यौँ, विभिन्न क्रियाकलापहरू गऱ्यौँ, तर कहिले पनि मेन्टेन भएको थिएन. यसपालि तपाईँले जुन चाहिँ पहल गर्नुभएको छ टुँडी खेललाई के भन्छ ग्रास घाँस रोप्ने काम गर्नुभएको छ, सानो कुरा हो तर त्यसले ठुलो माने राख्छ. त्यस कारणले मैले भन्न खोजेको चाहिँ यसको चाहिँ सही मूल्याङ्कन पनि हुनुपर्छ.
0: साउन्ड रेडीसँग पनि जोड्छ,
1: एक्ज्याक्टली
0: पनि जोड्छ, र स्वस्थतासँग पनि जोड्छ.
1: ओके, यो बाहेक हजुरले गर्नु खोजेको काम र गर्न आँटेको पाइपलाइन भएको काम हाम्रो श्रोता जनतालाई सुनाउनु पर्ने केही छ सर?
0: होइन, अब अहिलेलाई त हामी अलिकति दुःखदमय नै छौँ, यसलाई चाहिँ सकिएपछि अलिक कुरा गरौँला.
1: ओके, ल त यो नतु आएपछि समितिको रिजल्ट आएपछि हामी कुराकानी गरौँला. अहिले समय दिनुभएकोमा यहाँलाई धेरै धन्यवाद भन्दै बिदा लिएँ है सर. थ्याङ्क यू, थ्याङ्क यू. त आदरणीय श्रोता, काठमाडौँ महानगरपालिकाका स्पोक्स पर्सन हुनुहुन्छ नवीन मानन्दरजी, उहाँसँग कुराकानी. किनभने म्याटर अफ इन्भेस्टिगेसन छ, मैले धेरै कुरा सोधिनँ, किनभने दोषारोप पनि एकअर्कामा अहिले गर्नुपर्ने अवस्था छैन जस्तो लाग्छ मलाई. इन द मेन टाइम तपाईँलाई एउटा गीत राखौँ, राजु गुरुङ र दीपिकाको आवाज छ, यो गीत राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु. त्यसपछि हाम्रो केही रेकर्डेड कुराकानी हुनेछ. अहिलेलाई यो गीत स्वीकार्नुहोला, दीपिका ब्याङ्मोको आवाज छ.

0: PFBS गोरखा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: Mina Shing, Minod Halgaudentio Valentino. सुधारु हामी अर्को चरणमा जाने आथ्यौ तर त्यो भन्दा अगाडि फुटबलको चर्चा गर्ने मन लाग्यो फाइनल अघिको फाइनल खेल्दैछन् फ्रान्स र स्पेन आजको दिन कसले काट्ला त फाइनलको टिकट तपाईँको विचारमा कसले जित्ला यसो लेख्नुहोस् न फेसबुकमा पढ सुनाउँछु तपाईँको रिजल्ट मिल्छ कि मिल्दैन त्यो पनि भोलि भन्नुहोला विश्वकप सेमिफाइनलमा इतिहास प्रतिशोध र सुपरस्टारको महासङ्ग्राम भन्ने हामीले विषयमा हिजो कुराकानी गऱ्यौँ र गोल्डन बल जित्न सक्ने विभिन्न खेलाडीहरूको पनि फ्रन्ट रनर्स रनर्सहरूको कुरा छ भने फ्रेन्च ओपनको कुरा गर्न मन लाग्यो पीडादेखि विम्बल्डनसम्मको गौरवसम्मको सिनियरको शानदार जितको पनि पछि कुरा गरौँला आजलाई अब समय भयो समाचारको त्यस्तर्फ जाउँ गाउँदै हुनुहुन्थ्यो मीना सिंह र विनोद ढकाल यसपछि हेमा बुद्धको पनि गीत सुन्न मन लाग्यो सुनाउन मन लाग्यो श्रोताहरू ओके अब इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल के हुन्छ खेलको नतिजा के हुन्छ पर्खाइमै छौँ होइन त अब लागौँ समाचारतर्फ
1: सैन्य समुदायमा
2: रिलायन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको करिब डेढ महिनामा पहिलो पटक संसद बैठकमा गएका प्रधानमन्त्री बालेन्द्र शाहमाथि नियम मिचेको भनेर आलोचना भएको छ अर्को सांसद बोलिरहेका बेला संसद बैठकमा छिरेको भन्दै एमाले सांसद ऐन महरले आपत्ति जनाउनु भएको हो
4: सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय तर विडम्बना मान्य खुसबु अली बोल्दै हुनुहुन्थ्यो सम्मान्य प्रधानमन्त्रीज्यू र सत्ता पक्षका मान्य सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु
3: सुकुमासी राखिएको ठाउँमा अधिकार कर्मीमाथि प्रहरीको हस्तक्षेप गराएको आत्मदाह प्रकरण र संचार माध्यममा गाडी तेर्स्याएको लगायत विषयमा सरकारको चर्को आलोचना भइरहेका बेला रासोपा सभापति रवि लामिछाने आज प्रधानमन्त्री शाहलाई लिएर संसद बैठकमा जानुभएको हो सरकारले गठन गरेको सम्पत्ति जाँच बुझ आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले अवहेलनको निवेदन हाल्नु भएको छ आयोगले अदालतको आदेशलाई गलत व्याख्या गर्दै केही विशेष पदका व्यक्ति बाहेक अरूको सम्पत्ति विवरण संकलन जारी राख्ने सूचना निकालेपछि अधिवक्ता सिलवालले अदालतको अवहेलना निवेदन हाल्नु भएको हो सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यो निवेदन अब एकल इजलासमा पेश हुने र त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभएको छ सर्वोच्च अदालतले गएको शुक्रबार सम्पत्ति जाँचबुझ आयोगमाथि अन्तरिम आदेश जारी गरेको थियो अन्तरिम आदेशमा सर्वोच्चले रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आयोगको काम यथास्थितिमा राख्न र कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनेको थियो अन्तरिम आदेश बेवास्ता गर्दै जाँचबुझ आयोगले आफू खुसी सूचना निकालेर अदालतको आदेश उल्लङ्घन गरेको भन्दै अवहेलनाको निवेदन दर्ता भएको हो जाँचबुझ आयोग विरूद्ध रिट हालेका अधिवक्ता सिलवालले नै अवहेलनाको निवेदन दिनुभएको हो जनकपुरबाट हिँडेर काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीड़ितलाई बाराको निजगढ़मा रोकेर गृहमन्त्री सुदन गुरूङले वार्ता प्रक्रिया शुरू गर्नु भएको छ उनीहरूलाई आज बिहान निजगढ़मा रोकेर गृहमन्त्री गुरूङले पीड़ितका कुरा सुन्नु भएको हो पटक पटक आन्दोलन गर्दै आएका मिटर ब्याज पीड़ितले यही असार 25 गतेदेखि जनकपुरबाट काठमाडौँको पैदल यात्रा शुरू गरेका थिए विगतका सरकारसँग भएका सहमति कार्यान्वयनको माग र बालेन्द्र शाहले जनकपुरको चुनावी सभामा गरेको प्रतिबद्धता स्मरण गराउन भन्दै उनीहरू काठमाडौँका लागि हिँडेका हुन् अहिले गृहमन्त्री गुरूङ र पीड़ित पक्षबीच छलफल भइरहेको संघर्ष समितिले जनाएको छ संघर्ष समितिले गुरूङलाई मागपत्र बुझाएको छ गृहमन्त्रीसँग एकसरको संवाद सकिएको र आजै दोस्रो चरणको वार्ता हुने संघर्ष समितिका अगुवा मनोज पासवानले जानकारी दिनुभएको छ सभामुख टोल प्रसाद हरियाले बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ आज प्रतिनिधि सभा बैठकमा सभामुख अरियालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ अरियालले यो वर्षको मनसून शुरू भइसकेको र बाढ़ी पहिरो तथा डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो उकलेका छन् आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृंखला सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ़ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन् राप्रपा सांसद ज्ञान बहादुर शाही
5: जति गाली गर्न सक्छौ गर जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ तर मान्छेको जीवन भन्दा ठूलो तिमीहरूको लोकप्रियता होइन मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
3: बैठकलाई सम्बोधन गर्दै काङ्ग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर शासनसँग समेत तुलना गर्नुभयो।
6: चुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री 8 हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: मिठो गीत मनिषा पोखरेल र रूपा केसी गाउँदै हुनुहुन्थ्यो. यस गीतलाई चमक धमकको कुरा छ. श्रोताहरूको गीत पनि तयार थियो तर कुराकानीमा लानै परे भयो. आज दुई तिनवटा कुराकानी गर्नु पर्ने भयो र आज खुसी चाहिँ के लाग्छ भने आफ्नै इनिसिएटिभमा मलाई कन्ट्याक्ट गर्नुहुने सर्जन अमिर गुरुङ हुनुहुन्छ. ब्रिटिस गोर्खाज पोखराको एमटी सर्जन केवल जिल्लाका सदस्य. उहाँले एउटा मजाको एउटा ड्राइभिङ ट्रेनिङ गर्नुभएको रहेछ. त्यो बारेमा कुराकानी गर्नको लागि उहाँले मलाई इन्फर्मेसन दिनुभयो, फोटो पठाउनु भयो, भिडियो पठाउनु भयो. भिडियो मैले अपलोड गर्न पाएको छैन तर अलि हतार पर्यो. र आज कुराकानी गर्नको लागि सर्जन अमिर गुरुङज्यूलाई कार्यक्रममा ल्याइहालौँ. एक्सर्साइज ब्रिटिस गोर्खा नेपाल सिपालु ड्राइभर 2026 आयोजना गर्नुभएको छदेखि 10 तारिक जुलाईसम्म भयो याङ्जाकोट कास्कीमा. र सर्जन अमिरले लिड गर्नुभयो. एमटी सर्जन हुनुहुन्छ अन्डर द डाइरेक्सन अफ SO3G4 भनेर जानकारी दिनुहुन्छ. एनुअल ड्राइभिङ एनुअल ड्राइभर कन्टिन्युएसन एन्ड रिफ्रेसर ट्रेनिङ इन्हान्स्ड द स्किल एन्ड अपरेसनल रेडिनेस भन्नुभएको छ. बिजनका सम्पूर्ण LIC ड्राइभर्सले क्वालिफाई गर्नुभयो र नयाँ नयाँ LIC ड्राइभर जो भर्खरै जोइन गर्नुभएको छ BGN सेटअपमा, उहाँसँग क्रस कन्ट्री कम्पिटेन्सी पनि गराउनु भएछ. यो बारेमा चर्चा गरिहालौँ. अमिर भाइ नमस्ते, स्वागत छ तपाईँलाई. सबभन्दा पहिला खुसी कुरा तपाईँले मलाई कन्ट्याक्ट गर्नुभयो, त्यहाँको एक्टिभिटीको जानकारी गराउनु भयो. BGN पनि केही केही ट्रेनिङ हुन्छ भनेर जानकारी हाम्रो देश विदेशमा फैलिएका हाम्रा पल्टनका सदस्यहरू, साहेबहरू, गुरुजीहरू र समकालीनहरू सबैलाई जानकारी गराउँ र आम नेपालीलाई पनि जानकारी गराउँ भने त ओके. थ्याङ्क यू भेरी मच फर कन्ट्याक्टिङ BFBS गोर्खा रेडियो इन काठमाडौँ. अब भनिदिनु सबभन्दा पहिला तपाईँ आएको कति भयो यहाँ पोखरामा?
1: दाई हजुर, म आएको चाहिँ 8 महिना भयो दाई.
0: 8 महिना भयो
1: हजुर.
0: अनि कसरी बितिरहेको छ दिनचर्या?
1: दिनचर्या हाम्रो चाहिँ विशेष प्रथम प्रायोरिटी चाहिँ रिक्रुटिङ भएको भएर दाई दिनचर्या चाहिँ त्यस रिक्रुटिङकै यो एक वर्षीय साइकलको तयारी हुन्छ. अनि त्यसैमा हामीले चाहिँ सबै कुराहरू प्रिपेरेसन गर्नुपर्छ, गाडीदेखि लिएर सबै एस्पेक्टमा. त्यही भएर मेरो चाहिँ एमटी डिपार्टमेन्ट भएको भएर मेरो चाहिँ टेस्ट डिपार्टमेन्टतिरको एक्सर्साइज ट्रेनिङहरू के हुँदैछ त्यस विषयमा चाहिँ मैले हजुर गर्दैछु.
0: ज्यू, अब मेन कुरा चाहिँ अपरेसनल रेडिनेस भनेको हाम्रो लागि हुन त परियाको खण्डमा इमर्जेन्सीहरू अब बाढी पहिरो आदि आदि त भइहाल्छ होइन. त्यो बाहेक चाहिँ हाम्रो अपरेसनल चाहिँ रेक्रुटिङ हो. गर्दाखेरि तपाईँको ठुलो रोल छ. पोखरा हेडक्वार्टर हो रेक्रुटिङ अफिस होइन. गर्दाखेरि तपाईँहरूको अब रेक्रुटिङ सेल झन्डै 1 वर्ष नै उहाँहरू काम गर्नुहुन्छ. 1-2 हप्ताको विश्रामपछि गर्दाखेरि ड्राइभिङ भएन भने रेक्रुटिङमा ठुलो असर पर्छ मैले बुझेको छु. र साइकल चाहिँ झन्डै झन्डै मार्चदेखि सुरु भएर फेब्रुअरीसम्म हुन्छ. गर्दाखेरि 1-2 हप्ताको मात्रै ब्रेक हुँदा तपाईँ 24 आवर 12 मन्थ्स इयर तपाईँ बिजी होइन त?
1: हजुर दाई, हामी चाहिँ समग्रमा भन्नुपर्दा 12 महिना जस्तो बिजी हुन्छ दाई, स्पेसली हाम्रो एमटी डिपार्टमेन्ट चाहिँ.
0: हो नि, त्यसमाथि रुटिन वर्क त छँदैछ. त्यसमाथि ट्रेकर्सहरूलाई ल्याउने ल्याउने ल्याउने भिजिटर्सहरूलाई चाहिँ ठाउँ ठाउँमा पुऱ्याउनु त छँदैछ. तर त्यो बाहेक चाहिँ यो तपाईँको मुख्य अब मेन कामै भयो. यसपालि चाहिँ तपाईँहरूले नयाँ र पुराना ड्राइभरहरूलाई चाहिँ ट्रेनिङ दिनुभएको छ. ल भनिदिनुहोस् न, यो कन्सेप्ट कहाँबाट आयो, कसरी आयो, कहिले सुरु गर्नुभयो, कुन मनोभरमा सुरु गर्नुभयो, सुनाइदिनुहोस् प्लिज, हामीलाई सेयर गरिदिनुहोस्
1: दाइ. यो कन्सेप्ट भन्नुपर्दा चाहिँ म भन्दा अगाडिको हाम्रो जति पनि एमटी सर्जनहरू हुनुहुन्थ्यो, बाइ द वे हजुरले सुरुमा केओ जिएलआर भन्नुभयो, हाम्रो चाहिँ यहाँ चाहिँ क्विन्स गोर्खा इन्जिनियर्सको एमटी सर्जन.
0: सरी हजुर, अन्दाजमा मैले पनि छड्काएको होइन, मिस गएछ, सरी
1: हजुर. त्यही हजुर, त्यही विषयमा कुरा गर्नुपर्दा हाम्रो पहिला चाहिँ हाम्रो एमटीकै क्युजीकै एमटी सर्जन गुरुजीहरू गर्नुभएको यो नट मैले फर्स्ट स्टार्ट गरेको चाहिँ होइन. मैले चाहिँ त्यसैलाई नै हरेक वर्ष एनुअल्ली कन्टिन्युटी दिने क्रममा चाहिँ यो वर्ष पनि कन्टिन्युटी दिएको हो हजुर. अनि त्यही हो दाइ मेनली त.
0: तपाईँले कोसँग ह्यान्डओभर लिनुभयो?
1: मैले चाहिँ हाम्रो सार्जन धनगले हाम्रो
0: अब 8 महिना भइसकेको छ. मुख्य गरेर आज हाम्रो चाहिँ एक्सर्साइज सिपालु ड्राइभरको कुरा हो. अलिअलि दाइनेमाएको कुरा भइहाल्छ। याङजा कोर्टमा तपाईँले चाहिँ जुन चाहिँ प्लान गर्नुभयो झन्डै कति 5-6 दिनको 6-10 भनेपछि
1: होइन दाइ, हामीले हजुर टोटल चाहिँ एक हप्ताको
0: हो, एक हप्ताकै हो,
1: तर हामीले याङजा कोर्टमा चाहिँ 2 दिन मात्र बितायौँ। त्यो चाहिँ सोल्ली हाम्रो चाहिँ क्रस कन्ट्री ड्राइभिङ हजुर प्र्याक्टिकल गर्नुपर्ने
0: के के थियो ट्रेनिङ अथवा यो कोर्स म्याटरमा के के थियो के के राख्नु भएको थियो?
1: हाम्रो 3 फेजमा गरेको थियो दाइ। फर्स्टमा चाहिँ हामीले क्याम्पमा नै इन हाउस लेसन्सहरू अनि प्र्याक्टिकल लेसनहरू गऱ्यौँ, देखाएर फल्ट फाइन्डिङ, विल चेन्जिङ, अनि जति पनि बिजिएनको ड्राइभर रिलेटेड पोलिसिजहरू छ, ब्रेकडाउन प्रोसिजियर आदि इत्यादिहरूको बारेमा चाहिँ हामीले फुल थ्योरी लेसन्स लियौँ। अनि त्यसपछि चाहिँ हामी याङजा कोर्टमा चाहिँ 2 दिनको लागि डिप्लोय भयौँ, त्यहाँ गएर चाहिँ क्रस कन्ट्री ड्राइभिङहरू प्र्याक्टिस गऱ्यौँ, गरायौँ। नयाँ स्पेसल 4 जना हाम्रो नयाँ ड्राइभर दाजुभाइहरू हुनुहुन्थ्यो, बिजिके, बिजिपी र हाम्रो धरानको ट्रेनिङ गराएपछि चाहिँ फेरि हामीले चाहिँ कन्फर्मेटरी एसेसमेन्टहरू पनि त्यहीँ लियौँ याङजा कोर्टमै। अनि त्यहाँबाट चाहिँ हामी रिकभर ब्याक भएपछि चाहिँ सानो मिनी सिपालु ड्राइभर कम्पिटिसन रन गरेर त्यसरी चाहिँ हामीले ऱ्याप अप गरेको थियौँ।
0: अब हुन त हाम्रो यहाँ बिजिएनको सेटअपमा बेलायती हाइवे कोर्ट प्रयोग हुन्छ होइन, तर अब नेपाल आफ्नै नियम कानुनमा हुन त उहाँलाई मैले धेरै सोध्छु, तपाईँहरूको अब ट्राफिक नियमहरू कहाँ बेस हो भन्दाखेरि हामी बेलायतको हो नि भनेर भन्नुहुन्छ, अथवा चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भन्नुहुन्छ। प्र्याक्टिसमा चाहिँ यहाँ चाहिँ अलि अर्कै अर्कै प्रकारको हुन्छ होइन, गर्दाखेरि जस्तो कि राइट इन्डिकेट गर्यो भने अरूलाई चाहिँ पास बजा गाए जाऊ भनेको बुझ्नुपर्ने, फ्ल्यास गर्यो भने चाहिँ जानु छैन कि म आउँदैछु म यहाँको दादा हुँ भने जस्तो होइन, गर्दाखेरि एकदमै उल्टो छ, त्यसले दुर्घटना हुन सक्ने सम्भावना छ, गर्दाखेरि यहीँको चालढाल यहीँको तौर तरिकामा एडप्ट हुनु पनि सिकाउनुहुन्छ कि होइन, यो इन्टरनेसनल हाइवे कोड अनुसार चल्नुपर्छ भनेर के कसरी सिकाउनुहुन्छ तपाईँले?
1: दाइ हामीले यसमा क्लियरली भन्नुपर्दा चाहिँ बिजिएन नेपालको हाइवे कोड त्यस अनुसार नै हामीले त्यो चलाउन सिकाउँछौँ। तर जस्तै स्पिडिङ अनि जेब्रा क्रसिङ यो विभिन्न एकदमै सेफ्टीसँग रिलेटेड ट्राफिक रुल्सहरू चाहिँ हामीले चाहिँ स्ट्रिक्टली फलो गर भनेर मैले चाहिँ अस्ति हाम्रो यो ड्राइभर ट्रेनिङमा पनि ब्रिफ भयो, हाम्रो इनिसियल ब्रिफ, जता पनि डिप्लोय हुन्छौँ हामीले चाहिँ दुवैतिरको तर सेफ्टी कम्स फर्स्ट भनेर मैले हो त्यसरी नै दाइहरूलाई चाहिँ ब्रिफ गरेर हामीले त्यही अनुसार चाहिँ कम्प्लाई गरेर
0: मेक सेन्स सेन्सिबल कुरा हो, किनभने हामीले पो अन्तर्राष्ट्रिय मान्यता अनुसार हाँक्यौँ सिक्यौँ इम्प्लिमेन्ट गर्छौँ, तर यहाँ त अरूले बुझ्दैनन् गर्दैनन् अनि झन् कन्फ्युजन भएर दुर्घटना हुने सम्भावना अलिक बढी हुन्छ क्यारे होइन त?
1: हजुर एकदमै दाइ।
0: ओके, यो चाहिँ अब हुन त अब बेलायतको मात्रै ठिक हो भन्न खोजा होइन, तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वेन यु इन्डिकेट द्याट युआर गोइङ होइन राइट ओर लेफ्ट होइन त, तर यहाँ चाहिँ इन्डिकेट राइट गरे पनि अगाडि बाटो खाली छ टेक ओभरटेक भने जस्तो अथवा अन्डरटेक भने जस्तो हुँदो रहेछ, गर्दाखेरि यी कुराहरू चाहिँ हामीले देश अनुसारको भेष पनि गर्नु पर्यो। त्यो बाहेक तपाईँहरूको ट्रेनिङ चाहिँ क्लासरुममा भयो भन्नुभयो, एक्जामिनेसन पनि थियो, रिटर्न एक्जाम पनि थियो?
1: हजुर दाइ, हाम्रो चाहिँ रिटर्न एक्जाम भन्दा पनि लास्ट हाम्रो कन्क्लुजन चाहिँ तपाईँको सानो मिनी ड्राइभर कम्पिटिसन, तपाईँको यो एक्सर्साइजको नाम नै इट्सेल्फ तपाईँको बिजिएन सिपालु ड्राइभर राखेको मेन रिजन चाहिँ फलो लास्टमा चाहिँ हामीले फिनिस अप चाहिँ तपाईँको सानो कम्पिटिसन गऱ्यौँ, त्यसमा चाहिँ विल चेन्जिङ अनि बिजिएन थ्योरी टेस्ट विच तपाईँको त्यसमा 30 जस्तो क्वेसन थियो दाइहरूले एलइसी ड्राइभर दाजुभाइहरूले चाहिँ त्यसलाई गर्नुभयो, अनि अर्को चाहिँ फल्ट फाइन्डिङ एउटा ल्यान्ड रोभरमा चाहिँ के कस्ता फल्टहरू हुन्छन् लेभल 1 ड्राइभर दाइहरूले गर्न सक्ने ती फल्टहरूको चाहिँ उहाँहरूले पत्ता लाउनु पर्ने 10 जस्तो अनि ट्रेनिङ गर्ने थियो। हजुर, त्यो 3 स्ट्यान्ड क्रिएट गरेर हामीले चाहिँ कम्पिटिसन सानो रन गरेको थियो।
0: अब बिजिएन पोलिसी अनुसार पनि चल्नु पर्नेमा मुख्य मुख्य पोलिसीहरू के के छन् बिजिएनको? त्यो पनि भन्नुहोस् न, अब ड्रिङ्क एन्ड ड्राइभ त बिग नो नो भइहाल्यो होइन, त्यस्तो प्रकारको के छन् त?
1: मुख्य त दाइ बिजिएनको चाहिँ तपाईँको अरू त सबै ड्रिङ्क एन्ड ड्राइभहरू त त्यसै पनि सेफ्टीमा आइहाल्यो, तर मुख्य त चाहिँ हाम्रो चाहिँ नाइट ड्राइभिङ चाहिँ बिग नो नो छ दाइ। एब्सोल्युटली तपाईँको यदि पोखरा र काठमाडौँ भ्यालीभित्र चाहिँ तपाईँले ड्राइभ गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँको ड्युरिङ डार्क आवर्स अँध्यारोमा पनि चलाउन पाइयो, किनकि त्यो चाहिँ सिटी एरियाभित्रै भएको भएर तर यदि तपाईँहरू बाहिर भ्याली बाहिर कतै हाइवेतिर चलाउँदै हुनुहुन्छ भने चाहिँ हाम्रो चाहिँ बिजिएन कमान्डर स्टाफबाट नै अथोरिटी नआइकन चाहिँ हामीले चलाउन पाउँदैनौँ हो त्यो चाहिँ मेनली एउटा रुल चाहिँ त्यो हाम्रो स्पेसिफिक बिजिएनको लागि छ दाइ
0: ओके अब रोड ट्राफिक इन्सिडेन्टहरू हुन्छ होइन त्यो त्यो त्यसको लागि के सिकाउनुहुन्छ यहाँले र ट्राफिक यहाँको अफिससँग पनि सम्बन्धय होला ड्राइभर्सहरूलाई यदि एक्सिडेन्ट भइहाल्यो भने के गर्नुपर्छ भनेर सिकाउनुहुन्छ
1: दाइ त्यसको लागि चाहिँ हाम्रो SMT 3 भन्ने हुन्छ अनि यहाँको अभियसली तपाईँको यहाँ अलरेडी पोलिसीहरू पनि सेट गरिएको छ बिजिएनको स्ट्यान्डिङ अर्डर हाम्रो AMTO नम्बरी अनि MTO साहबहरूले चाहिँ काठमाडौँमा क्रिएट गर्नुभएको छ त्यही अनुसार चाहिँ पोलिसी सर र हाम्रो चाहिँ नियमहरू लेआउट गरिएको छ के गर्ने ब्रेकडाउन भयो भने चाहिँ सेफसामा रोक्नेदेखि लिएर फोन गर्ने हामी एमटी सार्जन अथवा AMTOलाई अनि त्यही अनुसार कसरी गर्न अपोजिट अब थर्ड पार्टीको डिटेलहरू लिने अनि सेफ छ भने कन्टिन्यू गर्ने कि अनि अथवा हामीले रिकभर गर्ने हो त्यो विभिन्न कुराहरू चाहिँ अलरेडी सबै हाम्रो स्ट्यान्डिङ अर्डरमा लेड आउट छ त्यही अनुसार चाहिँ ड्राइभर दाइहरू चाहिँ सबै कन्टेन्ट अनि कम्पिटेन्ट पनि हुनुहुन्छ
0: ओके अब दुईजना ड्राइभर त मैले देख्दिनँ होइन एकजनाले नै दक्ष भएको नाताले पोखरा धरानसम्म पोखरा काठमाडौँसम्म गरेको देख्छु कि दुईजना हुन्छ तपाईँहरूको
1: तपाईँको हजुर दाइ टाढा छ भने चाहिँ दुईजना हुन्छ दाइ सरी अनि नजिक जस्तै काठमाडौँ टु पोखरा तपाईँको हाम्रो ड्राइभिङ आवर्स भन्छ रेगुलेसन त्यो 9 घन्टाभित्र यदि हामीले त्यो दूरी चाहिँ पार गर्न सक्छौँ भने चाहिँ एउटै ड्राइभर दाइ अथवा भाइ हुन्छ तर यदि 9 घन्टाभन्दा स्लाइटली बढी लाग्छ भने चाहिँ हामीले जहिले पनि डबल ड्राइभर दुईजना चाहिँ क्याबमा हुन्छ दाइ त्यो चाहिँ पालै पालो हो त्यो
0: यो चाहिँ धेरै जस्तो रेक्रुटिङको बेलामा यो रेक्रुटिङ एडभर्टिजमेन्टको लागि धेरै धेरै ठाउँ जानुपर्छ त्यसको त्यो बेला चल्छ होला होइन त
1: हजुर एकदम पूर्व पश्चिमतिर जाने बेलामा चाहिँ विशेष गरी ड्राइभर दाइहरू चाहिँ दुईजना हुनुहुन्छ नभए पनि उहाँ हाम्रो यारो साहबहरूले चाहिँ त्यही अनुसार चाहिँ वर्किङ आवर्स तपाईँको जस्तै 8 to 5 पहिला नै प्लान गरेर उहाँलाई ड्राइभिङ गराउनुहुन्छ
0: ओके अनि त्यो बाहेक तपाईँहरूले भनौँ न अब बिजिएनको पोलिसी अनुसार भेहिकल कन्डिसनमा छ छैन त्यसै पनि फर्स्ट परेड लास्ट परेड त गरिन्छ गरिन्छ होइन त तर कहिले कहिले ब्रेकडाउन भइहाल्यो भने रिकभरी गर्नुपर्ने अवस्थामा तपाईँ नेपालमा त रिकभरीको मैले त्यतिको देखाएको छैन कहीँ कहीँ कसैले यहाँ काठमाडौँ भ्यालीमा प्र्याक्टिस गरेको पाएको थिएँ जस्तै कि मेरै पनि अफिसको अस्ति भेहिकल राति 12 बजे ब्रेकडाउन भयो बिचरा ड्राइभरले मलाई फोन गरे आई ह्याड टु गो एन्ड रेस्क्यु हिम त्यस्तो अवस्थामा तपाईँले कसरी रिकभर गर्नुहुन्छ विभिन्न ठाउँमा होला एकान्तमा होला जङ्गलको बिचमा होला हाइवेमा होला के गर्ने सिस्टम छ त
1: त्यसमा चाहिँ दाइ हाम्रो चाहिँ WES साहब हुनुहुन्छ काठमाडौँमा BGKमा उहाँसँग चाहिँ हाम्रो पक्का रिकभरी गर्ने नै संस्थाको नम्बर छ अनि उहाँले चाहिँ उहाँलाई चाहिँ हामीले भन्नुपर्छ किनकि हामीसँग पनि त्यो अथोरिटी छैन किनकि यहाँ बजेटकोहरूको कुरा आउँछ त्यही भएर उहाँले चाहिँ वन्स हामीले उहाँलाई रिपोर्ट गरेपछि चाहिँ त्यही अनुसार फर्दर त्यो कम्पनीलाई कल गर्नुहुन्छ र फेरि रिकभरी गर्न पठाउनुहुन्छ स्पेसली भ्याली बाहिर जस्तै अस्ति एडभर्टाइजिङको बेलामा पनि हामीले त्यस्तो एक्सपिरियन्स गरेको थियौँ अनि त्यो बेलामा चाहिँ त्यसरी नै हामीले रिकभर गरेको थियौँ कि दाइ हजुर
0: ओके अन्तखेरि इन्ट्रेस्टिङ धेरै एरियामा लाई तपाईँले छुनु भएको रहेछ यी सबै कुरा त ड्राइभरलाई तपाईँले चाहिँ कसरी कसलाई कन्ट्याक्ट गर्ने मोबाइल हरदम चार्ज हुनुपर्छ होइन त त्यसमा डेटा पनि हुनुपर्छ भन्ने कुरा पनि त बेसी कुरा हो तर अत्यन्त महत्त्वपूर्ण छ नि होइन किनभने इफ युआर स्ट्रान्डेड समवेयर इन द जङ्गल एन्ड यु हेभ नो कम्युनिकेसनको मिन्स भयो भने त तपाईँलाई जति तयार भए पनि त काम लागेन नि होइन त
1: एक्ज्याक्टली हजुर एकदमै सही रह्यो
0: ओके अब त्यो एक हप्ता ट्रेनिङ सकियो लेभल 1 फल्ट फाइन्डिङ टेस्टहरूदेखि सबै गर्नुभएछ के भयो त यहाँ फर्स्ट सेकेन्ड थर्ड पनि थियो कि सबै पास हो कि के हो त यसमा पनि नम्बर 1 नम्बर 2 निस्किने त चलनै छ पल्टनको ल भन्नुहोस्
1: हजुर एकदमै त्यसमा हामीले गरेको थियौँ दाइ तिनजनालाई चाहिँ फर्स्ट सेकेन्ड थर्ड अभियसली रिजल्ट आउट गऱ्यौँ अनि एकजना फर्स्ट हुने दाइलाई चाहिँ हामीले चाहिँ यो वर्षबाट चाहिँ मैले चाहिँ के गरेको छु भने एउटा रनिङ कप जस्तो भनौँ न उहाँ एउटा दिने अनि उहाँको नाम खोपिने जस्तै 2026 विनर चाहिँ उहाँ हुनुभयो भने फलो अप इयरहरूबाट चाहिँ अरू विजेताहरूको नाम पनि त्यही खोपिने जाने जस्तै हाम्रो नेपाल कप हो
0: यसपालिको
1: चाहिँ हाम्रो ड्राइभर अशोक गुरुङ दाई हुनुभयो यहाँको अलिकति
0: नयाँ या पुरानो जेन्जी पुस्ताले उछिने कि भने
1: सकेन
0: अनि अवश्य पनि यस्तो लामो लामो ट्रेनिङ गर्दाखेरि लास्टमा सकेपछि भाषण आदि आदि सर्टिफिकेट दिने अनि मेसिङ हुने चलन छ. तपाईँहरू झन् अलि फिजिकल काम गर्नुपर्ने हुनाले मेसिङ नखुवाएको त चित्तै बुझ्दैन होला. तपाईँ केही गर्नुभयो बन्दोबस्त
1: मेसिङको बन्दोबस्त चाहिँ हामीले याङजाकोटमै होमस्टेमा हामीले बसेको थियौँ दाइ. त्यही नै हामीले चाहिँ बारबेक्यूको त्यसपल्ट नै भाषामा गाडागुडुक गरेका थियौँ भन्नु पर्यो.
0: त्यो पनि जरुरी छ, मोरल चाहियो नि त, खालि पेलान मात्रै दिएर त भएन नि होइन त. ओके, धेरै कुरा मैले तपाईँले गरेको कुराहरू यसो हेर्दै सोधेँ. अब मैले तपाईँलाई नसोधेको कुरा छुटाएको, तपाईँले भन्नै पर्ने, कसैलाई धन्यवाद दिनुपर्ने कुरा कसैलाई केही छ?
1: पहिलो प्रथम त तपाईँलाई नै धन्यवाद भन्नु पर्यो त, एकदमै अकस्मात तपाईँले मलाई यस्तो अफर मौका दिनुभयो, त्यसलाई धन्यवाद. अनि जति पनि हाम्रो यहाँ चेन अफ कमान्ड साहबहरू बिजिएन एचक्यू लेभलबाट हाम्रो साहबहरूले जसले हाम्रो रिस्क एसेसमेन्ट विशेष गरेर नेपालमा चाहिँ पारित हुनलाई अलिक गाह्रै हुने रहेछ, यहाँको रोड कन्डिसन हजुर, अब अरू विभिन्न मेडिकल कन्डिसन होइन, एक घन्टाभित्र नै हामी मन्दिर जस्तै हस्पिटल आइपुग्नु पर्ने हो, त्यस्तो प्रावधानहरू भएको भएर त्यसको लागि सबै रिस्क एसेसमेन्ट हायर लेभलबाट पास गरिदिनु भएकोमा साहबहरूको लागि धन्यवाद. अनि हाम्रो जति पनि काठमाडौँबाट आउनुभएको साहबहरू नम्बरी मेरो एएमटी हो विश्व नम्बरी हुनुहुन्छ, उहाँ आइदिनु भयो एसिस्ट गर्नलाई, सबैलाई सबै सबैलाई चाहिँ धन्यवाद भन्न चाहन्छु यो सक्सेसफुली डेलिभर गर्न सकेकोमा.
0: ज्यू, अब तपाईँको नम्बरी विश्वजीको पनि यहाँ टुर सकेर छिटै बेलायतर्फ जाँदै हुन्छ क्यारे होइन, गर्दाखेरि तपाईँहरूको यो टिम वर्क जुन चाहिँ छ, नयाँ मान्छे आए पनि यथावत रहोस् हाम्रो शुभकामना छ. तपाईँहरूले जुन एउटा भनौँ न अब उद्देश्यको लागि मिसन रेक्रुटिङको लागि जुन चाहिँ काम गर्नुभएको छ बिहाइन्ड द सिन, कसैलाई थाहा छैन, चारवटा व्हील नभइकन कोही कहीँ पुग्न सक्दैन होइन, गर्दाखेरि तपाईँले त्यसलाई अप टु डेट राख्नुहुन्छ, तपाईँले भनेको बेलामा डिटेल गरिहाल्नुहुन्छ ड्राइभरलाई, ड्राइभरहरू पनि तन्दुरुस्त र चाहिँ मेन्टल्ली फिजिकल्ली रेडी, त्यसको लागि तपाईँलाई सम्पूर्ण हाम्रो पिजनको तर्फबाट धन्यवाद. हुन त म त यहाँको अथोरिटी त होइन, तर पनि साहबहरूले एप्रिसिएट गर्नुभएको छ होला भन्ने आशा गरौँ. र तपाईँको टिम ज जसले तपाईँलाई चाहिँ एक्सर्साइज सिपालु ड्राइभरमा एसिस्ट गर्नुभयो, साथ दिनुभयो, उहाँलाई पनि धन्यवाद सुनाइदिनु होला. अन्तमा केही छ?
1: अन्तमा केही छैन दाइ, थ्याङ्क यू सो मच वन्स अगेन हजुरलाई.
0: अब यसपालि नेपाल कपमा फाइनल पुग्न पाउनु भएन, के गर्ने होइन, सिग्नल सुमन आजिआर भयो, तर पनि राम्रै इन्जिनियर सधैँ स्ट्रङ टिम हो, त्यसले गर्दाखेरि अब नेक्स्ट इयर तपाईँहरूको लागि शुभकामना है त.
1: हुन्छ दाइ, थ्याङ्क यू सो मच.
0: ओके ल त मैले बिदा लिएँ, थ्याङ्क यू. तपाईँले गीत सोध्नु पर्ने थियो, सोधिनँ, कुन एउटा गीत राखिदिउँ है तपाईँको लागि, कसैलाई डेडिकेसन छ, कसैलाई डेडिकेसन छ आफ्नो पल्टनको सदस्यहरूलाई?
1: पल्टनको मेरो सम्पूर्ण क्युजिईका सदस्यहरूलाई त, अनि मेरो श्रीमती रक्षा गुरुङ, अनि मेरो प्यारी छोरी गुरासमा समर्पित.
0: उहाँहरू
1: अहिले चाहिँ यहाँ स्कुल हलिडे भएको भएर पोखरामा मसँगै,
0: नभए बहिनी पनि बेलायतमै हो नर्मली,
1: नत्र चाहिँ काठमाडौँमा बस्नु,
0: काठमाडौँमा
1: विभिन्न पोलिसीले गर्दा हजुर.
0: हो ल, मैले चाहिँ तपाईँको सम्पूर्ण परिवारलाई यो गीत सुनाउँछु, र फेरि पनि कुनै एक्टिभिटी भयो भने हामीलाई जानकारी गराउँछु. यस्तो कुराकानी यो नेपालमा चाहिँ पहिलो ताली भएको जस्तो लाग्छ मलाई होइन, किनभने तपाईँले धेरै एक्टिभिटी गर्नुहुन्छ तर इट गोज अननोटिस्ड होइन, गर्दाखेरि तपाईँले मलाई सम्पर्क गर्नुभयो, वाइ नट, फोटो मात्रै राख्ने होइन कुराकानी गर्नुपर्छ भनेर तपाईँलाई मैले इन्सिस्ट गरेँ, तपाईँले पनि साथ दिनुभयो, थ्याङ्क यू सो मच है त.
1: हुन्छ दाइ, थ्याङ्क यू,
0: नमस्कार नमस्कार, थ्याङ्क यू. साजन अमीर गुरुङजीको कुराकानी सुन्नुभयो, यो ड्राइभरको डिसिप्लिन नलेज सबै ठाउँमा चाहिन्छ, नेपालमा यस्तै हाँकिन्छ, बाटो यस्तै छ भनेर हुँदैन, जहिले पनि सेफ्टी फर्स्ट र नलेजहरूको पनि जरुरी छ श्रोताहरू. त्यसले गर्दाखेरि यहाँको ड्राइभिङ कन्डिसन एकदमै च्यालेन्जिङ छ, त्यसले गर्दाखेरि तपाईँहरू ध्यान दिनुहोला भन्दै अब अर्को एउटा लामो मेल पढ्नुपर्ने स्थिति आयो. सुधा बहिनीले हिजै लेख्छु भन्दै हुनुहुन्थ्यो तर आज पठाउनु भएको रहेछ. लेख्नुहुन्छ विनोद दाई साथै विश्वभरि यस समय बिएबिएस सुनेर बस्नुभएका सम्पूर्ण नेपाली बन्धुहरूमा सप्रेम नमस्कार अनि भानु जयन्तीको शुभकामना भनेर हिजोको कुरा हो. आज बिलेटेड पठाउनु भयो, थ्याङ्क यू सो मच यहाँलाई. आदिकवि भानुभक्तको बारे डाक्टर साहेबसँगको रोचक कन्तवार्ता सुनेपछि केही कुरा लेख्न मन लाग्यो. 40 को दशकमा पृथ्वीनारायण क्याम्पस अध्ययन गर्दा सबै सहपाठीहरू फर्स्ट इयरमा दार्जिलिङ, सेकेन्ड इयरमा बम्बई टुरमा हामी गएका थियौँ. तर घरबाट बुहारीलाई अनुमति नमिल्नाले मरिजै खुम्चिएर बस्नु परेको थियो. त्यो समय यस्तो थियो, साथीहरू मजाले दार्जिलिङ घुमेर आए आएपछि भन्नुभयो होला आएपछि भन्नुभएको छ. चौरस्तामा घोडसवारी गरेको, चिया बगान डुलेको, दार्जिलिङको छुकछुकै रेल चढेको फोटोहरू हेरेर म पनि जाउँला कुनै दिन भन्ने सपना पालेको पछि लाउरेको पछि लागे. पछि हङकङ गइयो, संसार घुम्ने मौका पाइयो, इन्डियाको पनि धेरै भूभाग डुलिसक्यो. तर त्यही दार्जिलिङ र हालको मुम्बई घुम्ने सायद अहिलेसम्म जोडेको थिएन. अन्तत कलेजदेखि दार्जिलिङ जाने सपना पालेको 40 वर्ष बाद यानि पछि 2083 बल्ल शुभ साई जोडेकोले बल्ल पहाडकी रानी उपनामले प्रख्यात दार्जिलिङको सैर गर्ने मौका पाइयो. घुममा बसियो अनि 4 दशक अघि साथीहरूले गरेको जति सबै कुराको अनुभव बटुलियो. अनि त्यही बेला चौरस्तामा हाम्रो आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सुनौलो सुन्दर शालिक पनि पहिलो पटक देखेकी थिए. कारण हाम्रो नेपालमा जता पनि भानुभक्तको अर्धकदको शालिक मात्रै छ नि होइन भनेर भन्नुहुन्छ. नेपालमा नभएको कुरा दार्जिलिङमा देख्दा विदेश बसेर पनि नेपालीले निकै लामो पो रहेछ. फेरि अर्को पेज खोले मैले. नेपालीले नेपाली साहित्यका धरोहरूप्रति गरेको आदर सम्मान देखेर बडो गर्व महसुस भएको थियो. दार्जिलिङवासीमा हार्दिक अहोभाव. हाल केही वर्ष अगाडि भने पोखराको फुलबारीमा साहित्यकार स्वरभक्त दाईको अगुवाईमा पूर्ण कदको शालिक निर्माण गरिएको छ रे, सो हेर्नु भएको छैन मैले. ल है दाई, हिजो लेखेको मेसेज हो तर समय अभावले पढ्न पाउनु भएन हुन्न भनेर पठाइन. कारण सदा चाहिँ हिजो पनि भी मात्रे र यात्रे भाइको समीक्षा रोचक थियो. आज पढ्न सान्दर्भिक नहोला है, त्यही पनि कतै मौका पाएमा पढ्नुहुन्छ कि भनेर पठाउँदैछु. लामो मेल छ, समय नमिले, नो वरिज भनेर उहाँले बिदा लिनुभएको छ. समय मैले मिलाए, यो लामो छ, नत्र डोन्ट वरी भन्नु पनि भएर छ अङ्ग्रेजीमा. ल मैले पढेर सुनाए, थ्याङ्क यू सो मच. तपाईँको भनौँ न अब युवा अवस्थादेखिको, कलेज पढ्दाखेरिको, टिनेजदेखि अहिलेसम्मको अनुभव र आदिकविलाई समेटेर जुन चाहिँ लेख लेख्नुभयो आफ्नो एउटा ट्राभलग जस्तो पनि, तपाईँलाई धेरै धेरै धन्यवाद छ. मैले कहाँसम्म न्याय गर्न सकेँ, सरस्वती आयो सरस्वती पढिदिइहालेँ भन्दै अब लागौँ एउटा गीततर्फ. तपाईँलाई धेरै धन्यवाद छ. यो गीत छ स्वप्न सुमन र निकिता थापाको. त्यसपछि हामी लाग्नुपर्छ धनकुटातर्फ. दमौर खोलामा आएको बाढीले त्यहाँको घाटलाई तहस नहस गरेको छ अरे, त्यो सुन्नको लागि एकैछिनपछि जाउँ है त.

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिन

0: विभिन्न गीत सुन्ने क्रममा यहाँले हिन्दी गीत सुन्नुभयो। छुर्नी गीत मिठो थियो, राम्रो थियो जस्तो लाग्यो मलाई। सागभेरानी भन्ने गायकको गीत थियो। अब हामी लागौँ न त कुराकानीतर्फ, धनकुटातर्फ जानुपर्छ। बाढीले केही विनाश गर्यो भनेर भनिदिनु छ हाम्रो गोपालजी। गोपालजी नमस्ते, स्वागत छ तपाईँलाई। नमस्ते। ल, धेरै समय छैन, माफ गर्नुहोस्, त्यहाँको अपडेट दिइहाल्नुहोस् त। कतै तपाईँले चाहिँ घाटहरू बगायो भनिदिनु थियो, कहाँको घाट कसरी बगायो, के भयो सुनाइदिनुहोस् त प्लिज।
1: हजुर दाइ, यहाँ घाट बगाएको भन्दा पनि यो धनकुटाको मूल घाट चाहिँ एउटा धार्मिक स्थल पनि हो। यहाँ चाहिँ कमर नदी छ, कमर नदीको किनारमा चाहिँ धनकुटाको धेरै जसो मान्छेहरू जो मान्छे मर्छन् त्यहाँ लगेर दाह संस्कार गर्ने चलन थियो। तर हिजो सोमबार चाहिँ त्यहाँ चारवटा शवको दाह संस्कार गरिँदै थियो, जहाँ चाहिँ नदीको किनारमा गरिन्छ। नदीको किनारमा गरिँदै गर्दाखेरि दुईवटा शव बगायो त्यहाँ चाहिँ, जहाँ ठ्याक्कै जलन सुरुवात गर्ने बित्तिकै तमर नदीमा ठुलो बाढी आयो। त्यहाँ अचानक बाढी आयो, बाढी आइसक्यो। धनकुटामा त त्यस्तो ठुलो पानी परेको थिएन, तर त्यहाँ चाहिँ बाढी आउँदाखेरि धनकुटा नगरपालिका वडा नम्बर 6 आत्माराका 43 वर्षीय गौरी रोकराको चाहिँ शव बगाए। उहाँ चाहिँ केही समय अगाडि मलेसियामा मृत्यु भइसके पछाडि उहाँको यहाँ मूलघाटमा ल्याएर दाह संस्कार गरिएको थियो। त्यो बगायो भने त्यहाँ अन्य शव पनि बगाएको छ, जस्तो धनकुटा नगरपालिका वडा नम्बर 9 राधिका निरोलाले को चाहिँ शव अन्त्येष्टि गर्ने तयारी गरिँदै गर्दाखेरि जुन आगो बालिसक्दाखेरि त्यहाँ बाढी आयो। बाढीले चाहिँ अलिक पर ठेलिसक्दाखेरि पनि फेरि निकालेर अर्को ठाउँमा जलाउने कोसिस गरे, रहे पनि त्यहाँ बाढीले पनि बगायो। अब यसरी नै अब चारवटा शव मध्ये दुईवटा त बाढीले बगायो, फेरि एकछिन कसरी राखेर ठाउँ सारेर जलाइयो। खास चाहिँ यहाँनिर तमर नदीमा चाहिँ केही वर्षदेखि पनि अब भौतिक केही वर्ष अगाडि ठुलो पानी पराई ठुलो संरचना पनि ध्वस्त गराएको थियो। तमर नदीमा चाहिँ बाढी आइरहँदाखेरि छिटपुट मात्रामा यस्ता घटना चाहिँ हुन्थ्यो, तर एकैचोटि यसरी लासै जलाउँदै गरेको चिता बगाएको चाहिँ यो पहिलो घटना पनि हो। अब यहाँ चाहिँ कस्तो छ भने मूल घाट चाहिँ सबै जिल्लाको धेरै ठाउँ

0: को चाहिँ यो धार्मिक स्थल पनि भएको हुनाले दाह संस्कार गर्ने एउटा मुख्य दाह संस्कार स्थल पनि हो। विश्रान्ति छेउमा त्यहाँ विश्रान्ति मन्दिर छ, तर यहाँ चाहिँ जस्तो विश्रान्ति मन्दिरमै 25 लाख रुपियाँको लागतमा धनकुटा नगरपालिकाले डिजेलबाट चल्ने दाह संस्कार घर पनि बनाएको थियो, तर केही वर्ष अगाडि दाहको बाढीले त्यसलाई भत्काएपछि बन्द छ। तर त्यसलाई सञ्चालन गर्नका लागि न नगरपालिकाले ध्यान दिएको छ, अनि न अन्य वडाहरूले, न त स्थानीय प्रदेश कसैले पनि ध्यान दिएको छैन। त्यसले गर्दा यहाँ के बुझ्छ भने धनकुटामा जुनसुकै ठाउँमा पनि दाह संस्कार गर्दाखेरि अलिक सुरक्षित ठाउँमा पनि गर्नुपर्ने रहेछ। बर्खाको समय हो, जुनसुकै बेला पनि बाढी आउन सक्छ, बगाउन सक्छ, हो त विषयमा चाहिँ कसैले पनि ध्यान दिएको देखिँदैन। त्यसले गर्दा चाहिँ मूलघाटमा अहिले चाहिँ यो दाह संस्कार स्थललाई अलिक सुरक्षित रूपमा बनाउनु पर्छ कि भनेर अहिले चाहिँ चौतर्फी रूपमा ध्यान जान थालेको छ। हिजोदेखि जुन हिजो चारा दुईवटा टप बगायो, त्यस पछाडि चाहिँ अलि अब चाहिँ सुरक्षित रूपमा एउटा दाह संस्कार गर्ने ठाउँ बनाउनु पर्छ कि भन्ने हिजोदेखि चाहिँ आवाज उठ्न थालेको छ।
1: ओके, अब अलिअलि समाजसेवीको पनि काम जस्तो लाग्यो मलाई। हुन त त्यहाँको पालिकाको त काम छँदैछ, अथोरिटीहरू स्थानीय सरकारको त मुख्य जिम्मेवारी भइहाल्यो, तर पनि अलिअलि लबी ग्रुप प्रेसर ग्रुपको आवश्यकता पर्छ, किनभने सबैलाई कुनै न कुनै बेला पर्ने हो, होइन? आखिरको सबैको जाने बाटो त्यही हो। तपाईँले भने मुताबिक सबैको दाह संस्कार गर्ने ठाउँ त्यही हो भने त सबैको इन्ट्रेस्ट त हुनु पर्यो नि, कि कसो हो?
0: पहिला चाहिँ त्यहाँ धनकुटा नगरपालिका जो तल्लो बेल अनि पारी साँगुडी गढीको थोरै बेलको मात्रै त्यहाँको क्षेत्रको मान्छेहरूलाई चाहिँ त्यहाँ दाह संस्कार गर्न लगिन्थ्यो, तर अहिले गाडीको सुविधासँगै धनकुटाका धेरै जस्तो ठाउँको मान्छेहरूलाई चाहिँ त्यहाँ मरेपछि धार्मिक स्थल पनि त्यहाँ लैजाउन भनेर मान्छेले त्यहाँ ल्याउने गरेको छ। मुलघाटमा त्यहाँ चाहिँ अब नेपालकै ठुलो मध्येको एउटा वृद्ध आश्रम पनि छ, त्यहाँ विश्रान्ति मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरेको त्यहाँ मन्दिर छ। त्यति ठुलो भएको धार्मिक स्थल भएको त्यहाँ ल्याउन चाहन्छन् मान्छे, त्यहाँ आएर दाह संस्कार गर्छन्। तर हिजोको घटना चाहिँ के देखाउँछ भने अब यो मान्छे चाहिँ त्यहाँ ल्याउने, तर वर्षाको समय त कुन जुनसुकै बेला पनि बाढी आउन सक्ने भयो। त्यसले गर्दा अब स्थानीय सरकार झन्कुटा नगरपालिका भयो, त्यहाँ पारिसँगै जोडिएको साँगुरीगढी गाउँ के अरे सहित भूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिका कोशी प्रदेश सरकार यिनीहरूले चाहिँ त्यहाँ अलिक राम्रो विद्युतीय डिजेल बाटो चल्यो भन्दा पनि विद्युतीय सक्रिय बनाउने हो भने कम्तीमा पनि मान्छेहरूलाई मरे पछाडि त्यहाँ मलामीलाई पनि सहज हुन्छ कि भन्ने चाहिँ आउँदो उठ्न थालेको छ अहिले बल्ल
1: भएको छ। एउटा चाहिँ पब्लिक अवेरनेस र जागरण सुरु भएको रहेछ भने अर्को विषय केही छ तपाईँको?
0: मैले चाहिँ दाइ अब यो खेतीको कुरा गर्न चाहे, अहिले अब असार सकिने लागिसक्यो, अब 2 दिन मात्रै बाँकी छ। यति बेला धनकुटामा सबै भन्ने हो भने 28% मात्रै खेती सुरु भएको छ, अहिले सकिएको छ। ताकि अब धनकुटामा यति धेरै 938.98 हेक्टर धान योग्य धान खेती हुन लायक क्षेत्रफल छ, तर त्यतिमध्ये अहिलेसम्म ताकि असार सकिने लागि छ कि 28% मात्रै भएको छ। यो चाहिँ एकदमै यसले चाहिँ अब आउने वर्ष खडेरीले अब भने अब अन्य बेलामा उत्पादन गर्न सक्दा रोप्न नक्दाखेरि आउने वर्ष चाहिँ भुकमारी जाग्छ कि भन्ने पनि भइरहेको छ। ताकि मैले जानकारी गराएँ धनकुटामा अहिलेसम्म यो वर्षको आजको दिनसम्म 28% मात्रै खेती रोपाई धान रोपाई सुरु भएको, अब यो अहिले भइसकेको छ, पाकिरहेको त्यतिकै छ, अहिले रोपाई हुन सकेको छैन।
1: 28% भनेपछि त धेरै कम हो, देशको स्थिति त्यस्तै छ, कहीँ चाहिँ राम्रै भएको छ तर धेरै जसो ठाउँमा चाहिँ अझ पनि पूर्ण रूपमा किसानले चाहेको जस्तो रोपाई भएको छैन। हस्त, आज यति नै गरौँ। तपाईँलाई धेरै अब आफ्नो स्थानको अपडेट दिनुभयो, देश विदेश आउनुहुन्छ, धनकुटा सेरफेरमा भएका हाम्रा श्रोताहरू सबैलाई त्यहाँको वस्तुस्थिति थाहा भयो। थ्याङ्क यू सो मच। अरू केही छ? गोपाल बराइलीजीले धनकुटाको रिपोर्ट सुनाउनु भयो भने अबको आजको बसामा एउटा गीत एकछिन राखिहालौँ न, पुरानो गीत, सबैले दिने उस्तै हुन्छ माया, भनेपछि गायिका को भनेर रहनु नपर्ला होइन त। ओके, एकैछिन सुनौ।

0: ओके यहीँ मैले गीत ठक्कै रोकेँ, यो अन्तिम गीत नै बनाउँछु, त्यो बिचमा मैले राख्नै पर्छ आजको समीक्षा डेली रिभ्यू लिएर मात्रजी र उहाँको टिमका सदस्य कोही आउनुभएको छ। त्यो गीत त्यो राखेपछि अन्तिममा यही गीतबाट आजको बसाइबाट बिदा लिनु पर्ला र जाँदा जाँदै ओम प्रसाद थापाको अवजले हुन्छ। विनोद दाजु सलाम। आजको विश्वकप फुटबल फाइनल पुग्न सक्नेको नतिजामा चाहिँ स्पेन पुग्छ भन्ने मेरो अनुमान छ, भन्नुभएको छ। अब आफ्नो विचार हो कुन टिम भएर फाइनल पुग्छ र कति गोलले जित्छ। दुईटै टिमको भन्नु पर्यो, फाइनलिस्ट टिमको भन्नु पर्यो, फर्स्ट र सेकेन्ड हुने टिमको भन्नु पर्यो। मिलाउनुहुन्छ भने देयर विल बी अ स्मल बट भेरी एट्र्याक्टिभ प्राइज फर यु, है त। अरुण्य अस्पताल पनि जानकारी, कुन टिम पुग्छन् दुई टिम फाइनलको गोल पनि भन्नुहोला। ओके हस्त, अब राखौँ समीक्षातर्फ।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रै उपस्थित भएको छु। आज मिति 2083 साल असार 30 गते, आषाढ कृष्ण पक्ष औंसी तिथि, नेपाल सम्बत 1146, तदनुसार 14 जुलाई 2026। शुरू गरौं कान्तिपुर दैनिकको खबरबाट। मीडियाका गेटमा गाडी पार्किङ त्रसित बनाउने उद्देश्यबाट प्रेरित शंकास्पद र रहस्यमय घटना भन्दै राजसभा र वर्षना शीर्षक राखेर खबर छापेको छ गौरव पोखरेल र जयसिंह महराको भाइलाइनमा। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर .com र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य सवारी साधन आवाजावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गरुड काठमाडौँ महानगरको प्रहरी बल, ट्राफिक प्रहरीको व्यवहार, जरिवानाका विषयमा प्रश्न उठाउँदै समाचार लेखेका थिए। कान्तिपुर पब्लिकेशन अगाडि राखिएको गाडी रासोपा कार्यकर्ताले चढ्ने गरेको खुलेको छ। सत्तारूढ़ दल रासोपाले मीडियालाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित शंकास्पद र रहस्यमय घटना भन्दै वर्षना गरेको छ। नेपाल पत्रकार महासंघ र नेकपा एमाले पनि विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्। अनलाइन खबरमा, हिमालय टेलिभिजनमा र कान्तिपुर मीडिया ग्रुपको गेटमा गाडी राखेर चालक भागेका थिए। मीडिया बाहेक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन थापा र अनामनगर स्थित भाटबेटेनी अगाडि समेत गाडी अलपत्र छाडेर चालकहरू भागेको प्रहरीले जनाएको छ। कान्तिपुरमा पार्क गरिएको गाडी धनी रवि जयसवाल रहेको खोलेको छ। उनी रासपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन्। रासपाका तर्फबाट महामन्त्री विपिन आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राणवायु रहेको र यसको रक्षार्थ पार्टी सदैव कटिबद्ध रहने भन्दै विज्ञप्ति जारी गर्नुभएको छ। राज्यको चौथो अङ्गका रूपमा स्थापित आम संचार माध्यम र संचारकर्मीले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरेका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लङ्घन हुन् विज्ञप्तिमा भनिएको छ। सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षक राखेर कान्तिपुरले नै फ्रन्ट पेजमा अर्को खबर छापेको छ। यज्ञ बन्जाडेको भाइलाइनमा दुई तिहाई नजिकको बहुमत सहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ। यस अवधिमा बजार खोलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढेको छ। नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने लगायतका कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो। तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ्न सकेन। 12 चैतको नेप्से परिसूचक 2950 अङ्क थियो। 13 चैतमा पालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो। त्यसपछि हाल 19 असारसम्म नेप्से 308 अङ्क घटिसकेको छ। नेप्से प्राय घटिरहँदा हिजोसम्म 2570 अङ्कमा झरेको छ। यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको पुष्टि हुन्छ। यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार, कुल बजार पूँजीकरण पनि करिब 6 खर्बले खुम्चिएको छ। 12 चैतमा 50 खर्ब 90 अर्ब रुपियाँ रहेको कुल बजार पूँजीकरण सोमबारसम्म 44 खर्ब 16 अर्ब रुपियाँमा झरेको छ। सूचीकृत कम्पनीको शेयर संख्यालाई शेयर मूल्यले गुणा गरेर कुल बजार पूँजीकरण गणना गरिन्छ। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन शीर्षक राखेर खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र 7 वटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। खबर गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले बदलिँदो मौसमले संकटमा मधेस शीर्षकमा अलि गम्भीर संकटमा परेको छ। वैशाखको असमय वर्षा, हावाहुरी र जेठ असारको चर्को खडेरीका कारण धानको ब्याड राख्न र रोपाई गर्न ढिलाइ हुँदा असार मसान्तसम्म मधेसमा जम्मा 33% मात्र रोपाई हुन सकेको छ। मनसुनको फेरबदल र भूमिगत जलस्तर निरन्तर खस्कदा धान र प्रमुख नगदे बाली आँपको उत्पादनमा भारी गिरावट आएको छ, जसले चालु आर्थिक वर्षमा मधेस प्रदेशको आर्थिक वृद्धि दर 7 प्रदेश मध्ये सबभन्दा कम अर्थात 1.31% खुम्चने प्रक्षेपण गरिएको छ। मीडिया तर्साउन पार्किङ आतंक शीर्षक राखेर रा अन्नपूर्णले अर्को खबर छापेको छ। शेखर अधिकारी र अजबी पौड्यालको बाइलाइनमा आतंकित बनाउने उद्देश्यले हिजो बिहान काठमाडौँका प्रमुख मूलधारका संचार माध्यमका कार्यालय अवरुद्ध हुने गरी एउटै समूहले गाडी पार्किङ गराएका छन्। हिजो बिहान करिब 7 बजेदेखि नयाँ बानेश्वर स्थित अनलाइन खबर .com बानेश्वर स्थित हिमालय टेलिभिजन र तिनकुन स्थित कान्तिपुर मीडिया ग्रुपको कार्यालयमा गाडी गेटै थुन्ने गरी पार्किङ गरिएको थियो। संचार माध्यमसँगै नेपाली काँग्रेसका सभापति गगन थापाको रातोपोल स्थित निवास र अनामनगरको भाटबटेनी सुपर मार्केट अगाडि पनि गाडी राखेर बाटो अवरोध गरिएको थियो। थापाको निवास गाडी पार्किङ गरिएको थियो भने भाटबटेनी अगाडि बागमती प्रदेशको अर्को गाडी राखिएको थियो। यतिमा मात्र उनीहरू रोकिएनन्। उसै पनि साँगुरो रहेको पुरानो बानेश्वरको बीचमा गाडी छाडेर नागरिकलाई शास्ति दिने काम भएको छ। सरकारका नासी समय गराउने निन्दनीय कोसिस भएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले भन्नुभयो, नागरिकका आवाज बोक्ने मीडियामाथि राज्यले नै आतंक फैलाएर प्रेसको मुख थुन्ने काम गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले हिजो नै विज्ञप्ति जारी गर्दै राज्यले मीडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेको भन्दै भर्सना गर्नुभएको छ। महासंघले तत्काल गाडीको अवरोध हटाएर संचारकर्मी र संचारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ। खबर अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले रेमिटेन्स पाउने 6 खर्ब बढ्यो, चालु आर्थिक वर्षको 11 महिनामा भित्रियो 21 खर्ब 20 अर्ब 80 करोड शीर्षक राखेर खबर छापेको छ दिलीप पौडेलको बाइलाइनमा। मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधिले अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषण रेमिटेन्सले मुलुकको अर्थतन्त्रलाई धानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पाउने 6 खर्ब रुपियाँले बढेको छ। चालु आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गर्दै 21 खर्ब 20 अर्ब 80 करोड रुपियाँ पुगेको छ। रेमिटेन्स आप्रवाह पोहोरको सोही अवधिको तुलनामा 5 खर्ब 86 अर्ब रुपियाँले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन 5 खर्ब 86 अर्ब रुपियाँ भन्दा बढी थप विप्रेषण भित्रिएको छ। जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड रुपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। किन बारम्बार जलमग्न हुन्छ काठमाडौँ शीर्षक राखेर भुवन शर्माको बाइलाइनमा अर्को खबर पनि नागरिकमा छापिएको छ। सानो वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गर्छन्, यो हरेक वर्ष याममा दोहोरिने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाडौँका तीन कुनै माइतीघर, जमल, मित्र पार्क, पोतली सडक, त्रिपुरेश्वर, भोटेबहाल, अनामनगर लगायतका सडक जलमग्न हुन्छन्। सडक विभागका कर्मचारीका अनुसार भारी वर्षा त परेको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गरेका छन्। पहिलो कारण हो सडक विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोडिने मंगाल। स्थानीय बासिन्दा, वडा कार्यालय र खाने पानी तथा ढल व्यवस्थापन विभागले त्यस्ता नाला र मंगालमा जथाभावी ढल जोड्दा यस्तो समस्या आएको ती कर्मचारीको दावी छ। आकाशे पानी सफा हुने भएकाले सजिलै बग्छ, तर ढलको पानी फोहोर र केमिकल युक्त हुने भएकाले बगाईमा ढिलाइ हुन्छ। बर्खामा आएको आकाशे पानीको सहज निकास हुने गरी अध्ययन गरेर नाला बनाइए पनि नाला र मंगालमा जथाभावी ढल जोड्ने गर्दा नालाले पानीको बहाव थेक्न सक्दैन र पानी सडकमा बग्न थाल्छ। विभागका ती कर्मचारीले भने, काठमाडौँमा पानी सोच्न सक्ने क्षमता घट्दै पनि छ। काठमाडौँको जमिनमा पानी सोच्ने क्षमता घट्दै गएकाले पनि यस्तो समस्या आएको विज्ञहरू बताउँछन्। सडक जलमग्न हुनुमा यो दोस्रो कारण हो। पछिल्लो समय काठमाडौँमा कंक्रिटको प्रयोग बढ्दै गएको छ, कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौँको जग्गाले पानी सोच्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिन मुनि जानुको सट्टा सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसकारण पनि सानो वर्षामा पनि काठमाडौँका सडक जलमग्न हुने गरेका छन्। खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। हिमालय टाइम्सले सरकार र सत्तारूढ दलबीच बढ्दो असमझदारी चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालेन शीर्षक राखेर खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बीच असमझदारी बढ्दै गएको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेको रासोपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते सरकार गठन गरेको थियो। गठनको केही समयसम्म सरकार र पार्टीको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कारवाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन्। अर्कोतर्फ गठनको मधुमास पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल रासोपा बीच सार्वजनिक रूपमै देखिने गरी असमझदारी बढेको छ। मुख्य गरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नु भएको छ। सुकुम्बासीलाई हठात विकल्प विनय वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट बन्नु भएको हो। पासपोर्ट छपाईको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो। असार 1 गते परराष्ट्र सचिव अमृत कुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाएको खबर पनि सार्वजनिक भएको थियो। सरकारका काम कारवाहीप्रति पनि प्रश्न उठेको छ। सुकुम्बासी व्यवस्थापनमा भएको लापरवाहीका कारण र पार्टीको साख गिरेको भन्दै सभापति रवि लामिछानेले प्रधानमन्त्रीको ध्यान गर्नु परेको रविको भनाइ छ। सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनु भएको छ। समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरण लगायतका काम जतिसक्दो छिटो समन्वय सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गर्नुभएको स्रोतको भनाइ छ। स्वर्णिम वाग्लेको भूमिकालाई लिएर पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएको खबर आज हिमालय टाइम्सले छापेको छ। विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: ओके, उहाँले बिदा लिनुभयो यानि भीमात्रले उहाँलाई धेरै धेरै धन्यवाद छ। जहाँ जाँदै गीत सुनाउँछु भनेको गीतलाई त्यति मौका भएन, तर पनि एउटा समय एउटा रमाइलो जानकारी राखिहालौँ। वर्ल्ड कप फिभरमा अर्लिङ हालान्डको चाहिँ पपुलारिटी यति छ कि पेरु जस्तो देशमा फुटबल फ्यानहरूले आफ्नो बच्चा नयाँ जन्मेका बच्चाहरूको नाम राख्न थालेका छन्। हालान्ड नाम राख्न थालेका छन्। अहिलेसम्म 468 जना नयाँ बच्चाहरूको नाम अर्लिङ हालान्ड आइसकेको छ रहेछ राखिसकेको छ। यो जानकारीको साथ मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन। बाबा
2: सर्वोच्च अदालतले निजी मीडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा न्यायाधीश सारङ्गा सुवेदी र नृपद धुज निरौलाको इजलासले निर्णय सुनाएको हो। माग अनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ। यो सँगै सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा अब रोक लागेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज अपरान्ह 4 बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो। बैठकका एजेण्डा सार्वजनिक भएका छैनन्। प्रधानमन्त्री शाह आज दिउँसो रासोपा सभापति रवि लामिछानेसँगै संसद बैठक पुग्नु भएको थियो। सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको करिब 1.5 महिनामा पहिलो पटक संसद बैठकमा गएका प्रधानमन्त्री बालेन्द्र शाहमाथि नियम मिचेको भनेर आलोचना भएको छ। अर्को सांसद बोलिरहेका बेला संसद बैठकमा छिरेको भन्दै एमाले सांसद ऐन महरले आपत्ति जनाउनु भएको हो।
3: सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, मान्य खुसबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्मान्य प्रधानमन्त्रीज्यू र सत्ता पक्षका मान्य सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु।
2: सुकुम्बासी राखिएको ठाउँमा अधिकार कर्मीमाथि प्रहरीको हस्तक्षेप गराएको, आत्मदाह प्रकरण र सञ्चार माध्यममा गाडी तेर्स्याएको लगायत विषयमा सरकारको उच्चरको आलोचना भइरहेको बेला रासोपा सभापति रवि लामिछाने आज प्रधानमन्त्री शाहलाई लिएर संसद बैठक जानुभएको हो। आज मुलुकका विभिन्न 5 जिल्लामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत सहित आसपासका जिल्ला भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ। यस्तै काठमाडौँ उपत्यकाका 3 जिल्लामा पनि बाढीको जोखिम छ। यस्तै आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, त्यस्तै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा र रौतहट जिल्ला भई बग्ने ससाना नदीमा पानीको भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यसैगरी महाशाखाले सर्लाही, गोर्खा, लमजुङ, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख बढ्ने जनाएको छ। यी जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यातायात सर्भर दोस्रो दिन पनि अवरूद्ध हुँदा मुलुकभर लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध भएका छन्। यातायात व्यवस्था विभागले आर्थिक वर्षको अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरूद्ध भएको दावी गरेको छ। यातायात कार्यालयहरूका अनुसार आज दिउँसोसम्म सर्भर चलेको छैन। यातायात व्यवस्था कार्यालय एकान्त कुनाले आज सवारी चालक अनुमति पत्र प्रणाली अवरूद्ध भएको जनाएको छ। सेवा अवरूद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्रे सवारी साधनको ब्लूबुक नवीकरण बाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित भएका छन्। यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सर्भर डाउनका कारण सेवा अवरूद्ध भएको जनाएको छ। यस्तै यातायात व्यवस्था कार्यालय चाबहिलले सर्भरमा समस्याका कारण लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण बाहेक सबै सेवा अवरूद्ध भएको जनाएको छ। उपत्यका बाहिर समेत कार्यालयहरूले सर्भर डाउन भएर काम अवरूद्ध भएको जानकारी गराएका छन्। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
4: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरिआएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 जना संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। चक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभकालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 जना संक्रमित रहेका छन्।
2: विश्वकपको सेमी फाइनल खेल अघि इङ्ल्याण्डको टोली अमेरिकाको एटलान्टा पुगेको छ। भोलि हुने सेमी फाइनलमा इङ्ल्याण्डले अर्जेन्टिनाको सामना गर्दैछ। यी दुई मुलुक फुटबल इतिहासकै कट्टर प्रतिद्वन्दी मानिन्छन्। तर त्यहाँ पुगेका समर्थक भने विगतका प्रतिस्पर्धा भन्दा पनि अहिलेको खेलमै आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन्।
5: It's just really exciting. I mean, I think there's a real buzz around the fans that this could be our year.
6: We're fully there to support the team for the football. And if there is any bad blood, it certainly isn't going to come from our side. No. What it costs to get a ticket to a game is not really fair on everybody. So it's priced a lot of people who would have loved to come out of the market.
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नि सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुनेछ, र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान सधैँ आज पनि एउटा सुमधुर गीतबाट गरिसकेको छु, र आज मैले यो व्यवसायको उठानमा राखेँ गायिका मन्जु थापाको स्वरमा रहेको एउटा सुमधुर गीत कसैले बुझेन मेरो मनको बहलाई। विनोद ढकालको गीत रचना, शम्भुजित बास्कोटाको सङ्गीत रहेको यो गीत धेरै अगाडि भने ज्ञानु राणाको स्वरमा यहाँहरूले सुनिसक्नु भएको गीत हो, र पछिल्लो समय ज्ञानु राणाको स्वरमा रहेको यो गीत मन्जु थापाले पुनः गाएकी छिन्, र भिडियोमा भने स्वयं गायिका ज्ञानु राणा दिदीलाई पनि उहाँले समेट्नु भएको छ, र आज मैले यही गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान गरिसकेको छु। अब लाग्नु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 30 गते असार कृष्ण औँसी तिथि मङ्गलबार, नेपाल सम्बत 1146, तदनुसार आज 14 जुलाई सन 2026। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, र विशेष गरी केही भागमा चाहिँ भारी मात्रामा भनौँ बाढी पहिरो जान सक्ने सम्भावना रहेको हुनाले यहाँहरूले यात्रा गर्दा त अत्यन्तै सावधानी अप्नाउनलाई पनि भन्न चाहन्छु, र अनावश्यक यात्रा नगरेकै राम्रो भन्न चाहन्छु यस्तो बर्सातको समयमा। र नेपालमा आज सूर्योदय चाहिँ बिहान 5:17 जाँदा भयो भने सूर्यास्त चाहिँ भरे साँझ 7:01 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू, अब पनि म एउटा गीत यहाँहरू माझमा राखिहाल्छु, र यति बेला भने म रमण घिमिरेको गीत रचना, शिलाबहादुर मोक्तानको सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु एम बरालको स्वरमा। र यो गीत राख्दै गर्दा श्रोताहरू, एम बराल नेपाली गीत सङ्गीतको क्षेत्रमा अत्यन्तै कर्णप्रिय स्वरका धनी एम बराल यतिखेर भने अलिकति अस्वस्थ भएर स्वास्थ्य उपचार गराइरहनु भएको छ, र हामी कामना गर्छौँ एम बरालको शीघ्र स्वास्थ्य लाभको, र छिटोभन्दा छिटो निको भएर नेपाली गीत सङ्गीतको क्षेत्रमा फेरि पनि एम बरालका कर्णप्रिय स्वरहरू हामी सुन्न सकौँ भन्दै यति बेला भने म गायक एम बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा गीत राखिहाल्छु।

हजुर आदरणीय श्रोताहरू, घरि नियतिको लेख चढे, घरि विपत्तिको बेसी झरे, एउटा झुटको लाई छुपाउन कति पटक मरे। एम्बरालको स्वरमा यो गीत राखे, रमण घिमिरेको गीत रचना अनि शिलाबहादुर मोक्तानको सङ्गीत रहेको थियो। र यो गीत राख्दै गर्दा मैले फेरि पनि यहाँहरूलाई जानकारी गराउन चाहे, नेपाली गीत सङ्गीतको क्षेत्रमा अत्यन्तै सुमधुर गीतहरू र कर्णप्रिय गीतहरू ल्याइसकेका गायक एम्बराल अलिक गम्भीर प्रकारको स्वास्थ्य भनौँ रोगसँग अहिले उहाँ लडिरहनु भएको छ, जुधिरहनु भएको छ। हामी कामना गर्छौँ छिट्टै नै उहाँले त्यो रोगलाई जितेर नेपाली गीत सङ्गीतको क्षेत्रमा फेरि कर्म गर्नुहुन्छ भन्ने आशाको साथ मैले उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो गीत राखेँ। र पनि श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको बारेमा जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार हो र मङ्गलबारको स्वर्णिम सङ्गम विशेष गरी घरदेश र परदेशलाई जोड्ने दिन हो, अर्थात् घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। अनि यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यतिखेर नेपालभन्दा बाहिर बसेर बिए बेस गोर्खा रेडियो सुन्दै हुन्छ भने, यहाँहरूले नेपालमा रहेका यहाँका आफन्तजन परिवारजन र साथी सङ्गीका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोनबाट जोडिने कोसिस गर्नेछु र घर गाउँको हाल खबर तपाईँसम्म पुर्याउनेछु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। प्रविधिमय संसार छ श्रोताहरू, र घर गाउँको हाल खबर बुझ्नको लागि रेडियो तरङ्गमै किन भर पर्ने भन्ने प्रश्न पनि उठ्न सक्ला, तर यति हो, रेडियो तरङ्गमा तपाईँको घर गाउँको हाल खबर सुनाउँदै गर्दा तपाईँले मात्र सुन्नुहुन्न, विश्वभरिका श्रोताहरूले ज जसले बिएमएस गोर्खा रेडियो सुन्नुहुन्छ उहाँहरूले पनि थाहा पाउनुहुनेछ तपाईँको घर गाउँको हाल खबर अनि तपाईँको घर गाउँको प्राकृतिक त्यस्ता सौन्दर्यताहरूको अनि आन्तरिक पर्यटनको लागि उपयुक्त त्यस्ता गन्तव्यहरूको बारेमा पनि उहाँहरूले जानकारी पाउनुहुनेछ कार्यक्रम स्वर्णिमसँगम फ्यामिली कनेक्टिङको माध्यमबाट। र जति छिटो जति चाँडो यहाँहरूले नम्बर हामीलाई उपलब्ध गराइदिनुहुन्छ उति नै छिटो हामी तपाईँका आफन्तजन परिवारजनसित जोडिने कोसिस गर्दै, यति बेला भन्छे म यहाँहरू माझमा एउटा पिरो अकबरे खोर्सानी राख्न मन लाग्यो, खोर्सानी डल्ली गीत यहाँहरू माझमा राख्न चाहन्छु। भीषण मुकारिमको स्वरमा शब्द सङ्गीत भीषण मुकारिमकै रहेको छ, उहाँले निरन्तर सिक्योलको रूपमा ल्याइरहनु भएको छ खोर्सानी डल्ली तिन, अहिलेलाई भने भीषण मुकारिमको स्वरमा यहाँहरू माझमा।

0: BFBS Gurkhal Radio.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण रेडियो सुनेर बस्ने आदरणीय श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यति बेला भने चाहिँ बेलायतबाट, साउथ लन्डनबाट एउटा नम्बर प्राप्त भएको छ, र ओखलढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङ ज्यूले दिनुभएको नम्बर, अनित गुरुङको नम्बर दिनुभएको छ। उहाँ चाहिँ जिल्ला खेलकुद परिषद ओखलढुङ्गाको चाहिँ नवनियुक्त अध्यक्ष पनि हुनुहुन्छ। भर्खरै उहाँ अध्यक्ष पद बहाल गर्नुभएको रहेछ, उहाँलाई कार्यक्रममा जोडिहाल्छु र उहाँलाई बधाई शुभकामना दिन चाहन्छु। अनित सर, नमस्कार। हजुर
3: नमस्कार।
2: सर्वप्रथम त तपाईँलाई बधाई अनि शुभकामना दिन चाहन्छु। जिल्ला खेलकुदको चाहिँ अध्यक्ष जस्तो एउटा महत्त्वपूर्ण जिम्मेवारी पदमा पुग्नु भएछ, र त्यो जिम्मेवारी ओखलढुङ्गा जिल्लाले तपाईँको काँधमा सुम्पेकोमा तपाईँलाई चाहिँ एकदमै धेरै यो कार्यकालको सफलताको शुभकामना अनि बधाई पनि दिन चाहन्छु है। हजुर
3: धन्यवाद, धेरै धेरै धेरै।
2: अब यति ठुलो जिम्मेवारी पाइसकेपछिको त्यो खुसी सेयर गर्नुहोस् न, कस्तो हुँदो रहेछ?
3: पहिलाको भन्दा त अलिक कस्तो कस्तो भयो नि भन्दा पनि मलाई चाहिँ धेरै बोझ बुझे जस्तो लागिरहेछ। मैले कसरी चाहिँ खेल क्षेत्रमा चाहिँ अगाडि बढाउने भन्ने कुरा छ मेरो लागि चाहिँ। सबभन्दा पहिला म यो पहिला चाहिँ अलिअलि कोचको नाताले गर्थेँ भने, अब चाहिँ म जिल्लाको सबै हेर्ने भएँ यहाँ, त्यस कारणले चाहिँ म
2: हजुर अब एउटा कोच मात्रै नभएर अब चाहिँ सम्पूर्ण खेलकुदलाई नै हेर्नुपर्ने जिम्मेवारी तपाईँको काँधमा आएको छ।
3: हजुर हजुर।
2: कस्तो छ ओखलढुङ्गामा युवाहरूमा, विशेष गरी अब तन्नेरी युवाहरूमा, जेन्जी पुस्ताहरूमा चाहिँ खेलकुदप्रतिको मोह, रुचि, चाह कस्तो देख्नु भएको छ?
3: अहिले मलाई पहिला धेरै अहिले सबैले मलाई सहयोग नै गर्ने भन्ने कुरो सबैले भएको छ। अहिले सबैले नै मलाई त्यही छ, सबैलाई धन्यवाद भन्ने अनुपथ लेखेर पुरेसमा त्यही कुरा आएको छ। अब
2: भनेपछि सबैबाट त्यो सहयोग पाउँछु भन्ने अपेक्षा लिनु भएको छ तपाईँले? अब ओखलढुङ्गा जिल्ला आफैमा पनि एउटा सुन्दर पर्यटकीय जिल्ला भन्दा पनि हुन्छ होइन, सगरमाथाको एउटा गन्तव्य जोडिने बाटो पनि हो, र त्यस्तै साहसिक खेलकुदको लागि त्यस्ता उपयुक्त ठाउँहरू छन् ओखलढुङ्गामा?
3: हजुर सबै, अब ग्राउन्डहरू पनि सबै ठाउँ छ अहिले सबैसम्म, अहिले त्यसलाई अलिक सुधार गरेर लानुपर्ने सबै कुरो।
2: तपाईँको कार्यकालमा त्यो चिजहरू पनि भरिसक एउटा साहसिक खेलको लागि पनि पहल गर्नुहुन्छ यो कार्यकालमा?
3: अहिले एउटा डल्ली डाँडा भनेको यो चम्पादेवी गाउँपालिकामा छ, नेसनल ग्राउन्ड छ त्यहाँ चाहिँ।
2: हजुर,
3: त्यो भन्नु पऱ्यो भने मैले त्यो ठाउँमा गरेर गेम खेलेर आइसकेको, त्यसलाई अब कसरी माथि लाने भन्ने कुरा र कसरी त्यसलाई राम्रो बनाउने कुरा छ।
2: हजुर ल, हामीलाई पनि खुसी लाग्यो तपाईँले एउटा नयाँ जिम्मेवारी पाउनु भएछ, र त्यो जिम्मेवारी एकदम राम्रोसँग निभाउनु होला भन्न चाहन्छु। अनि यही खुसियाली साट्नको लागि ओखलढुङ्गा कृष्ण गुरुङ र कुमारी गुरुङज्यूले तपाईँलाई बधाई दिँदै, होइन कुनै भनौँ माध्यम नभइरहेको बेला बिएबिएस गोर्खा रेडियोको माध्यमबाट उहाँहरूले बधाई दिन चाहनुभएको छ, उहाँहरूलाई केही भन्न चाहनुहुन्छ?
3: अब मेरो भाइ र बहिनीहरूलाई धेरै धेरै यस्तो कार्यक्रम चाहिँ भइरहेको जस्तो लाग्छ मलाई, अनि सबैलाई आशीर्वाद र शुभकामना दिनुहोस् भन्ने मलाई त्यही आशा गर्दछु।
2: पक्कै पनि उहाँहरूको आशीर्वाद त तपाईँलाई छँदै नै छ होइन, किनकि यति ठुलो जिम्मेवारी पाए पश्चात तपाईँलाई पनि अब ओखलढुङ्गा जिल्लाको लागि सिङ्गो खेलकुदको लागि पनि केही गर्नुपर्ने हुन्छ, र तपाईँ अहिले बधाई र शुभकामना लिँदै हुनुहुन्छ होला, ओखलढुङ्गै हुनुहुन्छ कि कता?
3: अहिले म ओखलढुङ्गा बजारमै छु।
2: ए, बजारमै हुनुहुन्छ। मौसम कस्तो छ?
3: अहिले आज चाहिँ राम्रै दिन थियो, हिजो त पानी परेको थियो, आज धेरै राम्रो छ,
2: आज मौसम राम्रो छ। शपथ पनि लिइसक्नु भयो त्यसो भने नयाँ नेतृत्वको?
3: शपथ लिइसक्यो, एक हप्ता भयो।
2: ए ल त उसो भने अनित सर तपाईँको यो कार्यकाल अत्यन्तै सफल रहोस् भन्दै हामी बिदा हुन्छौँ है त।
3: मेरो सबैलाई शुभकामना भनिदिनु सबैले मलाई यस्तो दिएकोमा, म सबैको सहयोग चाहिने हो भने।
2: हुन्छ हस् नमस्ते।
3: नमस्ते।
2: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गा खेलकुद परिषदका नवनियुक्त अध्यक्ष अनित गुरुङ, उहाँसित संक्षिप्त कुराकानी गरेर यो नम्बर मलाई उपलब्ध गराउनु भएको थियो साउथ लन्डनबाट ओखलढुङ्गे कृष्ण गुरुङज्यूले, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब साउथ लन्डनबाट अक्सफोर्ड चाहिँ कति टाढो छ मलाई त्यो दूरी थाहा भएन, तर यतिखेर भने बेलायतकै अक्सफोर्डतिर बस्नु नै गीतकार लीलाराज कामाङले लेख्नुभएको एउटा बिल्कुलै नयाँ गीत यहाँहरू माझमा राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको, गायिका सुनिता थेगिम पनि सम्भवतः यतिखेर युकेतिरै हुनुहुन्छ र सङ्गीतकार मनोज थापा भने चाहिँ काठमाडौँतिरै हुनुहुन्छ। अहिलेलाई भने भोजपुरका सङ्गीतकारले सङ्गीतबद्ध गर्नुभएको यो गीत राख्न चाहन्छु। उहाँ स्तरका गीतकार लीलाराज कामबाङको गीत रचना रहेको अनि इलामकी गायिका पनि हुनुहुन्छ। अहिले चाहिँ वैवाहिक जीवनमा चाहिँ उहाँ शङ्खुवा सभामा पुग्नु भएको छ। सुनिता थेगिम लिम्बुले साथ दिनुभएको छ यही गीत यहाँहरू माझमा।

हजुर श्रोता, यो याद टाइटल रहेको गीत राखेँ मैले यहाँहरूमाझमा। गीतकार लीलाराज कामाङको गीत रचना अनि स्वर रहेको थियो मनोज थापा मगर, सुनिता थेगिम लिम्बूको सङ्गीत मनोज थापा मगरको रहेको छ। र यसको चाहिँ अझै चाहिँ यहाँले युट्युबको चाहिँ एमएजमा गएर पनि सुन्न सक्नुहुनेछ। र गीत पश्चात बेबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र लीलाराज कामाङजीले एउटा खुसीको खबर यहाँ सेयर गर्नुभएको छ। कनेक्टिकट युएसमा रहेकी कवियत्री शर्मिला अधिकारी चेलीसँग मेरो एउटा नयाँ गीतमा सहकार्य गर्ने निर्णयतिर पो पुग्दैछौँ है तुलसी सर। बेलायत र अमेरिका यो दुईवटा महासागरको भेट सङ्गीत मार्फत सिर्जना मात्र होला होला जस्तो छ भने लेख्नु भएको छ। ल, साह्रै खुसीको कुरा। अब तपाईँहरूको यो पक्कै पनि दुईजनाको साङ्गीतिक सहकार्य युगल गीत डुएट गीत हुन्छ होला, त्यो गीत बवाल्ने बन्ने छ भन्ने हामीले विश्वास लिएका छौँ। र यहाँहरू दुवैजनालाई अग्रिम शुभकामना पनि दिन चाहन्छु। र अब चाहिँ श्रोताहरू, यो बसाइमा एउटा गीत यहाँहरू माझमा राख्नेछु। बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा यति बेला अनि पछिल्लो समय निकै नै चर्चित बन्न पुगेको गीत। हुन त यो गीत छोटो छ, एक स्थायी र अन्तरा मात्रै छ जस्तो लाग्छ मलाई। बिर्सिदेऊ भन्छौ मायालु, मायामा त्यस्तो हुन्छ र शीर्षक रहेको छ। अहिलेलाई भने यही गीत यहाँहरू माझमा राख्न चाहन्छु राजन राज शिवाकोटीको स्वरमा। हुन त यो गीत मा फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। र अब यो गीत चाहिँ वरिष्ठ कलाकार आदरणीय मदन कृष्ण श्रेष्ठको स्वरमा पनि आउन लागेको जानकारी चाहिँ राजन राज शिवाकोटीले आफ्नै सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउनु भएको थियो। र यो एउटा संयोग पनि हुन सक्दछ, उहाँको एउटा गीत यसभन्दा अगाडि अफ्रिकन मुल्की गाय

बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: नारी हस्ताक्षर गीतकार रञ्जना राईको गीत रचना अनि राजपाल राई र सञ्जीवनीको स्वरमा रहेको यो गीत राखे रञ्जना राईकै एल्बम रोजमा समेटेको गीत मा संगीत भने सुरेश अधिकारीको रहेको थियो र बिएबिएस गोर्खाटेको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा यति बेला भने फेल्थम लन्डनबाट हरि राईजीले एउटा नम्बर दिनुभएको छ तुलसी सर नमस्कार म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठो मिठो गीत सँगै साथै आफन्तजनहरूसितको कुराकानी सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है मिल्छ भने हिट गीत ऐसेलुको पातको गायक साथै पुकुली टेलिश्रृङ्खलाको अभिनेता नारायण राईलाई धेरै धेरै सम्झना सुनाइदिनु होला उहाँको नम्बर पठाएको छु भनेर लेख्नु भएको छ फेल्थम लन्डनबाट म हाम्रा नारायण राईजीलाई कार्यक्रममा जोडिहाल्छु नारायणजी नमस्ते
1: नमस्कार तुलसी सर
0: के छ आरामै हुनुहुन्छ
1: सम्पूर्ण हुन्छ ठिकै छु र सम्पूर्ण दर्शक श्रोताहरूमा पनि मेरो नमस्कार र आदरणीय हरि राई दाजुले विशेष गरी असाध्यै माया गर्नुहुन्छ आफै कलाकार हुनुहुन्छ दाजु पुरानो कलाकार हुनुहुन्छ उहाँले उहाँको अनुरोधमा अहिले म तपाईँसँग जोडिनु पाएको रहेछु उहाँलाई पनि एकदम नमन भन्न चाहन्छु
0: अनि आज तपाईँलाई सम्झनु भयो हरि राईजीले अब तपाईँ आफै पनि गायक हुँदो रहेछ ऐसेलुको पात यो बहुचर्चित गीत भनेर लेख्नु भएको छ होइन र त्यो गीत पनि हामी राखौँला हरि राईजीको गीत पनि राखौँला केही दिनपछि हरि राईजी आफै पनि गायक हुनुहुन्छ होइन र आज सम्झनु भयो साथसाथै यता अर्को एउटा टेलिसिरियल पुकुली चैरी श्रृङ्खलाका अभिनेता पनि हुँदो रहेछ भनेपछि तपाईँ आफै पनि कला क्षेत्रमा आबद्ध हुनुहुन्छ नि
1: खासमा म चाहिँ अब सिङ्गर नै हो एक्टर चाहिँ होइन
0: हजुर
1: त्यो खास हेर्दा हेर्दै आयो सर फेरि पुकुली चाहिँ मेरो गीत हो
0: हजुर
1: सिरियल चाहिँ अभागी बुहारी काम गरे हो अहिले त म चुपचापै बसिरहेको छु गीत सङ्गीत पनि त्यति गरिरहेको छैन अहिले चुपचापै अलिअलि अरू अरू बाहिरको बजेटहरू गरिरहेको छु मेरो आफ्नो बजेटहरू चाहिँ काम भएको छैन
0: के त्यस्तो गीत सङ्गीत नगर्नु कारण चाहिँ अहिले पछिल्लो समय बजारले हो कि के हो कि आर्थिक समय भनिन्छ नि कहिले काहीँ यो लगानी नउठ्ने पनि डर हुन्छ नि होइन
1: अब यस्तो सर अहिले त लगानी उठाउने त सबैले आशामा गीत गर्ने मात्रै हो लगानी उठाउने त बढीमा 20% होला अनि त्यो अवस्था छ अनि त्यसपछि चाहिँ अनि अब अहिले त मेरो बजेट तयार भएको छैन मुख्य कुरा अब सिधै कुरा गरौँ न
0: अनि जे होस् तपाईँ सिर्जनाहरू चाहिँ गरिरहनु भएको छ खुसी लाग्यो हरिजीले पनि भन्नुभएको छ ऐसेलुको पात बहुचर्चित गीत भन्नुभएको छ तपाईँले लेख्नु भएको गाउनु पनि भएको कि के हो यो
1: खासमा म चाहिँ गाउने मान्छे अनि आफै प्रत्यक्ष दोहोरी पनि गाउन सक्ने हुनाले पूर्वको राई लिम्बूमा दोहोरी गाउने बिरुवा हो म चाहिँ खास अरूले गाउनुहुन्न अनि म आफै लेख्छु पनि तर अब विशेष गरी गाउनै मजा आउँछ र अहिले म त अस्ति थाहा भएन हाम्रो तुलसी सरसँग म त हतारमा कहाँ बसेर कुरा गरिरहेको थिएँ अनि तपाईँसँग कुरा गरेको रहेछु तपाईँको गीत पनि म धेरै गाउँछु
0: ए मेरो गीत पनि थाहा छ तपाईँलाई
1: तुलसी बस्नेको गीत किन थाहा नहुनु त न मलाई छोडी नजाऊ बहुत गाउँ अहिले पनि गाउँछौँ हामी
0: हो धन्यवाद धन्यवाद है तपाईँलाई जे होस् कमसेकम गीत त थाहा रहेछ नि होइन
1: तुलसी बस्नेतको त फ्यानै हो नि म के भन्नुभएको सर त्यसो नभन्नु न
0: ल साह्रै खुसी लाग्यो यसो कहिले कहिले लेखिटो बल्ने हामी पनि जस तपाईँहरूको यस्तै यस्तै आशीर्वाद माया पाइराखौँ भन्न चाहन्छु अनि आज हरिजीलाई केही भन्न चाहनुहुन्छ हरिजी पनि गाउनुहुन्छ नि उहाँको थुप्रै गीतहरू हामीसँग सुरक्षित छ उहाँको चट्टै रुम चट्ट रुमाल मेलिना राईसँग छ एउटा पूर्वेली मारुनी टाइपको गीत छ तारा थापासँग गाउनु भएको रहेछ मीरा राणासँग गाउनु भएको छ एउटा त उहाँले आफ्नै यो भनौँ सेरोफेरोको यो अरुणको तिरै तिर गीत पनि गाउनु भएको छ होइन र केही भन्न चाहनुहुन्छ उहाँलाई
1: विशेष गरी त दाईलाई एकदमै नजिक भएर यति माया गर्दा त्यो छुट्टै एउटा उठाउँदैछ रेस्पेक्ट हामी टाढै भए पनि दाईलाई रेस्पेक्ट गर्नुपर्ने मान्छे हो कि मैले पुरानो कलाकार हुनुहुन्छ उहाँले धेरै गीत गाइसक्नु भयो सिङ्गर हुनुहुन्छ म आफूलाई कलाकार भन्ने बानी भएर सबलाई कलाकार भन्छु क्या म चाहिँ अलिअलि एक्टिङ पनि गर्ने हुनाले आफूलाई कलाकार नै हो भन्छु मैले. पुरानो दाई सिङ्गर हुनुहुन्छ, दाईले असाध्यै माया गर्नुहुन्छ. दाईलाई यहीँदेखि मेरो एकदमै नमन छ. मैले एकदमै म्यासेज लेखिरहेको हुन्छ दाईलाई कोही कोही बेला फुर्सदको टाइममा. दाई बिजी भएर कोही कोही रिप्लाई गर्नुहुन्न, अनि पछि कति एक महिना पछि कोही बेला के बेला रिप्लाई गर्नुहुन्छ. तर दाईलाई एकदमै मनदेखि
0: व्यस्त हुनुहुन्छ होला उहाँ. कहिलेकाहीँ उहाँ व्यस्तता अब परदेशको ठाउँमा होइन, अलिक व्यस्त पनि हुन्छ. त्यस्तै हो, हामीले त्यसलाई सहज रूपमा लिनुपर्छ उहाँको व्यस्तताको बावजुदले पनि होला. अनि आज तपाईँसँग कुराकानी गर्दै गर्दा त्यो गीत पनि राख्नु मन लाग्यो मलाई, ऐसेलुको पात. तपाईँको स्वर अनि राज राई र गीता सेन्चुरीको पनि स्वर रहेछ संयुक्त, होइन शब्द र लय चाहिँ तपाईँको रहेछ है?
1: हजुर, लय मेरो हो अनि मैले शब्द लेखेको हो. र विशेष दाईलाई एकदम सम्मान छ भनिदिनु होला त्यहाँबाट. एकदम सम्मान छ, एकदमै सम्झना छ. त्यस्तो धेरै बोल्न नि आउँदैन क्या सर, मलाई त गीत गाउनु मात्रै आउने हो.
0: एक दिन अब रेडियोमा सँगै बसेर आम्ने सामने बसेर बोल्नुपर्छ कि, धेरै कुरा बोल्न सकिन्छ है त.
1: हुन्छ सर, त्यसो मेरो भाग्य भन्छु मैले. तुलसी बस्नेतसँग बसेर त्यसरी कुरा गर्न पाएँ भने चाहिँ, किनभने मैले त्योभन्दा अगाडि पनि मैले नाम सुनिराखेको हो. अनि तपाईँको गीत चाहिँ मैले धेरै गुनगुनाउन थालेको चाहिँ 61 सालदेखि.
0: पाको गीतकार भयो नि हौ.
1: एकदम अब पाको हुनुभयो.
0: ल नारायणजी, म तपाईँलाई कुनै दिन रेडियोमा बोलाउँछु, कुराकानी गरौँला. तपाईँको अहिले चाहिँ म ऐसेलीको पाँच श्रोतामाझ राख्छु, तपाईँसँग बिदा हुन्छ है त. नमस्ते.
1: हस् त, एकदमै धन्यवाद. र सम्पूर्ण अहिलेसम्म रेडियो सुन्नुहुने हाम्रो श्रोताहरूमा पनि एकदमै धन्यवाद. र विशेष गरी हरिदाईले सम्झिनुभयो, एकदमै स्थिर निहुर्याएर यहाँबाट नमन, धन्यवाद अनि सम्झना सम्मान.
0: हस् नमस्ते.
1: हस् हस् बाई बाई.
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्छ नारायण राई. उहाँसित छोटो कुराकानी गरेँ. हरिराईजीले नम्बर दिनुभएको थियो, हरिराईजीलाई पनि धन्यवाद दिँदै. अब नै म यही गीत ऐश्वर्यको पात नारायण राई, यसै गरी गीता सेन्चुरी र राज राईको स्वरमा राख्न चाहन्छु. शब्द अनि लय चाहिँ नारायण राईकै रहेको छ.

हजुर श्रोताहरू, यो सुमधुर गीत राखे ऐसेलुको पात नारायण राई, यसै गरी राज राई र गीता सेन्चुरीको स्वरमा, र भर्खरै मैले यस गीतका गायक शब्द सङ्कलक लय सङ्कलक सर्जक नारायण राईसित पनि कुराकानी गरेको थिएँ। फेल्थम लन्डनबाट हरि राईजीले यो नम्बर दिनुभएको थियो। र अब चाहिँ श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङको यो व्यवसायको पहिलो चरणको पुछारतिर आइसकेछु। केही पश्चात यहाँहरूले हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ। र अहिलेलाई भन्छ, म यहाँहरू माझमा हरि राईको स्वर शब्द सङ्गीत र एउटा गीत राख्दै यहाँहरूलाई बेबेस गोर्खा रेडियोको समाचारतिर लैजान चाहन्छु।

0: सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका संचालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद शाह कलवार पक्राउ परेका छन्। उखु किसानको करिब 22 करोड़ रूपियाँ बक्यौता भुक्तानी नगरेको आरोपमा गुप्ता कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालयले किसानहरूको उजुरीको आधारमा दुवैलाई नियन्त्रणमा लिएर ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमका अनुसार चिनी मिलले गएको आर्थिक वर्षमा खरिद गरेको उखुको करिब 22 करोड़ रूपियाँ भुक्तानी नगरेपछि पीड़ित किसानले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीका अनुसार किसान र मिल व्यवस्थापन बीच पटक पटक छलफल गराई बक्यौता रकम भुक्तानी गराउने प्रयास गरिएको थियो, तर उद्योग पक्षले रकम भुक्तानी नगरेपछि गुप्ता र कलवारलाई पक्राउ गरिएको हो। प्रहरीले दुवैजना विरूद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको जनाएको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न शुरू गरेको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले बचत फिर्ताको शुभारम्भ गर्नुभएको हो। समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, त्यस्तै नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका 1,766 बचतकर्ताको बचत फिर्ता शुरू गरिएको समितिले जनाएको छ। बचतकर्ताको बचतलाई दुरूपयोग गर्ने सहकारीका संचालकहरूलाई कड़ा कार्यवाही गरिने मुख्यमन्त्री बानियाको भनाइ छ। समितिले गएको जेठ 22 समस्याग्रस्त ठहर भएका यी सहकारी संस्थाका 114 ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिइएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो। यातायात व्यवस्था विभागले मुलुकभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिन यता देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ। केन्द्रीय सर्भर र नेटवर्कमा आएको खराबीका कारण सवारी चालक अनुमति पत्रको आवेदन नवीकरण, स्मार्ट कार्ड प्रिन्ट, सवारी साधनको नामसारी, कर भुक्तानी तथा जाँचपाँच लगायतका अनलाइन सेवा रोकिएका थिए। प्रणालीले काम गर्न छोडेपछि मुलुकभरका यातायात कार्यालयहरूको दैनिक प्रशासनिक काम ठप्प प्राय भएको थियो। प्राविधिक टोलीले सर्भको समस्यालाई समाधान गरेसँगै आज दिउँसो 3 बजेदेखि यातायात कार्यालयहरूको सिस्टम पूर्ण रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ। सर्वोच्च अदालतले निजी मीडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाएको हो। माग अनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ। यो सँगै सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा अब रोक लागेको छ। चैत 18 सरकारी विज्ञापन तथा सूचनाहरू संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सो अन्तर्गतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी काम गर्ने सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्रै प्रकाशन प्रसारण गर्ने निर्णय गरी परिपत्र गरिएको थियो। यो परिपत्र सचिव स्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको थियो। यो निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीको तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले चैत 23 रिट दायर गर्नुभएको थियो। नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको भन्दै संसदमा जानकारी गराउनु भएको छ। महरले संसदमा विशेष समय लिँदै आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराउनु भएको हो।
1: हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौँ, सभामुख महोदय। सरकारको हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ, तर विडम्बना सदनमा चाहिँ कहिलेकाहीँ अब सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभास हुँदो रहेछ र मलाई निरन्तर धम्की आइरहेको छ फेसबुकमा, फोनमा, गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ र भर्खरै मात्रै दुईजनाले यहाँ मेरो स्ट्याटसमा कमेन्ट गर्नुभएको छ र ऐन महर तँलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ सभामुख महोदय, उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ, आजै भन्नुभएको छ है। उहाँको नाम चाहिँ प्राजुली राम भन्ने आइडीबाट मलाई यो आएको छ र आफू चाहिँ काठमाडौँ बौद्ध 6 महाकाल चोक सङ्गमटोल बस्ने उहाँले भन्नुभएको छ। त्यसै गरी अर्को एउटा पूर्ण विक्रम छेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ। यसरी
0: पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तेर्स्याएर अवरोध गर्नुलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्ति भन्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले हालै काठमाडौँमा संचार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनता बीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको छ। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको निष्कर्ष छ। अहिलेसम्मका खबरहरू नै नमस्कार।
2: PFBS, Gorkha Radio Home.

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखे। गायिका हुनुहुन्थ्यो प्रवेश अधिकारी, गीत रचना रहेको थियो नूतन भूषालको, भने यसमा संगीत रहेको थियो संगीतकार सुनिल मास्केको। र यसै गीतको साथ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको यो बसाईको दोस्रो चरणको उठान गरिसकेको छु र यो बसाईमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यस गीतका गीतकार नूतन भूषालजीले पनि कार्यक्रम सुनिरहनु भएको छ इज्यालबाट धेरै दिनपछि। आज उहाँ आज टुप्लुक आइपुग्नु भएको छ, व्यस्तताको बावजुद होला। उहाँले तस्विर मन पराएर आज मैले माना र पाथीको तस्विर राखेको छु। यो दुइटै गाउँघरमा पहिला प्रयोग हुन्थ्यो, आजकल त अब प्रयोग हुनै छोडिसकेको छ। हो नि, मुस्किल नै पर्छ अहिले मानो र यस्ता पाथीहरू भेट्न, कप पो प्रयोग हुन थालेछ है गाउँघरमा लेख्नु भएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिरहनु भएको रहेछ। नमस्कार सर, सुनिरहेको छु भन्नुभएको छ नूतनजी। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएमएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर यहाँ तारा प्रसाद च्यामजिङजी ननिटन युकेबाट लेख्नुहुन्छ, सेवा र तुलसी गाउँघरको ताजा खबर सुन्ने तयारीमा छु है नगेन भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु यहाँलाई पनि, गाउँघरको ताजा खबर सुन्ने तयारीमा छु नगेन भनेर लेख्नु भएको छ। हाम्रा ताराप्रसाद च्यामजाङजीलाई यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिस गोर्खा रेडियो सुनिराख्नु भएको रहेछ र सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा सहभागिता जनाइदिनु भएकोमा पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ मिनी कालीकोटी राई बहिनी, नमस्ते तुज दाई, सुरुदेखि नै सुनिरहेको छ तस्विर, सुन्दर लाग्यो दाई भन्ने लेख्नुभएको छ। धन्यवाद दिन चाहन्छु सुमी माकुनुला मिनी कालीकोटी राईजीलाई। र यहाँ सुमी लिम्बुले पनि कार्यक्रम सुनिरहनु भएको छ। लिलराज काम कन्दङ, लिलराज कामाङजीले पनि एउटा नम्बर दिनुभएको छ। सोना कन्दङबाको चाहिँ नम्बर मैले फोन डायल गरेको थिएँ, उठाउनु भएन। यद्यपि यहाँ सुमी लिम्बुले लेख्नु भएको रहेछ, शब्दको सुवास, भावनाको स्पर्श र साहित्यको मधुर यात्रा स्वर्णिम सङ्गममा तुलसीजीलाई सेवारो नमस्कार, आज पनि सुरुबाटै सुनिरहेको छु भन्ने लेख्नु भएको रहेछ। र उहाँ लेख्नुहुन्छ, माना र पाथीको एउटा गजल कोर्दैछु, आशा छ पक्कै पनि हजुरको कार्यक्रममा यो सानो गजलले स्थान पाउने आशा राखेको छु भनेर उहाँले तस्विर र यो गजल लेखेर पठाउनु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा सुमी लिम्बुज्यूलाई। उहाँ लेख्नुहुन्छ, माना र पाथीमा गाउँको इतिहास बोल्थ्यो, माना र पाथीमा गाउँको इतिहास बोल्थ्यो, सादा जीवनभित्र मिठो विश्वास बोल्थ्यो, सादा जीवनभित्र मिठो विश्वास बोल्थ्यो, माना र पाथीमा गाउँको इतिहास बोल्थ्यो, अन्नका दानाहरू धनभन्दा ठुलो ठान्ने त्यही संस्कारले हरेक सरल सास बोल्थ्यो, अन्नका दानालाई धनभन्दा ठुलो ठान्ने त्यही संस्कारले हरेक सास बोल्थ्यो, मापन मात्र थिएन माया नाप्ने आधार थियो, मापन मात्र थिएन माया नाप्ने आधार थियो, आमाको हातसँगै स्नेहको सुवास बोल्थ्यो, आमाको हातसँगै स्नेहको सुवास बोल्थ्यो। आज त डिजिटल युगले सबै हिसाब फेर्यो, आज त डिजिटल युगले सबै हिसाब फेर्यो, तर माना पाथीले पुर्खाको आवास बोल्थ्यो, तर माना पाथीले पुर्खाको आवास बोल्थ्यो, जोगाऊ आफ्नो मौलिकता यही हाम्रो पहिचान, जोगाऊ आफ्नो मौलिकता यही हो हाम्रो पहिचान, माना र पाथीमै नेपालीको प्रकाश बोल्थ्यो, माना र पाथीमै नेपालीको प्रकाश बोल्थ्यो भनेर लेख्नु भएको छ। र यो बेला साउथ कोरियाबाट खेम लिम्बु अनि बेलायतबाट आदरणीय दाई लिलराज कामाङलाई मिठो सम्झना र माया भन्दै ओझेल परे भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा सुमी लिम्बुज्यूलाई, मिठो गजल यो चित्र हेरेर लेख्नु भएछ, साह्रै खुसी लाग्यो है त। अनि यहाँ सुमिन विवश सामा लेख्नुहुन्छ, सेवारो नमस्कार तुलसी सर, आज म ललितपुरबाट हल्का चिसो पिउँदै हजुरको कार्यक्रम सुन्दैछु। सुमी लिम्बुको निकै मिठो स्वर छ, मिल्छ भने उहाँलाई कलमा जोडी आवाजमा गीत गाउन लगाउनुहोस् न है तुलसी सर। मेरो घर परिवार सबै मिठो माया सम्झना हजुरको आवाजबाट सुन पुर्याइदिनु होला, धन्यवाद आशेवारो भन्नुभएको छ। आशेवारो नगेन भन्न चाहन्छु। र उहाँले चाहिँ हाम्रा सुमिन दिवस सामाजीले चाहिँ ललितपुरबाट चिसो पिउँदै कार्यक्रम सुन्दै हुनु रहेछ, र उहाँले चाहिँ सुमी लिम्बु भनेर लेख्नु भएको रहेछ। यहाँ लिलराजजीले एउटा नम्बर दिनुभएको छ, सायद उहाँकै होला, सुमी बहिनीको भनेर लेख्नु भएको छ। सायद उहाँले भनेकै मान्छे पर्नुभयो कि कसो हो,
ल त तपाईँलाई धन्यवाद दिन चाहन्छु र तपाईँले भनिहाल्नुभयो म उक्त नम्बरमा फोन डायल गर्नेछु है तपाईँले दिनुभएको नम्बर अर्थात् लीलाज कामाङजीले दिनुभएको नम्बर र तपाईँले लेख्नुभएको प्रतिक्रिया मिल्दोजुल्दो लाग्यो सायद यहाँ लीलाजीले सुमी लिम्बुनी भनेर लेख्नु भएको छ होला जस्तो लाग्यो सुमी लेख्नु भएको मे भए चाहिँ यसलाई मैले सुधारेर पढ्छु है गीतकार लीलाज कामाङजीलाई पनि सम्झनु भएको छ उहाँले विशेष गरी हाम्रा गजलकार हुनुहुन्छ सुमी लिम्बू उहाँले सम्झनु भएको छ र सुमीजीकै नम्बर पनि दिनुभएको रहेछ म सुमीजीलाई कल गरिहाल्छु सायद उहाँ को नम्बर सायद लाग्ला किनकि उहाँले एउटा सुमधुर गजल पनि लेखेर पठाउनु भएको थियो मैले वाचन गरिसकेछु र यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु बिमिता घरती मगरको स्वरमा खेम सेन्चुरीले साथ दिनुभएको छ खेम सेन्चुरी र बिमिता घरती मगरको स्वर रहेको यो गीत राख्न चाहन्छु र गायिका बिमिता घरती मगरसित चाहिँ मैले हिजो रेडियोमा कुराकानी गरेको थिएँ राप्ती समाजको हुन गइरहेको कार्यक्रम यही जुलाई 25 तारिक बेलायतमा हुन गइरहेको कार्यक्रममा उहाँले आफ्नो प्रस्तुति दिनको लागि बेलायत पनि जाँदै हुनुहुँदो रहेछ त्यही भएर मैले हिजो मैले कार्यक्रममा निम्त्याएको थिएँ हिजोको गीतिका कथा चाहिँ भोलिको लागि राखेको छु अहिले भने यही गीत राख्न चाहन्छु बिमिता छाती मगर र खेम सेन्चुरीको स्वरमा

0: BSBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोर्खा रेडियो।
1: हजुर, आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो र गोर्खा रेडियोको पनि यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र गीतकार लीलाराज कामबाङले बेलायतको अक्सफोर्डबाट एउटा नम्बर दिनुभएको छ र उहाँ हुनुहुन्छ सुमी लिम्बू। र सुमी लिम्बू आफै पनि कार्यक्रम प्रस्तुता हुनुहुँदो रहेछ, अत्यन्तै खुसीको कुरा यो जानकारी लीलाराज कामबाङजीले गर्नुभएको छ। र सुमी लिम्बूको एउटा गजल पनि अघि मैले वाचन गरिसकेको छु। उहाँले आज हाम्रो अफिसियल फेसबुक पेजमा राखेको माना र पाथीलाई हेरेर, माना र पाथीमा गाउँको इतिहास बोल्थ्यो, सादा जीवनभित्र मिठो विश्वास बोल्थ्यो भनेर लेख्नु भएको थियो। यो सुन्दर गजल सँगसँगै लीलाराजजीले दिनुभएको नम्बरमा मैले फोन सम्पर्क गरिसकेको छु। र सुमिन विवश सामाजीले पनि मिठो स्वर छ है, उहाँलाई कलमा जोडेर यसो मिठो आवाजमा गीत पनि गाउन लगाउनुहोस् है भन्नुभएको छ। म सुमीजीलाई कार्यक्रममा समेटिहाल्छु। सुमीजी नमस्ते, सेवारो।
2: सेवारो, नमस्कार।
1: आज त बेलायतबाट सम्झनुभयो लीलाराज कामबाङजीले तपाईँलाई है, आफै पनि कार्यक्रम प्रस्तुता हुनुहुँदैछ अनि यति मिठो स्वरका धनी हुनुहुँदो रहेछ हाम्रा सुमिन विवश सामाजीले जानकारी गराउनु भयो। र गीत पनि मिठो गाउनुहुन्छ अरे, र उस्तै राम्रो सृजनाहरू पनि लेख्नु रहेछ। साह्रै खुसी पो लाग्यो त हौ, बहु प्रतिभाशाली हुनुहुँदो रहेछ।
2: धेरै धेरै धन्यवाद। विशेष गरी चाहिँ अब तपाईँसम्म जोडिने एउटा अवसर दिनुहुने आदरणीय गायक बेलायततिर हुनुहुन्छ लीलाराज कामबाङ, अनि सँगसँगै हाम्रो लोक तथा दोहोरी क्षेत्रकै हाम्रो सुमिन विवश हुनुहुन्छ, उहाँलाई पनि विशेष दुवैजनालाई चाहिँ मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन।
1: हाम्रो सुमिनजीले पनि मलाई गीत सेयर गर्नु भएको छ, म त्यो गीत पनि आजको कार्यक्रममा समेट्ने कोसिस गर्नेछु है। त तपाईँले सम्झाइदिनु भयो है, कुनै दिन सुमिन विवश सामालाई पनि रेडियोमा बोलाउँला नि हेर्न। अनि ल भन्नुहोस्, के भन्न चाहनुहुन्छ यतिखेर संसारभरि बिएबिएस गोर्खा रेडियो सुनेर बस्नु श्रोताहरूलाई अनि लीलाराज कामबाङजीलाई, सुमिन विवश सामाजीलाई?
2: अब विशेष गरी त अब रेडियो बिएस विश्व गोर्खा अब धेरै ठाउँमा सुन्ने अत्यन्तै रुचाइएको कार्यक्रम सोनी सङ्गम पनि हो, र सोनी सङ्गम सँगसँगै अन्य थुप्रै कार्यक्रमहरू छन् श्रोताहरूले मन पराउनु भएको छ। विशेष गरी देश परदेशबाट धेरै श्रोताहरूले सुन्ने गर्नुहुन्छ, होइन, माया गर्नुहुन्छ। र विशेष गरी चाहिँ अब गीत सङ्गीत क्षेत्रमा लाग्नुहुने हाम्रो आदरणीय दाई लीलाराज कामबाङलाई चाहिँ मैले विशेष गरी उहाँलाई साङ्गीतिक क्षेत्रको धेरै धेरै शुभकामना दिन चाहन्छु, र उहाँको गीतहरू चाहिँ अझै पनि राम्रा राम्रा गीतहरू निकाल्दै जानुहोला र धेरै श्रोताहरूको मन जित्न सफल हुनुहोला, एउटा भनौँ न विश्वमा र एउटा गीत लेखेर चाहिँ एउटा अमर रहोस्, जुन हाम्रो स्वर्गीय नारायण गोपालले गाउनुभएका गीतहरू अझै पनि अमर रहेका छन्, त्यस्तै अझै गीतहरू निकाल्दै जानुहोला भन्न चाहन्छु। र विशेष गरी उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु लीलाराज कामबाङजीलाई, अनि हाम्रो सुनिलजीलाई पनि उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँको गीतहरू पनि एकदमै राम्रा राम्रा गीतहरू छन्, उहाँले पनि निकाल्नु भएको छ, उहाँको गीतहरू पनि मैले सुनेर सुन्दै आएको छु, र उहाँलाई पनि विशेष साङ्गीतिक क्षेत्रको धेरै धेरै शुभकामना। कुनै अवसर मिलेछ भने हाम्रो तुलसी दाईसँग आएर स्टुडियोमा आएर कुराकानी गर्नुहोला भन्न चाहन्छु।
1: अवश्य अवश्य, एक दिन हामी बोलाउने नै छौँ बिएबिएस गोर्खा रेडियो। म भन्ने गर्छु सबैको रेडियो सधैँको रेडियो भनेर, अनि सबैको रेडियो भएपछि उहाँहरूलाई नबोलाउने त कुरै भएन नि, बोलाइ नै हाल्छु नि म। अनि आज तपाईँसँग कुराकानी गर्ने यो मेसो यो मौका जुराइदिनु भयो हाम्रा गीतकार लीलाराज कामबाङजीले. अघि मैले एउटा गीत राखेँ, पछि पनि एउटा गीत राखौँला, अनि हाम्रा सुमिन दिवस सामाजिक गीत राखौँला होइन. र तपाईँ आफै पनि रेडियो कर्मी हुनुहुन्छ, अहिले चाहिँ कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ?
2: अहिले म ठ्याक्कै रुमतिर जाँदैछु, म माता तीर्थ मन्दिरको छेउछेउमै बस्ने गर्छु.
1: ए, उता थानकोटतिर रमाइलो ठाउँमा बस्नु हुँदो रहेछ.
2: एकदमै रमाइलो ठाउँ छ, अनि अहिले ठ्याक्कै हिँड्दै थिएँ बाटोमा, अनि रेडियो सुन्दै हिँडिरहेको थिएँ. एकदमै रमाइलो लाग्छ, अनि हिँड्दै थिएँ ठ्याक्कै, अनि फोन सम्पर्क भयो, एकदमै खुसी लाग्यो भन्नुहोस्
1: है. साह्रै राम्रो सिर्जनाहरू पनि लेख्नु हुँदो रहेछ नि हौ तपाईँले त. माना पा र पाथी अघि यो चित्र हेरेर लेख्नुभयो है. अन्नको दानालाई धनमान्दा ठुलो ठान्ने त्यही संस्कारले हरेक सास बोल्थ्यो पक्कै पनि. अब अहिले त गाउँघरतिर खेती योग्य जमिन पनि यसै बाँझो रहिरहेको छ. अब सहरी क्षेत्रमा खेती योग्य जमिनमा चाहिँ कङ्क्रिटको मल बनिरहेको बेला होइन, हामी यतिखेर के खाइरहेछौँ भन्दाखेरि विषाक्त खानेकुराहरू पनि खाइरहेका छौँ. अत्यधिक मात्रामा चाहिँ तरकारी लगायत विभिन्न भनौँ यस्तै फलफुलमा विषाक्तहरूको प्रयोगले गर्दाखेरि जनस्वास्थ्यमा पनि अत्यन्तै नकारात्मक प्रभाव देखिरहेको अवस्थामा यी पुराना हाम्रा चिजहरू, हाम्रा परिकारहरू, हाम्रा अन्नहरू आफैमा औषधि थियो. गाउँघरतिरको चुल्हामा त एक किसिमले भन्ने हो भने त त्यो पाक्ने हरेक चिज आयुर्वेदिक जस्तै लाग्थ्यो. अहिले त्यो छैन, किनकि सबै सहर केन्द्रित भएको हुनाले तपाईँले त्यो पुरानो चिजहरूलाई त्यो हाम्रो सास थियो भने लेख्नु. साह्रै खुसी लाग्यो सुमीजी, साह्रै राम्रो लेख्नु हुँदो रहेछ, बोली पनि मिठो, गीत पनि पो मिठो गाउनुहुन्छ अरे त होइन?
2: गीतहरू पनि अलिअलि चाहिँ गाउँछु, पूर्वको मान्छे भए पनि अलि पश्चिमको गीतहरू धेरै रुचाउने गर्छु म.
1: पश्चिमतिरको चाहिँ कस्तो गीतहरू? अब पश्चिम भन्ने साथ अब काठमाडौँबाट पश्चिम लाग्ने साथ गण्डक धौरा गीतहरू पश्चिम भनिन्छ, सुदूरपश्चिमलाई पश्चिमै भन्ने गर्छ होइन. कतापट्टिको चाहिँ यता बिचको पश्चिम हो
2: मलाई चाहिँ. हजुर, बिमा कुमारी दुरा हुनुहुन्छ, उहाँले चाहिँ गाउनुभएको गीतहरू चाहिँ विशेष मनपर्ने मलाई चाहिँ.
1: तपाईँलाई अहिले फ्याट्टै गुनगुनाउनु लाउनु लायो भने कुन चाहिँ गीत गुनगुनाउनुहुन्छ?
2: मैले बिमा कुमारी दुरा चाहिँ गाउने गर्छु.
1: ल नि त दुई लाइन सुन्नु न, अब तपाईँ त कार्यक्रम प्रस्ताव हुँदो रहेछ, बहुमुखी प्रतिभाको धनी पो हुनुहुँदो रहेछ त.
2: हुन्छ, म अब तिज पनि तिजको गीत उयो चाहिँ.
1: ए हजुर हजुर, तिज पनि आउन लागिसक्यो नि.
2: हजुर, पक्कै पनि. र यसै सन्दर्भमा चाहिँ म उहाँले बिमा कुमारी दुराले गाउनु भएको एउटा पुरानो तिजलाई सम्झिने प्रयास गर्छु है त.
1: हजुर हुन्छ.
2: रानी तारी ऐसे

0: धमके सजीमा मलाई सम्झिनारु धमके सजीमा
1: थ्याङ्क यु कति मिठो स्वर रहेछ गीत रेकर्ड गराउनु भएको छ कि छैन हो तपाईँले
0: गीत रेकर्ड चाहिँ मैले गराएको छुइनँ तर मैले पुरानो एउटा फुलबेरी लोकभाषा चाहिँ कभर सङ गाएको थिएँ योभन्दा धेरै वर्ष भनौँ न 9-10 वर्ष अगाडि
1: हजुर
0: कभर सङ चाहिँ गाएको थिएँ गीतहरू चाहिँ रेकर्ड गरेको छैन
1: गर्नुपर्ने देख्यो है यसो स्वर सुन्दा त
0: ल हजुरलाई धेरै धेरै धन्यवाद
1: अनि अब तपाईँ आफै यति राम्रो शब्दहरू लेख्नुहुँदो रहेछ तपाईँको बोली कति मिठो मलाई पनि दुई लाइन थप्न मन लाग्यो कति मिठो बोली सुनौ सुनौ लाग्ने फुल भए त टिपेर माला उनौ उनौ लाग्ने सुमीको कला बयान कसरी गरौँ गलबन्दी बुनेर गलामै बेरौँ बेरौँ लाग्ने भन्दै धन्यवाद दिन चाहे है त ल साह्रै खुसी लाग्यो हामी बोल्दै गर्नुला रेडियोमा है तपाईँसँग आज यसरी कुराकानी गर्ने यो मौका चाहिँ हाम्रो लीलाराज कामाङजीले जुराइदिनु भयो उहाँलाई धन्यवाद र सुमीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है त सेवारो नोगेन हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो सुमी लिम्बू उहाँसित सामसित कुराकानी गरे बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा यो नम्बर मलाई बेलायतबाटै उपलब्ध गराउनु भएको थियो गीतकार लीलाराज कामाङजीले उहाँलाई धन्यवाद दिँदै एउटा गीत राखिहाल्छु म साईराज खाँती र मुना ठटालको स्वरमा शङ्कर थापा इस्माइलको सङ्गीत अनि गीतकार हुनुहुन्छ लीलाराज कामाङ

राइफल्स सिरानी छैन के भर युगेत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र ललित गुरुङ दाई र सती गुरुङ भाउजूले एउटा नम्बर दिनुभएको थियो, मैले यो नम्बरमा फोन डायल गरेको थिएँ लेखनाथ गौतमज्यूलाई, उहाँ चाहिँ एउटा मिटिङमा हुनुहुँदो रहेछ, मैले यही जानकारी गराएँ, उहाँले कार्यक्रम सुनिरहनु भएको रहेछ र मिटिङमा छ, केही समय पश्चात गर्नुहुन्छ कि भन्दै हुनुहुन्थ्यो, मैले अघि नै एकचोटि गरेँ फेरि पनि गर्थेँ, मिटिङ सकेको रहेनछ सायद, आज चाहिँ कुराकानी गर्न अलिकति असमर्थ भए भन्न चाहन्छु किनकि उहाँ मिटिङमा हुनुहुँदो रहेछ, ब्याङ्किङ क्षेत्रमा कार्यरत हुनुहुँदो रहेछ, त्यही भएर पनि उहाँ मिटिङमा व्यस्त भएको कारणले गर्दा कुराकानी हुन सकेन। कृष्ण गुरुङ दाईले चाहिँ धन्यवाद मन लेख्नु भएको रहेछ मलाई र लीलाज कामाङज्यूको मन छुने गीतको लागि पनि पूर्ण धन्यवाद मन लेख्नु भएको छ, फेरि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि खेलमोती लिम्बुले लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ, नमस्ते सेवा र तुलसीजी, म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङको मिठो कुराकानी गाउँघरको कुराकानी सुनिरहेको छु भने लेख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा खेलमती लिम्बुलाई पनि कार्यक्रम सुनिरहनु भएको छ, सुनेर हामीसित त्यसरी प्रत्यक्ष रूपमा जोडिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू। अब भने म युवासायमा एउटा गीत राखिहाल्छु, यति बेला भने सुमिन विवश सावाको शब्द अनि सङ्गीत रहेको गीत राख्न चाहन्छु, बसन्त विकको स्वरमा, बसन्त विकको स्वर लय शब्द चाहिँ सुमिन विवश साँभाको रहेको छ, उहाँ पनि कता ललितपुरतिर कफी पिउँदै बेबेस गोर्खा रेडियो सुन्दैछु भन्दै हुनुहुन्थ्यो, यही मौकामा उहाँकै शब्द सङ्गीत रहेको गीत राखिहालेँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au।
1: यो PFBS गोर्खा रेडियो हो।

मुस्सु मुस्सु हाँसी देऊ यो गीत राखेँ मैले यहाँहरूमा आजमा सञ्जय श्रेष्ठको स्वरमा र गीत पश्चात बेबी स्कोर कार्यक्रमको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू आज मङ्गलबार र मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने दिन हो अर्थात् घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत जस्ताको त्यस्तै तपाईँसम्म पुर्याउने कार्यक्रम हो कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङ र केही नम्बरहरूमा फोन डायल गरिसकेको छु र पनि केही प्रतिक्रियाहरू छन् तीहरूलाई ती प्रतिक्रियालाई समेटिहाल्छु यहाँ नर्थ क्यारोलिना युएसएबाट एनपी पारदेशजी लेख्नुहुन्छ जुरुक्कै उठेर रेडियो खोलेको त लहै आसिङ र सुमी लिम्बू बहिनीसँगको मिठो कुराकानी पो सुन्यो सबैजना श्रोताहरूलाई यतैबाट सम्झना गरे अनि बोस्टनतिरका हाम्रा रघु ब्रदरलाई पनि नमस्ते भनेर लेख्नु भएको छ एनपी परदेशीजीले धन्यवाद दिन चाहन्छु एनपी परदेशीजीलाई अनि रघु अचाईजी पनि नमस्ते तुलसी आज तपाईँको कार्यक्रम चाहिँ बोस्टनबाटै सुनिसके चाहिँ विकेन्ड सिद्धिसकेको छ अहिले त म गीतीय अड्डामा अहिले मिटिङतिर लागे भनेर लेख्नु भएको रहेछ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई बोस्टन युएसएबाट उहाँ हुनुहुन्थ्यो उहाँलाई धन्यवाद दिन चाहन्छु र यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ उहाँ चाहिँ अहिले जर्मनीबाट हुनुहुन्छ उहाँ लेख्नुहुन्छ नमस्कार तुलसीजी हजुर अनि सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूमा पनि मेरो नमस्कार भनेर जर्मनीको हम्बर्गबाट लेख्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्छ द्वारिका थापा मगरज्यू जर्मनीबाट कार्यक्रम सुनेर हामीसित यसरी जोडिनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै गरी यहाँ लेख्नुहुन्छ टङ्क शेरचन्दाई बेलायतबाट हुनुहुन्छ नमस्कार तुलसीजी म पनि हाजिरी भए है मेरो कल गर्नुपर्ने त कोही छैन आज तर हिजोको गायिका विमिता घरती मगरलाई मेरो अनुरोधमा भलाकुसारीको लागि बुधबार गर्नुपर्ने कार्यक्रम सोमबारमा सिफ्ट गरिदिनुभएको यो अवसरमा हार्दिक आभार प्रकट गर्न चाहन्छु हजुरको बाँकी पल शुभ रहोस् भन्नुभएको छ धन्यवाद दिन चाहन्छु टङ्क शेरचन्द दाईलाई र हिजो मैले गायिका विमता घरती मगरसित कुराकानी गरेको थिएँ विमता घरती मगर चाहिँ बेलायतमा हुन गइरहेको साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि सम्भवतः पर्सि बिहिबार जाँदै हुनुहुन्छ त्यही भएर मैले हिजो नै कार्यक्रममा समेटेको थिएँ हिजोको लागि छुट्याएको गीती कथा चाहिँ भोलिको कार्यक्रममा समेट्नेछु भनेर मैले जानकारी गराइसकेको छु टङ्क शेरचन्द दाईलाई पनि धन्यवाद दिन चाहन्छु राप्ती समाज युकेले आयोजना गर्न गइरहेको कार्यक्रम यही जुलाई 25 हुँदै रहेछ मिड स्टोनमा र मैले उहाँलाई हिजै निम्तो दिएको थिएँ धन्यवाद दिन चाहन्छु टक्कर शेरचन्द दाईलाई अनि लीलराज कामबाङजी लेख्नुहुन्छ हिमाल चुल्ली पल्लापट्टि दुम्सी लुक्ने दुलो भरौ पाथी भरौ माना कसको माया ठुलो आहा माया अमर भए पनि तुलो मानव पाथी कुरुवा प्रयोगविहीन भए सङ्ग्रहालयमा भेटिन्छ होला नमन गरे तुलसी बस्ने सर परिवार आफ्नो आफन्तलाई याद गराउने लोकप्रिय कार्यक्रममा हाजिरी भइसकेको छ हजुर सम्झनामा तपाईँ तुलसी सर अनि शकुन्तला खत्री दिदी द्वारिका थापा मगर सम्दी हरिराई सर दिपा सुहाङ बहिनी त बेलायतै पुगेकी छिन् भनेर मैले सुनेको छु है त अनि सुमी लिम्बू जुनिना राई शोभा कन्दङबा बहिनीहरू यसै गरी नूतन भूषालजी कवि शर्मिला अधिकारी जानु कामबाङ लिम्बू र छोरी सबै सबैमा मिठो सम्झना भन्दै बिदा पाऊँ है भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हाम्रा लीलराज कामबाङजीलाई यसै गरी अर्का गीतकार होमा पायम लिम्बू लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ सेवा र तुलसी आहा माना र कुरुवाको तस्विर देख्न पायौँ अबका आउँदा पुस्ताहरूले त चिन्दैनन् पनि होला जस्तो लाग्छ मैले पनि साउको मेलाबाट हजुरको लोकप्रिय कार्यक्रम अनि मिठो भलाको शरीर सुनेर मेलो काटिरहेछु भन्नुभएको छ धन्यवाद दिन चाहन्छु होमा पायम लिम्बूलाई पनि बेलायतबाट कार्यक्रम सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाटै भए पनि जोडिनुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु यसै गरी यहाँ छवि थापा मगरजीले पनि कार्यक्रम सुनिरहनु भएको छ फोक्सटन केन युकेवा उहाँलाई पनि नमस्ते तुलजी म पनि सुन्दैछु विभिन्न गाउँघरतिरको हाल खबर सुनेर आनन्द लिइरहेछु धन्यवाद भन्नुभएको छवि थापाजीलाई पनि धन्यवाद दिँदै यति बेला भने चाहिँ म बेलायततिरै रहेकी गायिका पुनम गुरुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु पुनम गुरुङ र खेम सेन्चुरीले गाउनुभएको यो गीत यहाँहरूमा आज राख्न चाहन्छु र बेलायतमा हुन गइरहेको ओपन कन्सर्टमा पुनम गुरुङको पनि प्रस्तुति रहने जानकारी मिलिसकेको छ पुनम गुरुङज्यू अहिले बेलायतमा हुनुहुन्छ उहाँलाई बेस्ट अफ लक भन्दै अहिले भने यही गीत राख्न चाहन्छु आँखा नलौ काले दाई

हजुर सदारू गायिका पुनम गुरुङ र खेम सेन्चुरीको स्वरमा रहेको यो गीत राखे र यही आउँदो जुलाई 25 तारिक हुन गइरहेको ओपन कन्सर्टमा चाहिँ उहाँहरू अर्थात् पुनम गुरुङको पनि प्रस्तुति रहनेछ र उक्त कार्यक्रममा जान लागेकी गायिका वाइस अफ नेपाल सिजन 7 की विजेता नेतु थापा मगरसित केही दिन अगाडि मगरसङ्घ युकेकै पदाधिकारीहरूको आग्रहमा मैले उहाँलाई बेबेस गोर्खा रेडियोमा निम्त्याएर कुराकानी पनि गरिसकेको छु र खुसीको कुरा पुनमजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। दाजु नमस्ते है, धन्यवाद, थ्याङ्क यू सो मच, हजुरको कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। ल पुनमजी धेरै धेरै धन्यवाद है, त कार्यक्रम सुनिरहनु भएको छ। हाम्रा रोशनजी पनि त्यतैतिर हुनुहुन्छ, रोशन राईजी उहाँ पनि मिठो गाउनुहुन्छ, एउटा गीतको सम्झना आइहाल्छ रोशनजीको नाम दिनेछ, जीवनमा एउटै ननद त्यो प्रिय मान्छे छुटेर गयो, यसका गायक हुनुहुन्छ रोशनजी पनि त्यतै हुनुहुन्छ। पुनमजी लगायत सबैजनालाई यतैबाट नमस्ते, मोहन दर्लामीजीलाई पनि नमस्कार सम्झेको छु है भन्न चाहन्छु। ओमप्रसाद थापा दाईले पनि एउटा नम्बर दिनुभएको रहेछ, अलि ढिलो गरी प्राप्त भएको नम्बर चाहिँ म अर्को हप्ता अवश्य पनि म कुराकानी गर्नेछु। केही समय अगाडि उहाँ पालिका प्रमुख हुनुहुन्छ उता युवराज केसीजी कोरियातिर जानुभएको थियो, अहिले भने चाहिँ फर्किनु भएको रहेछ, म उहाँसित चाहिँ आउँदो हप्ताको फ्यामिली कनेक्टमा कुराकानी गर्नेछु। र यति बेलामा चाहिँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, सुनेर जोडिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसाउनीमा पुच्छारमा भने छुजाङ डुक्पाको स्वरमा रहेको बहुचर्चित गीतहरू माझमा राख्न चाहन्छु, तुलसी गजमेरको शब्द सङ्गीत रहेको यही गीतहरू माझमा छाड्दै बिदा हुन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति सड़क र सदनमा आलोचना भइरहेका बेला सीमादरबारभित्रै पनि आन्दोलन शुरू भएको छ। आफूहरूलाई हटाउने तयारी भएपछि करारका कर्मचारीले अर्थ मन्त्रालयको गेटमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन्। 18 मन्त्रालयका करार कर्मचारीले धरना सहित नारा जुलुस गरेका हुन्। सरकारले करार सेवाका कर्मचारीलाई हटाएर बाहिरबाट कर्मचारी भर्ती गर्ने तयारी गरेको भन्दै उनीहरूले धरना दिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरू नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई महाप्रबन्धक समेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो। अब विश्वविद्यालय र अन्तर्गतका कलेजहरूले पनि कम्तीमा 10% विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू भएको छात्रवृत्तिको व्यवस्था प्रभावकारी भएको भन्दै त्यही प्रणाली विश्वविद्यालय तहमा समेत संस्थागत गर्दै अघि बढेको बताउनु भएको छ। त्रिविसहित 7 विश्वविद्यालयले सूचना प्रकाशन गरी कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन्। 7 विश्वविद्यालयका उपकुलपतिहरूले 10% छात्रवृत्ति सुनिश्चित गर्न संयुक्त पहल कदमी लिएका हुन्। त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको सूचनामा प्रदान गरिएको छात्रवृत्तिको विवरण आफ्नो कलेजको वेबसाइटमा सबैले देख्ने गरी अपलोड गरी सम्बन्धित डिनको कार्यालय र त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा उपलब्ध गराउन भनिएको छ। सरकारले विद्युतीय राहदानीमा लागत घटेको दावी गरेको छ। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको हो। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा लागतबारे जानकारी गराउनु भएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपल्ट प्रतिगोट $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत 58 लाख राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका 2 कम्पनी मुलबाउर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ। यो लागत अघिल्लो दरको तुलनामा निकै कम रहेको उहाँको भनाइ छ। आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। नेप्से आज 6.11 अङ्कले बढेर 2576.29 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो 7.46 अर्ब रुपियाँको सेयर कारोबार भएकामा आज यो रकम बढेर 8.41 अर्ब रुपियाँ पुगेको छ। आज 383 धितोपत्रको 1,82,93,596 कित्ता सेयर किनबेच भएको छ। आज 164 कम्पनीको सेयर मूल्य बढेको छ भने 101 घटेको छ। यस्तै 10 कम्पनी स्थिर छन्। फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। पहिलो सेमी फाइनल खेलमा नेपाली समयअनुसार आज राति 1:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। यस्तै इङ्ल्याण्ड र अर्जेन्टिना बीचको खेल भोलि बुधबार मध्यराति 1:15 हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो।
त्यस्तै इङ्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई पराजित गर्दै सेमी फाइनलमा पुगेको हो। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो। फ्रान्सले 2 तथा इङ्ल्यान्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति 1:15 बजे। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबैलाई यो दिवाकुशली कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सदाझै आज पनि कार्यक्रमको शुभारम्भमा एउटा मिठो गीत यहाँहरूले सुन्नुभयो र यो कार्यक्रमको पहिलो घण्टामा हामी मौसम वैदेशिक विनिमय दर बिहानको समयमा हामी सुन्ने गर्छौँ भने दिउँसोको समयमा हामी केवल तपाईँहरूको यो दिवाकुशली कार्यक्रममा हामी मौसम सम्बन्धी जानकारी लिन्छौं अनि स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्छौं। आज पनि स्वास्थ्यका विषयमा हामी चर्चा गर्दै जानेछौं। यो कार्यक्रमको पहिलो घण्टामा यहाँहरूले सुन्न सक्नुहुनेछ विभिन्न स्वास्थ्य सम्बन्धी प्रसंगहरू। आउनुहोस् आजको तिथि मितितर्फ जाउँ। आज विक्रम सम्वत 2083 साल असार महिनाको 30 गते, तदनुसार आज मंगलबार 14 जुलाई सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। र हरेक दिन भनौँ न यो समर सिजनमा तपाईँहरूका विभिन्न किसिमका इभेन्टहरू अथवा छुट्टीमा हुनुहुन्छ, यो विशेष गरेर छुट्टी लिएर तपाईँहरू हलिडे मनाउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ तपाईँको यो समय यो पल एकदमै सुमधुर बनाउनेछौँ हामी मिठा मिठा गीतहरू सुनाएर। र यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ भने आफ्नो अभिरुचिका गीतहरू रिक्वेस्ट गर्दै जानुहोला बिएफबिएस गोर्खा रेडियोको मेसेन्जरमा भनौँ न फेसबुक मेसेन्जरमा तपाईँले पठाउन सक्नुहुनेछ। यति भन्दै आउनुहोस् अहिलेको लागि भने दिपा लामाले गाउनुभएको यो गीत सुनौँ।

दिपा लामाले गाउनु भएको मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरौं र स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा धेरै पटक हामीले धेरै खानेकुराको विषयमा पनि चर्चा गरिसकेका छौं। आज भने तपाईँलाई एक महिनासम्म नियमित रूपमा ओखर खाँदा के फाइदा हुँदो रहेछ त यस विषयमा हामी चर्चा गरौं र स्वास्थ्यको हिसाबले पनि ओखर निकै लाभकारी खाना हो। यसमा स्वास्थ्यवर्धक चिल्लो पदार्थ भिटामिन र खनिजहरू हुन्छ र शरीरलाई धेरै फाइदा पनि प्रदान गर्छ। अनि तपाईँले लगातार रूपमा एक महिनासम्म अथवा 30 दिनसम्म ओखर खानुभएको छ त एक महिनासम्म लगातार ओखर खाँदा के फाइदा हुँदो रहेछ त यो हो नियमित ओखर खाँदा मुटुदेखि पेटको स्वास्थ्य र मस्तिष्कको कार्य समेतमा फाइदा पुर्याउँछ भनेर हालै गरिएको एउटा रिसेन्ट सर्वेले पनि बताएको छ र दैनिक ओखर खाँदा मुटुको स्वास्थ्यलाई फाइदा पुग्दो रहेछ। यसमा भएको जुन राम्रो अथवा गुड कोलेस्ट्रोल पनि हुन्छ र यसले खराब कोलेस्ट्रोललाई घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत पनि गर्छ। अनि ओखरको सेवनले विभिन्न किसिमको भनौँ न ओखरमा पाइने ओमेगा 3 फ्याटी एसिड प्रचुर मात्रामा हुन्छ र मुटुको धड्कनलाई पनि सन्तुलित राख्न र हार्ट अट्याकको जोखिम कम गर्न मद्दत गर्छ भनिएको छ। तर कतिपय व्यक्तिहरूलाई यो कुरा लागु नहुँदो रहेछ, त्यसकारण अझ यसमा थप अनुसन्धान भइरहेको छ। ओखरमा पाइने म्याग्नेजियम र फ्याटी एसिडले हाई ब्लड प्रेसरमा कसैलाई फाइदा गरेको र कसैलाई भने यो जस्ताको तस्तै भएको, यसमा कुनै 20 को 19 नभएको कुराहरू पनि रहेका छन्। त्यसकारण यो खाना एकातिर राम्रो हुँदाहुँदै पनि हरेक व्यक्तिको शरीरले कसरी त्यसलाई डिल गर्छ होइन, अब सबैलाई एउटै कुरा, कति मानिसहरूलाई पानी ठिक्कको पिउँदा पनि जस केही प्रब्लम हुँदैन भने कतिपय मानिसहरूलाई प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ। यो मान्छे अनुसारको बडीले भनौँ न काम गर्दो रहेछ र त्यस्तै गरी पेटमा पाइने स्वास्थ्यको लागि पनि फाइदाजनक ब्याक्टेरियाहरूको वृद्धिमा सहयोग पुर्याउँछ भनिएको छ र पाचन शक्तिलाई एकदमै बलियो बनाउँछ। अनि नियमित रूपमा यसको सेवनले एक प्रकारको फ्याटी एसिडमा आन्द्राको स्वास्थ्यलाई सुधार गर्छ भनिएको छ। अनि अर्को कुरा त स्मरण शक्तिमा पनि सुधार हुन्छ, दिमागका कोशिकाहरूको बनावटलाई बलियो बनाउँछ र मस्तिष्कको कार्यक्षमता बढाउँछ। अनि भिटामिन ई र पोलिफेनोल जस्ता शक्तिशाली एन्टिअक्सिडन्टहरू पनि यस खानामा हुन सक्छ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ। भक्त ब्यानबाट अजय अली भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

BFBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण. हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि. यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk. BFPS. Gorkha Radio.

हजुर, नारायण गोपाल र आशा भोसलेको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब यो गीतसँगै आउनुहोस्, हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्दै जाउँ। स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा श्रोता, आजभोलि धेरै मात्रामा स्वास्थ्य जीवनशैली अनि तपाईँको वेटलाई नियन्त्रण गर्ने अनि डाइट प्लानदेखि लिएर विभिन्न सामाजिक सञ्जालदेखि घर परिवारसम्म पनि आजभोलि व्यापक रूपमा यसको चर्चा परिचर्चा हुने गर्छ र मानिसहरू प्राय गरेर तौल घटाउने बढाउने उद्देश्यले विभिन्न डाइट योजनाहरू बढाउने भन्नाले पनि घटाउने मात्रामा बढी मात्रामा होइन, आजभोलि मानिसहरू एकदमै स्लिम ट्रिम देखिन मन पराउँछन्। तर स्लिम ट्रिम मात्रै हेल्दी लाइफ होइन, त्यसको लागि राम्रो डाइट गरेर पनि होइन तपाईँको स्वास्थ्य राम्रो छ भने त्यो नै राम्रो कुरा हो। र आजभोलि जसले विभिन्न किसिमको डाइट प्लानहरू भनौँ न योजना गराउनुहुन्छ अथवा योजना बनाउनुहुन्छ, सप्लिमेन्ट अनि स्लिम टी तथा अनलाइन विभिन्न किसिमका यो वेट घटाउने विषयमा चर्चाहरू परिचर्चाहरू हुने गर्छन्, वास्तवमा स्वस्थ रहनको लागि के आवश्यक छ त? के तौल घटाउनु नै स्वास्थ्यको मुख्य सूचक हो त? सामाजिक सञ्जालमा दिइने सबै यस्ता किसिमका सल्लाहहरू विश्वास योग्य हुन्छन् त? भनौँ न आजभोलि टिकटकमा पनि मसँग यस्तो प्रकारको औषधि छ अथवा फुड छ जसले एक हप्ताभित्रमै तपाईँलाई स्लिम बनाउँछ, यस्ता कुराहरू तपाईँ हामीले देख्दै आएका छौँ। र यिनै विषयमा केन्द्रित रहेर पनि अनलाइन सम्बन्धी गरिएका कुनै पनि विज्ञापनहरूको बारेमा तपाईँहरूले त्यसलाई विश्वसनीय नगर्नु होला। र मानिसले सबैभन्दा पहिलो कुरो त मोटो वा पातलो बन्ने होइन, स्वस्थ बन्ने लक्ष्य राख्नुपर्छ। मानिसहरू देख्छन् नि अरूको लुगा लगायो, अरूको बडी देखेर ओहो म पनि त्यस्तै स्लिम बन्न पाए हुन्थ्यो। त्यो जरुरी छैन। वास्तवमा तपाईँ हाम्रो सोचाइ के छ त, ऊ स्लिम छ अनि स्वस्थ पनि छ भन्ने विश्वास गरिन्छ। समाजमा समय अनुसार शरीरप्रतिको दृष्टिकोण बदलिँदै आएको छ। कुनै समयमा मोटोपनालाई एकदमै धनी व्यक्ति सम्पन्नताको सङ्केत मानिन्थ्यो। जो मानिस अलिकता हृष्टपुष्ट छ, अलि मोटो घाटो छ, त्यो मान्छे त वाउ एकदमै खानदानी परिवारको भनिन्थ्यो होइन, अनि एकदमै राम्रो परिवार छ उहाँहरू, अलिक खाइलाग्दो बाहिरबाट हेर्दा पनि भन्ने कुरा थियो। तर अहिले अत्याधिक मोटोपनालाई फेरि रोग वा कमजोरीको रूपमा हेर्ने प्रवृत्ति बढेको छ। अब फेरि आएर यो स्लिम ट्रिम मात्रै स्वस्थ हो भन्न सकिँदैन। यदि व्यक्ति स्वस्थ छ भने उसको तौल अनि उसको हाइट अनि शारीरिक बनावट स्वाभाविक रूपमा सन्तुलित रहने सम्भावना धेरै नै हुन्छ। तौल घटाउने वा बढाउने भन्दा पनि पहिले शरीरलाई स्वस्थ राख्ने अनि खानपान र जीवनशैली अपनाउनु पर्छ। शरीरलाई स्वस्थ राख्ने कसरी त? नेपाली समाजमा परम्परागत रूपमा खाइँदै आइएका रैथाने भनौँ न, हाम्रो पहिलेदेखि नै हाम्रो बाजे बोज्यू पुर्खाहरूले नियमित रूपमा दैनिक रूपमा सेवन गर्दै आइरहनु भएका विभिन्न किसिमका खानाहरू स्वाभाविक रूपमा सन्तुलित हुने गर्दछन्। र आजभोलि हामी विभिन्न किसिमको होइन, त्यो समयमा त अब परम्परागत रूपमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर अथवा अन्य पोषक तत्त्वहरूको राम्रो सन्तुलन हुन्थ्यो। तर अहिले हामी बढी मात्रामा जङ्क फुडहरू खाइरहेका छौँ, बढी मात्रामा हामी भुटेको तारेको अनि चिल्लो पिरो खाना खान्छौँ। र पहिलेका पुस्ताले खाने खानाले न त अत्याधिक मोटोपन हुन्थे न त कुपोषण नै हुन्थ्यो। तर अहिले खानाको विकल्पहरू बढ्दै जाँदा मानिसहरूमा अन्योल पनि बढेको छ। हामी बाहिरको खाना, नयाँ नयाँ खाद्य सामग्रीहरू, प्रशोधित गरिएका खानाहरू होइन, अब यो जेनेटिकली मोडिफाइड गरिएका खानाहरू, जस्तो कि खाद्य पदार्थहरूको प्रवेशसँगै के खाने के नखाने भन्ने मानिसको भ्रम एकदमै ठुलो छ।
लन्च र डिनरमा सकेसम्म आफ्नो परम्परागत शरीरले स्वीकार गरेको खानालाई प्राथमिकता दिनु त राम्रो हो, तर हाम्रो जिब्रो अहिले यति स्वादे भइसक्यो कि होइन, हामी कसको खाना कुन रेस्टुरेन्टमा कस्तो मिठो खाना हुन्छ भन्ने कुराको आङ्कलन गर्छौँ, एक आपसमा कुराकानी गर्छौँ होइन। बिहानको खाना भने पर्याप्त मात्रामा पौष्टिक र एकदमै ब्यालेन्स डाइट हुनुपर्छ, र प्राय गरेर मानिसहरूले स्लिम हुने क्रममा बिहानको ब्रेकफास्ट उनीहरूले स्किप गरिरहेका हुन्छन्। वास्तवमा बिहानको ब्रेकफास्ट एकदमै राम्रो तपाईँको दिनभरिको शरीरलाई ताजा र स्फूर्त बनाउन पनि मद्दत गर्छ, तर हामीहरू यो किटो डाइटदेखि लिएर इन्टरमिडिएट फास्टिङको लागि पनि अब ज जसले फास्टिङ गर्नुहुन्छ होइन, र विभिन्न किसिमको छ अहिले त यति धेरै फास्टिङको तरिकाहरू छन्, तीमध्ये तपाईँहरूले के गरिराख्नु भएको छ? अब कतिले एकदमै थोरै खाना खानुहुन्छ, हो सकिन्छ भने त थोरै थोरै खाना अनि बिस्तारै खानु र छिटो छिटो समयमा खाँदा पनि खासै कसैलाई शरीर लाग्दैन, तर कतिलाई भने पानी खाएर पनि शरीर जस्ताको तस्तै पनि हुनसक्छ। त्यस कारण हरेक मान्छेको यो बडीको स्ट्रक्चर अनि उसको बायोलोजिकल भनौँ न यो बडीले कसरी एड्याप्ट गर्छ बाहिरी कुराहरूलाई अनि खानालाई कसरी लिन्छ, यी सबै कुरा हरेक मान्छेको शरीरको आफ्नो आफ्नो तरिकामा भर पर्छ, र सबैको लागि एउटै डाइट उपयुक्त हुँदैन, हरेक व्यक्तिको शरीर फरक हुन्छ, सोच्ने तरिका फरक हुन्छ, अनि एउटै परिवारमा बस्ने एउटै खाना खाने सबै फ्यामिली मेम्बर्समा पनि कसैको तौल बढिरहेको हुन्छ भने कसैको घटिरहेको हुन्छ, अनि यसको मुख्य कारण भनेको शरीरको मेटाबोलिज्म नै हो, पाचन प्रक्रिया, स्वास्थ्य अवस्था अनि उसको उमेर अनि बडीको बडीभित्र बडीले कसरी हर्मोन तथा जीवनशैलीमा भिन्नता एक्सेप्ट गर्छ त्यही नै हो। अनि उदाहरणको लागि जस्तो कि अब थाइरोइड भएका व्यक्तिहरूमा मेटाबोलिज्म एकदमै सुस्त गतिमा हुन्छ, तर त्यस्तो रोगहरू नभएका व्यक्तिहरूमा भने विभिन्न कारणले पनि मेटाबोलिज्महरू सुस्त हुन सक्छ। त्यसैले तौल बढ्यो भन्दैमा खाना घटाउनु वा कसैले तौल घटाएको विधि आफूले पनि अप्नाउनु वैज्ञानिक दृष्टिले भने सही हुँदैन। सबैभन्दा पहिले त तौल बढ्नु वा घट्नुको मुख्य कारण अथवा भनिन्छ नि यसको रुट कज पत्ता लगाउन आवश्यक हुन्छ, अनि भनिन्छ नि फुड खाना नै एउटा मेडिसिन हो होइन, र फुड इज मेडिसिन भनिन्छ, अर्थात् खानालाई औषधिको रूपमा प्रयोग गर्ने अवधारणा हो। यसको मूल सन्देश भनेको रोग लागेपछि मात्र औषधिमा निर्भर हुने होइन, बरु दैनिक जीवनमा सही खानपान मार्फत रोगलाई रोकथाम गर्ने र स्वास्थ्य प्रवर्धन गर्ने हो। विश्व स्वास्थ्य संगठनका अनुसार पनि हार्ट अट्याकदेखि लिएर कोलेस्ट्रोल, ब्लड प्रेसर अनि डायबिटिज यस्ता सबै कुराहरूमा उनीहरूले खानपान र जीवनशैलीसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ भनेका छन्। एनिवे श्रोता, आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ, र अहिले भने अमृत गुरुङले स्वर भरेका छन् यो गीतमा, स्वीकार्नुहोस्।

0: एस गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियोबाट तपाईहरुले यो दिवाकुसली कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ। कार्यक्रमको पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणतिर आइपुगेका छौं। आउनुहोस्, आज हामीले यो कार्यक्रमको पहिलो घण्टामा स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरिरहेका छौं र विशेष गरेर यहाँहरुले सुन्नुभएको थियो विभिन्न किसिमको डायट प्लान अनुसार अघि बढ्दा कसैलाई राम्रो भयो भने सबैलाई राम्रो हुन्छ भन्ने छैन। यो तपाईँको आफ्नो शरीर हो, आफ्नो विचार हो, आफ्नो भावना हो र शरीरले कसरी लिन्छ, अरूलाई भनौँ न कुनै पनि सिम्टम सेम छ भने पनि फरक फरक रोग हुन सक्छ। त्यसकारण यो खाना पनि त्यस्तै हो, कतिले विभिन्न किसिमको डाइट गरेर पनि शरीरलाई आफूले भनेको जस्तो पोजिसनमा ल्याउन सक्छन् भने सबैलाई त्यो नियम लागू हुन सक्दैन। र आजभोलि सामाजिक सञ्जाल र विभिन्न किसिमको भनौँ न कम्पनी मार्फत पनि यो स्लिम टी, स्लिमिङ कफी लगायतका उत्पादनहरूको पनि व्यापक प्रचार भइरहेको हुन्छ। हामीले देखिरहेका छौँ कि यी उत्पादनले छिट्टै तौल घटाउँछ भनेर उनीहरूले दावी गरिरहेका हुन्छौँ र उनीहरूले त्यो कुरालाई दावी गरिरहेका हुन्छन्। तर कुनै एउटै खाना अथवा पिय पदार्थले मात्र मानिसलाई दुब्लो वा मोटो बनाउन सक्दैन। शरीरको तौल समग्र जीवनशैली, खानपान अनि शारीरिक गतिविधि, निन्द्रा, मानसिक स्वास्थ्य तथा जैविक अवस्थाको परिणाम पनि हो। विशेष गरेर बाहिरबाट हेर्दा फिट एन्ड फाइन भए पनि उसको मेन्टल हेल्थ कस्तो छ त त्यसमा पनि भर पर्छ। र यदि कसैले स्लिम टी पिएर खाना नै कम गर्न थाल्यो भने पनि केही समय तौल घट्न सक्छ होला, तर त्यो स्वस्थ तरिका होइन। यसले दीर्घकालीन रूपमा पोषण अभाव, कमजोरी तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। अनि सन्तुलित आहार, पर्याप्त मात्रामा निन्द्रा, नियमित रूपमा शारीरिक गतिविधि तथा स्वस्थ जीवनशैली र तपाईँले सोच्ने तरिका भनौँ न तपाईँको मेन्टल हेल्थ एकदमै सही हुनु अत्यन्तै आवश्यक छ। र डाक्टर र डाइटिसियन दुवैले बिरामीको स्वास्थ्य अनुसार सुधार गर्ने उद्देश्य राख्छन्, तर उनीहरूको कार्यक्षेत्र फरक हुन्छ। डाक्टरले रोगको निदान अनि परीक्षण तथा औषधि व्यवस्थापन गर्छ भने डाइटिसियनहरूले खाना मार्फत स्वास्थ्य सुधार तथा रोग व्यवस्थामा पनि उनीहरूले आफ्नो विचारहरू अथवा भनौँ न आफ्नो सामग्रीहरू बिक्री गर्ने आदि इत्यादि हुन्छ। अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको मानिसहरूमा बढ्दो भ्रम के छ भने सामाजिक सञ्जाल, विज्ञापन र अपूर्ण जानकारीका कारण मानिसहरू कहिले कुनै एउटा खानालाई पूर्ण रूपमा त्याग्न खोज्छन्, कहिले कुनै खानालाई बढी चमत्कारी छ भनेर त्यसलाई खाइरहेको पनि हामी देख्छौँ, होइन? वास्तवमा स्वास्थ्यको आधार भनेको सन्तुलित आहार हो। त्यसमा सबै प्रकारको खाना खानुपर्छ। कतिपय मानिसहरूले मलाई त यो चिनी रोग लाग्छ भनेर चिनीबाट बनेको कुनै पनि खाना खानु हुँदैन, र कतिपय अवस्थामा चिनी पनि जरुरी हुन्छ। र त्यस्तै गरी कतिपय मानिसहरूले फलफुलमा पनि यसको गुलियोपन छ भनेर फलफुल पनि नखाएको हामी देख्छौँ। र तौल घटाउने वा स्वास्थ्य सुधार गर्ने नाममा विभिन्न किसिमका खानाहरू अभोइड गरेको पनि हामी देख्छौँ। तर शरीरलाई पनि धेरै चिज खायो भने, जस्तो कि चिनी पनि धेरै खायो भने तितो हुन्छ नै। त्यसकारण हामीले सही मात्रामा सही खाना खानु अत्यन्त जरुरी छ। आउनुहोस्, अहिलेको लागि भने हामी यो पहिलो घण्टालाई समापन गर्नको लागि स्काई ब्यान्डबाट यो गीत सुनौँ।

0: रातो पासपोर्ट दुरुपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरुपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधानसभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। यो फैसला विरूद्ध परेको पुनरावेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्क बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो। जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई 1 वर्ष कैद र 500 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनीतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका डिलबहादुर घर्ती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज उप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। रातो पासपोर्ट प्रकरणमा मतियारको अभियोग लागेका संविधानसभा सदस्य गायत्रीका बाबु हरिचरण शाह र अर्का प्रतिवादी डीएन धितालले भने सफाई पाएका छन्। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा रोक लागेको हो। सरकारले गएको चैत 18 कुनै पनि सरकारी र सार्वजनिक निकायले आफ्ना विज्ञापन र सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन र सरकारी स्वामित्वका संचार माध्यममा मात्रै प्रकाशन प्रसारण गर्न परिपत्र जारी गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको सचिव स्तरीय निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीको तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले चैत 23 रिट हाल्नु भएको थियो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको दावीसहित रिट परेको थियो। बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जावलाहेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढ़ी रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
1: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको मागदाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने माग दाबी छ, तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक चाहिँ के छ भने अप्ठ्यारो परेका, बिरामी भएका जो व्यक्तित्वहरूलाई, जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ, यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई, अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
0: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। चालू आर्थिक वर्ष 2082/83 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिट्यान्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद द्वितीय आय 21.7 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड थियो।

समय दिनको 2:09 गएको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले सुन्दै आइरहनु भएको कार्यक्रम आज मंगलबारको दिनमा तपाईँले सुन्न सक्नुहुनेछ। यो हो श्रोता छड्के सलाम। आज छड्के सलाममा हाम्रो समाजसेवी हुनुहुन्छ दिदी छविमाया पुनसँग गरिएको कुराकानीको 5 श्रृङ्खला हो। एकदमै रोचक कुराकानी भइरहेको छ। सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी आज तपाईँले सुन्न सक्नुहुनेछ श्रोता। आजको यस कार्यक्रममा आज मंगलबार हो, मंगलबारको दिनमा तपाईँहरूले सुन्न सक्नुहुनेछ यो छड्के सलाममा छविमाया पुनज्यूलाई। अनि त्यसै गरी हामी आजको दिनमा तपाईँहरूलाई सर्वविदितै छ फिफा वर्ल्ड कपको सेमी फाइनलमा फ्रान्स भर्सेस स्पेनको म्याच भने बेलुकी ठिक 8 हेर्न सक्नुहुनेछ। अनि त्यसै गरी भोलिको दिनमा पनि बुधबार 15 दिनमा भने भोलि सेमी फाइनल बेलुकी ठिक 8 इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको म्याच हेर्न सक्नुहुनेछ। ओके, तपाईँहरूले इन्जोय गर्नुहोला हाम्रा आदरणीय श्रोताहरू। अनि शनिबारको दिनमा भने यो दुवै टिमबाट जसले लुजर गर्छ सेमी फाइनल, आजको सेमी फाइनलको लुजर र भोलिको सेमी फाइनलको लुजरको बेसमा थर्ड प्लेस फाइनल हुनेछ शनिबार 18 दिनमा रातको 10:00। अनि आइतबार 19 भने वर्ल्ड कपको फाइनल म्याच हेर्न सक्नुहुनेछ। आजको सेमी फाइनलको फर्स्ट विनर अनि त्यस्तै गरी भोलि हुने सेमी फाइनलको बाट सेकेन्ड विनर टिमको बेसमा फाइनल म्याच भने आइतबार 19 बेलुकी ठिक 8 हुनेछ। ओके, यी म्याचहरू पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अब हामी कार्यक्रमको दोस्रो घण्टामा छड्के सलाम सुन्नुभन्दा अगाडि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु साधना सरगमको स्वरमा। साधना सरगम र साथीहरूले स्वर भर्नुभएको छ। अबको प्रस्तुतिमा स्वीकार्नुहोस्।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Left! Solar King on the march! Left! Salute!
1: कार्यक्रम छड्के सलाम।
2: हजुर, कार्यक्रम छड्के सलामबाट नमस्कार। म योगराज राईको र यो कार्यक्रममा चाहिँ विगडा गोर्खासबाट चाहिँ रिटायर हुनुभएका मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्ने गर्छौँ। यो एपिसोडमा चाहिँ हाम्रो दिदी छवि मायापूर्ण हुनुहुन्छ। उहाँ एक समाजसेवी, गृहिणी अनि अब लाउरिनी त भइहाल्नु भयो, त्यसले गर्दा उहाँको लाउरिनीको कथाहरू तपाईँले सुनिराख्नु भएको छ। आज हामी पाँचौँ एपिसोडमा छौँ। उहाँको श्रीमान चाहिँ फर्स्ट सेकेन्ड जिआरमा हुनुहुन्थ्यो र रिटायर हिरा बहादुर पूर्णज्यू 1981 भर्ती हुनुभयो र 1994 पेन्सन जानुभएको हो। र हामी चारौँ एपिसोडसम्म आइपुग्दा चाहिँ उहाँहरूको विवाह भयो, त्यसपछि चाहिँ उहाँको श्रीमान चाहिँ परदेशतिर लाग्दै हुनुहुन्थ्यो। त्यही प्रसङ्गबाट आज हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। दिदी, फेरि नमस्कार हजुरलाई।
3: भाइ नमस्कार, र जति पनि यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताबिनमा म छवि मायापूर्णको नमस्कार साथै न्यानो अभिवादन टक्राउन चाहन्छु भाइ। धन्यवाद हजुरलाई।
2: हजुर, अस्ति चाहिँ दाई चाहिँ अब घर तपाईँलाई छोडेर परदेशतिर लाग्दै हुनुहुन्थ्यो, त्यो प्रसङ्ग म जोड्छु। तर दिदी, अब आजभोलि त अब हामी चाहिँ प्रेम विवाह हुन्छ, तिन चार वर्ष प्रेममा गएर हामी त्यसरी कम्फर्टेबल भएर विवाह गर्छौँ। त्यति बेलाको जमाना त्यस्तै थियो। अब तपाईँले टोटल्ली नचिनेको अथवा अन्जान व्यक्तिसँग विवाह गर्नुभयो, त्यो माया चाहिँ कसरी बढ्दै जाँदो रहेछ दिदी? कतिको त्यो कम्फर्टेबल चाहिँ कसरी हुँदै गइँदो रहेछ?
3: यो चाहिँ एकदमै ज्यू भाइ, अब कसैको पहिला चाहिँ लभ हुन्छ भने पछि अब के हुन्छ थाहा हुँदैन होइन। यो चाहिँ मेरो चाहिँ एरेन्ज म्यारिज भाइ, अनि गर्दाखेरि चाहिँ माया चाहिँ पछि मात्रै बढ्दो रहेछ कि भाइ, होइन अनेस्टली भन्नु पर्दा एकदमै हाम्रो चाहिँ गहिरो माया चाहिँ पछि भयो
2: भन्नु न। हजुर, अनि त्यो टोटल्ली अन्जान व्यक्तिहरूसँग अब सँगै बस्नु पर्यो, सँगै खानु पर्यो, सँगै हिँड्नु पर्यो, माइत जाँदा घर जाँदा, त्यो क्षणहरू चाहिँ कस्तो लाग्छ तपाईँलाई?
3: त्यो क्षणहरू चाहिँ सम्झिँदाखेरि रमाइलो भाइ होइन, अनि माया पहिला चाहिँ रिस उठ्ने होइन, नजिक नआए पनि हुन्थ्यो, त्यस्तो हुन्थ्यो, अनि नबोले पनि हुन्थ्यो भन्ने हुन्थ्यो भाइ। अब पछि पछि चाहिँ एउटा समय भनौँ न होइन भाइ, अब सोच्दै पनि गयो, एउटा समय पनि भयो, अनि नजिक पनि हुँदै गयो। नजिक हुँदै गएपछि एउटा माया लाग्दो रहेछ भाइ होइन, एकदमै त्यो माया चाहिँ एकदमै, म चाहिँ के भन्छु भने एरेन्ज पछिको लभ चाहिँ एकदमै त्यो डिपली लभ हुँदो रहेछ जस्तो लाग्छ कि भाइ मलाई चाहिँ होइन।
2: अब हाम्रो पनि दिदीहरू भाउजूहरू चाहिँ माइतबाट आउँदा चाहिँ तुरोटी लिएर आउनुहुन्थ्यो, रक्सी लिएर आउनुहुन्थ्यो, अनि अलिअलि कसैले बाँड्नुहुन्थ्यो कि गाउँभरि। तपाईँहरूकोतिर चाहिँ कस्तो थियो प्रचलन, तपाईँ अब माइत जाँदा अथवा माइतबाट घर आउँदा चाहिँ कसैले बोक्नुहुन्थ्यो?
3: त्यो चाहिँ थियो भाइ, अब जब म माइत जान्छु भन्यो भने चाहिँ हाम्रो सासूहरूले चाहिँ लगाइदिनु हुन्थ्यो रोटी रक्सी होइन, अथवा एउटा कोसेली हुन्छ नि, अब माइत के चिज छैन होइन, त्यो चिज चाहिँ लगाइदिनु हुन्थ्यो, अनि रोटी रक्सी त अब भइहाल्यो भाइ होइन। अनि फेरि माइतबाट पनि घरमा जाँदा, आज छोरी माइत घरमा जाँदैछ, हामीले कोसेली बनाइदिनु पर्छ भनेर चाहिँ कोसेली लगाइदिनु हुन्थ्यो कि, छुट्टै घरको लागि छुट्टै, अनि यो चाहिँ बाटोमा खाऊ छोरी भान्जाले भनेर त्यसरी लगाइदिनु हुन्थ्यो कि भाइ। त्यो चाहिँ एउटा छुट्टै, कस्तो सोच्दा पनि एउटा रमाइलो पन होइन, त्यो चाहिँ सम्झिन्छु कि भाइ, त्यो चौतारीहरू होइन। अहिले यो थ्याङ्क यू सो मच भन्न चाहन्छु म हजुर लगायत बिहे ब्यास परिवारलाई होइन, यो अहिले मैले यो स्टोरीले गर्दाखेरि म चाहिँ त्यहाँ पो पुगेछु कि भन्ने चाहिँ हुन्छ कि भाइ मलाई, त्यो म फेरि त्यहाँ फर्के कि होइन, त्यस्तो खालको एउटा आफूलाई। हजुर,
2: त्यही त हाम्रो दाई भाउजूहरू पनि माइततिर जाँदा अथवा घरतिर आउँदा चाहिँ भाउजू चाहिँ कि अगाडि अगाडि जानुहुन्थ्यो, दाई चाहिँ अलिक पछाडि पछाडि, कि दाई चाहिँ अगाडि कि भाउजू चाहिँ पछाडि हुनुहुन्थ्यो। त्यो घर र माइत जाँदा चाहिँ कसरी सम्झिनुहुन्छ तपाईँले विवाह भएपछि?
3: त्यो चाहिँ म माइत जाँदा चाहिँ म अगाडि भाइ है, एउटा खुसीले माइत जाँदा चाहिँ म अगाडि, अनि बुढो चाहिँ फेरि पछि पछि जानुहुन्थ्यो, फेरि घरमा जाँदा चाहिँ ठ्याक्कै उल्टो कि भाइ, बुढोलाई अगाडि लगाउँथे, म चाहिँ पछि पछि जान्थेँ भाइ।
2: त्यही त एउटा चेलीको लागि अब माइत जानु त ठुलो कुरा होला है, किनकि हाम्रो भाउजूको सम्झना आउँछ, माइत जाने भनेपछि उहाँ एकदमै खुसी हुनुहुन्थ्यो कि, त्यो एकदमै त्यो त्यस्तो हुन्थ्यो, तपाईँलाई पनि त्यो हुन्थ्यो होला होइन?
3: एकदमै एकदमै भाइ, माइत अब यति दिन हामीले यसरी डेटहरू गर्ने कि भाइ होइन, दिनहरू गर्थ्यौँ, यतिखेर चाहिँ म माइत जाने भनेपछि ए यो दिन कहिले आउला त्यस्तो हुन्थ्यो कि, अनि यति दिन बाँकी रह्यो है, मैले घरमा यति छाक खानु छ त्यस्तो खालको कि भाइ, त्यति मात्र खानु छ, त्यसपछि म माइत जान्छु होइन भनेर त्यसरी मैले काउन्ट गर्थेँ कि भाइ। त्यो चाहिँ त्यो पल त पक्कै पनि डेफिनेटली हो भाइ।
2: अनि घरमा काम चाहिँ सासूले राम्रो तपाईँलाई व्यवहार गर्नुहुँदो रहेछ छोरी जस्तै भन्नुभयो। बिहान चाहिँ कति छिटो उठ्नु पर्थ्यो? हाम्रो पनि भाउजूहरू 3-4 बजेतिर उठेर खाली खुट्टा पानी लिएको, भाँडा माझेको, बाहिर घरहरू लिपेको मलाई सम्झना छ। त्यस्तोहरू गर्नुहुन्थ्यो दिदी?
3: होइन गरे भाइ, त्यो चाहिँ मैले ढाँट्दिनँ। एउटा म लाउरेको छोरी होइन, धेरै नपढे पनि थोरै पढे तापनि एउटा पढेको लैन छोकरी होइन भाइ भए तापनि मैले चाहिँ मलाई कसैले पनि सिकाउनु पर्दैन थियो होइन। अनि मैले चाहिँ के सोच्थेँ भने म एउटा बुहारी छोरीबाट म बुहारी भएँ होइन, म चाहिँ छिटो उठ्नुपर्छ होइन, अब दैला पोतो गर्नुपर्छ होइन, घाम नझुल्किँदै भनेर म चाहिँ छिटै उठ्ने गर्थेँ भाइ। म कहिले अब झाँतो पनि पिसे ढाँट्ने कुरा आउँदैन गाउँमा होइन भाइ, त्यसरी गर्दाखेरि चाहिँ त्यो पिसकुट नहुँदाखेरि चाहिँ अलिक ढिलो 4 बजेतिर म उठ्ने गर्थेँ। अनि म सासूले त सुता सुता भन्नुहुन्थ्यो बिचरा होइन, उहाँले त अब भन्नु नै हुने भयो होइन, एउटा बुहारी भए तापनि छोरी बराबर मान्नुहुन्थ्यो। तर मेरो मनले चाहिँ होइन, मेरो रेस्पोन्सिबिलिटी हो होइन, मैले गर्नुपर्छ उहाँले त भन्नुहुन्छ भनेर चाहिँ म चाहिँ छिटै उठ्ने गर्थेँ भाइ। अनि कहिले काहीँ मेरो श्रीमान हुँदा चाहिँ पानी लिन जाउँ भनेर मैले उहाँलाई उठाएर लैजान्थे होइन, उहाँले चाहिँ साथ दिनुहुन्थ्यो कि उहाँ हुँदाखेरि चाहिँ।
2: अनि भाँडाबाट पानी चाहिँ उहाँले बोक्नुहुन्थ्यो कि तपाईँले नि बोक्नुहुन्थ्यो?
3: उहाँले नि बोक्नुहुन्थ्यो, उहाँले सघाउनुहुन्थ्यो कि। अनि म चाहिँ एउटा बच्चा जस्तो कहिले चिप्लिन्थे भाइ, अब होइन बाटो चिप्लो होइन, चिप्लेर चाहिँ गाडी पनि पल्टाएको छु भाइ, त्यो चाहिँ म एकदमै सम्झिन्छु कि। अनि घरमा जाँदा चाहिँ म चाहिँ त्यो पखेरामा त्यो बाटोमा जाँदा मैले यहाँ यस्तो गरेको थिएँ नि है बुढो भन्छु बुढोलाई होइन, त्यो रमाइलो हुन्छ कि भाइ त्यो सम्झिँदाखेरि।
2: अनि अब तपाईँको विवाह भएपछि बिस्तारै तपाईँ क्लोज हुँदै जानुभयो, अब श्रीमान चाहिँ दिन प्रतिदिन प्रदेश जाने बेला आउँदै थियो होला होइन, त्यो क्षण चाहिँ कस्तो हुँदो रहेछ तपाईँले अब श्रीमान त जाने भयो भनेर त्यो एक किसिमको माइन्डमा त्यस्तो खेल्थ्यो दिदी?
3: त्यो खेल्यो भाइ, पछि पछि त अब माया बस्दै गयो अनि नरमाइलो पनि लाग्दै गयो कि भाइ होइन। अब उहाँले पनि म अब यति दिन छ जानुलाई होइन भनेर मलाई धेरै सम्झाउनुहुन्थ्यो होइन, अनि मैले पनि अब यति दिन मात्रै बाँकी छ भनेर यसरी सम्झिन्थेँ। अनि त्यो दिन आइदिए पनि हुन्थ्यो होइन, त्यस्तो खालको हुन्थ्यो कि पछि पछि चाहिँ भाइ होइन। अनि आखिर बेलामा त फेरि त्यो दिन आयो पनि होइन, अब छोडेर जानै पर्यो। म बुझ्थेँ भाइ, अब लाउरे मेरो दाई पनि छविलाल फोन हुनुहुन्छ इन्जिनियरको, उहाँ पनि लाउरे त्यसरी नै छोडेर जानुहुन्थ्यो, थाहा थियो। बाबा पनि लाउरे होइन गर्दा थाहा त थियो नि भाइ, तर पनि के होइन आफू पनि लाउरीसँग विवाह भएको हुनाले छोडेर एक दिन त जानै पर्छ, अनि किन छोड्नु पर्ने होला त्यस्तो खालको के भाइ त्यसरी आउँथ्यो कि, तर जानु त पर्यो होइन भाइ, त्यो चाहिँ मैले सम्झिन्छु हजुर।
2: अब परदेश जाने दिन पनि आयो, तपाईँले अफकोर्स बिदाई दिनु पर्यो, त्यो क्षणलाई चाहिँ कसरी सम्झिनुहुन्छ अहिले?
3: एकदमै भाइ त्यो चाहिँ त्यो क्षणलाई चाहिँ म एकदमै नरमाइलो क्षण सम्झिन्छु है, त्यो दिनको त्यो दिन चाहिँ मलाई एकदमै नरमाइलो लाग्यो। अब उहाँले चाहिँ होइन, अब मैले डाँडासम्म पुर्याउन आएँ अनि अलिक तलसम्म पनि
2: आएँ,
3: म जेठाजु आउनु भएको थियो मसँगै, अनि सासूले हेर्नुभयो घरबाट, अनि बुढीले चाहिँ अलि माथिसम्म जाऊ अनि त्यसपछि फर्क्यो नरमाइलो हुन्छ भन्नुभयो, तर चाहिँ जेठाजु आउनुभयो, जेठाजुले नै लगान्छे तिमी र भाइ जाऊ तलसम्म म यहीँबाट फर्किन्छु भन्नुभयो, फेरि जेठाजु नै फर्किनु भयो कि। अनि मैले चाहिँ म चाहिँ अलिक तलसम्म जान्छु नि त भनेर एउटा माया भाइ होइन गएँ, तलसम्म गएँ, अनि त्यसपछि चाहिँ उहाँले चाहिँ ल यहाँबाट अब तिमी घर फर्क्यौ म चाहिँ जानै पर्छ भन्नुभयो। म यति रोएँ भाइ, जुन पहिला मैले विवाह गर्दैन भनेर म रोएको थिएँ होइन, त्योभन्दा बढी रोएँ कि भाइ त्यतिखेर हजुर। अनि रोएँ, अनि उहाँले पनि मलाई जाऊ भन्नुभयो, अनि उहाँ गएपछि चाहिँ त्यो डाँडा काँडाहरू भाइ होइन यति हेरेँ कि यस्तो बाबु घुन्छ हजुर सुन्नै भयो। अनि किनभने त्यति बेला चाहिँ अब कार्की नेता भएर जानु पर्थ्यो भाइ होइन, बाटो त्यही थियो, अनि आधी खोला तरेर त्यस्तो थियो नि त त्यति बेलाको जमाना, अनि गाडी भनेको चाहिँ नौधारा मात्रै चढेर जानुहुन्थ्यो होइन, त्यो थाहा थियो किनभने उहाँ जानुभन्दा अगाडि चाहिँ मलाई काठमाडौँ घुमाउनु लिनुभएको थियो होइन भाइ, त्यही थियो गर्दाखेरि साह्रै नरमाइलो, त्यो चाहिँ मिलन पछिको बिछोड चाहिँ साह्रै नरमाइलो।
2: हाम्रो दिदी छवि मायापुन दिदीको चाहिँ उहाँको स्टोरीहरू सुनिरहेका छौँ, बेलायत फानबाट बसोबास गर्नुहुन्छ, आज 5th एपिसोडको

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: SBS गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम छड्के सलाममा हामी दिदी छवि माया पूर्णसँग चाहिँ कुराकानी गरिरहेको छौँ। फानबाट बासी हुनुहुन्छ, उहाँको श्रीमान फर्स्ट सेकेन्ड जिआरमा 1981 उहाँ भर्ती हुनुभयो अनि 1994 पेन्सन जानुभयो। हिरा बहादुर पूर्णज्यू र उहाँले पनि पक्का सिन्दै हुनुहुन्छ होला। दिदी एकदमै एक्टिभ हुनुहुन्छ, तपाईँहरूले चाहिँ अब फेसबुकतिर उहाँको एक्टिभिटीहरू देखिराख्नु भएको छ होला। समाजसेवी हुनुहुन्छ, बडो एक्टिभ व्यक्ति हुनुहुन्छ, बोल्नमा पनि त्यस्तै माहिर हुनुहुन्छ। त्यसै मैले दिदीलाई कहाँ छानेको छु र अनि कोही तपाईँहरू पनि यस कार्यक्रममा आएर श्रीमान श्रीमती नै आएर आफ्नो स्टोरी सुनाउन चाहनुहुन्छ भने कृपया मलाई जानकारी गराउनु होला। दिदी फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू सो मच भाइ हजुरलाई।
1: हजुर, अलिकति स्टोरी पनि मिक्स गर्दै जानु पर्यो, अलिक जे जे कुराहरू मलाई यहाँ दिमागमा आउँछ त्यही कुरा नै म सोध्नु पर्यो। अब एउटा दिदी बेग्लै प्रसङ्ग, अब तपाईँ त हस्पिटलमा पहिलादेखि त्यहाँ काम गर्नु भएको रहेछ, अब हस्पिटलमा त कति बिरामी आउनुहुन्छ होला, कतिपय चाहिँ कोही बेला त्यस्तो दुःखद क्षणहरूको पनि त्यहाँ तपाईँहरूले देख्नुपर्छ होला। कस्तो हुन्छ दिदी त्यो हस्पिटलमा काम गर्दाको अनुभव चाहिँ?
2: त्यो चाहिँ मलाई कस्तो दुःख लाग्छ कि भाइ, होइन, अरू बिरामीहरू देख्नु पर्दा है, अब विचाराहरू मेन त झन् अझ कोरोनाको बेलामा भाइ यस्तो देखियो, होइन, राम्रै मान्छेले राम्रै पेसेन्टले पनि खाना खाँदै गरेको, चिया खान्छौ भनेर सोध्दै गर्दा यस प्लिज भनिरहेको मान्छे पनि एकछिनमा फेरि ल छैन रे भन्दाखेरि यस्तो स्याड के भाइ है, एकदमै स्याड भइदो रहेछ। अनि आजभोलि त्यो हस्पिटलमा काम गर्ने भए चाहिँ साह्रै माया लाग्छ कि भाइ, होइन, त्यो चाहिँ साह्रै दुःख लाग्छ। नत्र भने पेसेन्टहरू पनि अब कोही कोही चाहिँ अब भनौँ न डिमेन्सिया भएकोहरू हुन्छ, अनि हामीले चाहिँ माया गर्नुपर्छ, हेल्प गर्नुपर्छ, एउटा बिरामी हो नि भन्ने खालको चाहिँ मलाई भावना आउँछ के भाइ। अनि त्यो भएको भएर मैले झन् समाजसेवी गर्छु, होइन, मैले गर्नुपर्छ, सबैलाई माया गर्नुपर्छ भन्ने खालको त्यो भावना छुट्टै आउँछ भाइ फेरि मलाई।
1: अब त्यहाँ हस्पिटलमा धेरै नेपालीहरू आउनुहुन्छ होला, कतिले अब भाषा बुझ्नुहुन्न होला, कतिलाई ऊ अप्ठ्यारो हुन्छ होला, तपाईँ जस्तो एउटा नेपाली देख्दा उहाँहरू एकदमै खुसी हुनुहुन्छ होला है?
2: एकदमै खुसी हुनुहुन्छ, उहाँहरू चाहिँ एकदमै प्राउड फिल गर्नुहुन्छ। नानी कोही कोही बुढा बुढीहरू आउनुहुन्छ, नानी यहाँ त धेरै नेपालीहरू रहेछ नि नानी भन्नुहुन्छ, हजुर भन्छु। अनि फेरि कोही कोही चाहिँ बिचरा अलिक पहिला कुरा है, अब 6-7 वर्ष अगाडि कुरा चाहिँ कोही कोही लडेर बिचरा भर्खर नेपालबाट आउनु भएको उहाँको आफ्नो मान्छेहरू हुनुहुन्न थियो, होइन, अनि उहाँ लडेपछि चाहिँ मलाई खबर गर्नुहुन्थ्यो, लौ न तिमी त एउटा सोसियल वर्क रहेछौ, कसैलाई यसो रिपोर्ट गरिदेऊ न भनेर भन्नुहुन्छ, होइन, अनि मैले चाहिँ यसो हाम्रो कमिटी टिममा चाहिँ एउटा नेपालीको नाताले एउटा म ग्रेटर हाउसमा पनि नेपालीमा काम गर्थेँ, होइन, नेपिस कमिटीमा त्यसरी खबर गरिदिन्थे भाइ। अनि कोही कोही चाहिँ फेरि बिचराहरू बिरामी हुनुहुन्छ अनि टाढा टाढा हुनुहुन्छ उहाँहरूको फ्यामिली, अनि म एउटा वार्डमा काम गर्छु भने उहाँले चाहिँ मेरो सासू हुनुहुन्छ, मेरो ससुरा हुनुहुन्छ फलाना वार्डमा, लौन छवि दिदी, लौन छवि बहिनी, लौन छवि आन्टी भन्नुहुन्छ कि, त्यो चाहिँ मैले चाहिँ पर्मिसन लिएर आफ्नो वार्डमा यसो भन्नुभएको छ है भनेर म चाहिँ त्यसरी चाहिँ गइदिन्छु के भाइ, उहाँहरूलाई के कसो पर्यो भने त्यसरी म गइदिन्छु। हजुर
1: हजुर, अब
2: सेवा नै धर्म हो भन्ने जस्तो लाग्छ कि
1: मलाई। हजुर, अब यो कोरोनाको बेला त अब तपाईँहरू हस्पिटलमा एकदमै अब रिस्क नै थियो होला, कतिले त जब पनि छोड्नु भयो, तपाईँले चाहिँ कसरी सम्झिनुहुन्छ ती दिनहरूलाई? तपाईँले त एकदमै आफ्नो भनौँ न ज्यान नै त्यागेर काम गरे हो नि त त्यति बेला त।
2: हो नि, हो भाइ, सही कुरा, एकदमै त्यो दिन सम्झिँदा ओहो त्यो दिन चाहिँ नआओस् ए भगवान भन्ने हुन्छ भाइ। मलाई पनि लाग्यो, होइन, मलाई लाग्दाखेरि आफूले भोगेको कुरा हो, होइन, जस स्ट्रगल गर्दै थिएँ, जस भनिन्छ नि भाइ लडाइँमा मरिन्छ कि बाँचिन्छ, होइन, त्योसम्म थियो कि हाम्रो चाहिँ, ल अब जागिर छोड्नु कसरी छोड्नु भाइ, होइन, अब नछोड्नु के
1: नछोड्नु
2: फेरि कसरी नछोड्नु, हजुर, त्यो स्थितिमा थियो कि, अनि जे पढ्ला पढ्ला ठिकै छ, होइन, भनेर चाहिँ त्यसरी अगाडि बढिन्थ्यो कि भाइ, म चाहिँ त्यसरी अगाडि बढ्थेँ कि, जे हुन्छ हुन्छ ठिकै छ भन्थे, अब त्यसै गर्दा गर्दै पनि अब दिनमा त 2-3 वटा मम्मी बनाउने राख्ने, होइन भाइ, एकदमै दुःख लाग्दो, हाम्रो साथीहरू पनि हाम्रै दाजुभाइ पनि बित्नु भयो, एकदमै स्याड, होइन, त्यस्तो हुन्थ्यो कि, त्यो भएर चाहिँ त्यो दिन चाहिँ कहिले नै नआओस् भन्छु, अनि मैले भोगेको भएर त्यस्तो चाहिँ कसैलाई पनि नहोस्, तपाईँहरू पनि यो बाटो चाहिँ जोगिनु होला है भन्छु, उहाँलाई चाहिँ एकदम सजेसन चाहिँ दिन्छु कि, तर हुन त अब मान्छेलाई मर्नु त कसरी मरिन्छ थाहा हुँदैन भाइ,
1: होइन,
2: यस्तो डर लाग्दै भयो कि भाइ हस्पिटल।
1: अब हामीलाई त डर लाग्थ्यो भने बिचरा तपाईँ त त्यो हस्पिटलमा जहाँ चाहिँ त्यहाँ कोभिडको ट्रिटमेन्ट गरिन्छ, होइन, त्यहाँ बिरामी आउँछ,
2: एकदमै
1: स्यालुट छ दिदीहरूलाई। ओके दिदी, फेरि फेरि गाउँ फर्क्यौँ, तपाईँ चाहिँ अब दाई त पल्टन हिँड्नुभयो, त्यसपछि तपाईँ माइतमै बस्नुभयो कि घरमै बस्नुभयो, कस्तो रह्यो दिदी तपाईँको दिनचर्या चाहिँ?
2: त्यो दिनमा चाहिँ बुढो जानुभयो, होइन, त्यसपछि चाहिँ म फर्केँ घरमा, घरमा फर्केपछि चाहिँ नरमाइलो भयो, दिउँसो घाम लाग्यो भने अँध्यारो भयो, होइन भाइ, अनि मलाई सासूले चाहिँ बाहिर कुरिराख्नु भएको रहेछ, बुहारी आयो भने खाना खाने भनेर, होइन, अनि उहाँले चाहिँ ल म भात पस्काउँछु बुहारी आऊ खाना भन्नुभयो, अनि त्यसपछि चाहिँ मलाई भात खाने मन छैन भन्ने भाइ होइन होइन खानुपर्छ भन्नुभयो, अनि आऊ सासू बुहारी चाहिँ हामी खानुपर्छ बुहारी आऊ के गर्ने पल्टनी अब लाउरे भएपछि जानुपर्छ अरूको अब पल्टन घरको नुन पानी खाएपछि जानुपर्छ बुहारी हामीले बुझ्नुपर्छ भन्नुभयो, अनि त्यो खाना खाँदाखेरि यति रोएँ कि भाइ है
1: सासूको अगाडि
2: हजुर सासू पनि रुनु भयो म पनि रुएँ कि होइन बिचरा उहाँले सम्झाउनु भयो, अनि त्यसपछि मैले चाहिँ फुपू भन्छौँ कि भाइ हामीले होइन फुपू म चाहिँ भोलि म घर भन्थेँ कि भाइ मैले माइत भन्दैन कि होइन त्यति बेला है अनि म चाहिँ भोलि म मेरो घरमा जान्छु भनेर भने, अनि त्यसपछि फुपूले चाहिँ हुन्छ हुन्छ जाऊ केही छैन जाऊ नरमाइलो नि लाग्यो होला तिमीलाई केही छैन भन्नुभयो, अनि बिचरा त्यो दिनमा के के कोसेलीहरू बनाउनु भयो, अनि भोलिपल्ट चाहिँ मलाई चाहिँ ससुर पुऱ्याउन जानुभयो कि भाइ पुसै मेरो पुसै चाहिँ पुऱ्याउन जानुभयो, अनि माइत गएँ अनि माइत गएर चाहिँ बसेँ, अनि म घर चाहिँ माइत माइत चाहिँ घर जस्तो गरेर त्यसरी चाहिँ मेरो छल्यो होइन, अनि के पूजा आजा भयो भने लिन जानुहुन्थ्यो मलाई
1: त्यो बाटोमा आउँदा जाँदा त उहाँसँग हिँडेको बोलेको ठाउँ ठाउँ बसेर खाजा खाएको याद आउँथ्यो,
2: त्यो एकदमै आउँथ्यो भाइ अब चौतारीमा बसेको होइन खाजाहरू खाएको मान्दैन नमान्ने कि फोटो खिच्न लजाउने होइन त्यस्तो खालको थियो, तर आजभोलि फेरि उठाएकै उल्टो भन्छ भाइ आजभोलि फेरि मैले फोटो खिच्नु भन्छु मेरो बुढीको होइन, त्यो चाहिँ म चाहिँ लजाइ लजाइ डराइ डराइ बसेको कि बुढोसँग, अनि एकजना मेरो कान्छा बाबा हुनुहुन्थ्यो उहाँ चाहिँ बित्नु भयो पुलिस हुनुहुन्थ्यो बागलुङमा, अनि छोरी ल नागरिकता बनाउनु पर्छ बस्नु पर्छ सँगै बसेर फोटो खिच्नु पर्छ भान्जासँग भनेर त्यो खिच्नु भएको त्यो चाहिँ मेरो एकदमै मेमोरी छ, अनि त्यो फोटो अझ स्टिल छ कि माया चाहिँ हजुर एकदमै अविस्मरणीय भयो भाइ।
1: अनि छोड्दा चाहिँ अब दाइको त लुगाहरू थियो होला घरमा होइन अब छोडेर जानुभएको, तपाईँको केही चिनोहरू लानुभयो उहाँले पछ्यौरीहरू अब चलन थियो त्यस्तोहरू होइन
2: एकदमै थियो नि भाइ रुमाल दिएको थियो भाइ मैले रुमाल जुन त्यति बेला त हामीले रुमाल बुन्थ्यौँ नि भाइ होइन रुमालहरू त्यो सेतो कपडामा चाहिँ हामीले बुन्ने गर्थ्यौँ कि रुमाल चाहिँ
1: तपाईँले बुन्नुहुन्थ्यो
2: हजुर मैले बुन्थेँ खै नभन्नु होला एउटा माया भने त्यो मेरो नाम मात्रै लेखेको
1: किनभने म तिमीलाई प्रेम गर्छु आई लभ यु त्यस्तै त प्रायः लेखिन्छ
2: त्यस्तो त मलाई त्यो त थाहै भएन भाइ मैले जान्दै जान्दिनँ भाइ
1: त्यति बेला त्यो आई लभ यु म तिमीलाई माया गर्छु भन्ने भन्नु त ठुलै आँट चाहिन्थ्यो नि त होइन दिदी
2: एकदमै ठुलो आँट चाहिन्थ्यो भाइ तर त्यो कसै मैले भन्न नि भनेन कसैले पनि भनेन भन्नेलाई पनि मैले भन्न नि दिँदैन थिएँ
1: किनभने म पनि अफगानिस्तानमा धेरै पटक यो अफगानिस्तान वारमा रिपोर्टिङ गएँ अनि त्यहाँ दाजुभाइसँग कुराकानी गर्दा त्यहाँबाट लाइभ गरिन्थ्यो नि त ल अनि श्रीमतीले के भन्नुहुन्छ कि मैले भनेर सोध्थेँ है त्यही हो त्यही भन्नुहुन्थ्यो होइन आई लभ यु त भन्नुहोस् न भन्दा त्यो एक किसिमको इम्बारस जस्तो त्यो वातावरण त्यहाँ हुन्थ्यो कि
2: माया गर्छु भनेको रहेछ भने बुझिन्छ नि त भाइ
1: कमन शब्द रहेछ नि त हैन
2: ज्यू के जस्तो लाग्दैन हजुर
1: हुन्छ दिदी यो हप्ताको कार्यक्रमबाट हामी बिदा हौ र अर्को हप्ता फेरि तपाईँको बाँकी कुराकानी एपिसोड 6 मा गर्छौ है त दिदी
2: हुन्छ भाइ थ्याङ्क यू सो मच हजुरलाई
1: हजुर दिदी छवि महापुनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र 6 एपिसोडमा फेरि बाँकी कुराकानी गर्ने बाचा राख्दै कार्यक्रम छड्के सलामबाट मैले पनि बिदा मागे हस्त नमस्ते
3: कार्यक्रम छड्के सलाम।

0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो उकलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृंखला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्। राप्रपा सांसद ज्ञान बहादुर शाही:
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाउ, तर मान्छेको जीवन भन्दा ठूलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको हौ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
0: बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर राजा हिरण्यकशिपुको शासनसँग समेत तुलना गर्नुभयो।
2: सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री आठ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री आठ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण्यकश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
0: आकस्मिक समय लिएर बोल्दै रासोपा सांसद अमरेश सिंहले भने, अब सबै दल मिल्ने वातावरण नभने लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाउ, तर मान्छेको जीवन भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्।
0: काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो बेवारिसे गाडी राखिएको विषयमा विपक्षी र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
3: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
4: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कार्यवाही गर्नुपर्छ।
3: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि बेवारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
5: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने, यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशतर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौँ।
3: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासोपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासोपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासोपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
6: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा दुई चारवटा गाडी तेर्साएर तर्सिन्छ होला र हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका पाँचवटै गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खुलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोर्याउनु भएको छ।
7: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिग छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
3: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
0: यसैबीच सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सिर्जना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
8: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनु भएको छ सबैको खोज तलासी गर्दै नै छ। जुनसुकै पार्टी भए पनि उहाँहरूले जसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
0: प्रधानमन्त्री वीरेन्द्र शाहको कार्यशैलीप्रति सड़क र सदनमा आलोचना भइरहेका बेला सिंहदरबारभित्रै पनि आन्दोलन शुरू भएको छ। आफूहरूलाई हटाउने तयारी भएपछि करारका कर्मचारीले अर्थ मन्त्रालयको गेटमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन्। 18 मन्त्रालयका करार कर्मचारीले धरना सहित नारा जुलुस गरेका हुन्। सरकारले करार सेवाका कर्मचारीलाई हटाएर बाहिरबाट कर्मचारी भर्ती गर्ने तयारी गरेको भन्दै उनीहरूले धरना दिएका हुन्। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र नृप ध्वज निरौलाको इजलासले सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा रोक लागेको हो। सरकारले गएको चैत 18 कुनै पनि सरकारी र सार्वजनिक निकायले आफ्ना विज्ञापन र सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन र सरकारी स्वामित्वका संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न परिपत्र जारी गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको सचिव स्तरीय निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइठेलले चैत 23 रिट हाल्नु भएको थियो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको दावी सहित रिट परेको थियो। उखु किसानको करिब 22 करोड़ बक्यौता नतिरेको आरोपमा सर्लाही धनकौलको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र सहयोगी विनोद शाह कलवारलाई पक्राउ गरिएको छ। किसानले उजुरी हालेपछि दुवैजनालाई पक्रेर ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान थालिएको सर्लाहीका डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
3: कोशीमा 14 प्रकारका घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। साल झण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बुर्तिमाङ फल्ले घर खण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25 करोड़ 61 लाख खर्च। पाँच थरको फिदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फिदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने।
0: र फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल सुरु हुँदैछन्। पहिलो सेमी फाइनलमा नेपाली समयअनुसार आज राति पाउने 1 बजी फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ।

समय दिनको 3:16 गएको छ। अब भने हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने कार्यक्रमको थर्ड आवरमा पनि हामी मिठा मिठा गीतहरू सुन्दै जानेछौँ र यहाँहरूले पनि केही गीतहरू सुन्न र सुनाउनुको लागि हामीलाई सम्पर्क गर्नुभएको छ। म तपाईँहरूकै अभिरुचिका केही गीतहरू पनि सुनाउँदै जानेछु। यसै क्रममा हामीलाई सम्पर्क गर्नुभएको छ हाम्रो नियमित श्रोताहरू, ज जसले हामीलाई सम्पर्क गर्नुभएको छ, म उहाँहरूको अभिरुचिका गीतहरू सुनाउँदै जानेछु। अहिलेको लागि भने हामीलाई गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्छ प्लम स्मिथदेखि चन्दा श्रीस। उहाँ हाम्रो नियमित श्रोता नै हुनुहुन्छ। उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। आउनुहोस् अबको प्रस्तुतिमा हामी उहाँले नै रोज्नुभएका मिठा मिठा गीतहरू सुन्दै जाउँ अनि तपाईँहरूले पनि यी गीत सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अहिले हामीलाई खेलमती लिम्बुज्यूले पनि सम्पर्क गर्नुभएको छ। हामी उहाँले पनि सेवा र सेवा भन्नुभएको छ र नमस्ते जोडले रूपाजी, म पनि दिवाखुसीली कार्यक्रमको मिठा मिठा गीत र रूपाजीको यो कार्यक्रम सुनिरहेको छु भन्नुभएको रहेछ। समय भएमा बेनी बगर काफल पाक्यो लहर भन्ने बोलको गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। खेलमतीजी एकैछिन प्रतीक्षा साँच्नुहोला, म तपाईँको अभिरुचिमा त्यो गीत सुनाउँदै जानेछु। अहिले भने हामीलाई प्लम स्ट्रिटदेखि हाम्रो नियमित श्रोता चन्दा श्रीजीले रोज्नु भएको गीत सुनौ। उहाँले आशा भोसलेको स्वरमा किन बढ्छ ढुकढुकी भन्ने बोलको गीत रोज्नु भएको छ। आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई पनि यो गीत सुनाउन चाहनुहुन्छ।

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

Ramzi Khan र टिकापुनको युगल सर्वद प्रस्तुत गीत थियो. समय दिनको 3:30 गएको छ. नेपालमा पनि बेलुकीको 8:15 गयो अनि ब्रुनाईमा भने रातको 10:30 गएको छ. ओके, आउनुहोस् अब भने यहाँहरू समक्ष हामी मिठा मिठा गीतहरू सुन्दै जाउँ. र यसै क्रममा हामीलाई गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ खेलमती लिम्बुजी हुनुहुन्छ. उहाँले एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ. आउनुहोस् अब भने हामी खेलमती लिम्बुजीले रोज्नु भएको यो बेनीको बजारा भन्ने बोलको गीत सुनौँ. उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई पनि मिठो सम्झनासहित यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ.

बेनीको बजार जतामाया उतै छ नजर. मिठी गीत हामीले सुनिरहेका थियौँ. समय दिनको 3:36 गयो. हामीलाई अहिलेको यो समयमा भने केही साथीहरूले सम्पर्क गर्नुभएको छ गीत सुन्न र सुनाउनको लागि. म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु. अनि हामीसँग गाज गुरुङ भाइ हुनुहुन्छ. उहाँ गोल्फ एकदमै राम्रो खेल्नुहुन्छ, साथै फुटबल पनि, अनि त्यस्तै गरी उहाँको अन्य स्पोर्ट्सहरू पनि एकदमै राम्रो खेल्नु हुँदो रहेछ. र उहाँको यो इन्टरको गोल्फ च्याम्पियनसिप हो. आरी ए चाहिँ विनर भएको रहेछ. ए टिम ओके, जे थापा, जी ठोरे, अनि ए सर्टन, अनि त्यस्तै गरी गास गुरुङ होइन, अनि ए स्टोन, अनि बे गुरुङ र अन्य श्रोताहरू पनि हुनुहुँदो रहेछ. यो ग्रिनवुडको आर ग्रिनवुड ओके, यो टिमले चाहिँ ए टिम आरीबाट विनर हुन सफल भएकोमा तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन. आर्मी गोल्फ एसोसिएसनले आयोजना गरेको यो कार्यक्रम तपाईँहरूले इन्टर कोर च्याम्पियनसिप 2026 विनरहरूलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन भन्न चाहन्छु. अनि गास भाइ, यो कहाँ भएको थियो, कहिले भएको थियो, अनि कतिवटा टिम थिए, अनि कुन फोर्मेटमा तपाईँहरूले खेल्नु भएको थियो, यसको केही डिटेल्सहरू, तपाईँहरूको ट्रफी प्लसहरू के थियो, यो कुनै ओभरसिज कन्ट्रीमा गएर खेल्नु भएको हो कि यहीँ युकेमै हो. र हेर्दा मैले यहाँ केही पिक्चरहरू मैले देखिरहेको छु, अनि एकदमै राम्रो गोल्फ है, गोल्फ कोर्स पनि बडो शानदार छ. अलिकता यो समथर अलि इजी टाइपको हो कि जस्तो लाग्यो, यहाँको एचिङ हिल अथवा अन्य गोल्फ क्लब भन्दा होइन. एनिवाय, यो सायद युकेमै हुनसक्छ अथवा कहाँ जहाँ पनि हुनसक्छ. तपाईँ कहाँ खेल्नुभएको अलिकता डिटेल पठाइदिनु होला, अथवा तपाईँसँग हामी कुनै दिन यो विषयमा पनि कुराकानी गर्नेछौँ. अहिलेको लागि तपाईँहरूको सम्पूर्ण टिमलाई ह्युज कङ्ग्रेचुलेसन भन्न चाहन्छु. अनि त्यस्तै गरी बेल बहादुर गुरुङ मामा आउनुभएको छ. उहाँ बेल गुरुङ ओल्डसेटबाट, उहाँले पनि हेमन्त र शैलीले गाउनुभएको लाम्पाते सुरती भन्नुभएको छ. मैले यो गीत सर्च गरेँ, यहाँ हाम्रो मिर्यादले देखाएन मामा. र अहिलेको लागि भने तपाईँले रोज्नुभएकै गायककै गीत म सुनाउँछु. हेमन्त कान्छा र शैली र अन्य साथीहरूले स्वर भर्नुभएको छ, त्यो गीत म तपाईँको लागि सुनाउँछु मामा. हामी लाम्पाते सुरती भन्ने गीत पनि हामी कुनै दिन सुन्नेछौँ. यसरी नै रिक्वेस्ट गर्दै जानुहोला. बेल बहादुर गुरुङ मामा उहाँ अल्डसनबाट आउनुभएको छ, र हेमन्त रसाइली र साथीहरूले गाउनुभएको यो गीत सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन चाहनुहुन्छ. अबको प्रस्तुतिमा हामी त्यही गीत सुनौँ.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरू, अहिले यहाँहरूले सुनिराख्नु भएको थियो प्रमोद खरेलको स्वरमा यो मिठो गीत। अब यो गीत सँगसँगै आज हामी यो कार्यक्रमको भनौँ न दिवाकुसिली कार्यक्रम यहाँहरूले सुन्नुभयो, मलाई साथ दिनुभयो र मिठा मिठा गीतहरू पनि रिक्वेस्ट गर्नुभयो। यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। खेलमती लिम्बूज्यू हुनुहुन्छ, उहाँले पनि गीत सुन्ने मौका पाउनु भएको रहेछ। हाम्रो गाज भाइ हुनुहुन्छ, गाज भाइ मैले अघि पनि भने विशेष गरेर यो वर्षको लागि उहाँहरूले लास्ट इयर पनि जित्नु भएको रहेछ। ओके, एकदमै इन्ट्रेस्टिङ र ट्रफी लिफ्ट गर्नुभएको पिक्चरहरू हामीलाई पठाइदिनु भएको छ। थ्याङ्क यू सो मच भाइहरू, तपाईँहरूको इन्टायर टिमलाई ह्युज कङ्ग्रेचुलेसन भन्न चाहन्छु। र उहाँले विशेष गरेर स्टाफ सर्जन जित थापाको इनिसिएटिभ अथवा उहाँको एकदमै भनौँ न ग्रिनमा पनि आउटस्ट्यान्डिङ डेडिकेसन र स्केल अनि ग्रिनमा नै एकदमै राम्रो वेल डिजर्भ टाइटल अफ मोस्ट इम्प्रुभ आर्मी गल्फ अफ द इयर भन्नुभएको छ। थ्याङ्क यू सो मच भाइ। अनि त्यस्तै गरी स्टाफ सर्जन हाम्रो जित थापा भाइलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरू सबै एकदमै राम्रो प्लेयर हो, तपाईँहरू टिमकै होइन। र अन्य अब गोर्खा ब्रिगेडको अन्य गल्फ कम्पिटिसन पनि आउँदैछ, अब आउने शनिबारतिर तपाईँहरूको हुँदैछ बिग इभेन्टहरू, त्यो पनि इन्जोय गर्नुहोला। अनि तपाईँसँग कुराकानी गऱ्यो भने म जित्छु भन्नुभएको थियो हाम्रो गाज भाइले। थ्याङ्क यू सो मच भाइ। अब आउने इभेन्टहरूको पनि तपाईँलाई एकदमै धेरै धेरै शुभकामना छ। त्यस्तै गरी हाम्रो जित भाइलाई पनि, स्टाफ सर्जन जित थापा भाइ अनि अन्य हाम्रा सबै सबै प्लेयरहरू जसले गोर्खा ब्रिगेडका विभिन्न गल्फ कम्पिटिसनहरूमा भाग लिनुहुन्छ, तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन। अनि त्यसै गरी हामीसँग बेल गुरुङ मामा हुनुहुन्छ, उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ। वास्तवमै मलाई हेमन्त र शैलीको गीत मिठो लाग्छ भन्नुभएको छ। साँच्ची नै उहाँ एकदमै राम्रो सिङ्गर होइन, उहाँले गाउने यो लोक पप टाइपको गीतहरू धेरै राम्रा छन् र मान्छे पनि रमाइलो हुनुहुन्छ। उहाँले नै गाउनुभएका मिठा मिठा गीतहरू हामी सुन्दै जानेछौँ र आगामी दिनहरूमा पनि रिक्वेस्ट गर्न सक्नुहुनेछ। अहिलेको लागि भने हामी अर्को एउटा गीत सुनौँ र यो गीत सुन्दै म पनि कार्यक्रमबाट छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाबाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट भिनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के अब आन्दोलन रोकिन्छ,
1: यदि सबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो माग रोकिँदैन,
0: विदेशी मुद्रा संचित उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो,
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय सहरसहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच सङ्घर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय सहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रान्क गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै सङ्घर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रान्क गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्कभन्दा दुईदेखि चार गुणासम्म बढी हुन सक्ने बताएका छन्। कङ्गोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे एहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्युएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति सी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्युरोका सदस्य थिए। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबास्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास सञ्चालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई पुनः स्वागत छ। मित्रवाद सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रवाद पीडितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौँ केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा सुरु गरेको 5 दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरुङ आज निजगढ पुगेका थिए। मित्रवाद पीडितहरूले गृहमन्त्री गुरुङसँग मित्रवाद सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाडौँतर्फ आइरहेका मित्रवाजी पीडितहरूसँग निजगढमै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरुङले मित्रवाज पीडितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीडितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
4: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीडितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मिटरब्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
1: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनुभएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 पीडितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदे मासी लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि 6 बुँदे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च चाहिँ भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँ तर्फ अगाडि बढ्छ।
0: पीडितहरूले गृहमन्त्रीसँगको वार्तामा मिटरब्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको सञ्चित 37,55,64 करोड पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा सञ्चित 24,68 करोड पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी सुरुमा विदेशी मुद्रा सञ्चित बढ्नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौँ।
5: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आम्दानी एकदम बढ्यो रेमिट्यान्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि स्वात्तै बढेको हो।
0: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
5: होइन, अब दुईटा विदेशी मुद्रा सञ्चित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आम्दानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: अनि यति मुद्रा सञ्चित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
5: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढिरहेको छ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्ने हुन्छ, त्यसैले त्यो आवश्यकताभन्दा अलिक बढी नै छ। आम्दानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो यो। भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
0: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा सञ्चित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
5: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो सञ्चित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र ब्याङ्कको सञ्चितमा भएको हो। अब राष्ट्र ब्याङ्कको सञ्चितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बन्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
0: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
5: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठुल्ठुलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन। खर्च गर्नु पर्ने त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ। निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
0: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बालबालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बालबालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
6: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
7: काम गर्ने पर्यो, कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
8: पहिला तल एकदम कम थियो, अहिले तल बढेर त्यही खुसी लाग्यो।
6: तातोपानी गाउँपालिका छकी अर्की महिला साजना कामी।
9: बिहानपल्टी लिटो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
6: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
10: 2080 सालबाट सुरुवात भएको हो यो। 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अन्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
6: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
11: जुम्ला जिल्लाको 8 पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
6: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स UAE त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुल कार्य रेडियो हो।

हजुर सागर संसार राई र साथीहरूले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन एप्री वान सनी सोन क्लिपबाट तपाईँहरू सबै सबैलाई गुड आफ्टरनुन भन्न चाहन्छु. 4:25 गइसकेको छ र योभन्दा अगाडि बिबिसी नेपाली सेवाको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. आरामै हुनुहुन्छ होला होइन. आज त अर्को बिग डे सेमी फाइनल डे वर्ल्ड कप 2026 चाहिँ आज फ्रान्स भर्सेस स्पेन खेल्दै हुनुहुन्छ. अब कसले जित्नुहुन्छ उहाँहरू चाहिँ फाइनल पुग्नुहुन्छ. र भोलि चाहिँ अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड खेल्दै हुनुहुन्छ. 8 किक अफ छ र तपाईँहरू हेर्नको लागि एकदमै आतुर पनि हुनुहुन्छ होला. हजुर म पनि त्यही नै छ. र फाइनल चाहिँ 19 सन्डेको दिन हुँदैछ. अब कसले जित्नु चाहिँ यसपटकको डिफेन्डिङ च्याम्पियन चाहिँ अर्जेन्टिना हुनुहुन्छ र उहाँले 3 चाहिँ जितिसक्नु भएको छ. अहिलेसम्म सोफा ब्राजिलले धेरै जित्नु भएको तपाईँहरूले देखि नै राख्नु भएको छ. आदरणीय श्रोता तर ब्राजिल यसपटक फाइनलमा पुग्न सफल हुनु भएन. हजुर आजको कार्यक्रममा इन्टायरली 6 कुनै पनि अन्तर्वार्ता छैन. त्यसले गर्दा तपाईँहरूकै रिक्वेस्टका गीतहरू अनि कार्यक्रममा चाहिँ जस के छन् यहाँ जस अहिले युकेमा हुने त्यस सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ. अनि आज कार्यक्रम आयो गोर्खालीमा चाहिँ आज हामी क्विन्स गोर्खा सिग्नल्सतर्फ चाहिँ जान चाहन्छौँ र त्यहाँ फोटो तपाईँले पक्का पनि फेसबुक पेजमा देखिसक्नुभयो होला. हाम्रो क्विन्स गोर्खा सिग्नल्स 247 गोर्खा सिग्नल स्क्वाडनको भाइ लान्स कपाल सागर शमशेर कुवर भाइ हुनुहुन्छ र उहाँले चाहिँ क्यानाडामा भएको July 4-5 भएको थियो गोल्ड मेडल ल्याउनुभयो टेकन्डो ITF वर्ल्ड कपमा चाहिँ. र उहाँले चाहिँ प्याट्रोनतर्फ चाहिँ गोल्ड मेडल ल्याउनु भएको र सिनियर ब्ल्याक बेल्टतर्फ र उहाँ चाहिँ 18-39 क्याटेगोरी खेल्नु भएको थियो र उहाँको एचिभमेन्ट सम्बन्धी हामीले कुराकानी गरेका छौँ. मान्छे पनि बडो ह्यान्डसम हुनुहुँदो रहेछ. त्यहाँ फेसबुक पेजमा उहाँको 2 फोटो पनि जोडेर राखेको छ. तपाईँहरूले त्यो पनि हेर्न चाहिँ सक्नुहुनेछ. यिनै छन् अनि बिचबिचमा तपाईँहरूकै रिक्वेस्ट गीतहरू आयो भने म सुनाउनेछु. गर्मी छ त्यसले गर्दा स्टे हाइड्रेटेड. सबिन राईले गाउनु भएको गीत यही गीतबाट उहाँले आफ्नो परिचय बनाउनु भएको थियो.

हजुर, सतह भाग एकबाट यो गीत सविन राईले गाउनु भएको हो र यो गीतबाट उहाँले आफ्नो परिचय बनाउनु भएको थियो। 4:31 गइसकेको छ, गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। जुलाई महिनाको आज 14 कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। र 68 एरियातिर रेडियो त्यति राम्रो आएको छैन भनेर हाम्रो यशोदा दिदी हुनुहुन्छ र उहाँले जानकारी गराउनु भएको थियो। त्यो भोइस पनि उहाँले चाहिँ भिडियो खिचेर पठाइदिनु भएको थियो। र दिदी, आज के छ अवस्था, यसो मलाई जानकारी गराउनु होला है त। अघि हाम्रो इन्द्र दाई चाहिँ त्यहाँ जानुभएको थियो, रेडियो सबै ठिकै छ मैले चेक गरेँ भाइ, एकपटक यसो जानकारी गराउनु होला है उहाँलाई सोधेर भन्दै हुनुहुन्थ्यो। त्यसले गर्दा 68 एरियातिर जो श्रोताले सुन्दै हुनुहुन्छ भने प्लिज जानकारी गराउनु होला है त, रेडियो सुन्नु भएको छ कि सुन्नु भएको छैन, यसो मलाई जानकारी गराउनु होला। र दिदी, शोभा दिदी सुन्दै हुनुहुन्छ भने प्लिज मलाई जानकारी गराउनु होला है त, आज आयो कि आएन। र अघि दाईले चाहिँ त्यहाँबाट मलाई फोन गर्नुभएको थियो, सबै ठिकै छ भाइ मैले चेक गरेँ भन्दै हुनुहुन्थ्यो। आजको अवस्था के छ त्यो पनि म तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु। यशोदा गुरुङ दिदी हुनुहुन्छ, नमस्ते भाइ, र भनेर यहाँ चाहिँ एउटा भोइस रेकर्ड पठाउनु भएको रहेछ र यो सुनेर म रेस्पोन्ड गर्नेछु। दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तारा प्रसाद चेन्जोङ दाजु ननिटनबाट, र उहाँले कार्यक्रम सुनिराख्नु भएको छ। आज उहाँले चाहिँ उहिलेको माया साह्रै रसिलो बोलको गीत मलाई पनि एकदम मनपर्ने गीत हो, शीला राईले गाउनु भएको गीत हो, अनि अनिल कोइ राईको पनि आवाज रहेको छ यसमा, शब्द सङ्गीत उहाँकै रहेको छ। यो गीत सुनाउँदै ल, गर्मी छ के गर्दै हुनुहुन्छ, इन्जोय गर्नु होला है त गीत सुन्दै। हेभ अ लवली टाइम।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर रोज मोक्तानले गाउनु भयो कि यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो भएको पनि इन्जोय गर्नुभयो होला। 4:40 गइसकेको छ र केही बेरमै पेन्सन पट्टा चलचित्रबाट हामीले एउटा गीत सुन्नेछौँ। र अस्ति हाम्रो शोभादीले 2-3 दिन उहाँले भिडियो खिचेर पठाउनु भएको थियो रेडियो राम्रो छैन भनेर। अहिले हाम्रो चाहिँ गोमा राणा दिदी हुनुहुन्छ र उहाँले स्यान्डर्सको 11:34 र 12:87 दुइटै राम्रो छ भनेर फिडब्याक दिनुभएको छ। दिदी थ्याङ्क यू भेरी मच। आशा छ शोभा दिदीले पनि सुन्दै हुनुहुन्छ होला। यो एएम चाहिँ कस्तो हुन्छ भने तपाईँले पक्का चाहिँ त्यो जति जुन नम्बरमा सेट गर्नुपर्ने त्यो नम्बरमा सेट गर्नु भएन भने अलिकति क्यार क्यार आवाज आउँछ र त्यो तपाईँहरूलाई थाहा भएको कुरा हो। गर्दा तपाईँले सायद रङ नम्बरमा तपाईँले त्यसलाई ट्युन गर्नुभयो कि त्यसमा पनि फरक पर्छ शोभा दिदी यदि सुन्दै हुनुहुन्छ भने है। त गर्दा स्यान्डर्सको पनि ठिक रहेछ अनि यता अडोसटको पनि ठिक रहेछ। गर्दा गोमा राणा दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त। अनि यो बिचमा चाहिँ हाम्रो दिदी हुनुहुन्छ यशोदा दिदी र गुरुङ दिदी र उहाँले चाहिँ एउटा भोइस म्यासेज पठाउनु भएको रहेछ यो पेन्सन पट्टाको बारेमा। र उहाँले नमस्ते भाइ र फेभरेट बेबेस गोदुली सुनिरहेको छु। पेन्सन पट्टा चलचित्रको जानकारी भोइस रेकर्ड यस चलचित्रको गीत पनि पठाएको छु भाइ वाट्सएप र समय मिले सुनाइदिनु होला भनेर भन्नुभएको छ। त्यो गीत पनि म यहाँ तयार पारेको छु तर यहाँ चाहिँ भएको गीत एकदम अलिकति त्यो पछाडिबाट रेकर्ड गरेको जस्तो देखेको छ। दिदीले वाट्सएपमा पठाउनु भएको चाहिँ क्लियर छ तर त्यो यहाँबाट मैले सुनाउन मिल्दैन र त्यही गीत म सुनाउनेछु अहिलेलाई भने दिदीको यो भोइस म्यासेज म पहिला सुनाउँछु त्यसपछि पेन्सन पट्टा चलचित्रको गीत सुनाउनेछु है त। दिदी हजुरलाई धेरै धेरै धन्यवाद है त उहाँको यो स्क्रिनिङ सम्बन्धी छ।
1: सम्पूर्णमा नमस्ते। यही आउँदो 12 तारिक सेप्टेम्बर प्रिन्सेस हल अल्डर सोटमा पेन्सन पट्टा चलचित्रको प्रिमियर सोमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ। यो चलचित्र हजारौँ सैनिक र तिनका परिवारहरूको त्याग समर्पण सङ्घर्ष र आत्मसम्मानको जीवन्त कथा हो। आफ्नो जीवनको अमूल्य समय समर्पण गरेका वीर सैनिकहरूको पसिना सङ्घर्ष पेन्सनको वास्तविक महत्त्व यथार्थलाई यो चलचित्रले अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ। हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको पेन्सन पट्टा चलचित्र यही आउँदो 12 तारिक सेप्टेम्बर प्रिन्सेस हल अल्डर्सोटमा दिनको ठिक 3 बजे प्रदर्शन हुन गइरहेको छ भने बेलायतको विभिन्न सहरमा पनि प्रदर्शन हुने यहाँहरूलाई जानकारी गर्दछु। टिकट दर केवल 20 पाउन्ड रहेको छ र टिकट बुकिङको लागि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ मिन प्रसाद गुरुङज्यू तमोथि युकेको संस्थापक अध्यक्षज्यू हुनुहुन्छ। उहाँको सम्पर्क नम्बर 0742854-3678 अथवा भोज गुरुङज्यू 0782877-5179। आफ्नो परिवार र

0: साथीभाइहरूलाई लिई अवश्य हेर्न आउनुहोला. हाम्रो इतिहास, हाम्रो त्याग, हाम्रो सम्मान, पेन्सन पट्टा चलचित्र 12 सेप्टेम्बर प्रिन्सेस हल अल्डो सोर्ट दिनको ठिक 3 बजे हामी भेट्नेछौँ. धन्यवाद.
1: हजुर, आदरणीय श्रोता, यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. पेन्सिन पट्टा गीत होइन, हाम्रो यशोदा दिदीले जानकारी गराउँदै हुनुहुन्थ्यो. 12 सेप्टेम्बरमा चाहिँ स्क्रिनिङ हुँदैछ प्रिन्सेस हलमा. स्याटरडेको दिन हो, तपाईँहरू जान सक्नुहुन्छ. यहाँ चाहिँ जस कलाकारहरू चाहिँ को हुनुहुन्छ पक्का थाहा भएन. र दायाङ राई चाहिँ देख्न सकिन्छ. अर्को यो छोरीको भूमिकामा अथवा अर्को चाहिँ फिमेल चाहिँ को मलाई पक्का थाहा भएन. एनिवे जस तपाईँहरू जान सक्नुहुन्छ. युकेकै प्रड्युसरहरू हुनुहुँदो रहेछ मिन कोने गुरुङज्यू युके, भोज बहादुर गुरुङ युके, माया गुरुङ हङकङबाट हुनुहुन्छ, अनि सपना गुरुङ चाहिँ कताबाट हुनुहुन्छ पक्का थाहा भएन. उहाँले प्रड्युस गर्नुभएको रहेछ. 12 सेप्टेम्बर प्रिन्सेस हलमा स्क्रिनिङ हुँदै छ है त भन्दै पेन्सन पटक. यो गीत अलिकति त्यति राम्रो क्वालिटी लाग्यो नि, यहाँ कलाकारहरूको नाम पनि उल्लेख छैन, गर्दा यो गीत म सुनाउँछु है त. इन्जोय गर्नु.

हजुर, पेन्सन पट्टा चलचित्रबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, दाइहाङ राई र हाम्रो दिदीले अपडेट गराउनु भयो, यशोदा गुरुङ दिदीले, एक्ट्रेस हाम्रो गौमाया गुरुङ भान्जी हुनुहुँदो रहेछ र उहाँलाई राम्रोसँग म चिन्छु। र 2011 मिस युके चाहिँ यो मिस कम्पिटिसन भएको थियो यहाँ, र त्यति बेला उहाँले जित्नु भएको, वान अफ द जज चाहिँ मै पनि थिएँ, अनि हाम्रो चाहिँ तिनजना, हाम्रो शशी दिदी अनि अर्को दुईजना चाहिँ हाम्रो सुमन सर हाम्रो बिबिसीको, त्यसपछि अर्को एकजना के हुनुहुन्थ्यो, चारजना जत्थ्यौँ र उहाँले चाहिँ जित्नु भएको थियो, र त्यसपछि उहाँले एकदमै राम्रो गरिराख्नु भएको छ, दायाङसँग यस चलचित्रमा खेल्नु भएको रहेछ। तर यो भाजी बोकेको चाहिँ उहाँ जस्तो पनि अलिकति साइडबाट देखेको कारणले गर्दा मैले चिन्न चाहिँ सकिनँ। एनिवे दिदी, थ्याङ्क यू भेरी मच। र 12 तारिक चाहिँ स्क्रिनिङ हुँदोरहेछ सेप्टेम्बर प्रिन्सेस हलमा। स्क्रिनिङ टाइम चाहिँ यहाँ लेखे जस्तो लागेन, कति बजी त्यो टाइम पनि यसो खुलाइदिनको लागि पनि अनुरोध गर्न चाहन्छु है। त नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट, उहाँले पनि सुनिराख्नु भएको रहेछ, सबै ठिकै छ दाई भन्नुभएको छ, हामी यता ठिकै छौँ, एकदमै चिकन रोस्ट गरेको यहाँ फोटो पनि पठाइदिनु भएको रहेछ, भाइलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है। त हजुर, अब गेस्टको लागि होला, आफूले खानको लागि, गेस्टको लागि, मलाई चाहिँ अब यो खाने बेला भयो, अहिले 4:55 गयो, अब बिस्तार बिस्तार डिनर टाइम पनि भयो नि त, त्यसले गर्दा जस्तो देख्दा एकदम खाउँ खाउँ पनि लागेको छ। हजुर, आज चाहिँ वर्ल्ड कप सेमी फाइनल हुँदैछ, सेमी फाइनल, फाइनल भर्सेस र फ्रान्स भर्सेस चाहिँ जस स्पेन, सबैले फ्रान्सले जित्छला भनेर प्रिडिक्ट पनि गरिराख्नु भएको छ, तर सबै टिम चाहिँ इक्वल्ली चाहिँ जस राम्रा छन्, अब हेरौँ अब कसको चाहिँ लक्की चाहिँ अब दिन छ, अब मौका छ, त्यसले पनि फरक पार्दछ। सबै टिमलाई चाहिँ गुड लक भनौँ। र भोलि चाहिँ अर्जेन्टिना भर्सेस हाम्रो इङ्ल्यान्ड खेल्दै हुनुहुन्छ। अब हाम्रो मिनी कालीकोटे राई बहिनी हुन्छ आसपोर्टबाट, चलचित्र प्रीतिको फुलबाट शीर्ष गीत मगाउनु भएको छ, प्रमोद खरेल र प्रविश्व अधिकारीले गाउनु भएको, यही गीत सुन्दा हामी समाचार तर्फ लागौ।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री चोप बहादुर राई माझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय निर्धारण गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई सजाय निर्धारण गरेको हो। तेइस असारमा अदालतले प्रतिवादी 31 मध्ये 16 जनालाई दोषी ठहर, 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। सजाय निर्धारणका लागि 29 असारमा पेशी तोकिएकामा सोमबार मुद्दाको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरूद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री गरिने भएको छ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको हो। निगमले भोलिदेखि साबिकै 14.2 केजीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ। मूल्य भने 2060 रुपियाँ पर्नेछ। यसअघि अस्थायी रूपमा 7.1 केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो। मध्य प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज राजेश झा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो। इजलासले दोषी ठहर गरे पनि सजाय भने तोकेको छैन। सजायका लागि आउँदो 32 गते सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ। अहिराजमाथि एक महिलाले काठमाडौँको आफ्नो डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिराजले पनि आफूलाई बलात्कारको जाहेरी दिने युवती विरूद्ध मुद्दा हालेका थिए। त्यसपछि 2082 साउनमा प्रहरीले उनलाई पक्रेको थियो। प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरूद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो। पूर्व पत्रकार तथा मधेसवादी राजनीतिज्ञ अहिराजलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले 2077 फागुनमा मधेस प्रदेश प्रमुख पदमा नियुक्त गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। सभामुख डोल प्रसाद अर्यालले बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। मिटर ब्याज पीड़ित आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुर धामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू आज 6ठौं दिन बाराको निजगढ़मा छन्। 400 भन्दा धेरैको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरूङ निजगढ़ पुग्नु भएको थियो। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढ़मै रोकिएका हुन्। निजगढ़मा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता भएको थियो। आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकामा आज यो रकम बढ़ेर 8.41 अर्ब रूपियाँ पुगेको छ। अग्नि नियन्त्रकहरू अझै पनि इङ्ल्याण्ड र वेल्सका विभिन्न स्थानमा लागेको वन डढेलोसँग जुझिरहेका छन्। तापक्रममा अत्यधिक वृद्धिपछि केही क्षेत्रले ठूलो जोखिमको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। हावा चल्ने मौसममा डढेलो फैलन सजिलो हुने रोयल Meteorological Society ki pradhyapak Liz Bentley ko bhanai cha.
4: We've seen wildfires sparking up pretty much across all parts of England, even close to suburban areas. So you can see it happening not just over moorland, but also farmland and as it encroaches towards people's gardens as well.
3: फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। पहिलो सेमी फाइनलमा नेपाली समयअनुसार आज राति 1:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका छन्। यस्तै इङ्ल्यान्ड र अर्जेन्टिना बीचको खेल भोलि मध्यराति 1:15 हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। इङ्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई पराजित गरेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, समाचारपछि सुरेश अन्जान र अन्जिता विश्वकर्माले गाउनु भएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। यहाँ सबै सबैलाई वेलकम भन्न चाहन्छु। हजुर, आई मस्ट एडमिट झन्नै मैले भुलेछु, आज चाहिँ हाम्रो दुर्गा गुरुङजी हुनुहुन्छ रेडिङबाट, र उहाँले चाहिँ एउटा बर्थडे गीत हिजै नै उहाँले मलाई टेक्स्ट गरेर पठाउनु भएको थियो। भुल्छु कि जस्तो त लाग्दै थियो, मैले लेखेर हिजो राख्न अलिकति भएन, फेरि उहाँले सम्झाइदिनु भयो। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। आज उहाँको छोरी आर्जन दुची गुरुङको चाहिँ जन्मदिन परेको रहेछ, एउटा गीत मगाउनु भएको छ सबै परिवारको तर्फबाट। अहिले उहाँको नाम पनि भन्नेछु, र यो चाहिँ 5 बजेर करिब 45 मिनटतिर लगाइदिँदा हुन्छ भन्दै हुनुहुन्थ्यो उहाँले। इनफ्याक्ट 5 बजे भन्नुभएको छ, अलिकति प्रमोट पनि गर्नु पर्यो, गर्दा क्षमा पनि चाहन्छु, र त्यति बेला म सुनाउने प्रयास गर्नेछु। है त हजुर, फोन गर्नुभयो धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। मौसम निकै गर्मी छ अल द वे दिस भनौँ न विक नै, आज 28 डिग्री सेल्सियस अधिकतम तापक्रम। युकेको कुराकानी गर्नुपर्दा होली पनि त्यति नै रहेको छ है त, तर अलिकति हावा चल्नाले चाहिँ शीतल चाहिँ भएको छ, र तपाईँको एरियातिर पनि हावा चलेको होला। र अल द वे यो अब अन्टिल फ्राइडेसम्म 28 डिग्री सेल्सियस नै देखाएको छ, अनि सटरडे सन्डे चाहिँ अलिकति केही टाइम चाहिँ अब नम्बर चाहिँ डाउन भएको छ, गर्दा वेदर चाहिँ एकदमै पर्फेक्ट छ। वेदरको साथसाथै तपाईँले बाहिरतिर प्रोग्राम गर्नुहुन्छ भने अब रिस्क एसेसमेन्ट कुराहरू आउँछ होइन, अब पानीको कुराहरू आउँछ, त्यसले गर्दा बाहिरतिर प्रोग्राम गर्दै हुनुहुन्छ, इभन भित्र पनि एकदमै तातो पो हुन्छ त होइन, गर्दा बाहिर चाहिँ प्रोग्राम गर्नुहुन्छ र हावा चल्यो भने शीतल हुन्छ, तर भित्र गर्नुभयो भने चाहिँ एकदम हुप्पा हुन्छ, गर्दा तपाईँहरूले त्यो भेनुको पनि कति छ त्यसको क्यापेसिटी होइन, त्यो पनि विचार गरेर कार्यक्रमहरूको आयोजना गर्नुहुन्छ। पक्कै पनि तपाईँहरूलाई हेल्थ एन्ड सेफ्टीको कुराहरू पक्कै थाहा छ, युकेमा एकदमै सिरियसली लिन्छ। अब कुनै घटनाहरू भइहाल्यो भने त्यो हलमा कतिजना थियो त्यो सबै कुराहरू आउँछ, रिस्क एसेसमेन्ट गरेको थियो कि थिएन होइन, त्यो सबै कुराहरू आउँछ। अब हामी बिहेबेस पनि कुनै पनि इभेन्ट कभर गर्नु जाँदा चाहिँ कसरी जाने अनि कसरी इन्टरभ्यू गर्ने त्यो एकदमै रिस्क एसेसमेन्ट हामीले गर्छौँ, र तपाईँहरूले इभेन्ट गर्दा पक्का पनि इभेन्ट कोअर्डिनेटर तपाईँहरूले त्यो कुराहरू चाहिँ गर्नुहुन्छ होला, अनि गर्नु पनि पर्छ। केही घटना भएन भने त ठिकै छ, घटना भइहाल्यो भने फेरि अब के भन्नु, आर्मीको भाषामा तानातान भन्छ नि होइन, त्यही नै हुन्छ। हजुर, तपाईँहरू आज फुटबल हेर्नको लागि अलिकति क्वाइट पनि हुनुहुन्छ होला। नीता कोइराई बहिनीले एउटा गीत यहाँ हिन्दी चलचित्र गीत मगाउनु भएको छ, अनि खेलमती लिम्बु दिदीले पनि सेवा र योग भाइ साँझ गोदुली सुन्दै छु, मिठो मिठो गीत सुन्दैछु, अनि कोपिलामा रङ चढे बोलको गीत अनुरोध गर्न चाहन्छु भनेर भन्नुभएको रहेछ। सायद उहाँले सधैँ नै फोन गर्नुहुन्थ्यो, आज फोन गर्नुभयो कि, कहिले काहीँ चाहिँ यतातिर अरू काम गर्दै गरिन्छ, गर्दा त्यो फोन यहाँ सानो देख्न चाहिँ सकिँदैन, आज स्क्रिनले पनि काम गरेको रहेन, त्यसले गर्दा सायद देखिन पनि होला। अनि नूतन भुषालजी हुनुहुन्छ इजवालबाट, गीतकार हुनुहुन्छ, उहाँले पनि नमस्कार भनेर भन्नुभएको छ। हजुरलाई पनि नमस्कार, अनि नयाँ गीतहरू कतिको लेख्दै हुनुहुन्छ र नयाँ गीतको लागि पनि तपाईँलाई शुभकामना भन्न चाहन्छु। 6 बजेर 28 मिनट जाँदा चाहिँ आज आयो गोर्खालीमा लान्स कर्पोरल सागर शमशेर कुँवर भाइसँग कुराकानी गर्दैछौँ। क्विन्स गर्खा सिग्नल्स 247 गर्खा सिग्नल स्क्वाडनको हुनुहुन्छ। क्यानाडामा चाहिँ जुलाई 4 र 5मा चाहिँ 2 दिन भएको थियो यो तेकन्डो इन्टरनेसनल तेकन्डो फेडरेसनको चाहिँ वर्ल्ड कप भएको थियो, त्यसमा उहाँले प्याट्रनतर्फ चाहिँ गोल्ड मेडल ल्याउनु भयो, र उहाँको फोटो त्यहाँ फेसबुक पेजमा राखेको छ, तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ है त। र उहाँसँग गरेको कुराकानी 2 पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। हजुर, हाम्रो बहिनीको गीत केही बेरमै म सुनाउँछु अहिलेलाई भने, र सत्यकला राईज्यूको गीत म राख्न चाहन्छु, बुद्धवीर लामाको शब्द रचना अनि चन्द्रकुमार दोङको कम्पोजमा यो गीत हामी सुन्दैछौँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर विशाल राईमाझी र सलिनाले गाउँदै गर्नुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. यो पञ्चे बाजा गीत हो किनकि म पूर्वतिरको मान्छे तर पश्चिमको यो पञ्चे बाजा गीत एकदमै मन पर्छ र यस तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला. म्युजिक चाहिँ निकै लामो हुन्छ नि होइन. 5:25 गइसकेको छ. केही बेरमै हाम्रो चाहिँ नेता कोही राई बहिनी हुनुहुन्छ र उहाँले ग्रेसबाट एउटा गीत मगाउनु भएको छ. चलचित्र भन्दा पनि अभिजित र अल्का याग्निकले गाउनु भएको त्यो गीत सुनेको छ र त्यसपछि नूतन भूषालज्यूले सुनिराख्नु भएको छ. उहाँले लेख्नु भएको एउटा गीत विश्वास नेपालले र मोनिकाले गाउनु भएको गीत म सुनाउने छु र एकदमै मोनिका राईले गाउनु भएको नूतन भूषालजीकै शब्द अनि दीपक राज विश्वकर्माको सङ्गीतमा यो गीत पनि यहाँ मैले लाइन अफ गराएको छु. त्यो गीत हामी सुन्नेछौँ है. त अहिलेलाई पनि केही जानकारी राखौँ. आज चाहिँ 5 करिब 45 जाँदा चाहिँ हाम्रो दुर्गा गुरुङज्यू हुनुहुन्छ, एक्स हुनुहुन्छ. उहाँ पनि साजन पदमा रिटायर हुनुभयो, रेडिङमा बसोबास गर्नुहुन्छ. उहाँको छोरी दुची गुरुङ हुनुहुन्छ, उहाँको जन्मदिन रहेछ. छोरी त अहिले साजन भइसक्नु भएको छ. अब त्यही गतिले हो भने त माथि माथिसम्म जाने निकै चान्स देखिन्छ. अब अहिलेको नानीहरू पढेका हुन्छन्, गर्दा मासतिर जानु एकदमै सजिलो पनि छ होइन. अब हाम्रो पालामा नेपालमा स्कुलिङहरू त्यति राम्रो थिएन. हामी भर्ती हुँदा भर्खरै बोर्डिङ स्कुलहरू खोल्दै थियो त्यति बेला होइन, र अब धमाधम खोल्दै थियो. अहिले त नेपालको स्कुलिङ पनि एकदमै राम्रो छ. अलिकति नेपालमा चाहिँ अब त्यो प्र्याक्टिकल शिक्षा चाहिँ छैन, अलिकति किताबी गुण मतलब त्यो ज्ञान त धेरै नै छ होइन. र यो 21 बारपाकी समाज युगको समाज विवेकी हुँदैछ. 25 जुलाईको दिन हो स्याटरडे. 10:30 कार्यक्रम आरम्भ हुन्छ सामल कोडी कलेजमा है. त तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ. स्कुल कलेज जे भने पनि GU 14/8 तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ. सङ्खुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम 15 अगस्तमा हुँदैछ स्याटरडेको दिन. एम्पायर हलमा तपाईँहरू जान सक्नुहुन्छ. र यो अडोसतिर जाँदा त्यो कार्यक्रम भयो भने एकदम राम्रो पनि हुन्छ. छिटो छिटो गयो भने त्यहाँ वरिपरि दोकानहरू चाहिँ किनमेल गर्न सकिन्छ. त्यो पनि एउटा ब्युटी छ है त हजुर. म पनि त्यहाँतिर जाँदा पस्छु. एडल्टहरूको 25 टिकट अनि 6-12 हुनुहुन्छ भने 13 अनि 75 एभब हुनुहुन्छ भने 13 र दिउँसो भन्दा पनि 10 बिहानबाट कार्यक्रम सुरु हुन्छ. मिडल्यान्ड नेपाली मेला नोटिङहाममा हुँदैछ. 27 जुलाईको दिन हो र तपाईँहरू जान सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ. मेलबर्न पार्क नोटिङहाममा 10 सुरु हुन्छ. राति 9 NG8 5HJ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त. अनि अर्को अब 1 अगस्तमा चाहिँ इस्ली गोर्खा नेपालिस एसोसिएसनको चाहिँ र यो पार्टी हुँदैछ, बिबिक्यू पार्टी. र त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु. मगर एसोसिएसन केन्ट ब्रान्चको चाहिँ एनुअल इभेन्ट द समर भेटघाट कार्यक्रम हुँदैछ 18 जुलाई. हिजो चाहिँ हाम्रो मेजर रिटायर प्रेम आले एमबिओ साहबसँग कुराकानी गरेको थिएँ. उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ. 12 कार्यक्रम आरम्भ हुन्छ. मेस्टनको सटन भ्यालेन्स स्कुलमा ME 17 3HLमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ. अनि धादिङ नुवाकोट समाज युगको वार्षिक भेटघाट 18 जुलाई आउँदो स्याटरडेको दिन हुँदैछ. थाम कलेज लन्डनमा TW 13 7EFमा जान सक्नुहुन्छ है त. मेन एट्र्याक्सन शैलेन्द्र सिमकडा हास्य कलाकारको प्रस्तुति रहनेछ. प्रोसेस पाण्डे हुनुहुन्छ द भोइस अफ नेपालको कन्टेस्टेन्ट. शोभा त्रिपाठी उहाँ चाहिँ कन्टेस्टेन्ट पनि अनि विनर पनि सिजन 6 हुनुहुन्छ. शोभा त्रिपाठी दोहोरी सिङ्गर अनि कुमार रञ्जनको पनि त्यहाँ बेजोड प्रस्तुति हुनेछ. नेपाली ओपन कन्सर्ट 25 हुँदैछ रसमोर एरिना ओल्ड सर्टमा GU 11 2FEमा है त. त्यहाँ भेटौँला. अनि मन्त्र ब्यान्डको प्रस्तुति अनि सिजन 7 भोइस अफ नेपालको नीता कुमारी थापा मगरज्यूको पनि त्यहाँ प्रस्तुति हुनेछ. अहिलेलाई यतिमै राखौँ. अब नीता कोइराई बहिनीको चाहिँ जस गीत सुनाउ. आज 6:28 जाँदा चाहिँ कार्यक्रम आयो गोर्खालीमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. हाम्रो चाहिँ लान्स क्रोपोल सागर शमशेर कनवार क्विन्स गोर्खा इन्जिनियरको हुनुहुन्छ कुवार भाइ. तेकन्डो ITF वर्ल्ड कपमा चाहिँ उहाँले गोल्ड मेडल ल्याउनु भएको छ प्याट्रनतर्फ. त्यो कुराकानी हामी सुन्नेछौँ. फोटो पनि छन् दुईवटा.

0: आइडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

हजुर आशु लामा र पवित्र गुरुङ र साथीहरूले गाउनुभएको यो मिठो लोक भाका सुन्दै हुनुहुन्थ्यो। 5:45 गइसकेको छ र हाम्रो चाहिँ ललित सती दिदी लगायत हाम्रो टेक दाई र ओम प्रसाद थापा काउजीको पनि यहाँ टेक्स्ट देख्दैछु, केही बेरमा म पढेर सुनाउनेछु। हजुरहरूको टेक्स्टको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो चाहिँ अब बर्थडे गीत मगाउने हाम्रो दुर्गा गुरुङजी हुनुहुन्छ रेडिङबाट, र यसबाट के झल्किन्छ भने उहाँले आफ्नो परिवारलाई यति चाहिँ केयर गर्नुहुन्छ, यति माया गर्नुहुन्छ भनेर त्यो प्रश्न हुन्छ कि, र जहिले पनि उहाँको परिवारमा जन्मदिन हुँदा इट डजन्ट म्याटर युकेमा उहाँ हुनुहुन्छ कि अमेरिकामा हुनुहुन्छ कि अब नेपालमा हुनुहुन्छ कि, जहिले पनि उहाँले चाहिँ र 2-3 दिन अगाडि नै तपाईँ को ड्युटी हुनुहुन्छ भनेर उहाँले पक्का लेखेर पठाउनुहुन्छ। हजुर यस्तो व्यक्ति जस पाउन निकै साह्रो पर्छ, आफ्नो परिवारलाई कति माया गर्नुहुन्छ। थ्याङ्क यू भेरी मच, हजुरलाई सलाम पनि छ है त। हजुर आज उहाँको छोरी सार्जन दुची गुरुङको चाहिँ जन्मदिन परेको रहेछ, एउटा कुनै पनि गीत भन्नुभएको छ। रिमा गुरुङले गाउनुभएको यो गीत नै मैले रोजिदिएको छु, चाँदनी साको शब्द रचना अनि नातिकाजीको सङ्गीतमा। आज छोरीलाई चाहिँ उहाँ भइहाल्नुभयो बाबा दुर्गा गुरुङ, उहाँ अनि उहाँको आमा चिच कुमारी गुरुङ, ठुलो दाई हेम गुरुङ अनि भाउजू अलिना गुरुङ, भदा चाहिँ आकार गुरुङ अनि भदैनी आश्रय गुरुङ र सानो दाजु राजेन्द्र, अनि सबै सबै इष्टमित्रहरूको तर्फबाट चाहिँ छोरीलाई धेरै धेरै आशीर्वाद दिन चाहनु भएको छ र उहाँ अझै मान सम्मान बढ्दै जाओस् भन्ने अब आशीर्वाद त अब परिवारको तर्फबाट जहिले पनि हुन्छ, त्यो भन्नुपर्ने आवश्यकतै छैन होइन, त्यस्तै आशीर्वाद दिन चाहनु भएको छ अनि बर्थडेको चाहिँ शुभकामना व्यक्त गर्नु

जानुभएको छ र छोरीको प्रगतिमा अनि छोराको प्रगतिमा अथवा सन्तानको प्रगतिमा चाहिँ खुसी नहुने आमा बाउको होला नि त होइन, गर्दा सानो खुसीमा पनि छोरी छोराछोरीले सानो मात्रै काम गरे पनि आमा बाउलाई कति खुसी लाग्छ होइन, त्यही आमा बाबु हुनुहुन्छ हाम्रो दुर्गा गुरुङज्यू र चिज कुमारी गुरुङज्यू र आशा छ उहाँले अहिले केक काट्दै पनि हुनुहुन्छ होला, गर्दा सबै परिवारको तर्फबाट त जी गुरुङ भान्जीलाई भइहाल्यो पल्टने छैन गर्नुपर्दा, अनि हामी तिनटै स्टेसनको सबै स्टाफहरूबाट मल लगायत सबै सबैलाई सबै तर्फबाट तपाईँलाई धेरै धेरै आशीर्वाद, पदोन्नति हुँदै जानुहोला माथिसम्म भनौँ न जस तपाईँ चाहिँ अब उसम्म जानुहोला जेनरलसम्म हुनुहोला हाम्रो त्यही नै आशीर्वाद छ, तपाईँमा त्यो क्यापेसिटी छ र अहिले छोटो समयमा यत्रो प्रगति गरिसक्नु भएको छ। ह्याप्पी बर्थडे टु यु भान्जी एन्ड ह्याभ अ लभली टाइम। परिवारको तर्फबाट तपाईँलाई बर्थडेको धेरै धेरै शुभकामना आशीर्वाद।

हजुर, नातिकाजीको कम्पोज अनि चाँदो निशाको शब्द रचनामा गाउँदै हुनुहुन्थ्यो रिमा गुरुङ, र यो अरिजिनल गीत चाहिँ तारा देवीले गाउनु भएको हो र सबै ओकेजनमा सुट हुने गीत जस्तो मलाई लाग्छ। आज चाहिँ हामीले यो गीत सुनायौँ हाम्रो भान्जी सार्जन दोची गुरुङको लागि। उहाँको बाबा पनि रिटायर्ड सार्जन हुनुहुन्छ, दुर्गा गुरुङ रेडिङमा बसोबास गर्नुहुन्छ। आशा छ सबै फ्यामिली आज चाहिँ घरमै हुनुहुन्छ होला। र उहाँ लगायत उहाँको आमा चिच कुमारी गुरुङ, ठुलो दाजु हेम गुरुङ, भाउजू अलिना गुरुङ, बडा चाहिँ आकार गुरुङ बडा, अनि चाहिँ भदैनी आशिया गुरुङ, र सानो छोरा राजेन्द्रको तर्फबाट अनि सबै इष्ट मित्रको तर्फबाट भान्जीलाई बर्थडेको चाहिँ शुभकामना दिन चाहनु भएको थियो, ह्याप्पी बर्थडे टु भन्न चाहनु भएको थियो र उहाँलाई आशीर्वाद दिन चाहनु भएको थियो। भान्जी थ्याङ्क यू भेरी मच, र छिट्टै तपाईँको चाहिँ फेरि प्रमोसन छिट्टै स्टाफ हुनु होला त्यही नै भन्न चाहन्छु है। त 5:53 गइसकेको छ। यो बिचमा हाम्रो ओम प्रसाद थापा काउचाज्यू लेख्नुहुन्छ, योगजी यस योगजी नमस्कार भन्नुभएको, हजुरलाई नमस्कार। यस आउने शनिबार हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समूह पनि कोलचेस्टरको नेपाली कम्युनिटीसँग सहकार्य गर्नु जाँदैछौँ। सबैलाई अन्य स्थानीय कम्युनिटीसँग नौमती बाजाको धुनमा मनोरञ्जनसँगै नेपालको निम्तो पर्यटन प्रवर्धन त्यहाँ पुर्याउन सकौँ हजुर, सबैलाई चुले निम्तो गर्दछौँ। प्रथम नौमती बाजा गुल्मी युके समूह भनेर भन्नुभएको रहेछ। यो आउने शनिबार चाहिँ कोलचेस्टरमा 18 जुलाईमा हो र कोलचेस्टर कार्निभल हुँदैछ है, त परेड एन्ड फनफेयर हुँदैछ, वेलकम चाहिँ गर्दछ सबै कोलचेस्टरका चाहिँ भाषीहरूले, र डिजे म्युजिक डान्सेस गेम्स फुड्स फन यु नेम इट एक्टिभिटिज फर अल भनेर भनेको छ। तपाईँहरू जाँदै हुनु त एकदमै खुसी लाग्यो। टाइमिङ चाहिँ 12:00 र बेलुकी 7:30 कार्यक्रम रहेछ। यहाँ थुप्रै कार्यक्रमहरू छ, त्यो कार्यक्रम त म जानकारी गराउन चाहन्न, तर तपाईँहरू 12:30 चाहिँ त्यहाँ कार्यक्रम आरम्भ हुँदो रहेछ, त्यो तपाईँलाई जानकारी गराउन चाहिँ चाहेँ है। त हजुर, अनि हाम्रो चाहिँ ललित साप र सती दिदी लेख्नुहुन्छ, र उहाँको मेल पनि पढेर सुनाऊ, र उहाँ लेख्नुहुन्छ, डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो र मन छुने प्रस्तुति सुन्दै भरपूर आनन्द लिइरहेका छौँ। भाइ आजको विश्वकपको सेमी फाइनल कसको पोल्टामा पर्ला भनेर भन्नै गाह्रो छ, एकदमै स्पेन पनि अब उहाँले पनि एकपटक जित्नु भएको छ, फ्रान्सले पनि एकपटक जस्तो लाग्छ, एकपटक निकै कडा देखेको छ होइन, फ्रान्स पनि धेरैले फ्रान्सले जित्छ भनेर भन्दै पनि हुनुहुन्छ, धेरै जसोले फ्रान्सले जित्छ भन्ने अनुमान गरिरहेका छौँ, र सापकोले पनि त्यही नै भन्नुहुँदो रहेछ। तर मलाई भने स्पेनको खेल निकै मनपर्छ, खास गरी रोड्रिगोको पासिङ तर साँच्चै राम्रो लाग्छ, खेलाडीहरू चाहिँ म त्यति साह्रो चिन्दिनँ, साबले धेरै चिन्नु हुँदो रहेछ। यदि फ्रान्सले अर्जेन्टिनाले इजिप्टसँग खेले जस्तो खेल खेल्यो भने स्पेनले जित्ने सम्भावना पनि बलियो छ। खेलको चाहिँ अब भन्न सकिँदैन, अलिकति कहिलेकाहीँ चाहिँ अब भने जस्तो खेल्न पनि सक्दैन खेलाडीहरूले, कुनै खेलमा त्यस्तो हुन्छ। मेरो विचारमा कुनै पनि काममा मेहनत र क्षमतासँगै अलिकति भाग्यको पनि साथ चाहिन्छ, डेफिनेटली भाग्यले साथ दिएन भने हानेको पेनल्टी पनि बार वा पोस्टमा लागेर फर्किन्छ। अस्ति एम्बाफेको उसले कहिले पनि पेनल्टी मिस नगरेको, उसले मिस गर्यो, अनि अब भनौँ न यतापट्टि मेसीले 2 पेनल्टी मिस गरिसक्यो होइन, यसपटक गरिसक्नुभयो, यस 2 त हो होइन। भोलिको खेलमा पनि इङ्ल्यान्डको सम्भावना बलियो देखिन्छ, तर अर्जेन्टिना भने इजिप्टसँगको खेलमा निकै भाग्यमा निरहे जस्तो लाग्यो। फेरि फुटबलमा के हुन्छ कसैले भन्न सक्दैन, त्यसै त भनिन्छ नि बलको आँखा हुँदैन। सबै टोलीलाई शुभकामना, धन्यवाद ललित सती भनेर भन्नुभएको छ। साप हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है। त हाम्रो टेक दाईले पनि एउटा गीत मगाउनु भएको छ, उहाँको टेक्स्ट पनि म पढेर सुनाइहाल्छु। योग भाइ सेवा आज पनि बिदा छ, घरवालीको लङ आवर्स कामले परेकोले आएको आउनु भएको छैन, चिसो पिउँदै वेटिङ फर वर्ल्ड कप सेमी फाइनल भनेर भन्नुभएको छ। हजुर, म पनि अब घरमा गएर वर्ल्ड कप हेर्ने चाहिँ आज विचार गर्दैछु, साथै मेसिन पकाउनु चाहिँ गर्मीले दिएन, हल्का फुल्का खाना बनाउँदै बेबे सुन्दैछौँ भनेर। हजुर तर खाना पकाउनुहुन्छ, म जस्तो अल्छे भयो भने त फेरि श्रीमती पर्खिनुपर्छ, श्रीमती कहिले आउनुहुन्छ र खाना पकाउनुहुन्छ र खाउँला भन्ने हुन्छ। समय मिलेमा नारायण गोपालले र ज्ञानु नारायणले गाउनुभएको गीत भन्नुभएको छ, यो गीत म डेफिनेटली अर्को हातमा सुनाउने छु। हजुरलाई धेरै धेरै धन्यवाद। अनि कैलाश भाइले पनि मेरै रोजामा एउटा गीत भन्नुभएको रहेछ, त्यो गीत पनि हामी सुन्नेछौँ है। त र अहिलेलाई भने एउटा गीत राख्दै म तपाईँलाई समाचारतर्फ लान चाहन्छु। रेशम खड्काजी हुनुहुन्छ नोटिङहामबाट, र उहाँले एउटा पञ्चे बाजा गीत भन्नुभएको छ, अहिले सुनाउन अलिकति काटिन्छ, त्यसले समाचारपछि लगत्तै हजुरको गीत म सुनाउँछु, त्यति बेला सुन्ने प्रयास चाहिँ गर्नुहोला है। त अहिले चाहिँ मेलिना राई र विकास उप्रेतीले गाउनुभएको गीत राख्दै हजुरहरूलाई म समाचारतर्फ लान चाहन्छु।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रातो पासपोर्ट दुरुपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सबर भएको छ। रातो पासपोर्ट दुरुपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद 500 रुपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसी गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
4: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
5: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलीय तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कारवाही गर्नुपर्छ।
4: 3 संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
6: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशतातर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
4: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
7: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 गाडी तेर्साएर तर्सिन्छ होला र? हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेस माथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
4: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका 5 गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
8: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिएको छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिक छ।
4: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
3: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
2: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनु भएको छ सबैको खोज तलासी गर्दैनछ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने त हुन्छ।
3: खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर आदरणीय श्रोताले यो मिठो पञ्चे बाजा गीत नारायण नारायण होइन कहाँबाट यो नारायण आयो होइन आज अलिकति दिमागले काम गरि नरहेको पनि तपाईँले बुझ्न सक्नुहुन्छ. ईश्वर सिंह र शान्ता रानी परियार हुनुहुन्छ र उहाँले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो. रविन लामिछानेज्यूको शब्दानी सङ्गीत ईश्वर सिंहले चाहिँ गर्नुभएको थियो र यो गीत चाहिँ मैले रमेश खड्काज्यू हुनुहुन्छ नोटिङहाममा रेडियो सुन्दैछु है भनेर भन्नुभएर कुनै गीत सुन्नुहुन्छ भन्दै यो गीत रोज्नु भएको थियो. पञ्चे बाजा कुनै गीत भन्नुभएको थियो, आशा छ यो गीत उहाँलाई मन पर्यो होला. शान्ता रानी परियार चाहिँ कति सालमा हो हाम्रो नम्बरी बेलामा आउनुभएको थियो, 3 वर्ष अगाडि हो कि जस्तो पनि लाग्छ. हजुर यो नेपालको जानुपर्ने ठाउँ चाहिँ यो गुल्मी बागलुङ जिल्ला अनि यो पश्चिमी भेगतिर मलाई साह्रै जान मन लागेको छ होइन, र किनकि धेरै प्रोग्राममा गरिन्छ. अब पश्चिमको चाहिँ यो गुल्मी बागलुङतिरको कलाकार पनि त्यो भेगबाट आउनुहुन्छ, धेरै कला भएको ठाउँ जस्तो मलाई लाग्छ. अनि त्यो गीतमा पनि यो बागलुङ र गुल्मीतिरको ठाउँहरू धेरै आउँछ नि त, गर्दा एउटा चाहिँ मैले जानुपर्ने ठाउँ चाहिँ बागलुङ गुल्मी अनि चाहिँ यो पश्चिमी भेगतिर घुम्ने एक्सप्लोर गर्ने चाहिँ ठुलो चाहिँ चाहना छ. हेरौँ भाग्यले साथ दिन्छ कि दिँदैन होइन, र सबै कुराले साथ दिनु पर्यो. गर्दा यो गीत पक्कै पनि उहाँले सुन्ने मौका पाउनु होला. एउटा चाहिँ जस यहाँ अपोलोजी पनि गर्नु पर्यो, अघि मैले हाम्रो दुर्गा गुरुङज्यूको छोरीको गीत त सुनाएँ तर मैले रेडिङ भनेछु है, कसरी रेडिङ भने मैले, उहाँ त स्विन्डनको हो, यहाँ फोन गरेर मलाई थ्याङ्क यू पनि दिनुभयो अनि सम्झाइ पनि दिनुभयो, थ्याङ्क यू भेरी मच. र रेडिङतिर कसरी भएको छ त, विकेन्ड त सुरु भएको छैन, अब आज त ट्युजडे मात्रै हो, र थ्याङ्क यू भेरी मच वान्स अगेन त्यसको लागि सरी, सम्झाइदिनु भयो. उहाँ त अब स्विन्डनको आशा छ ठ्याक्क टाइममा चाहिँ गीत प्ले गरिदिनु भयो, छोरी पनि त्यति बेला आउनुभयो भनेर भन्दै हुनुहुन्थ्यो. थ्याङ्क यू भेरी मच हजुरलाई भन्न चाहिँ चाहन्छु है. त केही जानकारी राखौँ, आजको अन्तिम कार्यक्रम चाहिँ आयोग गोर्खाली कार्यक्रममा को हुनुहुन्छ भनेर मैले अघि जानकारी गराइसकेको छु. याङ जाकोट परिवार युकेको 18 वार्षिक भेटघाट कार्यक्रम हुँदैछ 25 जुलाईको दिन 11 बजेबाट क्रेनफोर्ड कलेज कम्युनिटी हल होन्सलोमा हुँदैछ. TW5 9PT तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त. अनि लिक लिक समाज युकेको समारोह बिबिक्यू हुँदैछ 22 अगस्तको दिनमा हो, भेनु ग्रेन्च जुनियर स्कुल फानबरमा हुँदैछ. GU14 8 Tango Alpha तपाईँहरू जान सक्नुहुन्छ. किराँत जिल्ला चाहिँ र ओखलढुङ्गा जिल्ला किराँत राई समाज युकेको पनि उहाँको वार्षिक भेटघाट हुँदैछ र त्यो पनि तपाईँलाई जानकारी गराउँ. यो चाहिँ अगस्त 1 तारिक, अझै 2 महिना जति बाँकी छ भनौँ न, हुन त अब जुलाई पनि धेरै गइसक्यो, गर्दा धेरै छैन, त्यसको लागि पनि तपाईँहरूले प्रिपेयर गर्दै हुनुहुन्छ होला भन्न चाहिँ चाहन्छु. फेल्ताम एसेम्ब्ली हल होन्सलोमा हुँदैछ है त, र जो जो तपाईँहरू जानुहुन्छ र पक्का पनि तपाईँहरूले इन्जोय गर्नुहुन्छ होला होइन. त्यहाँको चाहिँ पोस्टको TW14 9 Delta November तपाईँहरू जान चाहिँ सक्नुहुन्छ. 12 बजेबाट कार्यक्रम सुरु हुन्छ. 85 समाज युगेको वार्षिक चाहिँ चेलीबेटी ज्वाइँ अनि भान्जा भान्जीसँगको भेटघाट अनि प्रीतिभोज हुँदैछ 25 जुलाईको दिनमा हो, दिउँसो 12 बजेदेखि साँझ 9 बजेसम्म हुन्छ. अल्डर उन्ड लेजर सेन्टर टोङहाम रोड अल्डरसटमा GU12 4AS तपाईँहरू जान चाहिँ सक्नुहुन्छ. यो अल्डरसटतिर जाँदा चाहिँ म कुनै पनि कार्यक्रममातिर कुनै कार्यक्रम भन्दा पनि रिपोर्टिङतिर जाँदा पनि म कुनै कार्यक्रमतिर पो गइरहेको छु कि भन्ने त्यो फिल हुन्छ कि त्यहाँ, किनभने धेरै कार्यक्रमहरू हुन्छ नि त होइन. अनि गुल्मी जिल्ला समाज युकेको 18 वार्षिक भेला हुँदैछ र 2 अगस्त सन्डेको दिन हो, फेल्ताम लन्डनमा यो कार्यक्रम गर्दै हुनुहुन्छ. थुप्रै थुप्रै कार्यक्रमहरू त्यहाँ चाहिँ हुँदैछन्. प्रथम नौमती बाजा गुल्मी युकेको भइहाल्यो त्यहाँनिर, प्रस्तुति सोरठी सराया लाखे घाटु नाच तीज विशेष प्रस्तुति भजन इत्यादि, अनि गुलमेली ठाडो भाका सालाइजो डिजे डान्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति अनि मिठो खाना त छँदैछ. टिकट एडल्टहरूको चाहिँ 20 पाउन्ड, यदि तपाईँले एडभान्समा बुक गर्नुभयो भने त्यही दिन बुक गर्नुभयो भने 25 पाउन्ड छ, अनि चिल्ड्रेनहरूको 12 पाउन्ड रहेको छ है त. यो चाहिँ तपाईँलाई जानकारी गराउनु पर्दा. अर्को चाहिँ पेन्सन पट्टा चलचित्रको अघि मैले भनिहालेँ र यो चाहिँ 12 सेप्टेम्बरमा स्क्रिनिङ हुँदैछ र तपाईँहरू जो जो चाहिँ जानुहुन्छ दिवस इन्जोय गर्नु होला चलचित्र हेरेर. र अघि हाम्रो चाहिँ दिदीले चाहिँ मिठो उहाँको चाहिँ आवाजमा जानकारी पठाउनु भएको थियो. September 12 हुँदैछ सटरडे प्रिन्सेस हलमा, यो चाहिँ 3 बजे चाहिँ स्क्रिनिङ सुरु हुन्छ भनेर भन्नुभएको छ. दिदीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु. हजुर अब टेक राई दाईको गीत म सुनाउन चाहन्छु, स्वरसमा नारायण गोपाल र ज्ञानु राणाले गाउनु भएको, र यही गीत हाम्रो कैलाश लिम्बू भाइको लागि पनि राख्न चाहन्छु. मेरै चोइसमा कुनै पनि गीत भन्नुभएको रहेछ, भाइको लागि पनि यही गीत राखेँ. त्यसपछि एउटा प्रोमो ब्रेक, अनि थाम राई दाजु हुनुहुन्छ फानबरबाट र उहाँले पनि मगाउनु भएको गीत छ, त्यो गीत सुनेछौँ. त्यसपछि आज चाहिँ तपाईँको सेवामा राख्नेछु आयो गोर्खाली कार्यक्रम. ल त दाई इन्जोय गर्नु होला, दिदी आउनुभयो अहिलेसम्म त खाना पनि पाकिसकेला हजुरको होइन.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: यो BFBS कुलकार रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: नमस्ते, कार्यक्रममा आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको। यो कार्यक्रममा चाहिँ विग्रह गोर्खासको सर्भिङ मेम्बर हुनुहुन्छ, उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्दै आएका छौँ। आज चाहिँ म तपाईँहरूलाई क्विन्स गोर्खा सिग्नल्स 247 गोर्खा सिग्नल स्क्वाडनतर्फ लाँदैछु र हाम्रो चाहिँ लान्स कपोल सागर शमशेर कुँवर भाइ हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। र उहाँले चाहिँ क्यानाडामा भर्खरै भएको टेकन्डो आइटिएफ वर्ल्ड कप 2026 इन्टरनेसनल टेकन्डो फेडरेसनमा चाहिँ गोल्ड मेडल ल्याउनु भयो प्याट्रन तर्फ। आज उहाँकै एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ र भाइको समयको लागि पनि धेरै धेरै धन्यवाद। हेलो भाइ, नमस्ते तपाईँलाई।
1: हेलो दाइ, नमस्ते।
0: हजुर, आराम हुनुहुन्छ?
1: हजुर दाइ, एकदमै आरामै। तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि सन्चै छु। र तपाईँलाई एकदमै ठुलो कङ्ग्रेचुलेसन है, कस्तो गोर्खालीहरूको चाहिँ प्रतिनिधित्व गरेर यस्तो ठुलो मेडल लिएर आउनु भएको छ है।
1: हजुर दाइ, हजुर, धेरै धेरै धन्यवाद त्यसको लागि दाइ।
0: राइट, ओके। अनि यो टेकन्डो खेल्न थाल्नु भएको चाहिँ कति भयो त नि तपाईँले?
1: हजुर दाइ, मेरो चाहिँ अहिले ठ्याक्कै 16 वर्ष भयो म खेल्न थालेको चाहिँ। जब म 10 वर्षको थिएँ त्यति बेला म स्कुलमा 4 क्लासमा पढ्दै गर्दा मैले सुरु गर्न थालेको थिएँ। अनि त्यति बेला चाहिँ म होस्टेलमा बस्थेँ अनि सरहरूले तल खेलाइराख्नुहुन्थ्यो अनि हामीलाई चाहिँ होस्टेलमा हल्का पढ्न अल्छी लाग्ने भएर अनि हामी चाहिँ खेल्न गइराख्थ्यौँ कि दाइ। त्यो बेलादेखि सुरु गरेको अनि अहिलेसम्म कन्टिन्यू गर्दैछु।
0: ओके, तपाईँले त अब यो आर्म्ड फोर्सेसबाट चाहिँ भाग लिनु भएको रहेछ। यो टेकन्डो आइटिएफको बारेमा अलिकति भनिदिनुहोस् न थाहा नभएको श्रोताहरूको लागि। यो चाहिँ काइन्ड अफ ठुलो वर्ल्ड कप नै हो, ठुलो वर्ल्ड संसारकै आउने हो?
1: हजुर दाइ, अहिले यो हाम्रो फुटबलको वर्ल्ड कप चलिरहेको भएर क्यानाडामा चाहिँ विभिन्न खालको खेलहरूमा चाहिँ वर्ल्ड कप भइरहेको रहेछ अनि त्यसमा हाम्रो टेकन्डो आइटिएफ पनि अहिले वर्ल्ड कप भइरहेको भएर चाहिँ हाम्रो सिनियर अथवा मेरो कोचले चाहिँ उता कुरा गरेर अनि हामीलाई पनि कम्पिटिसनमा चाहिँ भाग लिनको लागि एकदमै हार्डवर्क गरेर अनि हामी चाहिँ अहिलेसम्म चाहिँ लिन पायौँ त्यसमा। अनि आइटिएफ भनेको चाहिँ यो कोरियाबाट सुरु भएको त्यही हो दाइ।
0: कतिजना गोर्खालीहरू भाग लिनु भएको थियो? हाम्रो जिज्ञासु भाइले पनि निकै मेडल ल्याउनु भएको छ सिग्नल्सकै हुनुहुँदो रहेछ होइन?
1: हजुर दाइ, जिज्ञासु राणा ऊ पनि भर्खर भर्खरै अहिले ऊ चाहिँ इन्टेक 23 हो अनि उसलाई नि ऊ पनि हाम्रै स्टाफोर्डबाटै खेल्छ अनि उसलाई नि एकदमै इन्करेज गरेर उसले नै राम्रो गर्यो दाइ।
0: तपाईँले चाहिँ कुन क्याटेगोरी अनि कुन उमेर समूहमा चाहिँ यो तपाईँले गोल्ड मेडल जित्नु भएको?
1: मैले चाहिँ 18-39 एज क्याटेगोरी भित्रको प्याटर्नमा फर्स्ट डान ब्ल्याक बेल्ट, फर्स्ट डानदेखि फिफ्थ डानसम्मको हुन्छ दाइ अनि मैले चाहिँ त्यो भित्रकोमा चाहिँ मैले गोल्ड मेडल जितेको दाइ।
0: तपाईँ चाहिँ कुन डान हो अहिले?
1: म चाहिँ अहिले थर्ड डान हो दाइ।
0: ए, थर्ड डान, वाउ, धेरै माथिसम्म पुगिसक्नु भएको रहेछ। अनि कस्तो लागेको छ त यो पक्का वर्ल्ड कपमा चाहिँ गोल्ड मेडल जित्दा चाहिँ कस्तो हुँदैछ? यो पहिलो त सहभागिता हो तपाईँको?
1: मेरो वर्ल्ड च्याम्पियनसिप यो चाहिँ फर्स्ट टाइम हो दाइ। पहिला चाहिँ नेपालमा हुँदा चाहिँ मैले साउथ एसियन खेलेर साउथ एसियनमा नि मैले गोल्ड मेडल जितेको छु अनि विभिन्न खालको नेसनल गेमहरू जितेको छु नेपालमा अनि त्यसपछि यता युकेमा आएर पनि मैले यो आर्मी च्याम्पियनसिपहरूमा धेरै गोल्ड मेडलहरू अनि ट्राई सर्भिसेसमा गोल्ड मेडलहरू निकै धेरै जितेको छु दाइ। तर यो वर्ल्ड कप चाहिँ एकदमै फर्स्ट एक्सपिरियन्स भनौँ न।
0: राइट, अब तपाईँ चाहिँ यहाँ आर्म फोर्सेसको प्रतिनिधित्व गरेर जानुभयो युकेबाट, अरू देशको चाहिँ कुन कुन देशको हुनुहुन्थ्यो अनि उनीहरू त सिभिलियन हो नि त होइन?
1: हजुर दाइ, अरू त सबै सिभिलियन। यो वर्ल्ड कप चाहिँ ओपन वर्ल्ड कप हो दाइ, जति पनि कन्ट्रिजहरू आएर भाग लिन पायो, जति पनि यो दोजाङहरू भनौँ न स्कुलहरू, जति पनि रजिस्टर स्कुलहरू सबैजना चाहिँ आएर भाग लिन पायो दाइ।
0: यो प्याटर्न चाहिँ कस्तो हुन्छ तपाईँहरूको पनि, त्यो कति पटक देखाउनु पर्ने हुन्छ, कस्तो हुन्छ खास चाहिँ त्यो?
1: हजुर दाइ, आफ्नो आफ्नो बेल्टको चाहिँ आफ्नो आफ्नो क्याटेगोरीको आफ्नो आफ्नो प्याटर्न हुन्छ। त्यो चाहिँ एउटा मुभमेन्ट भनौँ न डिसिप्लिन टाइप्सको, अब जुन पनि केक हान्नको लागि जुन पनि आफ्नो एउटा मुभमेन्ट गर्नुको लागि चाहिँ त्यो एउटा डिसिप्लिन भन्छ त्यसलाई। हो, त्यो डिसिप्लिनलाई चाहिँ हामीले अब जतिजना कन्ट्रीसँग हामीले पार्टिसिपेट गर्नुपर्छ, उनीहरू अपोनेन्ट छ तिनीहरूसँग चाहिँ हामीले एभ्री टाइम देखाइराख्नुपर्छ। मेरोमा चाहिँ 10 कन्ट्रिज अनि 7 जस्तो स्कुलहरू अपोनेन्टहरू थियो अनि सबैसँग गर्दा गर्दा गर्दा गर्दा मैले चाहिँ 6 चोटि गरेर मात्रै गोल्ड मेडल जित्न पाएँ।
0: राइट, यो तपाईँ त पक्का 1-to-1 भिड्ने त होइन, प्याटर्न मात्रै देखाउने हो नि त होइन?
1: हजुर, यहाँ मैले जितेकोमा चाहिँ 1-to-1 प्याटर्न भयो, तर अब फाइट पनि गरेको, फाइटमा चाहिँ हारे दाइ। युएसको परेको थियो मेरोमा, युएसको सँग हारे भनौँ।
0: राइट, कुन राउन्डसम्म पुग्नुभयो?
1: म चाहिँ क्वार्टर फाइनलमा परे दाइ, सुरुमै म चाहिँ बाई परेर क्वार्टर फाइनलमा पुगेको थिएँ अनि त्यसपछि क्वार्टर फाइनल जिते, सेमी फाइनलमा पनि सेमी फाइनलमा हारेर थर्ड चुज गर्छ नि दाइ, हो त्यो थर्ड चुज गर्नेमा चाहिँ हारे, अनि त्यसपछि चाहिँ ठिकै भयो गेम
0: ए
1: भनिदियोस् आफूले आफूलाई चाहिँ गरे
0: अनि
1: भयो।
0: तपाईँ त्यहाँ जाँदा सबै यो तपाईँको आर्मीले नै आर्म फोर्सेसले नै सबै खर्च गर्ने होला कि कस्तो हुन्छ?
1: हजुर दाइ, हामीलाई चाहिँ स्पोर्ट्स लटरीले चाहिँ एकदमै धेरै सहयोग गर्यो त्यति बेला। स्पोर्ट्स लटरीबाट चाहिँ हामीले 700 पाउन्ड जस्तो फ्लाइटको लागि चाहिँ एकदमै उनीहरूले स्पोन्सर गर्यो दाइ। अनि त्यसपछि बाँकी चाहिँ हाम्रो यो ब्रिगेड वेलफेयर अनि हाम्रो स्क्वाडन फन्डिङहरू, यस्तै यस्तै कुराले चाहिँ हामीलाई सपोर्टहरू चाहिँ गर्यो दाइ।
0: अनि तपाईँको स्क्वाटनले चाहिँ कतिको तपाईँलाई मतलब भनौँ न सहयोग गर्नुभयो, किनकि उहाँले सहयोग नगर्नु भए त त्यहाँ तपाईँ पुग्नुहुन्थेन च्यानलको, उहाँले ऊ नगरे त होइन।
1: हजुर हजुर दाइ, म भर्खरै नयाँ स्क्वाडनमा गएको, अनि उहाँहरूलाई चाहिँ मेरो बारेमा सबै कुराहरू थाहा थियो दाइ। अनि उहाँहरूले चाहिँ अब कहिले छ गेम भनेर उहाँहरू आफै एक्साइटेड भएर मलाई सोध्ने, अनि यति बेला छ भन्ने, मैले उहाँहरूले फेरि मलाई किप रिमाइन्डिङ गरिराख्ने कहिले छ कहिले छ। उहाँहरू
0: ए
1: पनि एकदमै एक्साइटेड के दाइ, मेरो कहिले गेम छ मेरो एचिभमेन्टको लागि एकदमै धेरै सपोर्ट गर्नुभयो मेरो साहबहरू गुरुजीहरू।
0: यो अनि ट्रेनिङ चाहिँ कसरी गर्नुभएको थियो त? तपाईँले त आफ्नो काम पनि गर्नु पर्यो होइन, आर्मीको कुरा पनि गर्नु पर्यो।
1: हजुर दाइ, हामी यो वर्ल्ड कप खेल्न जानको लागि चाहिँ खासै ट्रेनिङ त भएन, तर हाम्रो आर्मीले चाहिँ क्लोज क्याम्पको लागि पनि कुरा त गरेको थियो, तर क्लोज क्याम्प चाहिँ बस्नु पाएन किनकि कसैको पनि हाम्रो एभाइलेबल नभएको कारणले गर्दा। अनि म र त्यो जिज्ञासु भाइ चाहिँ हामी त्यस्तै एक हप्ता जस्तो ट्रेनिङ गरेर गएको हो दाइ।
0: ओके अनि
1: हजुर
0: कस्तो अनुभव सँगाल्नु भयो त यो फर्स्ट टाइम होइन? अब तपाईँले प्याटर्नमा त मेडल ल्याउनु भयो, अब फाइटिङमा चाहिँ अब अझै तपाईँले एउटा अनुभव त सँगाल्नु भयो।
1: हजुर दाइ, त्यसको लागि चाहिँ फाइटको लागि चाहिँ मैले पहिला पनि अलिकति ट्रेनिङ गरेर आएको भए चाहिँ त्यस्तो फिल चाहिँ पहिल्यैदेखि भइरहेको थियो दाइ हुन त, तर यो वर्ल्ड कपको लागि चाहिँ एक हप्ता होइन, मलाई चाहिँ एक वर्ष नै मजाले ट्रेनिङ गऱ्यो भने बल्ल आई विल बी रेडी भन्ने टाइप्सको बनाइदियो दाइ।
0: भनेपछि एनफ ट्रेनिङ भयो भने गोर्खालीहरूको पनि त्यहाँ चाहिँ सम्भावना रहेछ भने, राम्रो सम्भावना रहेछ भने देख्नु भएन?
1: हजुर हजुर दाइ, हजुर एकदमै, हाम्रो ट्रेनिङ राम्रो भयो भने चाहिँ एकदमै राम्रो हुन्छ दाइ।
0: आदरणीय
1: हजुर
0: श्रोता, लास्ट कपल सागर शमशेर कुवार भाइसँग मैले कुराकानी गरिरहेको छु। क्विन्स गोर्खा सिग्नल्स 247 गोर्खा सिग्नल स्क्वाडनको हुनुहुन्छ र उहाँसँग उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गरिरहेको छ। गोल्ड मेडल ल्याउनु भयो प्याटर्न तर्फ चाहिँ, जुन चाहिँ अब थेकन्डो आइटिएफ वर्ल्ड कप चाहिँ क्यानाडामा भएको थियो। अब यो बिचमा साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा हामी बाँकी कुराकानी भाइसँग गर्नेछौँ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।
0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अब चाहिँ हाम्रो होमा पाइम लिम्बुजी हुनुहुन्छ गीतकार, र उहाँले एउटा कुनै पनि मेरै हिजोमा गीत भन्नुभएको छ। सुनिता थेगिम र नोगेन लिम्बुले गाउनु भएको, उहाँले नै लेख्नुभएको गीत राखिदिँदैछु। ताराप्रकाश लिम्बुले एरेन्ज गर्नुभएको, एरेन्ज भन्दा पनि उहाँले चाहिँ कम्पोज गर्नुभएको, एरेन्ज चाहिँ महाराज थापाले गर्नुभएको रहेछ। यो गीत सुनाऊ, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो टोपाली मगरजी हुनुहुन्छ फानपुरबाट। उहाँ नमस्कार योगजी, कार्यक्रम हजुरको कार्यक्रम सुन्दैछु। गुल्मी बाग्लुङ घुम्न भन्दा खुसी लाग्यो। गुल्मी घुम्न आउँदो आइतबार 2 अगस्तमा फेलथाममा गुल्मेली भेलामा आउनुहोला, सबै मनोरञ्जन लिनुहुनेछ, धन्यवाद भनेर भन्नुभएको छ। थ्याङ्क यू हजुरको निमन्त्रणाको लागि। दुई वर्ष अगाडि त्यहाँ गएको थिएँ र एकदमै रमाइलो चाहिँ पक्का पनि हुँदो रहेछ। थ्याङ्क यू भेरी मच तपाईँको निमन्त्रणामा। तर नेपालमै गएर त्यो जिल्ला चाहिँ एक्सप्लोर गर्ने चाहिँ मेरो ठुलो इच्छा छ। र कलाकारहरू त्यो भेगबाट धेरै चाहिँ कलाकारहरू हुनुहुन्छ होइन, र यहाँ बेलायतमा पनि आउनुहुन्छ। कहाँ हो घर भन्दा गुल्मी कसैले भन्नुहुन्छ, यता अब चाहिँ बागलुङ भन्नुहुन्छ होइन। खुसी पनि लाग्छ, गर्व पनि लाग्छ। एनिवे ल त होमाज्यू, हजुरको गीत है त, अरू पनि लेख्नु भएको छ कि?

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको

0: SBS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम आयो गोर्खालीमा लास्को पौल सागर शमशेर कुमार भाइसँग कुराकानी गरिरहेका छौँ। क्विन्स गोर्खा सिग्नल्सको हुनुहुन्छ। गोल्ड मेडल ल्याउनु भयो टेकन्डो आइटीएफ वर्ल्ड कप 2026 जुन चाहिँ क्यानाडामा भएको थियो। फेरि वेलकम छ भाइ तपाईँलाई।
2: हजुर भाइ, हजुर।
1: अनि कस्तो मानसिकता लिएर जानुभएको थियो? फर्स्ट नै हुन्छ यो, कुनै पनि विधा भन्ने लागेको थियो कि जस्ट टेक पार्ट गराउँला, भए पनि ठिकै छ नभए पनि ठिकै छ भन्ने मान्यता लिएर जानुभएको थियो?
2: सबैभन्दा पहिला त वर्ल्ड कपको लागि जानु नै मलाई चाहिँ एकदमै ठुलो आभार छु दाइ। म चाहिँ एकदमै प्राउड पनि छु, आफूलाई भाग्यमानी ठान्छु होइन। अनि क्यानाडा जानु पाउनु पनि एउटा ठुलो एचिभमेन्ट नै हो जस्तो लाग्छ। आफूले यहाँसम्म नगरेको भए त्यहाँ पनि जाँदैन थियो होला यो गेम खेल्नको लागि भन्ने पनि भयो। त्यसपछि चाहिँ दाइ खेल्दै गए, बिचमा गेम हुँदै थियो। मेरो चाहिँ तिनटा इभेन्ट हो, एउटा चाहिँ स्पायरिङ, एउटा चाहिँ पोइन्ट स्पायरिङ भन्छ, अनि एउटा चाहिँ कन्टिन्युस स्पायरिङ, अनि एउटा चाहिँ प्याटर्न। तिनटा चाहिँ म जसरी भने एउटा मेडल चाहिँ ल्याउँछु, म चाहिँ खालि चाहिँ फर्किन्न भन्ने मनमा चाहिँ थियो दाइ। त्यसपछि खेल्दै गयो अनि एउटालाई जित्दै दुइटालाई जित्दै गएपछि होइन म खेलेपछि बरु राम्रै गर्छु अनि फाइनलमा चाहिँ म जसरी नै जित्छु भन्ने भयो पछि चाहिँ बल्ल। अनि त्यसपछि एउटा चाहिँ मेडल जसरी भए पनि लान्छु चाहिँ भयो दाइ।
1: राइट, अनि आर्म फोर्सेसमा खेल्न थाल्नु भएको छ कति भयो?
2: मैले चाहिँ दाइ 2022 सुरु गरेको आर्म फोर्सेसको लागि खेल्न। सुरुमा कोर गेम भयो, कोर गेमहरूमा जितेँ। त्यसपछि आर्मी च्याम्पियनसिपहरू खेलेँ, त्यो पनि जितेँ। अनि ट्राई सर्भिसहरूमा पनि मैले जित्न थालेँ। त्यसपछि चाहिँ मैले 2024 चाहिँ आर्म फोर्सेसलाई नै रिप्रेजेन्ट गरेर हिँड्न थालेँ दाइ।
1: यो टेकन्डोमा चाहिँ हाइटले केही फरक पार्छ? अब गोर्खालीहरू त अब अलिकति 5 फिट।
2: हजुर दाइ, एकदमै फरक पार्छ। हामी चाहिँ अहिले गोर्खाली तथा यो आर्मीमा हुँदाखेरि चाहिँ हाइट कम, वेट ज्यादा हुँदो रहेछ दाइ। अनि हाम्रो वेटको चाहिँ एकदमै लम्बु एकदमै ठुलो ठुलोहरू आउने के दाइ। अनि हो, त्यस्तो गर्दा चाहिँ अलिकति डिसएडभान्टेज भनौँ न।
1: यो वर्ल्ड कप चाहिँ प्रत्येक वर्ष हुने हो कि कस्तो हो?
2: यस्तो हुँदो रहेछ दाइ, यो वर्ल्ड कप पनि आफ्नो ठाउँमा हुँदो रहेछ। एभ्री इयर चाहिँ एनिभर्सरी टाइपले एउटा कन्ट्रीमा मनाउने रहेछ। हाम्रो बर्थडे जस्तै त्यही अब एनिभर्सरीको बेला चाहिँ छुट्टा छुट्टै देशमा गरिराख्दो रहेछ दाइ।
1: यो त अब 4-5 भनेको 2 दिनको प्रतियोगिता रहेछ, निकै टाइट हुन्छ होला है?
2: हजुर दाइ, एकै दिनमा 2000 गेम गर्दो रहेछ दाइ। टाइम पनि एकदमै टाइट, अनि 2000 म्याच चाहिँ 10 जस्तो रिङ बनाउँछ अनि सकाइहाल्छ।
1: कस्तो थियो त्यहाँको माहौलहरू चाहिँ अलिकति जानकारी गराउनुहोस् न।
2: हजुर दाइ, एकदमै फर्स्टको दिन चाहिँ वेलकम प्याकेज भनौँ न, वेलकमको बेला चाहिँ आफ्नो कन्ट्रिजकोहरू बसे थियो दाइ, लाइनमा बसे थियो। अनि आफ्नो देशकोहरू देख्दा चाहिँ हामीले आफ्नो देशको त त्यहाँ देख्नु पाएन मान्छेहरू, तर हामी दुईजनाले चाहिँ नेपालको एटलिस्ट नेपाल लेखेको एकदम

0: पर थिए क्या त्यो
1: ए
0: नेपाल थियो त्यही कन्ट्रीको मान्छेहरूले उचालेर बसिरहेको रहेछ नि।
1: ए नेपालबाट पनि
0: म
1: आएको रहेछन्?
0: नेपालबाट चाहिँ आएको थिएन दाइ, तर नेपालको एउटा हुन्छ नि
1: झन्डा
0: नेपाल लेखेको एउटा पोस्टर टाइप्सको त्यो ऱ्यालीमा हिँडाल्ने बेला दाइ, तर नेपालको एउटा हुन्छ नि
1: झन्डा
0: नेपाल लेखेको एउटा पोस्टर टाइप्सको त्यो ऱ्यालीमा हिँडाल्ने बेला लाग्छ नि दाइ,
1: ओ
0: हो त्यस्तो थियो। अनि हाम्रो चाहिँ हामीले रजिस्टर गर्ने बेला चाहिँ हाम्रो नेसनालिटी त नेपालको छ,
1: हो
0: अनि उनीहरूले चाहिँ नेपालको पनि आएछ है ल भनेर
1: ए
0: नेपालको झन्डा अनि नेपाल लेखेको राखिरहेको थियो।
1: बिचार
0: अनि हामीले चाहिँ हाम्रो कोचलाई भनेर ल हाम्रो नेपालको उस पनि रहेछ पोस्टर रहेछ हामी चाहिँ त्यसमै जान्छौँ भने, अनि मेरो कोचले पनि हुन्छ जा भन्यो। अनि हामी
1: ए
0: चाहिँ दुईजना मात्रै त्यो नेपालको बोकेर हिँड्दा एकदमै प्राउड भइरहेको थियो।
1: तपाईँ यहाँ आर्म फोर्सेस त खेल्नुभयो, नेपालबाट खेल्ने चान्स छ कि छैन त?
0: त्यो मैले राम्रोसँग थाहा पाएको छैन दाइ, मैले यदि नेपालमा कुरा गरेँ भने चाहिँ उनीहरूले चाहिँ त्यो सपोर्ट गर्छ होला दाइ।
1: हो, नेपालको
0: हजुर
1: तर्फबाट खेल्नुभयो, एउटा गोल्ड मेडल जित्नु भयो भने त त्यो त ठुलो उपलब्धि हुन्छ नि त नेपालको लागि पनि, होइन? तर आई डोन्ट नो
0: हजुर
1: तपाईँको के छ त्यो।
0: हजुर हजुर दाइ।
1: अब चाहिँ के छ त, अरू प्रतियोगिता के आउँदैछन्?
0: अब आउँदो नेक्स्ट विकेन्ड स्याटरडे चाहिँ हाम्रो ट्राई सर्भिस हुँदैछ, त्यसको लागि चाहिँ अब यो विकदेखि चाहिँ हामी ट्रेनिङ गर्दैछौँ, अनि नेक्स्ट स्याटरडे चाहिँ आर्म फोर्सेसबाट ट्राई सर्भिस खेल्दैछौँ दाइ हामी।
1: ए त्यो ट्रेनिङहरू अलि गर्न पाउनुहुन्छ होला, होइन?
0: हजुर हजुर दाइ अब चाहिँ पाउँछ होला।
1: त्यसमा चाहिँ कुन कुन क्याटेगोरीमा लिनुहुन्छ तपाईँले?
0: अहिले हाम्रो यो ट्राई सर्भिसमा चाहिँ खासै हाम्रो आइटिएफ यो ताइक्वान्डो खेल्ने मान्छेहरू चाहिँ अलिकति कम नै छ दाइ। अब मेरो वेट 60 केजी भए पनि म चाहिँ 75सम्मको खेल्नुपर्छ,
1: ओहो
0: यसको लागि चाहिँ अलिकति डिसएडभान्टेज चाहिँ त्यही भनौँ न, अब वेट पनि अब हाइट पनि अब उनीहरूसँग चाहिँ खेल्नै पर्छ दाइ।
1: ए अब अहिले त रिक्रुट कम्पनी पनि यो ताइक्वान्डो बेसिक सिकाउँछ, होइन? त्यो सबैलाई थाहा होला। बिगर अफ
0: हजुर
1: गोर्खासमा कतिको छन् तपाईँको अब आर्मी लेभलमा खेल्ने, आर्म फोर्सेस ट्राई सर्भिसमा खेल्नेहरू, गोर्खालीहरू?
0: गोर्खालीहरू एकदमै छ दाइ, यो आर्मी यो ट्राई सर्भिसमा खेल्नेहरू गोर्खालीहरू त छन्, तर उहाँहरूको आफ्नै कमिटमेन्टले गर्दा चाहिँ आउनु नपाउनु भएको हो कि जस्तो लाग्छ दाइ। किनकि कहिले काहीँ चाहिँ एकदमै धेरै मान्छे देख्छु, कहिले काहीँ देख्दिनँ, उहाँहरूको आफ्नै कमिटमेन्टले गर्दा चाहिँ यो विभिन्न खालको टुर्नामेन्टहरू चाहिँ खेल्न आउनु भ्याउनु हुँदैन जस्तो लाग्छ दाइ।
1: ए अनि यहाँको चाहिँ कस्तो छ, यहाँको ब्रिटिस काउन्टर पार्ट्सहरू अब त सबै कमनवेल्थका पनि छन्, कस्तो छ स्ट्यान्डर्ड?
0: उहाँहरू चाहिँ आउने हामीलाई हामीसँग कुरा गर्ने उहाँहरूले चाहिँ सपोर्ट गर्छु भन्ने गर्नुहुन्छ आएर।
1: तपाईँहरू चाहिँ अब यता चाहिँ नेपाली छ, पासपोर्ट नेसनालिटी के भन्नुभयो त त्यहाँ आइजा? कहिले केही सोध्नुभयो? तिमीहरू नेपाली गोर्खाली अब केही सोध्नुभयो?
0: हजुर दाइ, हामी नेपालको बोकेर जाँदा चाहिँ ल वेलकम छ तपाईँहरूलाई भनेर भनेको थियो, तर अनि हामीले जुन यो क्युजिएसको फ्ल्याग देखायो, हामी त्यो गोल्ड मेडल लिन जाने बेला क्युजिएसको फ्ल्याग बोकेर गयो, अनि त्यति बेला त्यहाँको आयोजकले चाहिँ यो के को फ्ल्याग हो भनेर एकदमै जिज्ञासा थियो उहाँहरूको। अनि हामीले चाहिँ सबै हामी चाहिँ यस्तो गोर्खाली हो, हामी यस्तो यस्तो युनिटको फ्ल्याग हो यो, हामी नेपालदेखि यस्तो यस्तो गरेर आएको भनेको, अनि त्यहाँको धेरै मान्छेहरूलाई चाहिँ थाहा रहेछ, ओ मलाई थाहा छ यो कुराहरू भनेर, अनि उहाँहरूले चाहिँ हामीसँग हामीलाई देख्दा चाहिँ एकदमै खुसी भएर, जुन चाहिँ यो ग्रान्ड मास्टरहरू एकदमै सिनियर सिनियर मास्टरहरू हुन्छ नि दाइ, उनीहरू चाहिँ हामीसँग आएर फोटो खिच्ने के। हामी चाहिँ अब सबैजना आउँछ, जति पनि पार्टिसिपेन्टहरू आएको थियो नि दाइ त्यो उसमा,
1: ए
0: उनीहरू चाहिँ ग्रान्ड मास्टरसँग फोटो खिच्छु भनेर लाइन लाग्ने, हामीसँग पो त्यस्तो भएको थियो कि पछि त।
1: ए सेलिब्रेट पनि हुनुभएको छ त है?
0: हजुर त्यति बेला चाहिँ शान्तिमा त्यस्तै त्यस्तै
1: ए
0: भएको
1: अब त्यो वर्ल्ड कपमै अब गोल्ड मेडल जितेपछि त कस्तो लागेको छ
0: थियो।
1: तपाईँलाई, कतिको प्रोत्साहन मिलेको छ त यसबाट चाहिँ?
0: एकदमै खुसी छु दाइ, एकदमै खुसी छु, अनि मेरो घरमा बुढी पनि एकदमै खुसी छ,
1: ए ए
0: उसले
1: भाइ,
0: पनि एकदमै धेरै सपोर्ट गर्यो मलाई।
1: अब तपाईँ
0: हजुर
1: चाहिँ 247 गोर्खा सिग्नल स्क्वाड्रनको हुनुहुँदो रहेछ, के ट्रेडमा हुनुहुन्छ अहिले तपाईँ, अथवा के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ त्यहाँ?
0: हजुर दाइ, म चाहिँ नेटवर्क इन्जिनियरिङ गर्दैछु, म चाहिँ ट्रुपको एउटा लान्स कर्पोरल अनि एउटा डेट डिटाचमेन्ट हेर्दैछु दाइ।
1: कुन इन्टेक हो तपाईँ,
0: म इन्टेक 20 हो दाइ।
1: कुन
0: हजुर
1: सबै
0: दाइ
1: स्क्वाड्रनतिर सब गर्ने मौका पाउनुभयो? तपाईँहरूको त 7 वटा स्क्वाड्रन छ है, धेरै छ।
0: हजुर दाइ, म चाहिँ योभन्दा अगाडि 248 गोर्खा सिग्नल स्क्वाडनमा थिएँ, यो पनि यही स्टाफोर्डमै छ दाइ। मलाई चाहिँ स्टाफोर्ड अलिकति मनपर्ने भएर मलाई चाहिँ 247 स्टाफोर्डमै छ अनि यही बस्न मन लाग्यो दाइ।
1: राइट अब ट्रेनिङ चाहिँ कस्तो हुन्छ, तपाईँ आफैले गर्नुहुन्छ कि त्यहाँ हुनुभएका भाइहरूसँग मिलेर गर्नुहुन्छ, अथवा गुरुजीहरूसँग?
0: हजुर, एकजना गुरुजी पनि हुनुहुन्छ, उहाँले पनि हामीलाई सपोर्ट गर्नुहुन्छ, एकजना आशिष कपाल आशिष भन्ने हुनुहुन्छ, उहाँले पनि आशिष खले भन्ने हुनुहुन्छ, उहाँले पनि हामीलाई ट्रेनिङहरू प्याकेजहरू मिलाइदिई राख्नुहुन्छ, उहाँ पनि खेल्नुहुन्छ खेल्न त, तर उहाँ बिजी भएर चाहिँ उहाँले चाहिँ हामीलाई सपोर्ट चाहिँ कसरी गर्नुहुन्छ भने हामीलाई ट्रेनिङको प्लानहरू, हामीलाई कहिले काहीँ कामबाट अफ दिने खालको त्यस्तो कामहरू चाहिँ उहाँले
1: ए
0: गरिदिनुहुन्छ टुर्नामेन्टहरू आएको बेला चाहिँ।
1: अब यो वर्ल्ड च्याम्पियनमै अरू चाहिँ कुन कुन छन् कम्पिटिसनहरू आउँदैछन्, अथवा तपाईँले भेट्ने विचार गर्नु भएको छ, के छ त तपाईँको प्लान चाहिँ?

0: त्यो चाहिँ यस्तो हुन्छ दाइ, अब हामीले आर्मीको लागि गेम खेल्दै गयो, यो ट्राई सर्भिसहरू खेल्दै गयो, आर्मीको गेमहरू खेल्दै गयो भने चाहिँ आर्मीले चाहिँ को खेल्दैछ, कसले चाहिँ टाइम दिँदैछ त ताइक्वान्डोलाई भनेर चाहिँ उनीहरूले आफै ल त यति बेला यो खेल्ने यति बेला यो खेल्ने भनेर
1: आई
0: चाहिँ
1: सी।
0: उनीहरूले भन्छ। अनि अब नेक्स्ट इयर चाहिँ बेल्जियममा वर्ल्ड कप हुँदैछ दाइ, त्यसको लागि चाहिँ प्रिपेयर भनौँ न अहिले यो ट्राई सर्भिसहरू खेलेर।
1: ओके ल त भाइ, ह्युज, हामी सम्पूर्ण गोर्खाली बोथ सर्भिङ अनि रिटायरको तर्फबाट तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन। थुप्रै मेडलहरू जित्दै गर्नुहोला अनि हामीलाई पनि यसो जानकारी गर्नुहोला। यो मेरो नम्बर हो, यसमा चाहिँ यसो इन्फर्मेसन दिनुहोला। थ्याङ्क यू भेरी मच। अन्तमा केही भन्नुहुन्छ?
0: हजुर दाई, थ्याङ्क यू सो मच, एकदमै मैले आफ्नो कुराहरू राख्नु पाएँ, तपाईँले नभनेको भए चाहिँ मैले आफ्नो कुराहरू राख्न पाउँदैन थियो होला। यो सम्पूर्ण बिहाफ बिहा सुन्ने जति पनि हुनुहुन्छ उहाँहरूलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु।
1: ओके, आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो लान्स कपाल सागर शमशेर कुँवर भाइ र क्विन्स कका सिग्नल्सको। उहाँले चाहिँ ताइक्वान्डो आइटिएफ वर्ल्ड कप 26 भाग लिनुभयो क्यानाडामा, गोल्ड मेडल ल्याउनु भयो यो चाहिँ उहाँले प्याटर्नतर्फ, र उहाँलाई बधाई दिँदै र अर्को हप्ता फेरि एकजना चाहिँ गेस्टलाई लिएर आउने बाचा गर्दै कार्यक्रम आयो गोर्खालीको यो श्रृङ्खलाबाट मैले बिदा मागेँ। हस्त, नमस्ते।

हजुर सागर भाइलाई धेरै धेरै धन्यवाद अनि बधाई पनि भन्न चाहन्छु र यसको साथसाथै हामी बिदा हुने बेला पनि भइसकेको छ र भोलि चाहिँ बुधबार हो र भोलि बेलुकी चाहिँ यसमा बाहिर जानुपर्ने भएको कारणले गर्दा हाम्रो सोनिया सुनवार बहिनी आउनुहुन्छ अनि पर्सि र फ्राइडे चाहिँ मैले आउँछु है त पर्सि भेटौँला। हजुर जाँदा जाँदै हाम्रो पदम थापा बाबा हुनुहुन्छ लन्डन प्लम स्ट्रिटबाट र उहाँले एउटा गीत मगाउनु भएको रहेछ भर्खरै उहाँको जस इमेल मैले प्राप्त गरेँ र रेडियो सुनेर बसिरहेको भएको सबैलाई चाहिँ यो गीत सुनाउन चाहनु भएको छ तर यो गीत पक्का अब यही नै हो कि होइन मलाई पक्का अलिकति थाहा भएन र उहाँको चाहिँ गीतको यो सर्च गर्दा यो गीत मैले पाएँ प्रमोद खरेलले गाउनु भएको र यो गीत राख्न चाहन्छु। अब वर्ल्ड कप सुरु हुन आँटेको छ 7 बज्ने आँट्यो 8 बजी त किक अफ हुन्छ फ्रान्स भर्सेस स्पेन कसले जित्छ होला पक्का पनि यसले जितोस् भनेर तपाईँले सपोर्ट गर्दै हुनुहुन्छ होला। भोलि अर्जेन्टिना र इङ्ल्यान्ड खेल्दै हुनुहुन्छ 8 बजे नै किक अफ हो। हजुर सबै टिमहरूलाई शुभकामना व्यक्त गर्दै र हाम्रो बाबाको लागि यो गीत राख्दै मैले पनि आजको कार्यक्रमबाट बिदा मागेँ। हेभ अ वन्डरफुल इभिनिङ बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: जानकी मन्दिर परिसरमा सञ्चालित संग्रहालय र सीताराम विवाह मण्डप प्रवेशमा शुल्कको विरोध भएपछि मन्दिर व्यवस्थापन पक्ष आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
4: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवको निर्देशनमा तालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। गृह संचार तथा कानून मन्त्री फकिरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश निशुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
5: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई? आय कति भयो, व्यय कति भयो, त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब तिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
4: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्थापन पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उप प्रहार गरिरहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले आरोप लगाउनु भयो।
6: फकिरा महतो एउटा गृह मन्त्री बन्ले प्रदेश सरकार जहियासँग बन्ले तहियासँग जानकी मन्दिरको उप बराबर प्रहार गरै कहियो अबै छै त म्युजियमके स्टाफके थर्कबै छै तोसब टिकट नै लै फ्रीमे दर्शन करबही, कहियो अबै छै तऽ विवाह मण्डपके जे ठिकदार है जे कर्मचारी ओकरा थर्कबै छै जे टिकट नै लै। विवाह मण्डप जहिया बनलै तऽ शुरूएसँ ओकर आय स्रोत जे छै से टिकटे छै।
4: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
3: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
7: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढी रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
8: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने यो चाहिँ के छ भने माग दाबी छ तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
7: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
3: अब खबर फटाफट।
9: कोशीमा 14 घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। साल झण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बुर्तिम्याङ हल्लेघर खण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फिदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझी टार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फिदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने। कालीगण्डकी र सेतीको बाढीले पर्वत स्याङ्जा र गुल्मी संगम स्थलको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेसँगै पुजारी र पण्डित विस्थापित, पूजा पाठ समेत बन्द। र हेटौडा कपडा उद्योग सञ्चालनका लागि प्रयास हुँदै दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी।
2: BFBS Gurkha Radio.

0: हामी लिम्बू संस्कृति जोगाउने मौलिक बाजा च्याब्रुङको कुराकानी गर्छौँ। त्योभन्दा पहिला यसो यसपालिको रोपाईको लागि पानी कति परेको छैन भनिदिनुहोस् त सर।
1: एकदमै अहिले कृषकहरूको नेपाली कृषकहरूको लागि अहिले रोपाईको सिजन हो। लेकतिर रोपाई सम्पन्न भएको छ भने औलोतिर रोपाई धमाधम छ। लेकतिरको रोपाईमा निकै राम्रै मौसमले साथ दियो भने औलोतिरको रोपाईमा केही मौसम प्रतिकूल बनिराखेको छ। तथापि कृषकहरू एक हिसाबले गाउँले जीवनमा व्यस्तता गोठ बसाई खेत बसाई होइन अर्म पर्म चलिराखेको छ।
0: यसो हेर्दाखेरि तपाईँहरू व्यस्त नै हुनुहुँदो रहेछ र आज अलिकति भए पनि च्याब्रुङको बारेमा अलिकति जानकारी लिउँ न त तपाईँबाट भनेर कन्ट्याक्ट भयो होइन। अब तपाईँहरू आदिम कालदेखि नै बसोबास गर्दै आएका याक्थुङ यानि कि लिम्बू होइन त, समुदायको आफ्नो भाषा लिपि धर्म मुन्दुम कला संस्कृति रीतिरिवाज र जीवन पद्धति त्यो साथै त्यसमा चिनिनुहुन्छ साथै त्यसमा भनौँ न त्यसको जगेर्ना गर्नुपर्छ भन्ने लाग्नु भएको छ भने आज हामीले अलिकति कुराकानी च्याब्रुङको बारेमा त्यसलाई के केल केलाङ पनि भनिन्छ क्यारे होइन त,
1: यसलाई केलाङ पनि भनिन्छ,
0: अलिक त्यो बारेमा बयान गर्नुहोस्। यो यसलाई जोगाउनु पर्ने अवस्था छ छैन कि यो चाहिँ गाउँघरमा हरेक चाडपर्व मेलामा बज्छ, बजाउनको लागि कोही मान्छे खोजिरहनु पर्दैन, सबैलाई बजाउन आउँछ, के छ स्थिति बुझाइदिनुहोस् न प्लिज।
1: च्याब्रुङ अर्थात् लिम्बो भाषामा के भनेर जुन च्याब्रुङ बाजा छ, बाजा लिम्बु संस्कृतिको लोकप्रिय बाजा हो। लिम्बु समुदायको जीवन र जगत संस्कृति र धर्मसँग जोडेको र मुन्दुमसँग जोडेको बाजा हो। कि च्याब्रुङ बेगर लिम्बु समुदाय अपुरो हुन्छ, लिम्बु जाति अधुरो रहन्छ। यस अर्थमा च्याब्रुङ एउटा संस्कृतिसँग जीवनसँग सभ्यतासँग जोडिएको र मुन्दुम आफ्नो क्यारेक्टर आस्थासँग जोडिने भएको हुँदा च्याब्रुङको महत्त्व लिम्बु समुदायको लागि अत्यन्त ठुलो पक्ष हो। र च्याब्रुङ अहिले केही हिजो प्रत्येक घरमा एउटा च्याब्रुङ हुन्थ्यो, प्रत्येक व्यक्तिसँग एउटा च्याब्रुङको क्यारेक्टर एउटा बनाउने र नाच्ने एउटा ऊर्जा र जाँगर र रहर र के चाहिँ आवश्यकतासँग जोडेर हिजो प्रयोग गरिन्थ्यो र आज त्यसको महत्त्व केही महत्त्वमा गिरावट आएको त होइन, तथापि अहिले पछिल्लो नयाँ परिवेशसँग जोडेर यसको प्रयोग र यसको के चाहिँ सांस्कृतिक पक्षमा जुन महत्त्व रहे तापनि अहिले केही लोप हुन लागिरहेको अलिक कम सन्दर्भमा ध्यान दिनुपर्ने परिस्थितिमा पुगेको छ। त्यसो भएकोले अहिले लिम्बु समुदायले प्रयोग गर्ने यो विवाहमा अनि त्यस पछाडि सुखद कार्यहरूमा अनि दुखद कार्य चाहिँ नयाँ घर निर्माण गर्दाखेरि होस् या जुनसुकै आफ्नो सांस्कृतिक पक्षहरूमा सुखद कार्यहरूमा अलिक बढी प्रयोग गर्ने बाजाको रूपमा प्रयोग हुन्छ र के अथवा च्याब्रुङ बेगार कार्य चाहिँ त्यो संस्कृति लिम्बु समुदायको संस्कृति र जीवनलाई जीवन्त राख्न सकिन्न। त्यसो भएकोले यसको संरक्षण गर्नु जरुरी छ, त्यसको संरक्षण र प्रवर्धन गर्ने काममा ध्यान दिनु जरुरी छ। अहिले नयाँ पुस्तामा जुन हिसाबले नयाँ आयातित संस्कृतिहरू छ परम्पराहरू छन् अहिले के अरे प्रविधिको युग छ, यस अर्थमा यस प्रभावले अलिकति केही तलमाथि परेको होला, तथापि यसको जगेर्ना चाहिँ जरुरी छ र केही जगेर्नाका कामहरू पनि अगाडि बढेको पनि देखिन्छ।
0: तपाईँले भने जस्तै अब बेलायतको कुरा गर्दाखेरि मैले हाम्रा धेरै मित्रहरू लिम्बु समुदायका र अरू र समुदायका पनि हुनुहुन्छ, उहाँहरूले आफआफ्नो संस्कृतिसँग आएको बाजागाजा धुन होइन हरूलाई बचाउनको लागि अथवा चाहिँ त्यहाँ प्रयोग गर्दाखेरि धेरै युवा पिँढीहरूले पनि सिकेको त्यही अनुसारले चाहिँ इन्जोय गरेको नाचेको देख्छु होइन बजाएको देख्छु। गर्दाखेरि विदेशमा केही न केही भइरहेको छ किनभने चाडपर्व भए कि उहाँहरूले हरेक लामो छुट्टीमा अथवा नजिकको विकेन्डतिर पारेर इन्जोय गरेको मैले पाउँछु भने यहाँ चाहिँ अलिकति त्यसमा ध्यान दिनुपर्ने भन्नुभयो तपाईँले त्यो शब्द प्रयोग गर्नुभयो होइन के यसको अलिक कम प्रयोग हुनुमा बसाई सराईको कारणले हो कि केले हो केले इफेक्ट गरेको छ सर।
1: जगेर्नाको कुरा यस अर्थमा म जोडका साथ भन्न गइराखेको छु कि यो लिम्बु समुदायको मुन्दुम अनुसार आफ्नो मानव जीवनको कथासँग आफ्नो मानव सभ्यताको विकाससँग लिम्बु जातिको विकास र यसको जीवन्तता र सांस्कृतिक पक्षको हिसाबले पनि यो अत्यन्तै महत्त्वपूर्ण बाजा हो र यो के अरे चाहिँ अपरिहार्य के रहेछ मुन्दुमी बाजा पनि हो त्यसैको कारणले गर्दाखेरि यसलाई संरक्षण गर्न जरुरी छ यो कारते केपाङ केलाङ भन्ने बित्तिकै च्याब्रुङ नाच भन्ने बित्तिकै यो एउटा किंवदन्तीसँग पनि जोडिन्छ मुन्दुम ट्रस्ट विश्वाससँग पनि जोडिन्छ मुन्दुम अनुसार कारते आमा तिगेन्जनाका कारते दुई भाइ छोराहरू हुन्थे ती छोरा जेठो केसामी केसामी बाघ हो र कारते भाइ नामसामी हो र दुवैको कारते एकअर्कामा अत्यन्त मिलनसार हुने कारण मिलाप हुने गर्दथ्यो मुन्दुमको व्याख्या अनुसार उनीहरू बिचमा एक अर्काको आहाराको लागि सङ्घर्ष दैनिकी चलिरहन्थ्यो र एक दिन भोको परिसके पछाडि केसामी र नामसामी बिचको केही द्वन्द्व भयो र द्वन्द्वको बेलामा केसामीले नामसामीले अथवा दाजुले भाइलाई समेत खाने परिस्थिति निर्माण भइसके पछाडि अन्तत केसामी मान्छे थियो ए केसामी बाघ थियो नामसामी मान्छे थियो त्यसो भएकोले उनीहरू दाजुभाइको द्वन्द्वले जुन खालको पछि एक खालको दाजुभाइमा सम्झौता गरे पछाडि अन्तत एक अर्कामा बच्ने र बचाउने एउटा प्रक्रिया चल्यो यो मुन्दुमी विश्वास अनुसार आफ्नो अन्तत केसामी बाघ को मृत्यु भयो नामसामी जीवित रह्यो र केसामीको सम्झनामा दाजुको सम्झनामा यो अमर जतै जहिले जहिलेसम्म पनि अमर रहोस् भन्ने हिसाबले दाजुको सम्झनामा च्याब्रुङ बजाएर अब जीवन्त राख्ने एउटा विश्वास एउटा मानव सभ्यताको विकास विकाससँग जोडिएको कथन छ यस अर्थमा अहिले त्यसलाई सांस्कृतिक पक्षमा जुनसुकै चिजहरूमा प्रयोग गर्दै आइरहेको यो विश्वासलाई आज के अरे प्रयोगको हिसाबले कतिपय ठाउँहरूमा घट्दो हिसाबले छ र कतिपय ठाउँहरूमा सांस्कृतिक महत्त्वको हिसाबले अहिले संस्कृतिहरू लोकका शिकार बनिराखेका छन् कतिपय ठाउँमा के अरे चाहिँ परम्परागत मूल्य मान्यताहरूलाई के अरे चाहिँ बिस्तारै के अरे चाहिँ पछिल्लो संस्कृतिले ओझेल पार्दै लगाइराखेको परिस्थिति छ यो परिस्थितिमा स्वाभाविक रूपमा जगेर्ना गर्न जरुरी छ यसो भन्दैमा अहिले नेपाली समाजको लिम्बू समुदायमा लोप भइसकेको भन्ने चिज पनि छैन अहिले लिम्बू समुदायको सांस्कृतिक पक्षको हिसाबले केही जगेर्नाको कामहरू पनि अगाडि बढिराखेको छ विभिन्न गाउँ टोल बस्तीहरूमा पनि यसको जगेर्नाका पक्षहरूमा पनि काम भइरहेको देखिन्छ नै तर प्रत्येक घरमा हिजो प्रत्येक टोलमा घरमा डोज्दाखेरि एउटा कारणले घरको माथिको निदालमा एउटा च्याब्रुङ झुन्डेको हुन्थ्यो अथवा के अरे चाहिँ बरन्डामा च्याब्रुङ झुन्डेको हुन्थ्यो अथवा खोलमाको के अरे चाहिँ माथि निदालमा एउटा च्याब्रुङ झुन्डेको हुन्थ्यो कि अरू फुर्सदको बेलामा च्याब्रुङसँग मान्छे रम्ने र रमाउने गर्दथे सुखद कार्यमा च्याब्रुङको बाजासँग के अरे चाहिँ मान्छे बाँच्ने गर्दथे आफ्नो खुसी साट्ने गर्दथे अनि हाम्रा सांस्कृतिक शुभ कार्यहरूमा अनिवार्य कि च्याब्रुङको तालमा के अरे चाहिँ एक हिसाबले एउटा उत्सव सभा समारोहको हिसाबले अनि के अरे चाहिँ बिहे अथवा वर्ग अथवा के अरे चाहिँ सांस्कृतिक शुभ कार्यहरूको हकमा जसलाई तालको हिसाबले सांस्कृतिक महत्त्वका साथ अगाडि बढ्थ्यो आज ती चिजहरू अलिक लोप हुँदै गएको कारणले गर्दाखेरि संरक्षण गर्न जरुरी छ
0: संवर्धन
1: गर्न जरुरी छ
0: तपाईँहरू लाग्नु भएको रहेछ खुसी लाग्यो र चाहिँ सन्तवीरजी आज तपाईँको सुरुमा टेलिफोन मैले ट्राई गरिरहेको थिएँ टेलिफोन लागेन त्यसले बल्ल अलिकति समय खाइदियो पुरा कुरा गर्न अझै पनि मलाई इच्छा छ त्यसले गर्दाखेरि आज तपाईँसँग चिन्जान भयो र यो संस्कृतिलाई मेट्न दिनु हुँदैन तपाईँ हामी सबैको कर्तव्य हो जे होस् आज हामीलाई च्याब्रुङको बारेमा केही जानकारी गराउनु भयो पल्टनमा हुँदाखेरि दसैँ र अरू चाडपर्वमा उधौली उभौलीमा पनि हाम्रा साथीहरूले बजाएर नाचेको मैले इन्जोय गरेको छु र तपाईँबाट धेरै जानकारी पाएँ आगामी दिनमा यो बारेमा अझै चर्चा गरौँला मुन्दुमको बारेमा कुराकानी गरौँला आजलाई समयको अभावमा मैले तपाईँलाई धन्यवाद भन्दै बिदा लिनुपर्छ जानुभन्दा पहिला तपाईँको पनि आफन्त कोही हुनुहुन्छ होला के भन्न चाहनुहुन्छ बेलायतमा
1: मेरो गाउँ घर टोल बस्ती 70 गाउँपालिकाभित्र म 70 गाउँपालिकाको अहिले गाउँपालिका प्रमुख पनि भएकोले मेरो 70 गाउँपालिकाभित्र रहेका तमाम बेलायतवासी हाम्रा दाजुभाइ दिदीबहिनीहरू तेह्रथुम परेकोले तेह्रथुमवासी दाजुभाइ तथा दिदीबहिनीहरू म यो पूर्व क्षेत्रबाट बोलिराखेकोले गर्दाखेरि पूर्व क्षेत्रमा रहने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबै सबैजनालाई मेरो एकदमै घरैको सम्झेर सबैजनालाई मिठो माया सम्झना छ।
0: थ्याङ्क यू सो मच। तपाईँको कन्ट्याक्ट छ, अब अरू अरू जानकारी लिनु परेमा, हाइलाइट गर्नु परेमा, जगेडना गर्नु परेमा हामी तपाईँको हातेमालो हुनुपर्छ जस्तो लाग्छ। गर्दाखेरि समय दिनुहुन्छ होला, अहिलेलाई मैले बिदा लिएँ है सर।
1: हस्,
0: थ्याङ्क यू, थ्याङ्क यू।
2: गोर्खा रेडियो।

0: एस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: रेडियो
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। विशेष गरेर सर्वोच्च अदालतमा अन्तिम फैसलाको तयारीमा रहेको राष्ट्रिय परिचय पत्रसँग जोडिएको मुद्दाको विषयमा कुराकानी गर्दैछौ। हामीले केही समय अगाडि यो मुद्दाको विषयमा कुराकानी गरेका थियौं, त्यतिखेरको माहौलमा अलिकति फरक किसिमबाट हामीले कुराकानी गरेका थियौं भने यसपटक पनि त्योभन्दा पनि नयाँ घटनाक्रम विकसित भएको कुराहरू अफ द रेकर्डमा बताउनु भएको थियो र यही प्रसंगमा कुराकानी गर्दैछौ वरिष्ठ अधिवक्ता रामेश्वर रावसँग। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रामेश्वर सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हार्दिक धन्यवाद धनजनजी र यो लोकप्रिय गोर्खा रेडियो हेर्ने सुनिरहनु भएका तमाम दाजुभाइ दिदी बहिनीहरूप्रति हार्दिक नमन गर्दछु।
1: हजुर, धेरै धेरै धन्यवाद छ समय दिनुभयो। मसँग अफ द रेकर्डमा भन्नुभएको थियो यो असारको 16 गते तपाईँहरूको चाहिँ यो मुद्दा चाहिँ सर्वोच्चमा चाहिँ पेशी चढेको भन्नुभएको थियो, त्यसमा केही चाहिँ निचोड आउन सक्छ भन्नुभएको थियो, तर त्यसपछि अब अहिले चाहिँ अब त्यसको अन्तिम फैसला अब कहिले हुने हो र नयाँ केही विकास भएका छन्, नयाँ कुराहरू केही थप यसमा चाहिँ थपगढ भएका केही चाहिँ सकारात्मक कुराहरू भएका छन्? यसमा चाहिँ
2: अत्यन्त सकारात्मक पक्ष भइरहेको छ। अब यसलाई यो यसको लगभग यो मुद्दाको अङ्ग पुगिसकेको छ। अब हामीले चाहिँ यसमा नगरिए पहिलो कुरा त यो राष्ट्रिय परिचय पत्रको जुन आवरण उडार ल्याइयो यो राष्ट्रिय परिचय पत्र राष्ट्रिय परिचय पत्र नै होइन, यो सर्वस्वहरण पत्र हो र हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकता प्रमाण पत्र मात्रै हो जुन वंशज अङ्गीकृत सम्मानित र अङ्गीकृत चार पृष्ठभूमिमा उभिएको थियो। अन्तर्गत यो कुरा सत्य साबित भयो। अहिले प्रधानमन्त्री सम्मानित प्रधानमन्त्रीले पनि यसप्रति गम्भीर चासो लिएर यो फ्रान्चेली कम्पनी इडिनेसम भएको सम्झौतालाई रद्द गर्नुभएको छ। उही 16 अर्ब रुपियाँ ऋण भार नेपालीहरूलाई बकाएर नेपाल र नेपालीकै अस्तित्वलाई समाप्त पारिएको सधैँको लागि समाप्त पारिएको एक किसिमले यो भ्रूण हत्या समेत गरेर खाएको अवस्था थियो र यसलाई हाम्रो संविधानले चिन्दैन।
1: यो जुन तपाईँले अहिले भन्नुभयो नि सम्झौता खारेज गरेको, यो तपाईँहरूको पेशी चढेको दिनभन्दा अगाडि हो कि पेशीको केही समय पछि भएको?
2: यो पेशी यो चाहिँ वैशाख 16 गते थियो, वैशाख 25 गते यसको यो सम्झौता रद्द भएको छ प्रधानमन्त्री कार्यालयबाट।
1: यो रद्द भइसकेपछि अहिले जुन भनौँ न अब नेपालमा चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनु पर्छ भनेर मान्छेहरू लाइन लागिरहेका दृश्य पनि देखिन्छ, पासपोर्ट लिनको लागि पनि राष्ट्रिय परिचय पत्र नभइकन नहुने बनाइदिएको छ होइन, त्यसरी वृद्ध भत्ता लिँदाखेरि ब्याङ्कमा चाहिँ खाता खोल्नु पर्दाखेरि अनेक किसिमका कुराहरू, हामीसँग नागरिकता हुँदा हुँदा पनि नागरिकतालाई प्रयोगहीन बनाइदिएको स्थिति छ। भनेपछि यो बेलामा अहिले सरकारले त्यो स्टेप चाहिँ कसरी अगाडि चालेको छ? अहिले यो राष्ट्रिय परिचय पत्र नबनाऊ भनेर निर्देशन जारी गरेको छ कि छैन, रोकेको छ कि छैन, होइन अब त्यो मुद्दाको अन्तिम फैसलापछि हुने हो कि के हो? यसमा चाहिँ
2: अहिलेको सरकारले भन्दा पनि यो राष्ट्र बैङ्कले ठुलो बदमासी गरिरहेको छ। राष्ट्र बैङ्कको यो योभन्दा पहिलाको त त्यो महाप्रसाद अधिकारी, यो पनि एउटा तस्कर र माफियाहरूकै एउटा एजेन्ट हो। जसरी अब हामीले चाहिँ यो हेर्नुहोस् अहिले यो पासपोर्ट नवीकरण अहिले सम्मानित अदालतले 3-3 अन्तरिम आदेश दिएको अवस्था छ। सम्मानित अदालतको अन्तरिम आदेशमा आफूसँग नेपाली नागरिकताको प्रमाण पत्र हुँदाहुँदै राज्यले प्रवाह गर्ने कुनै पनि सेवा र सुविधाबाट कुनै पनि नागरिकलाई वञ्चित नगर्नु नगराउनु नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा सम्पूर्ण वैधानिक कार्य गर्नु गराउनु भन्ने सम्मानित सर्वोच्च अदालतको पहिलो अन्तरिम आदेश छ। दोस्रो अन्तरिम आदेश छ र राजधानी नवीकरण गर्न चाहने कुनै पनि नेपालीलाई नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा राजधानी नवीकरण गरिदिनु भन्ने छ। तेस्रो अन्तरिम आदेश छ, राजधानी नयाँ लिन चाहने नागरिकहरूलाई पनि नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा।
1: यो अन्तरिम आदेश चाहिँ कहिले भएको हो रामेश्वर सर?
2: यो चाहिँ निरन्तर रूपले 82 साल यो माघमा भएको छ र यसका चाहिँ विभिन्न मितिहरूमा यो भएका छन् र अहिले यो अदालतले अग्राधिकार दिएर राखेको छ र यो बदमासी चाहिँ नि यो तस्कर र माफियाका भरियाहरूले अब अहिले यसको मूल्य यसको 47 अर्ब पुगिसकेको छ। यत्रो राज्यको सिनामिना गरेर यसमा चाहिँ यो विष्णु पौडेल अहिले हामीले बारम्बार उठाउँदै आएका छौँ, अहिले चाहिँ जेलमा छ, यसको ठुलो हात छ र अहिले चाहिँ यो तीर्थराज अरियाल यो अहिले चाहिँ ऊ पनि जेलमा परिरहेको छ, यसले 17 जेलमा परेका छन्, यो जम्मैजना चाहिँ यसमा जोडिएका छन्। यो पासपोर्ट र राष्ट्रिय परिचय पत्रका एउटै सिक्काका दुई पाता हुन्।
1: जुन अघि यहाँले भन्नुभयो नि, मैले यहाँलाई यहाँ रोके, जुन राष्ट्र ब्याङ्कले राष्ट्रिय परिचय पत्रको सन्दर्भमा चाहिँ केही नयाँ स्टेप चालेको थियो अथवा चाहिँ के थियो यसमा चाहिँ यहाँले जुन भन्न चाहनु भएको छ?
2: यसो प्रश्न छ, यो संविधानको धारा 25 प्रत्येक नागरिकहरूलाई यो आर्थिक अधिकार प्रत्याभूत गरेको छ। कुनै पनि नागरिकले सम्पत्ति आर्जन गर्न पाउने, आर्जन गरेको सम्पत्ति बैङ्कमा राख्न पाउने र आवश्यक पर्दा उनीहरूले झिकेर खर्च गर्न पाउने संविधानको धारा 25 प्रष्ट वैधानिक साम्पत्तिक अधिकार दिएको छ। त्यो संविधानको संवैधानिक प्रावधान विपरीत र अदालतको अन्तरिम आदेशलाई समेत अनदेखा गरेर यो महाप्रसाद अधिकारीले परिपत्र जारी गरेर राष्ट्र बैङ्कले परिपत्र जारी गरेर उसले चाहिँ नि यो राष्ट्रिय परिचय पत्र नभएमा कुनै पनि नागरिकले खाता खोल्न पनि नपाउने, खोलिएका खाताबाट रकम झिक्न पनि नपाउने भन्ने परिपत्र गरेको छ।
1: यो अहिले रोकिएको छ अथवा चाहिँ यथावत छ? यो चाहिँ भाइले के गरेछ अहिले
2: होइन, यो चाहिँ नि अदालतको आदेशले संविधानको विपरीत छ, अदालतले त्यो नगर भनेर भन्दा भन्दै पनि त्यो अहिले परिपत्र गरेको छ। संविधान विपरीत अहिले सबै बैङ्कहरूले बिचारा तमाम नागरिकहरूलाई पुरा दुःख दिइरहेको अवस्था छ। अब यो आपत्तिजनक असंवैधानिक काम हो। हामीले संविधानको धारा 25 सिटानी छ, अहिले त्यो संशोधन पनि भएको छैन,
1: यो रोकिया छैन, निरन्तर रूपमा अहिले पनि त्यो जुन महाप्रसाद अधिकारीले परिपत्र जारी गरिसकेको कुरालाई अहिले नेपालमा रहेका निजी स्तरका वाणिज्य बैङ्क र राष्ट्रिय स्तरको सरकारी वाणिज्य बैङ्कहरूले पनि यही काम गरिरहेछन् होइन? खाता खोल्दाखेरि अथवा पैसा निकाल्दाखेरि
2: तमाम सचेत नागरिकहरू जो जसले त्यो ल्याउनु भन्छ त्यो त्यहाँको प्रबन्धकहरूलाई सिधै गएर संविधान देखाएर संविधान एउटा चाहिँ नि विधिको शासन भएको देशमा संविधान विपरीतको काम नागरिकहरूलाई गर्न गराउन छुट कसैलाई पनि छैन नि त।
1: तर एकातिर तपाईँले यत्रो दुःख गर्नुभएको छ, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ, तर यहाँका सञ्चार माध्यम भनौ, यहाँका आम सर्वसाधारण भनौ अथवा बुद्धिजीवी भनौ, सरकारवाला निकायहरू बडो यो चोर पुलिसको जस्तो खेल खेलिरहेछ नि त। उनीहरूले नसुने जस्तो होइन, एकातिर 16 अर्ब पैसा लिएर नेपालीहरूलाई ऋण थोपिएको, वैयक्तिक स्वतन्त्रतासँग जोडिएको, गोपनीयतासँग जोडिएको, संविधानले व्याख्या नगरेको, कहीँ ऐन कानुन पनि नभएको विषयमा यसरी छिद्र छिराइएको, यो त बडो विचित्रको छ होइन? अब यसलाई तपाईँले कसरी चाहिँ बुझ्नुहुन्छ? अब यो अन्तिम फैसलाको तयारीमा हुनुहुन्छ होइन? अब यो चाहिँ चाँडै नै यसको चाहिँ निरूपण हुने सम्भावना कति देखिन्छ?
2: हामी प्रबल रूपमा छौँ धनजनजी, अब हामी 711 कानुन व्यवसायहरू छौँ, यसमा वरिष्ठतम वरिष्ठ अधिवक्ताहरू 7 प्रदेश 77 जिल्लाबाट 927 कानुन व्यवसायहरू छौँ। हामीले उठाएको कुराहरू कुनै पनि कपोल कल्पित असंवैधानिक मौजदा ऐन कानुन विपरीत छैन। संविधानको धारा 28 प्रत्येक नागरिकहरूलाई गोपनीयताको हक दिएको छ, 25 साम्पत्तिक अधिकार दिएको छ। संविधानको धारा 10, 11, 12, 13, 14 नेपाली नागरिकता प्रमाण पत्रलाई बाहेक यो राष्ट्रिय परिचय पत्रलाई चिन्दैन। संविधानको धारा 9(3) विपरीत, संविधानको धारा 1(1) नै विपरीत। यो राष्ट्रिय परिचय पत्र भनेको संविधानको धारा 1(1) यो संविधान राष्ट्रको मूल कानुन हो, यो कानुनसँग बाजिएको कानुन बाजिएको हकसम्म अमान्य हुनेछ।
1: यति भनिदिँदा फेरि पनि आँखा चिम्लिएर भनौँ न, योभन्दा अघिल्लो सरकारहरूले काम गरेको देखियो होइन? सुरुमा त सामाजिक भत्ता नियमन र यसलाई व्यवस्थापन गर्न भनेर पो प्रवेश गरिएको थियो, त पछि त यसको रूपै चेन्ज भएर आयो, पासपोर्ट बनाउनलाई, ब्याङ्कमा खाता खोल्नलाई, फोन नम्बर चाहिँ तपाईँले नयाँ परिवर्तन गर्नु पर्यो अथवा नयाँ लिनु पर्यो भने पनि त्यो अनेक किसिमको सरकारी कामकाजमा त यसले त भाँजो हाल्ने काम गर्यो होइन? नागरिकता हुँदाहुँदा पनि तपाईँसँग चाहिँ जग्गा धनी पूर्जा हुँदाहुँदा पनि होइन?
2: संसारको इतिहासमा यो सबैभन्दा भयानक, अब यो चाहिँ आफ्नो देशको सरकारले आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको संविधान विपरीतको काम गर्न र गराउन आर्थिक एवं प्रशासनिक नाकाबन्दी लगाएको अवस्था हो। संसारको कुनै पनि राष्ट्रले आजसम्म यो किसिमको अत्याचार कुनै पनि सरकारले नागरिकहरूमाथि गरेको छैन।
1: अब यो जुन तपाईँले भनेको कुराहरू त हामीले बारम्बार संवादमा पनि भन्नुभएको छ होइन? अब यो आजको संवादमा चाहिँ तपाईँले आम श्रोतालाई बुझाउन र जानकारी गराउन भएको विषय चाहिँ के छ यसमा चाहिँ मुख्य चाहिँ?
2: अब मैले के हामीले के अनुरोध तमाम नागरिकहरूलाई गर्दैछौँ भने, अब सबै नागरिकहरू सचेत बनाऊ, किनभने संविधानको धारा प्रस्तावना अनुसार 4वं सत्ता सम्पन्न नागरिकहरू हो। नागरिक राष्ट्र र नागरिक भन्दा माथि कुनै पनि सरकार या कुनै पनि निकाय छैन। हामी तमाम नागरिकहरूले हाम्रो ऐन कानुन संविधान विपरीतको काम हामी माथि नै गर्न कुनै पनि सरकारलाई हामीले अधिकार प्रत्याभूत गरेका छैनौँ र सम्मानित सर्वोच्च अदालतले पनि यसलाई गम्भीरतापूर्वक हेरिरहेको अवस्था

0: राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।

0: SBS Gorkha Radio.
1: बागलुङ नगरपालिकाले बागलुङ बजारभित्रका छडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ। बजारमा छडा छोडिएका सामुदायिक कुकुरका कारण मानवीय जीवन समेत जोखिममा पर्न थालेपछि नगरपालिकाले व्यवस्थापन थालेको हो। 3 वर्षको अवधिमा 900 बढीलाई कुकुरले टोकेको रेकर्ड देखिएपछि कुकुर व्यवस्थापनका लागि विकल्प खोज्न थालेको बागलुङ नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउनुहुन्छ।
2: अब यो बागलुङको चाहिँ रेकर्ड हेर्दाखेरि झन्डै 3 वर्षमा 900 जना मान्छेलाई कुकुरले टोकेको रेकर्ड भेटिएको छ। यो

0: कुकुरले टोकिसकेपछि कुकुरको भ्याक्सिनलाई एउटा भ्याक्सिनलाई एकपटक लगाउँदा 30,000 रुपियाँ चाहिँ लाग्दो रहेछ, रेबिजको भ्याक्सिनदेखि लिएर विभिन्न भ्याक्सिनहरू। अब हामीले यो कुकुर व्यवस्थापनको लागि धेरै प्रयास गऱ्यौँ, अब कुकुरले टोकेको नागरिकहरूलाई 20,000 रुपियाँ प्रति सुईको पैसा पनि तिर्यौँ, घरमा पालेका कुकुर र सार्वजनिक कुकुरहरूको बन्ध्याकरण शिविर पनि 100% हामीले गऱ्यौँ। तर कुकुरहरूको बाहिरबाट आउने, गाउँतिरबाट आउने, अन्य क्षेत्रबाट आउने कुकुरको भोल्युम चाहिँ घटेन। एउटा चोकमा 20-25 कुकुरहरूको ग्याङ भएर बसिरहेको अवस्था र चाहिँ त्यसले चाहिँ धेरै बच्चाहरूदेखि लिएर मानिसहरूलाई टोकिरहेको अवस्था छ। अब यो कुकुरहरूलाई न मार्नु पाइने, मार्नु पनि भएन, कुकुरहरूले फेरि आफैमा धेरै दुःख पाइरहेका छन्। धेरै कुकुरहरूलाई उद्धार गर्ने कुरामा, धेरैलाई भ्याक्सिन लगाइदिने कुराहरू, औषधि उपचार गरिदिने कुराहरू, उनीहरूलाई चाहिँ ल्याएर चाहिँ सेफ जग्गामा राख्ने कुराहरूदेखि लिएर घरमा पालेको कुकुरहरू पनि दर्ता गर्ने कुराहरूदेखि लिएर सबै कामहरू हामी गर्दै गर्दाखेरि पनि तर चाहिँ कुकुरलाई उचित रूपमा व्यवस्थापन गर्न सकेनौँ। त्यसैले गर्दाखेरि यो कुकुरको लागि एउटा कुकुरको सेल्टर हाउसको चाहिँ हामी परिकल्पना गरेर अगाडि बढ्यौँ।
1: छडा कुकुर व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष 2081-82 गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कुकुर सेल्टर निर्माणको काम अगाडि बढाएको थियो। तत्कालीन समयमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमबाट 65 लाख र बागलुङ नगरपालिकाको 35 लाख गरी 1 करोड रुपियाँमा सेल्टर निर्माण गर्ने सम्झौता भए पनि जग्गा व्यवस्थापनको ढिलाइले प्रदेशको केही बजेट फ्रिज गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।
0: लिजमा जग्गा खोजुन्जेलसम्म हामीलाई चाहिँ टाइम लाग्यो र त्यो समय अवधिमा हामीले त्यो चाहिँ जति बनाउनु पर्थ्यो त्यति निर्माण कार्य गर्न सकेनौँ र केही बजेटहरू फ्रिज भएर गयो र त्यसपछि फेरि चाहिँ नगरपालिकाको आफ्नै लगानीमा हामीले चाहिँ यसरी कुकुर सेल्टर हाउस अहिले बनाएका छौँ। जुन जुन टोलमा कुकुरहरू टोक्ने कुकुरहरू छन्, भुक्ने कुकुरहरू छन् र दुःख दिइरहेका कुकुरहरू छन् र दुःख पाएका कुकुरहरू छन्, आँखा नदेख्ने कुकुर, खुट्टा भाँचिएका कुकुर, अशक्त भएका कुकुरहरूलाई हामीले चाहिँ सेल्टर हाउसमा लगेर उपचार गर्ने, त्यहाँ राख्ने, पाल्ने कामहरू अहिले गरिरहेका छौँ।
1: कुकुरका लागि हरेक पाटोबाट सुरक्षित र व्यवस्थित सेल्टर बनाएको श्रेष्ठले दावी गर्नुभयो।
0: हामीले अहिले 70 केज बनाएका छौँ भने खाना खुवाउने ठाउँ, खाना पकाउने ठाउँ, कर्मचारी बस्ने ठाउँ, टोयलेट बाथरूमदेखि लिएर कुकुरलाई नुहाइदिने ठाउँ र कुकुरहरूलाई खेल्ने ठाउँहरूको कम्पाउन्ड गरेर कुकुरलाई एउटा चाहिँ त्यो किसिमको व्यवस्थापन गरेर हामीले राखेका छौँ। अहिले
1: मुख्यमन्त्री कार्यालयको रकम फ्रिज गएपछि बागलुङ नगरपालिकाले आर्थिक वर्ष 2082-83 रकम थप गरी कुकुर सेल्टर निर्माण पुरा गरेको उहाँको भनाइ छ।
0: बजेट चाहिँ आएको तर त्यो पुरै बजेट चाहिँ लगानी गर्न पाएन, हामीले 30-35 लाख मात्र लगानी गर्न पायौँ। त्यो टाइममा जग्गा त्यो आर्थिक वर्षभित्रमा सिद्धाउनु पर्ने भएको हुनाले त्यो टाइममा हामीले सिद्धाउन सकेनौँ। बजेट चाहिँ आएको हो तर चाहिँ केही बजेट चाहिँ फ्रिज भयो।
1: अहिले 17 कुकुर राखेर सेल्टर हाउसको सञ्चालन थालिएको छ। समुदायको सल्लाह र सहयोगमा सबैभन्दा बढी दुःख दिने कुकुरहरू पहिले सेल्टरमा लगिएको बागलुङ नगर पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनु भयो।
2: सामुदायिक कुकुरहरू हामीले विभिन्न ठाउँबाट उठाएका छौँ। एउटा टोलमा अथवा चोकमा 10 कुकुर छन् भने 10 मध्ये कुन बढी आक्रामक छ, कुनले गाडीहरूलाई दुःख दिइरहेछ, कुनले मान्छेहरूलाई सडक यात्रीलाई दुःख दिइरहेछ, टोकिरहेछ, कुन बिरामी छ, त्यही कुकुर छनौट गरेर एउटा टोलबाट खराब कुकुर मध्ये 10 मध्ये 5 मध्ये एउटा मात्र हामीले छनौट गरेर विभिन्न ठाउँबाट लगेका कुकुरहरू एक आपसमा मिल्न पनि एक हप्ता समय लाग्ने रहेछ। अनि त्यहाँभित्र विभिन्न ठाउँका कुकुरहरू मिल्नलाई स्वभाव मिल्नको लागि उनीहरू एक आपसमा सँगै बसेर खानको लागि पनि एक हप्ता लाग्ने, त्यो कारणले चरणबद्ध रूपमा हामीले लगाएका छौँ। पुराना रहेका कुकुर र नयाँ कुकुरलाई मिलेर सँगै बस्नको लागि हामीले केजमा 2-4 राखेर उनीहरू मिल्न थालेपछि मात्रै हामीले चाहिँ सँगै राख्छौँ।
1: सडक यात्री र कुकुर दुवै पक्षको सुरक्षाका लागि यो कार्य गरेको उहाँ बताउनुहुन्छ।
2: कुकुरको हितको लागि पनि सुरक्षाको लागि पनि हामीले त्यहाँ लिएर गएका छौँ त्यस्तालाई, भनेपछि यो सडक यात्रीको सुरक्षाको लागि पनि हामीले काम गरेका छौँ। किनभने नागरिक पनि सडकमा निर्धक्क तरिकाले हिँड्न पाउनु पर्यो र कुकुर पनि सडकमा बस्ने कुकुर पनि बिरामी छ भने त्यसले उपचार पाउनु पर्यो। नागरिकबाट गाडीबाट सवारीबाट उसलाई चाहिँ घाउ चोट लागेको छ भने पनि त्यसको चाहिँ उपचार हुनु पर्यो।
1: सेल्टरमा राखेको कुकुरलाई दुध भात खुवाउनमा बढी गरेको सापकोटाले बताउनु भयो।
2: बजारमा जुन खाइरहेको चिज छ यिनीहरूको खाइरहेको स्वभाव र अहिले हामीले त्यहाँ दिइरहेको स्वभावमा केही समय नौलो लाग्न सक्छ। चामल अनि त्यसपछि मासु अनि त्यसपछि अहिले अलिकति हामीले भेजमा बढी जोड दिएका छौँ। भेजमा दैनिक हामीले दुधै लिएर दुधको ठेक्का लगाएर दुध र भात कुकुरलाई खुवाउने, कुकुरले चामल मात्र पनि नखाने अनि त्यसपछि त्यसलाई न्युट्रिसनको हिसाबले पनि हामीले दुध र भात खुवाउने र बिचबिचमा मासुहरू खुवाउने र मासुको सट्टा मासुलाई अलिकति हामीले घटाएर यसलाई चाहिँ भेजतिर हामीले चाहिँ अहिले भेज खानाहरू बढी खुवाउने तिर हामीले त्यसको स्वभाव परिवर्तन गर्नलाई हामीले पानी परिवर्तन गर्नलाई कोसिस गरेका छौँ।
1: कुकुरको खानपान र खेल्न बस्नका लागि प्रशस्त पुग्ने ठाउँको व्यवस्थापन मिलाइएको उहाँको भनाइ छ।
2: चार पाँच रोपनी उनीहरूलाई खेल्ने क्षेत्रफल भएको कारणले गर्दाखेरि खानपानलाई बसाइलाई टहराहरूमा पनि उनीहरूलाई घाम पानी छेक्नको लागि बस्नको लागि खेल्नको लागि प्रशस्त पुग्ने ठाउँ छ। त्यहाँ कुकुर मैत्री राम्रो छ। बानाचा तिनको गते भन्ने चाहिँ यो ठाउँको नाम हो र त्यहाँ निजी जग्गालाई एउटा लिजमा लिएर त्यसरी चाहिँ चार पाँच रोपनी क्षेत्रफलमा हामीले लामै सम्झौता गरेका छौँ। करिब
1: बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रमा घरमा पाल्ने कुकुरलाई अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। निश्चित शुल्क लिएर कुकुर दर्ता गर्ने र त्यसका लागि आवश्यक खोप र औषधि पनि नगरपालिकाले उपलब्ध गराइदै आएको छ। सेल्टरमा राखेको कुकुरलाई दिनको दुई समय खाना खुवाउने गरेको सापकोटाले बताउनु भयो।
2: जति बेला पनि खाने स्वभाव हुँदो रहेछ, त्यो कारणले हामीले अहिले बिहान बेलुका दिएका छौँ र पानी चाहिँ उनीहरूले जति बेला पनि खुल्ला खान पाउँछन्। पानी चाहिँ जति बेला पनि त्यो उसमा हामीले बाटामा छोडिदिइरहेका छौँ, सामूहिक रूपमा खान्छन् र प्रत्येकले खानको लागि हामीले छुट्टै व्यवस्था गरेका छौँ। प्रत्येकलाई खाने पानी पनि अलगै छ र सामूहिक रूपमा पनि खाना मिल्ने, एक एक गरेर खाना पनि मिल्ने गरेर गरेको छ र एउटा हामीले एउटा पाएको परिवार सहितको मान्छे त्यहाँ राख्छौँ। किनभने यो पशुमा काम गर्ने र यो रिस्की एनिमल, अब यो कुकुर भने अब एउटा रिस्की एनिमल र यसँग रोगको कुराहरू पनि हुने, अब जसरी पनि काममा टिकाउ नहुन सक्ने भएको हुनाले हामीले अलिकति पाएको पुरानो र कुकुरसँग अनुभव भएको एउटा चाहिँ फ्यामिली त्यहाँ नजिकको त्यो सेल्टर हाउसको नजिकै बसोबास गर्ने स्थानीय एउटा चाहिँ मजदुरी ज्याला गर्ने गरेर जीवन निर्वाह गरेको गरिब परिवारलाई हामीले त्यहाँ राखेका।
1: स्थानीय चन्द्र रेग्मीले नगरपालिकाले कुकुरको सेल्टर बनाएर निकै राम्रो काम गरेको बताउनु भयो।
3: यहाँ हाम्रो चाहिँ कतिजना मर्छन् जस्तो बनाउँछ यहाँ कुकुर, दुईटा तिनटा डनहरू लैदिएपछि अहिले आनन्द र यहाँ पहिला रेबिसको सुई लाउँदा मान्छे कति आउँथे आउँथे चौटा लिएर आउँथे क्या कोपेर सबै झिकेर, त्यो अहिले घटेको छ। पालेकाले घर स्याहार गरेकाले त्यस्तो टोक्दैनन्, छोडुवा छन् नि हो तिनीहरूले यहाँ जनतालाई टोकेर यति दुःख दिएका थिए, अहिले धेरै राम्रो भएछ। तपाईँको यसरी लगेर नगरपालिकाले त्यहाँ राख्नु धेरै राम्रो भयो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनहित 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज प्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनै 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसी गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
4: एमाले सांसद गणेश सिंह ठगुनाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
5: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलीय तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कारवाही गर्नुपर्छ।
4: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
6: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम यो निरङ्कुशतर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौँ।
4: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
7: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 गाडी तेर्साएर तर्सिन्छ होला र हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
4: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका 5 गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोर्याउनु भएको छ।
8: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिक छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिक छ।
4: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
3: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल
2: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को को चाहिँ भएको छ सबैको पुछताछ गर्दैन छ, जुन चाहिँ पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने त्यो सजाय हुनुपर्ने।
0: बीएफबीएस गोर्खा रेडियो।

0: बिएबिएस रेडियो तरङ्ग मार्फत सुनिरहनु भएको कार्यक्रममध्ये यो भर्खरै सुन्नुभएको गीत सँगसँगै अब नै लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ। र यस गीतमा आवाज रहेको थियो कुमारी लिली सिंहको, र यो गीत सँगसँगै अब भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ लागौं।
1: जो जलपा नेपाल भाषा या ज्याजो नेपाल निर्णित चुनादीपी सकल सित धुन गलन से लसकुश जी रश्मिला प्रजापति थौ नेपाल सम्बत झिन छस व पी खुद तस लगा आमै मंगलबा यहाँ या मंगलबा थे ज्याजो नेपाल जना वया गुदु रेडियो कान्तिपुर रेडियो राष्ट्रिय छिउ थौ रेडियो स्टेशन ज्याजो नेपदु गुड लाइफ बिस्किट्स अलि निनामी भाजु मेजुपी ज्याजो नेपाल स नेवा सुजा बुखत तेगु अलि निवा मेत हाके गुख वला छिपिस सुग खजुल थौ र छुछु बुखत पकादु अलि युको युको मेत नदु नुगु मेत न तर चाहिँ हामीले देखाएको यहाँ मे हालेको रह्यो चाहिँ थगु सक सकु मुखु थै त ये आजको मे हालेको वा थके धिपदै आजको मे हालेको मुखु मे पिन सन व मे निनबले चाहिँ निन भजी माला गुगु मे अजाको मे तै वै दुनि अलि अजाको मे हान धुमधाम नक्सा म्युजिक भिडियो देखा अलि म्युजिक भिडियो लन्च हाना मला अब साठी एक मसु जी सुबले चाहिँ अब कम्पोजर पिन छ यदि सुया चाहिँ स सुरे मला छ के मसा सूर्य लाख चाहिँ भएको बिन्दु प्र्याक्टिस सेटमा ल थङ्कनेला ठुली टेक्नोलोजी रुस सूर्य मलासँग है सूर्य लाउठेन मिलेन या जुनि मैले छ म कम्पोजर छु यही नि चाहिँ जी थे रेडियो कान्तिपुरै छौँ यो गुहे कार्यक्रमले खला झुले बेग्ल छुदै लास थङ्कने ओ सुर मिले याना महालिम्पी गायक गायिका चाहिँ चस्को है मह त्यही चाहिँ सुर ठ्याक्क सुर चाहिँ लगे जी मह मलाई न्याथे जुसा चाहिँ जुन इन्स्ट्रुमेन्ट प्याउ सुर ख जस्तै सा धाबले सी मेजर थाबले चाहिँ गिटार थान्दैछ वा हार्मोनियम थाँदैछ ओ सा खरिस मलाई ओ सा चाहिँ ठ्याक्क चाहिँ लगे जी मह अहिले एजिया चाहिँ बुझा बुझा मिले आमा अझ थम्कनेला अटोट्युनला अराउन्ड 90% मेरो चाहिँ अटोट्युन जो हेरेको एकदमै गजब अचम्म यो खनिएका थियो तर अटोट्युने या मयाको सबाला पिन मेहालामी पिएको अझ आमासम्म मेहालामी रत्नसभा महर्जन त्यो त व्यक्तिगत रूपमा त कहे यो भेकया स सायद छिपिन्द नै यो हजुर अहिले वेकल हालि भोलि यहाँ गए साधारण थिएँ यहाँ खगो दुगो मे त म त सहे बाला पाइछु बेकया सन होइन सायद बेकयु सुर होइन बेकया अजागु छपुमे बिहा भएको खलथो बिहा भएको यो कै देखुङ्को ल 12 अगस्त 2024 लगभग आज दिँदै होला थोपे छक चाहिँ नभाकी हेर्नु तर योको मायाका खाने भूपेन्द्र मान साके थोमे बेकया त मिज सहले ग्वाली हेन्दीको दु अहिले थोमे चोइदीमा चन्देश्वर महर्जन खसा सुरेन्द्र श्रेष्ठ थुके चाहिँ लेसिनादीको ख कलेज के म्युजिक भिडियो न दु छिपे छ युट्युब एसिफु थो चाहिँ ज्योति म्युजिक पाखे अपलोड जा चुङ्गो दु अहिले थोमे चाहिँ नुग या ख धागो मे ख भूपेन्द्र साके जो पाखे हे प्रस्तुति नदिएको मे तर नेवा मे त्यही युठो भ्युरसिप धास त सहे म वे कथा थुके न जम्मा 57,000+ चको भ्युरसिप दु सिधा थो मे यो होस् युट्युब ए नुग या ख ढका माला सोयादिफो आज वेदकले नेपालको मेजी दिएन भूपेन्द्र मान साक्य व रत्नसभा महर्जन यसले थोगु नुग या ख

0: BFPS गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

Nepadum kakno lasukusa jazo Nepale jazho chini na chana dilor jihuna ka rasmila ali pravidi di Ravindra jazo sa ah mamme ko bukha tete na aya ko bukha ka music video pidong ko bari bukha Pawan Joshi nirdeshane Nepal basa music video ichugu nuga bongo sukraba sane paya new masla darbare mu paha mehala mina pa samasevi sarita maharjana jazo dhaka pito bajya jazo yana dilor Pawan Joshi tho sachiwo ni gukogu nirdeshan kha मेहलामी नानी सभा महर्जनिया अध्यक्षता नेपाल भाषा खेले थिति कथा मसिका दुम ललिन्द्र साक्के यहाँको गुज्याजले मेहलामी राजेश साक्के लस्कुस नोच तयारी गुख सकिपा धैगु खंगो ले व सहायता क घना मेया भाव कथा वेगु कुत तिसे लागु मे सकिपा ख सपिका सकिपा धैगु सोइपिन स ध्वाथ्वी कथा वेमा गुकिया त भ्या मतु सा पुवंक प्याखस सोलकी बाख ध्वाथ्वी गु कथा जुइमा गु ख निर्देशक जुसी करानिल नेपाल भाषा सकिपा विकास नीति सकल निवात छपछ दिसिमाको खन बेक्ल धया दिन इचुगु नुगा मेया चोमी व निर्देशन पवन जोशी ले बाजा गोसा सुमन कपाली मिसा स नानी सभा महर्जन व मिज स राजेश श्रेष्ठ यागु दुसा इसी स्टुडियो स रेकर्ड जुगु ख मिक्सिङ व मास्टरिङ जुगु थो स के पाया मोडल भाजु आरसु महर्जन व मेजु नसला महर्जन समावन नृत्य मीरा डंगोल जु निर्देशक सुरेन्द्र श्रेष्ठ अठे क्यामेरा सम्पादन रङ मिश्रण राजेश साक्य निर्मात्री नानी सभा महर्जन ख थोमे झिया तेतना बालक निरासित चाहिँ मलाई सकिपा श्वेतला चाहिँ युट्युबे झाइदिमा ल युट्युब च्यानलले खलाएको खस ठोस हाइलाइट्स नेपाल पाखे तैतु यो छुबु निगा थोमे नक्तिनी जग हे रिलिज जो ख 3 July 2026 थोयाको खलाएको छ 14 July जो ठुके भ्युरसिपलाई तस्मा हे मै तिनी 6000 तिनी तर जे नछ दाइ थे मी हला एकदमै तामझाम नक्सा म्युजिक भिडियो चक देखा नमगा पच्च ताल सूर्यन वेकअपिसँग कुत यान दिया दिउसा ब बिया दिउ खसा तुलिमसी इन्भेस्टमेन्ट यहाँ दिएको म्युजिक भिडियो न अझ सार्थकता दिएको छ यसा वेकअपिन त हपाएको थो जी थुमी त्यतिना ज्याजो नेपाल यसा

हुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: जानकी मन्दिर परिसरमा सञ्चालित संग्रहालय र सीताराम विवाह मण्डप प्रवेशमा शुल्कको विरोध भएपछि मन्दिर व्यवस्थापन पक्ष आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
4: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवको निर्देशनमा तालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। गृह संचार तथा कानून मन्त्री फकिरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश निशुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
5: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई? आय कति भयो, व्यय कति भयो, त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब फिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
4: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्थापन पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उपर प्रहार गरिरहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आरोप लगाउनु भयो।
6: फकिरा महतो एउटा गृह मन्त्री बन्ले प्रदेश सरकार जहियासँग बनले तहियासँग जानकी मन्दिरको उपर बराबर प्रहार गरे। कहियो अबै छै त म्युजियमके स्टाफके थर्कबै छै, तोसब टिकट नै लही, फ्रीमे दर्शन करबही। कहियो अबै छै त विवाह मण्डपके जे ठेकेदार है, जे कर्मचारी, ओकरा थर्कबै छै जे टिकट नै लही। विवाह मण्डप जहिया बनलै तऽ शुरूएसँ ओकर आय स्रोत जे छै से टिकटे छै।
4: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
3: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
7: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढी रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
8: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने यो चाहिँ के छ भने माग दाबी छ, तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका, बिरामी भएका जो व्यक्तित्वहरूलाई, जो व्यक्तिहरू, जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 सम्मका जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ, यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौ 42 जनालाई, अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौ।
7: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
3: अब खबर फटाफट।
9: कोशीमा 14 घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। साल झण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बोर्तिमाङ हल्ले घर खण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फिदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझी टार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फिदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने। कालीगण्डकी र सेतीको बाढीले पर्वत, स्याङ्जा र गुल्मी संगम स्थलको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेसँगै पुजारी र पण्डित विस्थापित, पूजा पाठ समेत बन्द। र हेटौडा कपडा उद्योग सञ्चालनका लागि प्रयास हुँदै दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी।
2: अहिले समका खबर यति नै। नमस्कार।

बीएफपी स्कोरकार रेडी सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता यो समय घर संसारमा र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट र हरेक हप्ता यो एक घन्टाको कार्यक्रम तपाईँको माझमा लिएर उपस्थित हुने गर्दछु र कार्यक्रम घर संसारमा हामीले कसरी हाम्रो घरको संसार सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्ने गर्दछु र घरमा रहने कुराहरूमा चाहिँ विभिन्न कुराहरू हुन्छ हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो स्वास्थ्य शारीरिक जीवन यी सबै क्षेत्रमा चाहिँ इन्डिभिजुअली हेल्दी रहन जरुरी एकदमै हुन्छ र घर संसारलाई हामी सुन्दर बनाउने क्रममा रहने केही कुराहरू म सेयर गर्ने गर्दछु र आजको दिनमा पनि म एसी कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने सात घरेलु उपायबारेमा जानकारी राख्ने नै छु र अहिले यो गर्मीको मौसममा कतिहरूको एसीहरू हुँदैन सो त्यसै कारणले यसमा निकै नै फाइदाजनक हुन सक्छ भन्ने म आशा गर्दछु र अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ त्यस पछाडि आजको यो जानकारीहरू पक्कै रहनेछ।

पीएफपी गोर्खा रेडियो सुन्ने अनुसार कार्यक्रमहरूले हामी छौँ श्रोता यो समय घर संसारको कार्यक्रममा र यसै गरी म चर्चा गर्ने नि चाहिँ तपाईँको माझमा एसी कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने सात घरेलु उपाय बारेमा जानकारी छ। चर्को घामको यो तपाईँको कोठामा पसिना सक्नु गर्मी हुनसक्छ। यदि एयर कन्डिसनर यानि कि एसी छ भने त्यो चलाएपछि केही बेरलाई कोठालाई शीतल बनाउन सकिन्छ, तर एसी राख्ने हैसियत सबैको हुँदैन। एसीको आगमन हुनुभन्दा पहिले पनि मानिसहरूले गर्मीबाट बच्नलाई विभिन्न उपायहरू अप्नाउने गर्थे। एसी नहुँदा कोठालाई शीतल बनाउन अधिकांशले प्रयोग गर्ने भनेको फ्यान हो। अहिले कुलरको प्रयोग गर्ने चलन पनि त्यत्तिकै बढेको छ। त्यसबाहेक पनि केही घरेलु तरिकाहरू जसले एसी तथा कुलर बिना नै कोठालाई चिसो राख्न मद्दत गर्छ। पहिलो रहेको छ कोठामा भिजेको तौलिया झुन्डाउने। यो तरिकामा तौलिया चाहिन्छ। यसलाई चिसो बनाउन पानीमा डुबाउनुहोस्। यदि सम्भव छ भने फ्रिजरमा रहेको चिसो पानीमा डुबाउनु राम्रो हुन्छ। त्यसपछि तौलियालाई निचोरेर झ्यालमा झुन्डाउनुहोस्। यसले बाहिरको तातो हावालाई चिसो पार्नेछ र कोठालाई चिसो राख्ने छ। यो विधि विशेष गरी रातिमा धेरै उपयोगी हुन्छ। भिजेको तौलिया रातिमा चाँडै सुक्दैन र कोठालाई लामो समयसम्म चिसो राख्दछ। र जानकारी म राख्दै गर्नेछु। अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारमा, र दोस्रो रहेको छ हामीले कसरी एसी बिना कोठालाई चिसो बनाउन सकिन्छ, कोठामा घाम पर्न नदिने, कोठालाई चिसो राखिराख्दा गर्मीको समयमा कोठामा घाम पर्न दिनु हुँदैन, त्यसका लागि झ्यालमा गाढा रङका पर्दा राख्नुपर्छ, यसले भित्र घाम छिर्न दिँदैन, अझ झ्यालको बाहिरपट्टि कुनै बाक्लो कपडा राख्ने हो भने घामको तातोभित्र जानबाट राम्रोसँग रोकिन्छ, त्यसमा पनि झ्याल बाहिर झुन्ड्याएको यस्तो कपडालाई चिसो पानीले भिजाएमा त्यसले बाहिरको तातोलाई सोच्दछ। त्यसो रहेको छ कोठामा हावा पस्न हुन नदिने, भित्र घाम छिर्न नदिन उपाय अप्नाए पनि दिनभर झ्याल लगाएर राख्नु भने हुँदैन, भित्र हावा गुम्सिएर हपक्क हुन्छ, अझ दुई साइडमा झ्याल छ भने दुवैतर्फ खोलेर हाल यो पास पस्न दिँदाखेरि चाहिँ कोठामा ताजा राख्न सकिन्छ। अवश्य पनि जानकारी रद्द गर्नेछ श्रोता, अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

कार्यक्रम अहिले घर संसारमा हुनुहुन्छ म सेनेको साथमा र कसरी हामीले कोठालाई एसी बिना चिसो बनाउन सकिन्छ भन्ने विषयमा चारमा रहेको छ छतमा सेतो रङ लगाउने कोठामा धेरै गर्मी हुनुको कारण छत तातिनु पनि हो यदि कोठा छतभन्दा ठिक तल छ भने झन तातो धेरै हुन्छ छतले सबैभन्दा धेरै सूर्यको प्रकाश सोस छतलाई चिसो राख्न खेरि गर्मी कम हुन्छ र भित्र चिसो महसुस हुन्छ यसका लागि छतमा सेतो रङ लगाउनु राम्रो हुन्छ सेतो रङले सूर्यको प्रकाश सोस्दछ र पाँचौँमा भेन्टिलेसनमा ध्यान दिने कोठाभित्र तातो भएको हावा बाहिर निकाल्नका लागि कोठामा राम्रो भेन्टिलेसन आवश्यक पर्छ प्रत्येक कोठामा भेन्टिलेसन कोले यो सम्बन्ध गर्दाखेरि चाहिँ प्रबन्ध गर्दा कोठालाई चिसो राख्न मद्दत गर्छ जानकारी रद्द गर्नेछ श्रोता अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारमा हामी चर्चा गरिरहेको छौँ एसी बिना रुम कसरी हामी चिसो बनाउन सकिन्छ। छैटौँमा रहेको छ बाल्कनीमा पर्दा राख्ने, बाल्कनीमा पर्दा झुन्डाएर त्यसमा चिसो पानी छर्किएमा पनि कोठामा बाहिरको तातो हावा पस्नबाट रोक्न सकिन्छ। यो घरलाई चिसो राख्नको लागि परम्परागत र वातावरण मैत्री विधि हो। र सातोमा छतमा चिसो पानी हाल्ने, दिनभरको घामले घरको छत निकै तातेको हुन्छ। यस्तो अवस्थामा घर तथा कोठामा धेरै तातो प्रवेश गरेर निकै गर्मी महसुस गराउँछ। घाम अस्ताउने बित्तिकै छतमा चिसो पानीले भिजाएर केही घन्टापछि कोठाहरू बिस्तारै चिसो हुँदै आउँदछ। र यो रहेको थियो केही सातवटा टिप्स जसरी हामी एसी बिना पनि घरलाई चिसो बनाउन सकिन्छ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफपी सरकार भिडियो सुन्दै हुनुहुन्छ श्रोता, र अवश्य पनि तपाईँको समीक्षामा मैले जानकारी राखिसकेको छु हामीले कसरी घरलाई चाहिँ अब तातोबाट चाहिँ बचाउन सकिन्छ एसी बिना पनि भन्ने विषयमा रहेको थियो। र यसै घर सम्बन्धी जानकारीमूलक कुराहरू म अर्को हप्ता ल्याउने नै छु। आज निकै फाइदाजनक भएको छ भने म आशा गर्दछु। र यसको साथमा श्रोता हामी नेक्स्ट विक भेट्ने नै छौँ भन्दै एउटा मिठो गीत पनि राख्नेछु। अहिलेलाई म सुने बिदा लिनेछु। नमस्ते, बाई।

AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: And Devonport, Portsmouth and Clyde, the home of the UK's nuclear deterrent, will all be upgraded. The incoming Prime Minister, Andy Burnham, says a serious review is needed into MP security following the killing of Anne Widdecombe. Counter-terror police have confirmed the death of the former Conservative minister turned Reform UK spokeswoman. Was a targeted attack. A 28-year-old white British man...
1: ...Sangrahalaya Sitaram Vivaha Mandap Pravesma Shulkako Virodh Bhayepashi Mandir Vyavasthapan Paksha Akroshit Baneka San Janakprabata Lakshman Yadavko Yo Report.
2: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवको निर्देशनमा तालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश शुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
3: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई? आय कति भयो, व्यय कति भयो, त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब तिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
2: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्था पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उपर प्रहार गरिरहेको जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवले आरोप लगाउनु भयो।
4: फकीरा महतो एउटा गृह मन्त्री बनलै प्रदेश सरकार जहियासँग बनले तहियासँग जानकी मन्दिरको उपर बराबर प्रहार गरे। कहियो अबै छै त म्युजियमके स्टाफके थर्कबै छै, तू सब टिकट नै लै फ्रीमे दर्शन करबही। कहियो अबै छै त विवाह मण्डपके जे ठेकेदार है जे कर्मचारी ओकरा थरकबै छै जे टिकट नै लै। विवाह मण्डप जहिया बनलै तऽ शुरूए से ओकर आय स्रोत जे छै से टिकटे छै।
2: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
1: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
5: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढी रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
6: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38,00,00,000 रुपियाँ चाहिँ के छ भने यो चाहिँ के छ भने माग दाबी छ, तर 31,06,00,00,000 चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई, अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
5: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
1: अब खबर फटाफट।
7: कोशीमा 14 घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। साल झण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बुर्तिमाङ हल्लेघर खण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फेदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझी टार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फेदिमतिर 96 मिटर लामो तटबन्ध। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर

कुनै रोग लाग्यो भने हामी के गर्छौँ? हामी सबैभन्दा पहिला रोग के लागेको हो भनेर पत्ता लगाउने कोसिस गर्छौँ। आफूबाट सकिएन भने अलिकति जान्ने बुझ्नेसँग सोध्छौँ। त्यसपछि पनि केही सिप लागेन भने अनि हामी अस्पताल डाक्टर कहाँ जान्छौँ ताकि सही रोगको सही समाधान होस् र सही उपचार होस्, ताकि त्यो रोगबाट हामी उम्कन सकौँ, निस्कन सकौँ र स्वस्थ रहन सकौँ। हो, जिन्दगीमा व्यवहार पनि त्यस्तै हुन् र मनको सोच पनि त्यस्तै हो। कहिलेकाहीँ मनको सोचमा पनि नाना रोग लाग्छ के, जस्तो ईर्ष्याको रोग लाग्छ, घमण्डको रोग लाग्छ, लोभको रोग लाग्छ, लालचको रोग लाग्छ, डाहाको रोग लाग्न सक्छ। यस्ता हजारौँ रोगहरू छन् जसको मैले भनेर नाम लिएर अहिले समय बर्बाद गर्नु बेकार छ। यति धेरै रोग लाग्न सक्छ हामीलाई, तर त्यसको उपचार के भन्दाखेरि राम्रो पुस्तक हो कि, राम्रो कुरा हो कि, ज्ञानी बुझ्ने जान्ने मान्छेसँग परामर्श लिने हो कि, अथवा केही सिप नलागेपछि वैद्य डाक्टर काउन्सिलर कहाँ कहाँ पुग्ने हो, त्यहाँ पुगेर हामीले हाम्रो मनको पनि हाम्रो विचारको पनि औषधि उपचार गर्नु आवश्यक छ। मनका आवाज हो यो, यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु। तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाजद्वारा, र तपाईँको छेउमा मन्दिरा हाजिर छु, र तपाईँको त्यही मनलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्दछु, र तपाईँको त्यो सुन्दर मनको लागि यो सुन्दर गीत मेरो तर्फबाट।

मनका आवाज हो यो। यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। विचार दूषित भयो भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। सोचै गलत हुन्छ, विचारै गलत हुन्छ, क्रियाकलापै गलत हुन्छ। यति हुँदा हुँदा हुँदा हुँदा हामीलाई कसैले पनि मन पराउँदैनन् र हामी काम नलाग्ने व्यक्ति बन्न पुग्दछौँ। के कारण भन्दाखेरि, मनलाई रोग लाग्नको कारण, विचारलाई रोग लाग्नुको कारण, अनि बिस्तारै बिस्तारै मन र विचारलाई रोग लाग्न साथै शरीरमा पनि त्यो रोग देखिन्छ अनि हामी पूर्णतया रोगी बन्दछौँ। जसरी शरीरलाई रोग लाग्दा हामी डाक्टर कहाँ पुग्छौँ, अस्पताल जान्छौँ, त्यसै गरी मनको रोग, विचारको रोग लाग्यो भने पनि मनको डाक्टर, विचारको डाक्टर कहाँ पनि हामी पुग्नुपर्छ। अब आफै हुन्छ कि अरूसँग मद्दत मागेर हुन्छ कि अथवा परामर्शदाता कहाँ पुगेर हुन्छ कि वा डाक्टरकै पुगेर हुन्छ, त्यो रोगको पनि समाधान अथवा निदान गर्नु पर्यो। र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। यसले तपाईँको मनलाई हल्का पार्ने, तपाईँको मनलाई प्रोत्साहन दिने काम गर्दछ। मिठा मिठा राम्रा राम्रा गीत सुनाएर, राम्रा राम्रा सकारात्मक कुराहरू, राम्रा राम्रा व्यवहारका कुराहरू, दैनिक जीवनमा आइपर्ने उतार चढावका कुराहरूबाट तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाज।

कसैको जिन्दगीको सुरुवात होला आजको दिन, कसैको जिन्दगीको अन्तिम होला आजको दिन, कसैको आज टुकुटुकु हिँड्ने दिन होला, कसैको आज ओछ्यान समात्ने दिन होला, कोही क ख ग ग पढ्दैछन् होला, कसैको बोली बन्द भयो होला, कोही 16 वर्षे जवानीमा प्रवेश गर्दैछन् होला आजको दिन, कोही वृद्ध अवस्थाले छोयो भनेर वृद्ध वृद्धाको स्टेजतिर लाग्दै होलान् आजको दिन, कोही जागिरको पहिलो दिन जागिर खान पुगे होलान्, कोही जागिरको अन्तिम दिन भन्दै अवकाश लिँदै होलान्, कोही झ्याई झ्याई पञ्चे बाजा बजाउँदै आज हाम्रो वैवाहिक जीवनको सुरुवातको दिन भनेर खुसी मनाउँदै होलान्, कोही आज तिम्रो र मेरो बिछोडको दिन, अबदेखि तिम्रो अनुहार हेर्न नपरोस् भन्दै एकअर्कासँग टाढिँदै गरेको दिन। दिन त जुनसुकै हुन सक्छ, कुनै खुसीको दिन, कुनै दुःखको दिन, एउटाको खुसीमा एउटाको जितमा अर्को आँसु अर्को हार हुनै पर्ने, यो कस्तो नियति हो। कोही अगाडि पाइला सार्दै जान्छन्, कोही पाइला खुम्च्याउँदै जान्छन्, एउटा आउँदै गर्छ अर्को जाँदै गर्छन्। संसारको एउटा नियम, सृष्टिको एउटा कानुन अनि विधाताको सृष्टिको एउटा आफ्नै परिक्रमा चक्र। हामी यही संसारमा छौँ, जे जे मैले भने ती सबै हामीले केही केही पाठ भोग्दै हौला। कोही भर्खरै जन्मिँदै होलान्, कोही अलिकति हुर्किसके होलान्, कोही पढ्दै होलान्, कोही पढाउँदै होलान्, कोही जवानीमा प्रवेश गर्दै होलान्, कोही जवानीको उन्मत्त मातमा अगाडि मदहोस भएर बढिरहेका होलान्, कसैको विवाह हुँदै होला, कसैको जागिर हुँदै होला, कोही वृद्ध अवस्थातिर जाँदै होलान्, कोही रोगले, कोही भोकले, कोही शोकले तडपिँदै होलान्, कोही खुसीमा नाच्दै होलान्, कोही उमङ्गमा गाउँदै होलान्। हरेक व्यक्तिको आफ्नै संसार छ, तपाईँको र मेरो पनि आफ्नै एउटा सानो संसार छ। त्यो सानो संसारमा रमाएर बाँच्यौँ भने यो ठुलो संसार पनि हामीलाई रमाइलो लाग्छ। हामी आफ्नो संसारमा खुम्च्यौँ भने यो जति विशाल संसार तपाईँका लागि रङ्गीन भए पनि तपाईँको मन उदास छ भने यसले तपाईँलाई खुसी दिन

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

काम गर्न इच्छा जोसँग छ नि त्यो व्यक्तिहरूले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दो रहेनछ। एक आन्टीलाई म चिन्छु होइन, उहाँ चाहिँ पहिला काम गर्नुहुन्थ्यो अनि अलिकति उमेर भएपछि उहाँले अब गाह्रो भयो भनेर काम छोड्नु भयो। छोराछोरी हुर्किहाले, बढिहाले, पढिहाले, अब दुःख नगरौँ भनेर सबैजनाले कराएपछि, अब कति दुःख गर्ने भनेर सबैजनाले कराएपछि चाहिँ उहाँले जागिर छोड्नु भयो होइन, किनभने दुःख थियो उहाँलाई। अनि जागिर छोडिसकेपछि अब छोराछोरीहरूको पनि विवाह बारी भयो, छोरीहरू पराई घर गए, छोराहरूले बुहारी भित्र्याए, अब सुख हुन्छ ती आन्टीले सोचिन्। तर जति जति छोराछोरी जवान भए, छोराछोरीको राम्रो प्रगति हुँदै गयो, त्यति त्यति उनले दुःख पाइन्। किन भन्दा जागिर छुटिसकेको थियो, अब अर्काको खटन खानु पर्यो। बुहारीहरूलाई मन लाग्यो भने उनले खाजा पनि खान पाउँथिन्, चिया पनि खान पाउँथिन्, मन लागेन भने उनले भोकै पेट बस्नु पर्थ्यो। एक दिन दुई दिन गर्दा गर्दै उनको हातमा भएको पैसा सिद्धिन थाल्यो। छोरासँग माग्दा पनि बुहारीको खटन नभई छोराले दिन सकेन। किन चाहियो र, बिहान बेलुका भात खाएको छँदैछ अनि हामीले औषधि उपचार गरेका छँदैछ, किन चाहियो? यस्तै कुरा बुहारीले गरेपछि छोराले पनि बुहारीकी भाषा बोल्न थाले। त्यसपछि बुढीको हातमा केही पनि नभएपछि उनको दिनचर्या अलिकति नराम्रो हुन थाल्यो। पेट क्याउ क्याउ गर्थ्यो। बुढेसकालमा तातो मिठो आफूलाई खान मन लागेका चिजहरू खानको लागि पैसा चाहिन्थ्यो, पैसा हातमा थिएन। अब घरका परिवारले दिएको खटनी अनुसार खाँदाखेरि बुढाबुढीलाई कहिलेकाहीँ अप्ठ्यारो पर्दो रहेछ, कहिले भात पाक्छ र खान पाइएला। यस्तो गरेपछि अति दुःख लागेछ। ती आन्टीले के गर्न थालिछिन् भने चाहिँ, नजिकैको पसलहरूमा जुन ठाउँमा आफूले सामानहरू किन्ने गरिन्थ्यो त्यो ठाउँमा गएर सोधिछिन्, आजकल म फ्रीमा छु, म फुर्सदमा छु, मेरो हातमा राम्रो सिप छ, म केही बनाएर लिएर आएँ भने तपाईँले बेचिदिनुहुन्छ? साउजीले भनेछन्, भइहाल्छ नि, ल्याउनुहोस् न। त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा।

पछि जब छोरा बुहारी अफिस जान्थे अनि ती आन्टीले चाहिँ उनले आफ्नो छिमेकीसँग अलिकति ऋण गरिन् अनि त्यो ऋण गरेको पैसाले चाहिँ एक किलो चिउरा बदाम अनि दालमोठहरू सबै जति पनि आवश्यक पर्ने सामानहरू थियो त्यो सामान किनेर लिएर आएर फुरन्दाना बनाउन थालिन् अनि कहिले अचार बनाउन थालिन् कहिले फुरन्दाना कहिले दुनोट यस्तै थोरै थोरै आफूले बनाउन सक्ने आफूसँग जति क्षमता छ दुई तिन घन्टामा बनाइसक्ने कामहरू चाहिँ उनले गर्न थालिन्। आफ्नो घरको कुनै पनि सरसामान नचलाइकन आफैले नयाँ सरसामान किनेर एउटा ग्यास र भाँडाहरू मात्रै चलाउन थालिन्। त्यसपछि ती पसलेले यिनको सामान बेच्दिन थाले। बेच्दा बेच्दै सबैले मिठो भन्दै खान थाले किनकि उनले घरमा आफूलाई खान जसरी बनाउँथिन् त्यसै गरी उनले बनाएको चिजहरू चाहिँ मानिसहरूले मन पराउन थाले र उनको दिन दिनेको दिनचर्या नै यही हुन थाल्यो। अनि त्यसपछि उनले अलिअलि फेरि पैसा कमाउन थालिन्। यसो गर्दा गर्दै उनको हातमा एउटा सिप भयो र यो रेगुलर उनले गर्न सक्ने काम बन्यो। त्यसपछि दुई पैसा हातमा पनि भयो, उनी व्यस्त पनि भइन्, कोहीसँग माग्नु पनि परेन, आफूले बनाएको खानेकुरा खान पनि पाइन् र त्योभन्दा बाहेक अरू केही कुरा खान मन लाग्यो अथवा केही खर्च गर्न मन लाग्यो भने आफ्नो हातमा कमाइ पनि भयो। त्यसै कारणले चाहे जस्तो सुकै परिस्थिति होस्, मेरा आफन्त छन्, मेरो कोही छ, मेरो यो छ, मेरो त्यो छ भनेर नबसौँ। कसैको पनि भर पर्नु भन्दा आफ्नो पाखुरीको बलले खानु राम्रो हो। त्यसै कारणले के सकिन्छ, के हुन सक्छ, आफ्नो तर्फबाट कोसिस गर्दा, आत्मनिर्भर बन्दा आफूलाई पनि र आफ्ना इष्टमित्र साथीभाइ परिवारलाई पनि परिवार सबैका लागि एउटा अत्यन्तै सौहार्दपूर्ण वातावरण बनाउनको लागि र आफू आत्मनिर्भर हुनका लागि चाहिँ केही न केही गर्दा राम्रो हुँदो रहेछ। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा।

अहिले यति बेला वर्ल्ड कप चलिरहेको छ, सबैजना एकदमै व्यस्त व्यस्त छन् वर्ल्ड कप हेर्नको लागि, र यति धेरै देशहरूले सहभागिता जनाए कि यो पाल के भनौँ होइन, सबै 101 खेलाडीहरू, राम्रा राम्रा खेलाडीहरू, र यसले गर्दाखेरि चाहिँ संसारमा फुटबल प्रेमीहरू एकदमै रोमाञ्चक छन्। कसले जित्ला त, कसको पोल्टामा त्यो ठुलो सुनौलो ट्रफी जाला त, सबैको कौतूहलको विषय छ। यसलाई हेर्दा यही राम्रो, उसलाई हेर्दा उही राम्रो, तपाईँलाई के लाग्छ, कसले जित्छ जस्तो लाग्छ, तपाईँको अनुमान के सही होला, वा यस पटकको नयाँ नयाँ देशले खेलेको खेलमा पनि तपाईँ सन्तुष्ट हुनुहुन्छ, तपाईँको विचार तपाईँले व्यक्त गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। जे होस्, फुटबल प्रेमीहरूको लागि यो महाउत्सव हो। यसमा चाहिँ अब कतिको निद्रा पुगेको छैन होला, कतिलाई फुर्सद भएन होला, कसैलाई के, कसैलाई के, कसैलाई के, तर यो रोमाञ्चक खेलको सारा संसारले आनन्द लिइरहेको छ। मलाई लाग्छ तपाईँले पनि यसको आनन्द भरपूर लिइरहनु भएको छ। आशा गरौँ जसले जिते पनि राम्रो खेलाडीले जितेर फुटबलको यो विश्वकपको एउटा रोमाञ्चक प्रदर्शनको तपाईँ हामी पनि साक्षी भएका छौँ। हेरौँ तपाईँको अनुमान मिल्छ कि, मेरो अनुमान मिल्छ कि, अथवा कुन चाहिँ देशले यो वर्षको फिफा वर्ल्ड कप हात पार्ने हो, त्यो भविष्यको गर्वमा छ र भविष्यले त्यसको स्वाद पनि पक्कै चखाउनेछ। तर यति बेला भने मिठो गीतको स्वाद म चखाउँछु तपाईँको लागि, मनको आवाज।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ।

गायक संगीतकार तथा अरेन्जर आशिष अविरल यति बेला अमेरिकामा छन् र उनी पहिलोचोटि अमेरिका गएर लगभग एक वर्षको अन्तरालमा नेपाल आएका थिए अनि नेपाल केही महिना बसेर उनी अमेरिका फर्किए। अमेरिका फर्किएपछि उनको सानो एक्सिडेन्ट भयो र त्यसपछि उनी त्यो समस्याबाट अहिले उनी ठिक भइसकेका छन् र आफ्नो काममा निरन्तर अगाडि बढिरहेका छन्। गीत संगीतको काम छँदैछ तर यही गीत संगीतको कामलाई अब कुन चाहिँ धारमा अगाडि बढाउने, के काम दिने? काम त जति पनि आउँछ तर आत्मसन्तुष्टिको काम हुनु पर्यो र त्यसका लागि केही कोसिस गर्दैछु उनी भन्दैछन्। अब के लिएर आउलान् आशिष अविरलले त्यो हेर्न बाँकी छ। तर यति बेला आशिष अविरल 3 पुत्रहरूका पिता हुन्। जेठा सुपुत्र उनीसँगै अमेरिकामा छन् र माइला र कान्छा सुपुत्र नेपालमा छन्। उनकी श्रीमती सुशीला पाठक पनि एक गायिका नै हुन् र नवजात शिशुका साथमा उनी नेपालमै बसोबास गरिरहेकी छिन् अहिले। आशिष अविरल एक वर्सटाइल कलाकार भन्दा फरक नपर्ला। उनले लोक तथा दोहोरी गीतबाट आफ्नो यात्रालाई अगाडि बढाएका थिए। बासना गीति संग्रहबाट उनी आधुनिक गीत संगीतमा प्रवेश गरे र पहिलो एल्बमले नै उनलाई यति धेरै सफलता दियो कि त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। जे पस्किन्थे त्यो सुपर हिट हुन्थ्यो। बासनामा प्रस्तुत गरेका गीतहरू तिमी बिनाको जीवन, माया ओ माया, त्यस्तै प्रमोद खरेलले गाएको म बाँचेको तिमीसँग माया लाउन हो, टिका प्रसाईले गाएको माया लुकी लुकी, ए मेरो हजुर 3 पनि परान परान, यस्तै एकपछि अर्को अर्को पछि अर्को अर्को पछि अर्को गर्दा गर्दै उनले संगीत संयोजन गरेका गीतहरूलाई निकालेर तिनीहरूको लेखाजोखा गर्ने हो भने 101 हिट र ब्लक बस्टर गीतहरू दिएका छन् आशिष अविरलले। र उनी अलि संगीतमा अझ प्रयोग के गर्न सकिन्छ भनेर प्रयोग पनि गर्ने गर्दछन्। अमेरिका जानुको एउटा उद्देश्य यो पनि हो, अझ बढी संगीत सिकौँ, अझ बढी टेक्नोलोजीमा आफूलाई ज्ञानी बनाऊ र अरू थप शिक्षा लिउँ भन्ने उनको मनसाय रहेको उनले बताएका छन्। उनी आशिष अविरलद्वारा संगीतबद्ध यो गीत म यति बेला तपाईँको लागि राख्छु, माया लुकी लुकी, टिका प्रसाईको यो आवाज।

खुशी गन्तव्यमा होइन, त्यो खुशी हामीले यात्रा गर्ने जुन हाम्रो दूरी छ नि त्यो यात्रामा लुकेको हुन्छ। त्यो यात्रा कस्तो भयो भन्ने कुराले महत्त्व राख्दछ। सायद त्यसैले होला जीवनले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ। हामीले सिक्न चाहे पनि नचाहे पनि जीवनले केही न केही सिकाइरहेको हुन्छ। हरेक दिन पर्फेक्ट, हरेक दिन सफल नहुन सक्छ, तर हरेक दिनमा एउटा सुन्दर सुन्दर, एउटा राम्रो राम्रो, एउटा कुनै यस्तो क्षण अवश्य हुन्छ जसलाई हामीले अनुभूति गर्न सक्छौँ र भन्छौँ वाह आज यस्तो भयो। नराम्रो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, तर त्यो दिन हामीले एउटा अनुभव बटुल्यौँ। आजको दिनमा तपाईँले केही अनुभव पक्कै पनि बटुल्नुहुनेछ अथवा बटुलिसक्नु भएको छ। आजको दिनले के स्वाद चखायो, आजको दिनले कस्तो अनुभूति गरायो, यो सबै कुरा आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो दिनलाई निहाल्नुहोस्। अनि केही छन् रोचक कुराहरू भने यसो डायरीमा टिप्न पनि सक्नुहुन्छ। यो हुन्छ तपाईँको आफ्नो।

ल हजुर, मनका कुराहरू सार्दा सार्दै बाँड्दा बाँड्दै तपाईँकोहरू मेरो आजलाई छुट्टिने बेला भयो। अर्को साता फेरि आउँला, केही राम्रा यस्तै कोसेलीहरू तपाईँका लागि अवश्य ल्याउँला। तपाईँका पनि कति कुराहरू होलान् मनका कुराहरू, दुःख छ होला, दुःख फुकाए आधा हुन्छ रे, फुकाउनुहोस् न तपाईँको दुःख, अनि सुख फुकाए डबल हुन्छ रे, त्यो तपाईँको सुखलाई दिन दुई गुना रात चौगुना बनाउनुहोस् न, तपाईँको खुसी पनि लेखेर पठाउन सक्नुहुन्छ mandira.dhungel3@gmail.com। यो ठेगाना इमेल पठाउनको लागि र मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखी पठाउन अथवा बोलेर पठाउन सक्नुहुन्छ, जे छन् सेयर गर्नुहोला मनको आवाजमा। अर्को साता राम्रो राम्रो कोसेलीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौँ।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधानसभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधानसभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनहित 5 महिना कैद र 500 रुपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज प्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनै 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसी गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलीय तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशता तर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
4: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 गाडी तिर्साएर तर्सिन्छ होला र? हामी सत्तामा छौ भन्दैमा, कसैका स्वार्थहरू ठोकिँदैमा प्रेस माथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
1: हिजो ठाउँ ठाउँमा व्यवहारिसी छाडिएका 5 गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
5: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिक छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिक छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
0: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
6: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को चाहिँ इन्भल्भ हुनुभएको छ, सबैको खोजतलासी गर्दैन छ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले जसरी गर्नुभएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
0: खबर यति नै। नमस्कार।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनहित 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यावहारिक गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशता तर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
4: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 वटा गाडी तेर्साएर तर्सिन्छ होला र हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेस माथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
1: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका 5 वटै गाडी ट्राफिक कार्यालयले बिना कार्यवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खुलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कार्यवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
5: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेका छौँ, हामी त्यसमा अडिएका छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिक छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
0: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
6: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनु भएको छ सबैको खोजतलासी गर्दै नै छ। जुन चाहिँ पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने त हुन्छ।

0: Kiss Gorka Radio. Gorka Radio.
1: नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। बहुसंख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ भने युकेका विभिन्न स्थानहरू जहाँ गोर्खा फुटप्रिन्ट्स छन् त्यहाँ कतै एफएममा कतै एएम फ्रिक्वेन्सीमा सुन्दै आउनु भएको छ। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सुरु भयो अब र अबको तीन घण्टा म तपाईँको साथमा रहनेछु। हजुर, यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँको साथमा ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछ। साथ पक्कै पनि दिनुहुनेछ। आज बुधबारको दिन 15 जुलाई 2026 साल, तदनुसार असार 31 गते 2083 विक्रम सम्बत। हजुर, बुधबारको कार्यक्रम सुरु भयो र अबको तीन घण्टा कतै नजानुहोला, म तपाईँको साथमा रहनेछु। यो नेपाली शिर उचाली, हजुर, देशप्रेमको भावना स्पष्ट झल्कने गीत प्रेमध्वज प्रधान र साथीहरूले गाउनु भएको थियो र यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब कार्यक्रममा आजको थॉट फर द डे। यो प्रेरक भनाई विन्स्टन चर्चिलको हो। उहाँ भन्नुहुन्छ, Success consists of going from failure to failure without loss of enthusiasm. एउटा सफलता पछि अर्को सफलता हुँदै आफ्नो उत्साह नगुमाइकन अगाडि बढ्नु नै सफलता हो। जीवनमा त्यस्ता धेरै क्षणहरू आउँछन् जसले तपाईँलाई एकदमै हतोत्साहित बनाउन सक्छ, असफल बन्नुहुनेछ, फेरि अर्को असफलताले तपाईँलाई गाँझ्नेछ, तर त्यस्ता असफलताबाट गुज्रदै अगाडि बढ्नु नै सफलता हो। उत्साह भने गुमाउन भएन। टुडे इन हिस्ट्री, आजको दिन सन् 1955 सालको कुरा हो। 18 नोबेल लोरिएट्स साइन द माइनू डेक्लरेसन अगेन्स्ट न्युक्लियर वेपन्स, लेटर को साइन बाई 34 मोर लोरिएट्स। नोबेल पुरस्कार विजेता 18 जना मिलेर न्युक्लियर वेपन्सको विरुद्धमा एउटा घोषणा जारी गरेका थिए 1955 साल 15 जुलाईमा। त्यसपछि थप 34 जना नोबेल पुरस्कार विजेताहरूले साथ दिएका थिए। न्युक्लियर वेपन्स विश्वको लागि, विश्व शान्तिको लागि यो बिल्कुलै ठिक होइन भनेर उनीहरूले यो घोषणा पत्र जारी गरेका हुन् 1955 साल 15 जुलाईमा। फेमस बर्थडे, आजको दिन सन् 1965 सालमा जन्मेका हुन् डेभिड मिलिब्यान्ड, ब्रिटिस पोलिटिसियन। हजुर, फरेन सेक्रेटरी गरे उनले 2007 देखि 2010 सालसम्म। लेबर पार्टीका पोलिटिसियन हुन् इङ्ल्यान्डका र उनको जन्म लन्डनमा भएको थियो 1965 साल 15 जुलाईमा। डेभिड मिलिब्यान्ड। अब हेल्थ टिप्स, माछा कतिको खाने गर्नुहुन्छ? तपाईँको हेल्थको लागि भनिन्छ फ्याटी फिस खान राम्रो हुन्छ, किनभने एक त माछामा हाई क्वालिटी प्रोटिन पाइन्छ अनि हेल्थी फ्याट पाइन्छ। त्यसमध्ये पनि फ्याटी फिस छ भने, जस्तै सामन, यसमा एन्टी इन्फ्लामेटरी ओमेगा 3 फ्याटी एसिड्स प्रचुर मात्रामा पाइने हुनाले यो अत्यन्त स्वास्थ्यवर्धक मानिन्छ। त्यसैले फ्याटी फिस खाने गर्नुहोला र यसरी तपाईँले फ्याटी फिस खान थाल्नुभयो भने तपाईँको स्वास्थ्यमा पर्न सक्ने जोखिमहरू जस्तै हार्ट डिजिज, डेमेन्सिया, इन्फ्लामेट्री बाउल डिजिज आदि आदि को जोखिम न्यूनीकरण गर्नका लागि यसले मद्दत पुर्याउँछ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने र अपराह्नतिर मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज हल्का वर्षाको संकेत छ अनि मन्द गतिमा हावा बहनेछ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ र त्यहाँको मौसमी अवस्था आज सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आजको दिन घमाइलो रहनेछ लन्डनमा अनि मन्द गतिमा हावा बहनेछ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ किरण प्रधान र अरुणा लामाको केही पुरानो गीत हो कालजयी गीत मध्येको एक गुलाबी अधर।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।

सुन्दै हुनुहुन्थ्यो खेमराज गुरुङलाई मिठो तामाङ सेलो अलि माथि जाउँ। वर्ल्ड कप 2026 अब अन्त अन्ततिर आइपुग्दैछ। हिजो राति भएको खेल यहाँहरूले हेर्ने मौका पाउनुभयो कि पाउनु भएन, तर हेर्न भने बिहान ब्रुनाईको समय 3 बजी सुरु भएको हो, अलिकति 8 आएन हेर्नको लागि त्यति बेला उठेर र रिजल्ट्स हेरियो। स्पेनले 2-0 हराएछ फ्रान्सलाई र फ्रान्स बाहिरिएको छ सेमी फाइनलबाट, र अब स्पेन फाइनलमा पुगेको छ। हुन त स्पेन एउटा सशक्त टिम हो यस वर्ष, किनभने उनीहरू युरोपियन च्याम्पियन्स पनि हुन् र एकदमै राम्रा राम्रा खेलाडीहरू छन् स्पेनमा। स्पेन फाइनल पुग्यो। अब इङ्ल्यान्ड र अर्जेन्टिनाको बिचको खेल अब हामी भोलि बिहान हेर्न पाउँछौँ र 3 बजे हो। तपाईँ अब इङ्ल्यान्डको फ्यान हुनुहुन्छ भने वाइ नट 3 बजे उठेर हेर्नको लागि, कुनै आइतबार पर्खनु पर्दैन। त्यसर्थ यो म्याच हेर्ने मेरो पनि विचार छ, तर निन्द्रा देवीले कत्तिको फेभर गर्छिन् त्यो भर पर्छ, तर भोलिको यो छुटाउन भने नहुने नै हो। अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ र बाहिर हल्लाहरू अनि हिलो छ्याप्ने कामहरू भइराखेका छन्, त्यसतर्फ हाम्रो ध्यान छैन, प्योरली खेलमा हो र अब नुनको सोझो गर्नै पर्यो। त्यस हिसाबले पनि हामी भोलिको खेल हेर्न एकदमै व्यग्रताका साथ प्रतीक्षामा छौँ। आज 15 जुलाईको दिन हिज म्याजेस्टी सुल्तानको जन्मदिन हो ब्रुनाईमा, र यो जन्मदिनको अवसरमा यहाँ अफिसहरू बन्द छन् र रामधनी सप आज दिनको 1 बजेसम्म मात्र खुला रहन्छ। याद गर्नुहोला, ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी सूचना, रामधनी सप आज दिनको 1 बजेसम्म मात्रै खुला रहनेछ, त्यसपछि पूर्ण रूपले बन्द हुनेछ। केही खरिद गर्न छ भने तपाईँले 1 बजेभन्दा अगाडि नै रामधनी सप पुग्नुपर्ने भयो। त्यसै गरी आज पिसिएमएफ पनि बन्द रहेको छ र पिसिएमएफ आज पूर्ण रूपले बन्द हुनेछ, कुनै रुटिन अपोइन्टमेन्टहरू हुने छैनन्। तपाईँलाई साह्रो गाह्रो पर्यो भने ड्युटी नर्सलाई सम्पर्क गर्नुपर्ने हुन्छ 8330246मा। ड्युटी नर्सको नम्बर हो 8330246, र इमर्जेन्सी नै परेको छ भने तपाईँले सोझै 991मा एम्बुलेन्स बोलाउन सक्नुहुनेछ। र भोलि 16 तारिकदेखि पिसिएमएफको डेली अपरेसन फेरि सुचारू हुनेछ, तर आज भने बन्द छ पिसिएमएफ, अनि रामधनी सप पनि 1 बजेपछि बन्द हुनेछ ब्रुनाईमा।

स्वप्न सुमन र अभिज्ञा घिमिरेलाई सुन्दै हुनुहुन्छ मेरो हजुर बडो मिठो गीत अभिज्ञा घिमिरे ले रियालिटी शोमा पनि भाग लिएको हामीले देखेका थियौँ र अहिले एकदमै खारिएर गएकी गायिकाको रूपमा उनले आफूलाई प्रस्तुत गर्न थालेकी छिन् र स्वप्न सुमनको साथमा जुन यो डुएट थियो त्यो एकदमै म्याचिङ डुएट थियो एकदमै सुहाएको थियो ब्रिटिस फोर्सेस बुनाईमा अब यो समर लिभलाई मध्यनजर गरेर र नानीहरूको स्कुल विदालाई समेटेर अब केही अफिसहरू बन्द हुनेछन् त्यसको एउटा उदाहरण म मुमङ हाइभ अफिसको दिन्छु किनभने मुमङ हाइभ अफिस आज 15 तारिकदेखि बन्द हुँदैछ 7 अगस्तसम्मका लागि याद गर्नुहोला ब्रुनाई हाइभ दुईवटा अफिसहरू छन् एउटा चिटच्याट कम्युनिटी सेन्टरमा एउटा मुमङमा र त्यसमध्येको मुमङ हाइभ अफिस आजदेखि 7 अगस्तसम्म बन्द रहनेछ अनि यहाँ चिटच्याटमा रहेको हाइभ अफिस आउँदो 23 जुलाईदेखि 14 अगस्तसम्म बन्द रहनेछ चिटच्याटको हाइभ अफिस आउँदो 23 जुलाईदेखि 14 अगस्तसम्म बन्द रहनेछ

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो क्या? यो गीत आर्यन मगर एन्ड द क्लस्टर्सको हो। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौँ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको यो पहिलो घन्टा हो र मिठा मिठा गीत सङ्गीत प्रस्तुत गरिरहेको छु। यदि तपाईँ आफ्नै अभिरुचिमा सुन्न चाहनुहुन्छ, कसैलाई समर्पित गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। र ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले bfps गोर्खा खोज्नुपर्ने हुन्छ। अब सुनौ केहर सिंह लिम्बुलाई डोको बुन्ने।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

दीपक गुरुङको यो संसारमा दीपक गुरुङ अहिले क्याप्टन दीपक गुरुङ वान आरजीआरका एक सक्रिय सदस्य हुनुहुन्छ। उहाँले केही वर्ष अगाडि सार्वजनिक गर्नुभएको गीत हो यो। यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ र पहिलो घण्टालाई अब समापन गर्दैछु। प्रवीण गुरुङ र मिसन सिब्रिगोको यो गीत भेडी गोठालोबाट इन्जोय।

0: काठमाडौँका केही संचार गृह व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो अवरोध हुने गरी व्यावारिसे गाडी राखिएको विषयमा विपक्षी र सत्तारूढ दलकै सांसदहरूले विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशता तर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा